यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्। अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती चढाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समयमा उहाँलाई दिन चाहन्छु।

चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईहरूको समक्ष उपस्थित भएको छु र आजको वचनको शीर्षक रहेको छ सत हेरेर मूल्याङ्कन नगर्न होस्। एउटा जमिन थियो जो टेक्सिस राज्यको स्पिनडेल टप भन्ने एक ठाउँको सानो पहाडमा त्यो जमिन रहेछ, तर साह्रै नराम्रो देखिने र उब्रा शक्ति पनि नभएको र त्यसको मालिक पनि गरिब हुनुहुँदो रहेछ, बिक्री गर्न खोज्नुभयो बिक्री पनि नहुने र बडा बिजोग प्रकारको जमिन त्यहाँ त्यत्तिकै रहिरहेछ 1800 शताब्दीदेखि। र त्यहाँ भूगर्भशास्त्रीहरूले त्यो विरूप जमिनलाई हेरेपछि होइन यस्तो एकदम केही नहुने एकदम यो मरूभूमि जस्तो जमिनमा त कहिले काहीँ तेल हुन सक्छ है तल भनेर चाहिँ उहाँहरूले भन्नुहुँदाखेरि व्यापारीहरू मरिमरी हाँस्नु भएछ भूगर्भ शास्त्रीको त्यो कुराहरू सुन्न भएर। तर पनि भूगर्भ शास्त्रीहरूले साँच्चै नै उहाँहरूले प्रयास गर्नुभएछ र प्रयास गरेर त्यहाँ तेल छ कि भनेर चाहिँ खोज्न सुरु गर्नुभयो र त्यहाँ खन्दै खन्दै खन्दै जाँदाखेरि उहाँहरूले जनवरी 10, 1901 त्यो पुवालमा उहाँहरूले खन्दै जाँदाखेरि अक्षमा त्यहाँ 100 फिट माथिको सिरका तेलले हानेछ र त्यो ठाउँबाट विश्वको नै तेल खानीहरू मध्ये एउटा ठूलो खानी त्यो जग्गाबाट निस्किएछ। र यहाँ जुन जग्गालाई मानिसहरू सबैले बाहिर सत हेरेर यो कामै नलाग्ने जग्गा, न त अन्न हुन्छ न त यसो हेर्नु नै राम्रो प्रकारको छ, यो केही न कामको जग्गा भनेर चाहिँ त्यसरी थुकिरहेको अवस्थाहरू थियो। तर पछि गएर विश्वको नै तेल खानीहरू मध्ये ठूलो खानी त्यही जग्गामा तेल उत्पादन भएको पाउन बित्तिकै दिनमा हजारौं मानिसहरू त्यो जग्गा हेर्नको लागि उहाँहरू जान सुरु गर्नुभएछ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, पवित्र बाइबलले हामीलाई यही कुराहरू बताउँदछ, तपाईँको जीवन पनि त्यस्तै प्रकारको हुन सक्दछ। मानिसहरूले तपाईँलाई हेर्न हुँदाखेरि केही महत्व नभएको व्यक्ति, यानि कुनै पनि कुराहरूबाट सफल नभएको व्यक्तिदेखि लिएर यो प्रकारले तपाईँलाई हेर्न सक्नुहोला, मलाई हेर्न सक्नुहोला र हामी पृथ्वीको भार जस्तै भन्ने प्रकारले मानिसहरूले हेर्न सक्नुहोला र विभिन्न प्रकारको नाम पनि हामीले पाउँला कि काम नलाग्ने मान्छे लगायत व्यर्थको मान्छे लगायत यी विभिन्न प्रकारको नामहरू पनि हामीले पाउन सकिएला। र बिस्तारै बिस्तारै दुष्टात्माले त्यही कुरामा हामीलाई विश्वास गराएर म त कामै नलाग्ने मान्छे, म एक असहाय व्यक्ति, हाय म कस्तो दुखी मानिस, अय्युबले भन्नुभए जस्तो नै म जन्मेको दिन श्रापित होस्, मेरो बुवालाई जसले तपाईँको एउटा छोरा जन्मिएछ भन्ने चाहिँ भन्दै गर्दाखेरि त्यो व्यक्ति पनि श्रापित होस् भने चाहिँ अय्युब निराशमा त्यसरी भन्नुभए जस्तै तपाईँले त्यही प्रकारले सोचिराख्नु भएको हुन सक्छ बाहिरी जिन्दगीका कुराहरू हेर्न भएर। तर पवित्र बाइबलले फरक कुराहरू भन्दछ, मानिसहरूले बाहिरी फेरोलाई हेर्दछन् तर सृष्टिकर्ता परमेश्वरले चाहिँ हृदय हेर्नुहुन्छ। एकपटकको कुरा हो, पहिलो समुएलको पुस्तक 16 अध्यायमा परमप्रभु परमेश्वरले समुएल अगमवक्तालाई भन्नुभयो, जा र बेथलेहममा यिसैका छोराहरू मध्ये एकजनालाई इजरायलको दोस्रो राजामा तैले अभिषेक गर भनिकन परमप्रभु परमेश्वरले समुएल अगमवक्तालाई यही आदेश दिनुभयो। उहाँ बेथलेहममा जानुभयो, यिसैका छोराहरू मगाउनुभयो, मगाउनु हुँदाखेरि जेठा छोरा एलियाबलाई देख्नु बित्तिकै एकदम ह्यान्डसम आर्मीमा काम गर्दै गरेको व्यक्ति, यही नै पक्का इजरायलको दोस्रो राजा हुनुपर्छ भनिकन समुएलले सम्झिनुभयो। उहाँले जो अभिषेकको तेल सिंहमा हालेर उहाँ त अभिषेक गर्नलाई तयार भई हाल्नुभयो। यो अवस्थामा परमप्रभु परमेश्वरले पहिलो समुएलको पुस्तक 16 अध्यायको 7 पदमा समुएललाई यसरी भन्नुभयो, यो खण्ड म पढिदिँदछु, तर परमप्रभुले समुएललाई भन्नुभयो, त्यो सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैं हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्दछ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ भनिकन यहाँ परमप्रभु परमेश्वरले यहाँ एलियाबलाई उहाँले अभिषेक गर्नै लाग्दाखेरि यसो भन्नुभयो र रोक्नुभयो। आदरणीय

0: प्रेमी दाजुभाइ दिदीबहिनीहरू, उहाँ समुएल जो अगमवक्ता हुनुहुन्थ्यो, परमेश्वरको जन पनि बाहिरी सतहबाट उहाँ झुकिनु भएको छ। तर परमप्रभु परमेश्वरले पहिलो समुएलको पुस्तक 16:7 समुएल अगमवक्तालाई उहाँले सम्झाउँदै हुनुहुन्छ, स्वत हेरेर मूल्याङ्कन गर्नु हुँदैन, तर भित्री अर्कै कुरा हुन्छ भनिकन उहाँले मानिसहरूले बाहिरी रूप हेरेर निर्णय गर्दछन्, उनीहरूले न्याय गर्दछन्, उनीहरूले विचार गर्दछन्। तर परमप्रभु परमेश्वरले त मानिसभित्रको हृदयलाई पो हेर्नुहुन्छ भनिकन त्यस प्रकारले परमप्रभु परमेश्वरले समुएललाई भन्नुभयो। त्यसपछि दाउदलाई त्यहाँ मगाइयो र दाउद त हेर्न लायकको व्यक्ति हुनुहुन्थेन, सानो ठिटा हुनुहुन्थ्यो। तर जब दाउद त्यहाँ आइपुग्नु भएपछि परमप्रभु परमेश्वरले भन्नुभयो कि मानिस उनै हो, उसैलाई अभिषेक गरिहाल भन्न चाहिँ भन्नुभएपछि समुएल अगमवक्ताले दाउदलाई अभिषेक गर्नुभयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, यहाँ परमेश्वरको एक अगमवक्ता धरी पनि बाहिरी सतह हेर्नु भएर उहाँ झुकिनु भएको छ। जसरी स्प्रिङ डेल टपको त्यो जमिनलाई हेर्दाखेरि व्यापारीहरू जो त्यो तेलखानी खनाउनको लागि पैसा इन्भेस्ट गर्ने, पैसा खर्च गर्ने व्यापारीहरू पनि त्यहाँ झुकिनु भएको थियो, तर भूगर्भ शास्त्रीहरूले यस्तो ठाउँमा त पक्कै तेलखानी हुनै पर्छ भन्नु चाहिँ उहाँहरूले लगातार प्रयास गर्नु भएपछि नभन्दै त्यहाँ तेलखानी भेटाइयो। भने जस्तै आज तपाईँको जीवन पनि स्प्रिङ डेल टपको जमिन जस्तै हुन सक्दछ। मानिसहरूले हेर्दाखेरि तपाईँलाई मरूभूमि जस्तै देख्न सक्लान्, तपाईँले आफूले आफूलाई नै मूल्याङ्कन गर्नुहुँदाखेरि पनि त्यही प्रकारले आफ्नो जीवन तपाईँले देख्नुहोला, र त्यही प्रकारले बिस्तारै बिस्तारै दुष्ट आत्माले तपाईँलाई निराश पार्दै लिएर जान सक्दछ। तर पवित्र बाइबलको पहिलो कोरिन्थीको पुस्तक 12:3 तपाईँभित्र सर्वशक्तिमान परमेश्वर त्रिएक परमेश्वरको तेस्रो शेर बास गर्नुहुन्छ भनिकन पवित्र बाइबलले भनेको छ। तपाईँ साधारण व्यक्ति हुनुहुन्न, तपाईँको शरीर पवित्र आत्माको मन्दिर भएको छ र तपाईँभित्र उहाँ सर्वशक्तिमान परमेश्वर बसोबास गर्नुहुन्छ, किनकि तपाईँले प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो। पहिलो कोरिन्थीको पुस्तक 12:3 कसैले पनि पवित्र आत्मा बिना प्रभु येशूलाई परमेश्वर भन्न सक्दैन भन्ने चाहिँ त्यहाँ स्पष्ट भनिएको छ। र तपाईँले प्रभु येशूलाई मुक्तिदाता भनेर स्वीकार गर्नुभएको छ भने तपाईँ चान्चुने व्यक्ति हुनुहुन्न, तपाईँ एक महत्वपूर्ण व्यक्ति हुनुहुन्छ, तपाईँभित्र सृष्टिकर्ता परमेश्वर बसोबास गर्नुभएको छ। र पहिलो योहानको पुस्तक 5:12 तपाईँभित्र परमेश्वरको जीवन छ भन्न चाहिँ त्यहाँ बताइएको छ। र दोस्रो पत्रुस 1:4 अब प्रभु येशूलाई तपाईँले मुक्तिदाता भनेर विश्वास गर्नुभएको कारण तपाईँमा परमेश्वरको स्वभाव छ भन्ने चाहिँ भनिएको छ भने तपाईँलाई दुष्ट आत्माहरूमाथि अधिकार गर्ने त्यो अधिकार परमेश्वरले दिनुभएको छ भन्ने चाहिँ त्यहाँ भनिएको छ भने पहिलो कोरिन्थीको पुस्तक 3:21-23 तपाईँले मसीहा येशूलाई विश्वास गर्नुभएको कारण सृष्टिकर्ता परमेश्वर अब तपाईँको बुवा हुनुभएको कारणले गर्दाखेरि अब जो उहाँको सर सम्पत्तिहरू छ धरतीमा तपाईँको गोजीमा पैसा सकिए तापनि तपाईँको बुवा जो स्वर्गीय पिता हुनुहुन्छ उहाँ सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ र उहाँको जे हो ती सबै नै तपाईँको हो र तपाईँ एक धनी व्यक्ति हुनुहुन्छ भनिकन यहाँ पहिलो कोरिन्थीको पुस्तक 3:21-23 यो स्पष्ट गरेको छ। र मानिसले भनेर तपाईँ को हुनुहुन्छ भन्ने कुरा साबित हुँदैन, त्यो मानिसहरूले त बाहिरीको सतहलाई मात्र हेर्नुहुन्छ र तपाईँको भावनाले जे भनियो त्यो पनि तपाईँको भावनाले पनि सतह मात्रै हेर्न सकेको हुँदछ। तर परमेश्वरको वचनले के भन्छ त्यो चाहिँ सत्य कुरा हुँदछ र परमेश्वरको वचनले के भन्छ ती कुराहरू सम्बन्धी तपाईँ र मैले मनन गर्नुपर्छ। र परमेश्वरको वचनले तपाईँलाई परमेश्वरको सन्तान भइसक्नुभयो भनेर चाहिँ बताइएको छ। परमेश्वरको वचनले रोमीको पुस्तक 8:1 अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन भनेर चाहिँ बताइएको छ। अब स्वर्गको न्यायालयले तपाईँलाई अब कुनै पनि दण्ड दिनेवाला छैन, किनकि तपाईँले ख्रिस्ट येशूलाई मुक्तिदाता भनी विश्वास गर्नु भएर पाप गर्न छोड्नु भएको छ। त्यस्तै गरेर पवित्र बाइबलले हामी स्वर्गको राजदूतहरू भएका छौं भनेर चाहिँ बताइएको छ। पवित्र बाइबलमा अब तपाईँका सबै जन्म सिद्धदेखि लिएर जान अजानमा गरेका सबै पापहरू क्षमा भइसकेको छ, तपाईँ एक धर्मी व्यक्ति हुनुहुन्छ भनेर चाहिँ त्यसरी बताइएको छ। र यी कुराहरूको चेतना हामीले लिन पर्दछ भनिकन बाइबलले यो कुराहरू बताएको छ। र स्वत हेरेर हामीले मूल्याङ्कन गर्न हुँदैन र हाम्रो मूल्याङ्कन चाहिँ परमेश्वरको वचनले तपाईँलाई के भन्दछ भन्ने कुराहरूबाट आफ्नो मूल्याङ्कन गर्नुपर्छ भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ जयमसी। गुड न्यूज एफएम सुनेर बस्नुहुने सम्पूर्ण ख्रिस्ट प्रेमीजनहरूलाई, अनि मेरो नाम चाहिँ रोजन राई, अनि मेरो घर चाहिँ खोटाङ खाटम छ र म चाहिँ अहिले हालै काठमाडौँ कोटेश्वरमा बस्दै आइरहेको छु। अनि म चाहिँ अहिले काठमाडौँ कोटेश्वर गेटसेमुनि एयरपोर्ट चर्चमा विगत 2.5 वर्षदेखि यसमै आएर संगति गरिरहेको छु। अनि आज म चाहिँ मेरो जीवनको, मेरो परिवारको जीवनको गवाही भन्न गइरहेको छु। हाम्रो परिवार चाहिँ कसरी येशू ख्रिस्टमा आउनुभयो, कसरी येशू ख्रिस्टलाई चिन्ने मौका पाउनुभयो, सो म आज हजुरहरूलाई भन्न गइरहेको छु। अनि मेरो परिवारमा चाहिँ हामी 5 जना छौँ, मम्मी, ड्याडी, दिदी, दाई अनि म। अनि पहिला चाहिँ अब हाम्रो गाउँमा चाहिँ कस्तो हुन्थ्यो भने भर्खर हामी, हाम्रो ड्याडी मम्मीहरू चाहिँ अब पहिलेदेखि किराती हिन्दू हुनुहुन्थ्यो। अनि त्यति बेला चाहिँ अब भर्खर क्रिस्चियनहरू, विश्वासी जनहरू हाम्रो गाउँमा चाहिँ बढ्दै गएको थियो। अनि त्यति बेला चाहिँ हाम्रो ड्याडी चाहिँ एकदमै मन नपराउने भनौँ न, एकदमै हेर्नै नसक्ने। अनि हाम्रो घर तल तलामा छ भने माथिल्लो तलामा फेरि चर्च थियो त्यति बेला, अहिले पनि त्यही नै छ। अनि त्यति बेला त्यस्तो थियो। अनि भर्खर विश्वासी हुँदै गरेको उहाँहरू आउनुहुन्थ्यो, जनहरू आउनुहुन्थ्यो, अनि उहाँहरू संगति गरेको हेर्नुहुन्थ्यो। यो के गरे, यस्तो गीत गाएको छ, प्रार्थना गरेछ, हल्ला गरेछ, त्यस्तो टाइपको भनेर भन्नुहुन्थ्यो। चर्च हाम्रै घरको माथिल्लो तलामा चाहिँ, माथिल्लो बाडीमा चाहिँ चर्च भएको कारणले उहाँले एकदमै फ्रस्ट्रेसन टाइपको के गरे भनेर कतिचोटि कराउने त्यस्तोहरू गर्नुहुन्थ्यो। अनि मेरो हाम्रो परिवारमा चाहिँ सबभन्दा जेठो चाहिँ दिदी हुनुहुन्छ, त्यसपछि दाई अनि म हो। अनि त्यही तिनजेलसम्म लगभग 2055-56 को कुरा हो। अनि त्यति बेला चाहिँ मेरो दाई जन्मिनु भयो। अनि मेरो दाई जन्मिसकेपछि चाहिँ कस्तो भयो भने, अब मेरो ड्याडी र दाई चाहिँ एकदमै बिरामी हुनुभयो। अनि बिरामी हुँदाखेरि चाहिँ अब त्यति बेला चाहिँ एकदमै गाह्रो, मर्ने कि बाँच्ने टाइपको भयो। त्यति बेला खासै हस्पिटलहरू पनि थिएन, स्वास्थ्य चौकीहरू सानोतिनो थियो। अनि त्यति बेला चाहिँ अनि एकदमै धेरै त्यति बेलाको पालोमा चाहिँ अब गाउँमा त्यही हो, धामी झ्याक्री लाउने अनि त्यो चिनासिना हेराउने त्यस्तै केही हुन्थ्यो। अनि त्यति बेला चाहिँ अब धामीहरू झ्याक्री लाउने अनि भाकलहरू भाग्ने त्यस्तो गर्नुभयो, देउडालीतिर गएर त्यस्तो गर्ने गर्नुहुन्थ्यो अरे ड्याडीहरूले चाहिँ। अनि त्यति गर्दाखेरि पनि भएन, निको हुनु भएन। अनि त्यति बेला चाहिँ उहाँले के भन्नुभएको थियो भने, दाई जन्मिसकेपछि, मेरो दाई जन्मिसकेपछि मेरो दाई र ड्याडीको चाहिँ ग्रह जुधेको भनेर भनेको थियो अरे त्यति बेला। अनि ग्रह जुधेपछि चाहिँ अब ग्रह जुधिरहेछ, दुईजनामा एकजना मर्नुपर्छ, त्यसपछि मात्रै अर्को निको हुन्छ भनेर त्यसरी चाहिँ भन्नुभएको थियो अरे। अनि त्यति बेला भर्खर इसाई समुदाय चाहिँ बिस्तारै आउँदै गरेको, फस्टाउँदै गरेको बेलामा चाहिँ, अनि उहाँ इसाईहरू हुनुभएकोहरूले चाहिँ हाम्रो ड्याडीले के भन्नुभएछ भने, तपाईँ चाहिँ अब येशू ख्रिस्टमा विश्वास गर्नुपर्छ, तपाईँले विश्वास गर्नुभयो भने चाहिँ मुक्ति पाउनुहुन्छ, यो बिरामबाट छुटकारा पाउनुहुन्छ भनेर त्यसरी भन्नुभएछ। अनि त्यति बेला चाहिँ हाम्रो ड्याडीले एकदम मन नपराउने, अनि मन नपराउने हुँदाखेरि पनि यस्तो पनि हुन्छ भनेर त्यतिर भने उल्टै थर्काउने गर्नुहुन्छ। तर अब लास्टमा विकल्प केही नपाएपछि चाहिँ मर्नु भन्दा बोलाउनु राम्रो भनेर उहाँ चाहिँ क्रिस्चियन हुनुभएछ, येशूलाई विश्वास गर्न आउनुभएछ होइन। येशूलाई विश्वास गरेपछि चाहिँ फेरि त्यहाँ अचम्मको कुरा भएछ, उहाँले चाहिँ बोलाउनलाई चाहिँ येशू ख्रिस्टलाई विश्वास गर्नलाई क्रिस्चियन इसाई हुनुभएको, तर उहाँले बोलाउनु होइन, तर उहाँले नयाँ जीवन पाउनु भएछ। जसरी बाइबलमा भनेको छ 2 कोरिन्थी 5:17 भनेको छ, यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुरानो गइसकेको छ, हेर नयाँ आएको छ भनेर जसरी बाइबलले भन्छ, साँच्चै नै उहाँ चाहिँ जब येशु ख्रिस्टलाई चाहिँ अब उहाँले विश्वास गर्नुभयो, विश्वासले मात्र उहाँ पुरै चङ्गाई हुनुभयो कि उहाँले चाहिँ अब पहिला त्यस्तो मन नपराउने आफ्नै घरको माथिल्लो तलामा चर्च है अरूलाई त्यस्तो गीत गाएकोहरू भजन गाएकोहरू त्यस्तो मन नपर्ने, तर उहाँ जब चङ्गाई हुनुभयो त्यसपछि उहाँ गाउँलेहरू पनि एक प्रकारले छक्क पर्यो कि यो चाहिँ यस्तो रहेछ है उहाँमा चाहिँ मुक्ति रहेछ भने। अहिले पनि हाम्रो गाउँमा चाहिँ कस्तो छ भन्दाखेरि येशु ख्रिस्टलाई विश्वास नगर्नेहरू पनि उहाँले चाहिँ उहाँहरूको मनमा चाहिँ एक प्रकारको यस्तो छ कि उहाँ ल है अन्तिम विकल्प चाहिँ यो रहेछ है भन्ने, त्यस्तो चाहिँ एक प्रकारको हाम्रो ड्याडी र दाई चाहिँ अब चङ्गाई भइसकेपछि त्यस्तो खालको एक प्रकारको उहाँको मनमा चाहिँ विश्वासहरू चाहिँ छ। उहाँहरू येशु ख्रिस्टलाई अहिले विश्वास नगरे पनि त्यस्तो खालको मनमा चाहिँ एउटा छाप चाहिँ छ। अनि म चाहिँ त्यसपछि चाहिँ हाम्रो परिवार नै सबै इसाई फ्यामिली भयो, त्यसपछि उहाँहरू सबैले ग्रहण गर्नुभयो, अनि त्यसपछि म पछिबाट जन्मे अनि म चाहिँ हाम्रो परिवारको इसाई परिवार भइसकेपछि जन्मेको हो। अनि मैले चाहिँ अलरेडी येशु ख्रिस्टलाई पाएको परिवारमा जन्म लियो, जसको कारणले चाहिँ म आफूलाई एकदमै आशिषित ठान्दछु। अनि सो अनुसारको नै अहिले मैले वचनहरू बाइबलहरू परमेश्वरको जीवित वचनहरू पढ्ने गर्दछु र त्यही अनुसार जिउनलाई परमेश्वरको महिमा गर्नलाई चाहिँ म आफ्नो जीवन चाहिँ अब अगाडि त्यही अनुसार उहाँको वचन नै बढाइरहेको छु। हुन्छ, अनि हामी चाहिँ हाम्रो परिवार चाहिँ यसरी अब येशु ख्रिस्टमा आयौँ, उहाँलाई विश्वास गर्न सक्यौँ, उहाँले हामीलाई यसरी यो माध्यमबाट चाहिँ हामीलाई चुन्नुभयो, जसको कारणले अहिले चाहिँ हाम्रो परिवार एकदमै आशिषित छन्। अनि हजुरहरू पनि परमेश्वरलाई विश्वास गरेर चाहिँ आशिषित बन्न सक्नुहुन्छ, जसरी परमेश्वरले हामीलाई मेरो ड्याडी र दाईलाई चाहिँ यो रोगबाट छुटकारा दिनुभयो, संसारिक कुराबाट चाहिँ छुटकारा दिनुभयो, त्यसरी नै तपाईँहरू पनि उहाँलाई विश्वास गरेर उहाँको वचन अनुसार जिएर हजुरहरूले आशिषित भइकन आफ्नो मुक्तिदातालाई चिनेर अनन्तको जीवन पाउन सक्नुहुन्छ। हुन्छ, हस्त, धन्यवाद।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: सुन्न नबेजे कोता
2: सामान नबेचेर बेपत्ता
1: होइन सामान चाहिँ के चारो ल्याएको
2: ग्यास चुलो राइस कुकर पानी पताउने भाँडो
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रो क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि
2: कहाँ छ यो
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
0: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510744236 9510744236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
0: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
2: ल है ल घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर
4: सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि हो र होइन होला त्यस्तो त
5: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
6: केही होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: हुन्छ
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
0: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
3: प्रोप्राइटर सानु सापकोटा 01-5208854 01-5208854 र 98-5-11-25-38 98-5-11-25-38
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
9: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
9: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
9: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
10: घरेलु हिंसा
6: कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
12: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
13: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
14: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जसले लेखिहाल्छ नि।
13: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
14: तिमीलाई थाहा थिएन?
13: थाहा थिएन।
14: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
14: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: पहिलो थेस्लोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
16: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
17: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
16: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
17: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
16: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
17: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
16: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
17: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
16: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
17: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
18: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख छु।
17: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
18: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
16: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9810 33 64 06, 9810 33 64 06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
19: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
20: 3 दिन भयो।
19: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
20: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
19: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
20: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
19: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आस्थाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: आफ्नो दैत्यको सामना गर्नुहोस्। जयमसी आज सोमबार सेप्टेम्बर 21 तारिक असोज 5 गते। आजको बाइबलले खण्ड पहिलो सामुएलको पुस्तक 17 अध्यायको 45 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, म तसँग लड्न परमप्रभुको नाउँमा आएको छु। शारीरिक रूपमा गोलियत दाउद भन्दा धेरै ठूलो थियो, तर दाउदले गोलियतलाई आफ्ना सर्वशक्तिमान परमेश्वरको दृष्टिले हेरे, जो सर्वोच्चमा विराजमान हुनुहुन्छ, तल हेर्नुहुन्छ र सबैमाथि विजयी हुनुहुन्छ। तँ त मसँग लड्न तरवार, भाला र वर्षा लिएर आएको छस्, तर म तसँग लड्न तैले विरोध गरेको इजरायलका फौजहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुको नाउँमा आएको छु। धम्की शैतानको मनपर्ने हतियारहरूमध्ये एक हो। त्यसले तपाईँलाई डरको बारेमा सोच्न लगाएर डराएको अवस्थामा ल्याउनेछ। एक दिन कार्टुनको चार्ली ब्राउन नामक पात्रले विद्यालयमा खाजा खाँदै गर्दा आफ्नो साथी लिनसलाई बताए कि एकजना केटीसँग कुरा गर्न उसलाई असजिलो लाग्छ। म त्यो रातो कपाल भएकी केटीसँग कुरा गर्न सक्दिन, किनभने तिनी केही हुन् र म चाहिँ केही पनि होइन। यदि म केही हुन्थे र तिनी केही हुन्थिन् भने चाहिँ म तिनीसँग कुरा गर्न सक्थे, वा यदि उनी पनि केही हुन् र म पनि केही हुन्थे भने म तिनीसँग कुरा गर्न सक्थे, वा यदि तिनी केही पनि थिएनन् र म पनि केही थिइन भने पनि तिनीसँग कुरा गर्न सक्थे, तर तिनी केही हुन् र म केही होइन, त्यसैले म तिमीसँग कुरा गर्न सक्दिन। तब लिनसले जवाफ दियो, केही पनि होइन भन्ने ठाने तापनि चार्ली ब्राउन तिमी साँच्चै केही हो। ती रातो केस भएकी केटीको सुन्दरताको कारण चार्ली ब्राउन आफै डराएर एकातर्फ पन्छिएको थियो। उहाँको उद्धार पाएको सन्तानको रूपमा परमेश्वरले तपाईँ साँच्चै केही हो भन्ने सोच्नुहुन्छ। दाउदले भनेका छन्, परमप्रभुले छुटकारा दिनुभएकाहरूले यसै भनौन् जसलाई उहाँले शत्रुहरूका हातबाट मोल तिरेर हटाउनुभयो। यो कुरा तपाईँले भजन संग्रह 107 2 पदमा हेर्न सक्नुहुन्छ। अनि दाउदका शब्दहरू परमेश्वरको वचन र उहाँको योजनासँग मिल्दो जुल्दो भएको कारण उनले गोलियतको सामना गरे र त्यसलाई रोके। यसकारण आज तपाईँले जुनसुकै दैत्यको सामना गरिरहनु भए तापनि त्यसको अगाडि उभिनुहोस् र घोषणा गर्नुहोस्, परमप्रभुको नाउँमा त ढल्नेछस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082408470।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
4: किन आँखा मिचेकुमिचे गरेको?
5: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाइसिक्या हो
5: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
5: बुझेँ।
4: यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: म मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: गुड न्यूज एफएम 105.1।
2: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
9: यो समय हो धन्यवाद बिहानी।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र गलातीको पुस्तक छ अध्यायको नौ पदले भन्छ, भलाई गर्ने काममा हामी नथाकौं, अघि बढ़िरहनु भयो भने तपाईँ सफल बन्नुहुनेछ। जीवनमा तपाईँले हरेक प्रकारका समस्याहरू सामना गर्नुपर्नेछ, त्यसो भए तपाईँले के गर्नुपर्छ? लागि पर्नुहोस्। तपाईँको जीवनमा जेसुकै भइरहेको भए तापनि हार मान्न छोड्न इन्कार गर्नु नै जित हो। याद राख्नुहोस् कि तपाईँको संघर्षको ताममा पवित्र आत्माले तपाईँभित्र अक्सर उहाँको सबैभन्दा ठूलो काम गरिरहनु भएको हुन्छ। पावलले लेखेका छन्, यति मात्र होइन तर हामी आफ्नो संकष्टमा रमाउँछौ, यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र उत्पन्न गराउँछ। रोमी 5:3-4 परमेश्वर परिस्थिति अनुसार चल्नुहुन्न र तपाईँ पनि चल्नु हुँदैन। यदि तपाईँ दृढ़ रहेर उहाँलाई पछ्याउनुहुन्छ भने उहाँले तपाईँलाई कुनै पनि परिस्थिति पार गराएर ल्याउनुहुनेछ। यसको अर्थ प्रार्थनामा लगनशील, आफ्नो संकल्पमा अथक, विश्वासमा अटल र परमेश्वरको वचन र तपाईंलाई उहाँका प्रतिज्ञाहरूमा दृढ़ता साथ खड़ा हुन प्रतिबद्ध हुनु हो। यो समयमा धेरै विस्तारै काम अगाडि बढ़ेको देखेर विचलित नबन्नुहोस्। जब तपाई अहिले धेरै कुरा भइरहेको जस्तो देखिँदैन भन्ने चरणमा हुनुहुन्छ, तब प्राय परमेश्वरले तपाईमा र तपाई मार्फत महत्वपूर्ण कुरा निर्माण गर्न बलियो जग बसाल्दै हुनुहुन्छ। तपाईमा प्रभुको काम भनेको उहाँले तपाई मार्फत गर्न चाहनु भएको कामको लागि तयारी हो। जब जीवन कठिन र प्रगति धेरै ढिलो देखिन्छ, तपाईलाई स्थिर रहन सहायता गर्नुहुन परमेश्वरसँग विन्ती गर्नुहोस्। उहाँले त्यसो गर्नुहुनेछ। यहाँ धर्मशास्त्रका दुईवटा खण्ड छन् जसमा तपाईँ खड़ा हुन सक्नुहुन्छ। पहिलो गलाती 6:9, भलाई गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। दोस्रो पद पहिलो कोरन्थी 15:58, यसकारण मेरा प्रिय भाइ हो, स्थिर र अटल रहो, प्रभुको काममा सधैँ बढ़दै जाओ, किनकि तिमीहरू जान्दछौ कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। यसकारण हामी असल काम गर्न नथाकौ, किनकि उचित समयमा अवश्य इनाम मिल्नेछ। र यही उत्साह यहाँहरूको निम्ति राख्दै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: गाउन भाडामा,
2: गाउन भाडामा,
1: हे गाउन भाडामा।
0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 98 40 87 68 02, 98 40 87 68 02
5: र 98 18 25 12 40, 98 18 25 12

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परम प्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वचनमा परमेश्वरको मुहार, प्रस्तुत अभिषेक सुनवारको साथमा।
2: सबैलाई जय मसीह, म अभिषेक सुनवार आज फेरि पनि तपाईँको सामु परमेश्वरको जीवित वचन लिएर आएको छु। आजको वचनको शीर्षक रहेको छ हाम्रो उत्कृष्ट इच्छा, ख्रिस्टलाई चिन्नु र उहाँमा पाइने धार्मिकतामा जिउनु। आज हामी परमेश्वरको जीवित वचनबाट एउटा यस्तो गहिरो र जीवन परिवर्तनकारी सत्यमा ध्यान केन्द्रित गर्न गइरहेका छौं, जसले हाम्रो सम्पूर्ण क्रिस्चियन यात्राको जगलाई पुनः परिभाषित गरिदिन्छ। यो वचनको शुरू गर्न अघि म तपाईँको अगाडि एउटा अत्यन्तै गम्भीर र व्यक्तिगत प्रश्न राख्न चाहन्छु। सोच्नुहोस् त, यदि आज तपाईँलाई परमेश्वरले तपाईँको जीवनमा केवल एउटा कुरा रोज्ने पूर्ण छुट दिनुभयो भने र तपाईँले जे माग्नुहुन्छ त्यही पाउनुहुनेछ भने तपाईँ के माग्नुहुनेछ? तपाईँको जीवनको सबैभन्दा ठूलो र सर्वोच्च इच्छा के हुनेछ? धेरैजसो मानिसहरूको लागि यो उत्तर धन सम्पत्ति, भौतिक समृद्धि वा वित्तीय स्वतन्त्रता हुन सक्छ। कसैका लागि सफलता, उच्च शिक्षा वा करियरको शिखर हुन सक्छ। कसैका लागि पारिवारिक सुख, सुस्वास्थ्य वा समाजमा मान सम्मान र प्रतिष्ठा हुन सक्छ। अझ मण्डली र सेवकाईमा लागेका विश्वासीहरूका लागि पनि त्यो इच्छा ठूलो सेवकाई, मण्डलीको वृद्धि, वरदानहरूको प्रदर्शन वा धार्मिक प्रसिद्धि हुन सक्छ। यी कुराहरू आफैमा नराम्रा होइनन्, तर के यी कुराहरू नै एउटा क्रिस्टियन जीवनको अन्तिम र सर्वोच्च लक्ष्य हुन्? प्रेरित पावल, जसले रोमी साम्राज्यको कुना कुनामा सुसमाचार पुर्याए, जसले थुप्रै मण्डलीहरू स्थापना गरे र जसले नयाँ करारका अधिकांश पत्रहरू लेखे, उहाँ जब फिलिपीको मण्डलीलाई पत्र लेख्दै हुनुहुन्थ्यो उहाँ कुनै विशाल महलमा हुनुहुन्नथ्यो। उहाँ रोमी कैदखानाको कठोर र अन्धकार परिस्थितिमा हुनुहुन्थ्यो। जीवनको अन्तिम मोडतिर पुग्दै गर्दा उहाँले आफ्ना सबै उपलब्धि, धार्मिक पृष्ठभूमि र सांसारिक लाभहरूलाई तराजुमा राखेर एउटा क्रान्तिकारी घोषणा गर्नुहुन्छ। पावल भन्नुहुन्छ, यी सबै कुराहरू भन्दा माथि मेरो जीवनको एउटै मात्र सर्वोच्च र उत्कृष्ट इच्छा छ, ख्रिस्टलाई चिन्नु र उहाँमा पाइने धार्मिकतामा जिउनु। फिलिपीको पत्र, साँचो क्रिस्चियन जीवनको सर्वोच्च लक्ष्य आफ्नो धार्मिकता, आफ्नो धार्मिक उपलब्धि, बाहिरी पहिचान वा संसारिक लाभ होइन। साँचो क्रिस्चियन जीवनको मुख्य मर्म भनेको ख्रिस्टलाई चिन्नु, उहाँलाई प्राप्त गर्नु, उहाँको धार्मिकतामा भरोसा गर्नु र उहाँको पुनरुत्थानको शक्तिमा जिउनु हो। आउनुहोस्, आज हामी फिलिपी 3:1-11 प्रत्येक पदलाई यसको ऐतिहासिक, साहित्यिक र धर्मशास्त्रीय सन्दर्भमा गहिरोसँग अध्ययन गर्नेछौ। फिलिपी 3:1, अन्त्यमा मेरो भाइ हो, प्रभुमा आनन्दित हो, तिमीहरूलाई एउटै कुरा बारम्बार लेख्नु मेरो निम्ति गाह्रो छैन र यो तिमीहरूका निम्ति सुरक्षित छ। पावलले यहाँ आफ्ना पाठकहरूलाई भन्नुहुन्छ, अन्त्यमा मेरो भाइ हो, प्रभुमा आनन्दित हो। ध्यान दिनुहोस्, पावलले परिस्थितिमा आनन्दित हो भन्नुभएको छैन। उहाँ आफै जेलमा हुनुहुन्छ, सिक्रीले बाँधिएका छन् र उहाँको मृत्युको सम्भावना अगाडि उभिएको छ। यदि उहाँको आनन्द परिस्थिति, सुख सुविधा वा भौतिक स्वतन्त्रतामा निर्भर भएको भए पावल त्यहाँ निराश हुने थिए। तर क्रिस्चियन आनन्द, क्रिस्चियन जोय र संसारले दिने खुसी बीच यही नै आधारभूत भिन्नता छ। संसारको खुसी परिस्थितिमा निर्भर हुन्छ। जब परिस्थिति अनुकूल हुन्छ मानिस खुसी हुन्छ, जब परिस्थिति बिग्रिन्छ खुसी हराउँछ। तर क्रिस्चियन आनन्द परिस्थितिमा होइन, प्रभुको अपरिवर्तनीय व्यक्ति, उहाँको चरित्र र सुसमाचारको प्रतिज्ञामा आधारित हुन्छ। परिस्थिति जस्तै भए पनि ख्रिस्ट उही हुनुहुन्छ। उहाँको अनुग्रह, उहाँको मुक्ति र उहाँको प्रेम कहिले बदलिँदैन। त्यसैले पावल भन्नुहुन्छ, प्रभुमा आनन्दित हौ। त्यसपछि पावल एउटा महत्वपूर्ण व्यवहारिक र गोठालोपनको कुरा गर्नुहुन्छ। तिमीहरूलाई एउटै कुरा बारम्बार लेख्नु मेरो निम्ति गाह्रो छैन र यो तिमीहरूका निम्ति सुरक्षित छ। पावल किन एउटै कुरा बारम्बार दोहोऱ्याउन चाहनुहुन्छ? किनभने मानिसको मन चाँडै भुल्ने खालको हुन्छ र आत्मिक रूपमा बहकिने खतरा सधैँ रहन्छ। मण्डलीमा सैद्धान्तिक दोहोऱ्याई विश्वासीहरूको सुरक्षाको लागि अनिवार्य छ। आज धेरै मानिसहरू नयाँ नयाँ रोचक र उत्तेजक शिक्षाहरू खोज्छन्, तर पावल भन्नुहुन्छ, सुसमाचारका पुराना र मौलिक सत्यहरू बारम्बार सुन्नु र सिक्नु विश्वासीहरूको आत्मिक सुरक्षा हो। सही शिक्षा केवल ज्ञान बढाउनका लागि होइन, यो हाम्रो आत्मालाई झुटा शिक्षाहरू, भ्रमहरू र गलत भ्रामक धारणाहरूबाट जोगाउने ढाल हो। यदि मण्डलीले सुसमाचारको मौलिक सत्य, हाम्रो मुक्ति केवल ख्रीष्टमा अनुग्रहद्वारा हो भन्ने सत्य बारम्बार सिकाउँदैन भने विश्वासीहरू बिस्तारै आफ्नै काम परम्परा र धार्मिक घमण्डमा फर्कन थाल्छन्। त्यसैले पावल अब झुटा शिक्षाहरूका विरूद्ध कड़ा चेतावनी दिन शुरू गर्नुहुन्छ। पद दुईमा पावलले अत्यन्तै कठोर र स्पष्ट शब्दहरूको प्रयोग गर्नुहुन्छ। जब हामी यस पदलाई पढ्छौ, पावलको भाषाले हामीलाई स्तब्ध बनाउँछ। फिलिपी 3:2-3, ती कुकुरहरूदेखि होसियार रहो, खराब काम गर्नेहरूदेखि होसियार रहो, ती अङ्ग कटाई गर्नेहरूदेखि होसियार रहो, किनभने साँचो खतना त हामी नै हौ जसले परमेश्वरका आत्मामा आराधना गर्छौं र ख्रीष्ट येशूमा गर्व गर्छौं र शरीरमा भरोसा राख्दैनौं। पावलले कसलाई संकेत गर्दै हुनुहुन्थ्यो? उहाँले यहाँ यहुदीवादी झुटा शिक्षकहरूलाई संकेत गर्दै हुनुहुन्थ्यो। यी ती मानिसहरू थिए जसले सुसमाचारमा विश्वास त गर्थे, तर उनीहरू दावी गर्थे यदि तिमीहरूले ख्रीष्टमा विश्वास गर्छौ भने पनि मुक्ति पाउनका लागि मोसाको व्यवस्था पालना गर्नुपर्छ र खतना हुनै पर्छ। पावलले उनीहरूलाई तीनवटा कड़ा उपमा दिनुभयो। कुकुरहरू, प्रथम शताब्दीको यहुदी संस्कृतिमा कुकुरहरू घरपालुवा वा प्यारा जीव थिएनन्। उनीहरू फोहोर, हिंस्रक र सड़कमा डुल्ने अशुद्ध जनावर मानिन्थे। यहुदीहरूले अन्य जातिहरूलाई अशुद्ध ठानेर कुकुर भन्थे, तर पावलले यहाँ पासा पल्टाइदिनु भयो। जसले सुसमाचारलाई बिगारेर नियम र बाहिरी रीतिरिवाज थप्न खोज्छन्, तिनै आत्मिक रूपमा अशुद्ध कुकुर हुन्, खराब काम गर्नेहरू। यी झुटा शिक्षकहरू सोच्थे कि उनीहरू व्यवस्था पालन गरेर असल काम गर्दैछन्, तर पावल भन्नुहुन्छ ख्रीष्टको सिद्ध काममा आफ्नै धार्मिक काम मिसाउन खोज्नु परमेश्वरको दृष्टिमा खराब काम हो। अङ्ग कटाई गर्नेहरू यहुदीहरूका लागि खतना परमेश्वरको करारको पवित्र चिन्ह थियो, तर पावल भन्नुहुन्छ यदि खतनालाई मुक्तिको शर्त बनाइन्छ भने त्यो अब आत्मिक खतना रहेन, त्यो केवल शरीरलाई टुक्रा पार्ने वा अङ्ग काट्ने निरर्थक बाहिरी क्रियाकलाप मात्र हो। यसको सट्टामा पावलले पद 3 साँचो खतना के हो भनेर स्पष्ट पार्नुहुन्छ। पुराना करारमा पनि परमेश्वरले शरीरको होइन हृदयको खतना माग गर्नुभएको थियो, व्यवस्था 10:16। नयाँ करारमा साँचो खतना भनेको ख्रीष्टमा हृदयको परिवर्तन हो, कलसी 2:11। पावलले साँचो विश्वासीका तीनवटा मौलिक पहिचान वा लक्षणहरू प्रस्तुत गर्नुहुन्छ। पहिलो, परमेश्वरका आत्मामा आराधना गर्ने। साँचो विश्वासीले बाहिरी नियम, भवन वा मृत परम्परामा होइन, पवित्र आत्माको अगुवाई र शक्तिमा सत्यतापूर्वक परमेश्वरको आराधना गर्दछ, यूहन्ना 4:23-24। दोस्रो, येशू ख्रीष्टमा गर्व गर्ने। साँचो क्रिस्चियनको गर्व आफ्नो योग्यता, आफ्नो ज्ञान वा धार्मिक पृष्ठभूमिमा हुँदैन। उहाँको सम्पूर्ण गर्व र महिमा केवल ख्रीष्ट र उहाँको क्रुसमा हुन्छ, गलाती 6:14। शरीरमा भरोसा नराख्ने। शरीर भन्नाले मानिसको आफ्नै प्राकृतिक योग्यता, मानवीय प्रयत्न, धार्मिक उपलब्धि र वंशजलाई जनाउँछ। साँचो विश्वासीले आफ्नो मुक्तिको लागि आफ्नै कुनै पनि कुरामा सुन्ना 0% पनि भरोसा राख्दैन। आज हामी आफूलाई त्यो बेलाको यहुदीहरूसँग तुलना गर्दैन होला, तर हाम्रो हृदयमा पनि शरीरमा भरोसा गर्ने प्रवृत्ति लुकेको हुन सक्छ। जब हामी सोचौं कि म फलानो नामी डिनोमिनेसनको हुँ, म सानैदेखि क्रिस्चियन परिवारमा जन्मेको हुँ, मैले बप्तिस्मा लिइसकेको छु, म मण्डलीमा ठूलो पद वा मिनिस्ट्री पोजिसनमा छु, वा म दैनिक घण्टौं प्रार्थना गर्छु र यी कुराहरू नै मेरो परमेश्वरको सामु धार्मिक ठहरिने आधार हुन् भन्ने सोच्छौ भने हामी पनि शरीरमा भरोसा गर्दछौ। यी कुराहरू आफैमा असल हुन्, तर यी मध्ये कुनै पनि कुरा हाम्रो मुक्तिको आधार वा परमेश्वरको सामु धार्मिक ठहरिने योग्यता होइनन्। यदि कसैले आफ्नो धार्मिक पृष्ठभूमि र उपलब्धिमा घमण्ड गर्न पाउने अधिकार राख्दथ्यो भने त्यो मानिस प्रेरित पावल हुनुहुन्थ्यो। पद 4-6 पावलले आफ्नो धार्मिक रेज्युमी प्रस्तुत गर्नुहुन्छ। फिलिपी 3:4-6, म आफैसँग पनि शरीरमा भरोसा गर्ने कारण नभएको होइन, यदि अरू कसैलाई लाग्छ कि त्यसको शरीरमा भरोसा गर्ने कारण छ भने मसित झन बढी छ। 8 खतना भएको इजरायल जातिका बेन्यामिन कुलको हिब्रूहरूबाट जन्मेको हिब्रू, व्यवस्थाको विषयमा फरिसी, जोसको विषयमा मण्डलीलाई सताउने, व्यवस्थामा आधारित धार्मिकताको विषयमा निष्कोट। पावलले यी 7 आफ्नो योग्यताहरू बताइदिए। आउनुहोस् यसलाई हामी संक्षिप्त रूपमा विश्लेषण गरौं। पहिलो, 8 खतना भएको। उहाँ धर्म परिवर्तन गरेर यहुदी बनेका वा पछि खतना भएका व्यक्ति हुनुहुन्न थियो। उहाँको जन्म सिद्ध यहुदी परिवारमा भएको थियो, जसले उत्पत्ति 17:12 व्यवस्था अनुसार ठिक 8 दिनमा खतना गरिएका थिए। दोस्रो इजरायल जातिका उहाँ परमेश्वरको चुनिएको करारको प्रतिज्ञाको सोझो वंशज हुनुहुन्थ्यो। तेस्रो बेन्यामिन कुलको, बेन्यामिन इजरायलको इतिहासमा एक आदरणीय कुल थियो। इजरायलको पहिलो राजा साउल यसै कुलका थिए र यहुदा र बेन्यामिन मात्र यरुसलेम र मन्दिर प्रति निष्ठावान रहेका थिए। चौथो हिब्रूहरूबाट जन्मेको हिब्रू, धेरै यहुदीहरू ग्रीक संस्कृतिमा मिसिएका थिए र आफ्नो भाषा बिर्सेका थिए, तर पाउलको परिवारले आफ्नो हिब्रू भाषा, संस्कृति र परम्परालाई शुद्ध रूपमा जोगाएको थियो। पाँचौं व्यवस्थाको विषयमा फरिसी, फरिसीहरू यहुदी समाजमा व्यवस्था पालनका विषयमा सबैभन्दा कट्टर र कडा समूह मानिन्थ्यो। पाउल केवल साधारण यहुदी हुनुहुन्न थियो, उहाँ गमलियल जस्ता महान गुरुका चेला थिए। प्रेरित 22:3। छैटौं जोशको विषयमा मण्डलीलाई सताउने, उहाँको धर्मप्रतिको निष्ठा केवल सैद्धान्तिक थिएन, उहाँ आफ्नो धार्मिक विश्वासको रक्षा गर्न मण्डलीलाई नष्ट गर्न सम्म तयार हुनुहुन्थ्यो। उहाँको नजरमा उहाँ परमेश्वरको रक्षा गर्दै हुनुहुन्थ्यो। सातौं व्यवस्थामा आधारित धार्मिकताको विषयमा निष्कोट, बाहिरी रूपमा मोसाको व्यवस्था र परम्पराहरू पालना गर्ने विषयमा कसैले पनि पाउलमाथि औंला उठाउन सक्दैन, उहाँ धार्मिक नियमहरूमा 100% खडा हुनुहुन्थ्यो। यहाँ पाउल एउटा गम्भीर प्रश्न खडा गर्नुहुन्छ, यदि बाहिरी धार्मिकता, वंशज, ज्ञान र नियम पालनले कसैलाई परमेश्वरको सामु धार्मिक बनाउन सक्थ्यो भने पाउल पहिलो नम्बरमा हुनुहुने थियो। पहिलो शताब्दीको यहुदी समाजमा पाउलको यो रेज्युमे सर्वोच्च स्तरको थियो, तर समस्या के थियो? समस्या यो थियो कि पाउलसँग धार्मिक उपलब्धि र प्रतिष्ठा धेरै थियो, तर उहाँ आत्मिक रूपमा मृत हुनुहुन्थ्यो। उहाँसँग धर्म थियो तर परमेश्वर हुनुहुन्न थियो। उहाँसँग व्यवस्थाको ज्ञान थियो तर जीवन दिने ख्रिष्ट हुनुहुन्न थियो। उहाँका यी सबै धार्मिक उपलब्धिहरूले उहाँलाई परमेश्वरको नजिक ल्याउनुको साटो झन धार्मिक घमण्ड र अन्धोपनमा धकेलेको थियो। अब हामी यस वचनको टर्निङ पोइन्टमा, ठूलो मोडमा आइपुगेका छौं। पद 7 र 8 पाउलले प्रयोग गर्नुभएको भाषा एउटा व्यावसायिक हिसाब किताब जस्तै छ, अकाउन्टिङ ल्याङ्ग्वेज, जहाँ सन्तुलन पत्र, ब्यालेन्स सिटमा लाभ, गेन र हानि, लसको हिसाब गरिन्छ। फिलिपी 3:7-8, तर जति कुरा मेरो निम्ति लाभदायक थिए ती त मैले ख्रिस्टको खातिर हानि नै ठाने। वास्तवमा मेरो प्रभु ख्रिस्ट येशूलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा म सबै कुरालाई हानि नै गर्दछु। जसको खातिर मैले सबै कुराको हानि भोगेको छु म ती कुराहरूलाई फोहोर मैला तुल्य गर्दछु, ताकि मैले ख्रिस्टलाई प्राप्त गर्न सकु। दमस्कसको बाटोमा जब पाउलले पुनरुत्थान हुनुभएका प्रभु येशु ख्रिस्टलाई भेट्नुभयो, उहाँको सम्पूर्ण जीवनको मूल्याङ्कन प्रणाली, भ्यालु सिस्टम नै परिवर्तन भयो। पाउल भन्नुहुन्छ, जति कुरा मेरो निम्ति लाभदायक थिए, गेन्स, ती त मैले ख्रिस्टको खातिर हानि, लस नै ठाने। पाउलले आफ्नो क्रेडिट कोलुममा भएका सबै कुराहरू, उहाँको वंश, फरिसीपन, व्यवस्थाको ज्ञान, धार्मिक प्रतिष्ठालाई उठाएर डेबिट अर्थात लस कोलुममा राखिदिनु भयो। किन पाउलले ती असल कुराहरूलाई हानि ठान्नु भयो? के ती धार्मिक कुराहरू आफैमा पाप थिए? होइन, फरिसी हुनु वा व्यवस्था पढ्नु पाप थिएन, तर जब मानिसले ती असल र धार्मिक कुराहरूलाई परमेश्वरको सामु धार्मिक ठहरिने र मुक्ति पाउने आधार बनाउँछ, तब ती असल कुराहरू नै ख्रिस्ट कहाँ आउन बाधा बनिदिन्छ। असल कामहरू आफैमा खराब होइनन्, तर जब असल कामलाई ख्रिस्टको स्थानमा राखिन्छ त्यो मानिसको आत्माको लागि सबैभन्दा ठूलो विनाशकारी हानि बन्दछ। पाउल अझ अगाडि बढेर भन्नुहुन्छ, म ती कुराहरूलाई फोहोर मैला तुल्य गर्दछु। यहाँ मूल ग्रिक भाषामा फोहोर मैलाको लागि स्कुबाला शब्द प्रयोग भएको छ। यसको अर्थ, यसको शाब्दिक अर्थ हुन्छ मानव वा जनावरको दिशा, फ्याँकिएको जुठो, फ्याँकिएको जुठो खाना वा दुर्गन्धित फोहोर। यो अत्यन्तै कडा र स्तब्ध पार्ने शब्द हो। पाउल भन्दै हुनुहुन्छ कि ख्रिस्टको तुलनामा मेरो जीवनका सबैभन्दा महान धार्मिक उपलब्धिहरू, मेरा सबै धर्म कर्महरू दुर्गन्धित फोहोर मैला बाहेक केही होइन। यसै अगमवक्ताले पनि यही कुरा भनेका थिए, हाम्रा सबै धार्मिकताका कामहरू अशुद्ध लुगा जस्तै छन्, यसया 64:6। पाउलले यसयाकै यो धर्मशास्त्रीय सत्यलाई दोहोर्याउँदै हुनुहुन्छ। पाउलले यो किन भन्नुभयो? मेरो प्रभु येशू ख्रिस्टलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, सोच्नुहोस् त कि हामी ख्रिस्टलाई केवल उहाँले दिन सक्ने आशिष, धन, चङ्गाई वा संसारिक सफलताका लागि चाहन्छौ कि स्वयं ख्रिस्टलाई उहाँको अमूल्य सुन्दरताको लागि चाहन्छौ? यदि हामी ख्रिस्टले दिने उपहारलाई मात्र प्रेम गर्छौ तर दाता ख्रिस्टलाई प्रेम गर्दैनौ भने हामीले अझै पनि सुसमाचारको मर्म बुझेका छैनौ। पाउलका लागि ख्रिस्ट कुनै साधन, मिन्स हुनुहुन्थेन, मिन्स हुनुहुन्न थियो। ख्रिस्ट नै उहाँको अन्तिम लक्ष्य, एन्ड गोल हुनुहुन्थ्यो। अब पद 9 पाउलले नयाँ करारको धर्मशास्त्रको सबैभन्दा केन्द्रीय र महत्वपूर्ण सत्यलाई प्रस्तुत गर्नुहुन्छ, धार्मिक ठहराई। जस्टिफिकेसन बाई फेथको सिद्धान्त, फिलिपी 3:9 र उहाँमा पाइन सकु व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता नभएर ख्रिस्टमाथि निर्भर हुने धार्मिकता अर्थात विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता। यहाँ पाउलले दुई प्रकारका धार्मिकता बीच स्पष्ट तुलना गर्नुहुन्छ। पहिलो मेरो आफ्नै धार्मिकता, यो त्यो धार्मिकता हो जुन मानिसले आफ्नै बल, व्यवस्थाको पालन, नियम, धार्मिक परम्परा र असल कामद्वारा हासिल गर्न खोज्छ। यसको स्रोत मानिस आफै हो। तर बाइबलले स्पष्ट भन्छ कि पतित र पापी मानिसले परमेश्वरको सिद्ध र पवित्रताको स्तरलाई कहिल्यै छुन सक्दैन। रोमी 3:10-23 नियम पालन गरेर परमेश्वरको सामु कोही पनि धार्मिक ठहरिन सक्दैन। दोस्रो परमेश्वरबाट आउने धार्मिकता, यो त्यो धार्मिकता हो जसको स्रोत मानिस होइन स्वयं परमेश्वर हुनुहुन्छ। यो मानिसले कमाएको होइन तर विश्वासद्वारा सित्तैमा दिएको धार्मिकता हो। जब एउटा पापी मानिसले आफ्नो पापबाट पश्चाताप गरेर येशु ख्रिस्टमाथि विश्वास गर्दछ तब एउटा महान ईश्वरीय साटासाट द ग्रेट एक्सचेन्ज हुन्छ। क्रुसमा ख्रिस्टले हाम्रा पापहरूको सजाएर दण्ड आफ्नो शरीरमा लिनुभयो। 2 कुरिन्थी 5:21 र जब हामी विश्वास गर्छौ ख्रिस्टको सिद्ध धार्मिकता हाम्रो खातामा गनिन्छ। त्यसैले जब परमेश्वर पिताले साँचो विश्वासलाई हेर्नुहुन्छ उहाँले हाम्रो असफलता, पाप वा निष्फल धार्मिक कामहरूलाई हेर्नुहुन्न। उहाँले हामीमा उहाँको पुत्र येशु ख्रिस्टको सिद्ध र पवित्र धार्मिकता देख्नुहुन्छ। यही नै धार्मिक ठहराई जस्टिफिकेसन हो। हामी परमेश्वरको अगाडि स्वीकार्य हुने आधार हाम्रो पर्फर्मेन्स, हाम्रो काम वा योग्यता होइन, ख्रिस्टको पर्फेक्ट पर्फर्मेन्स, ख्रिस्टको सिद्ध काम हो। यसको अर्थ के हामीले असल काम गर्नै पर्दैन त? के हामी जस्तै पापमा जिउन पनि हुन्छ? के हामी जस्तै पापमा जिउन पनि पाउँछौ? बिल्कुलै होइन। पावलको शिक्षालाई गलत नसम्झौ। हाम्रो असल काम मुक्ति पाउने आधार होइन तर साँचो मुक्ति र विश्वासको फल हो। जस्तै एफिसी 2:8-10 भनिएको छ, हामी अनुग्रहबाट विश्वासद्वारा बचाइएका हौ, यो हाम्रा कामहरूबाट होइन तर हाम्रा ख्रिस्ट येशूमा असल कामहरूका लागि रचिएका हौ। रुकार्य हुने आधार हाम्रो पर्फर्मेन्स, हाम्रो काम वा योग्यता होइन, ख्रिस्टको पर्फेक्ट पर्फर्मेन्स, ख्रिस्टको सिद्ध काम हो। यसको अर्थ के हामीले असल काम गर्नै पर्दैन त? के हामी जस्तै पापमा जिउन

गरेर विश्वासी बन्दैनौ, तर ख्रिस्टमा धार्मिक ठहराइएका हुनाले हाम्रा जीवनबाट पवित्र र असल कामहरू फल्न थाल्छन्। फिलिपी 3:10-11। मेरो इच्छा यही छ कि म उहाँलाई र उहाँको पुनरुत्थानको शक्तिलाई चिन्न सकु र उहाँका दुःख भोगहरूमा सहभागी भई उहाँकै मृत्युको रूपमा ढालिन सकु, ताकि कुनै किसिमले म मरेकाहरूबाट हुने पुनरुत्थानसम्म पुग्न सकु। पाउल, जसले ख्रिस्टलाई भेटेकै 30 वर्ष भन्दा बढी भइसकेको थियो, जसले थुप्रै दर्शनहरू देखेका थिए, उहाँ अझै पनि भन्दै हुनुहुन्छ, मेरो इच्छा यही छ कि म उहाँलाई चिन्न सकु। यहाँ चिन्नु भन्नाले केवल दिमागमा जानकारी बटुल्नु होइन, यसको अर्थ एउटा घनिष्ठ व्यक्तिगत जीवित र अनुभवात्मक सम्बन्ध हो। यो पति र पत्नी बीचको गहिरो सम्बन्ध जस्तै हो। पाउल ख्रिस्टको व्यक्ति, उहाँको चरित्र, उहाँको सुसमाचार र उहाँको प्रभुत्वलाई अझ गहिरोसँग अनुभव गर्न चाहनुहुन्थ्यो। यस जीवित सम्बन्धमा 3 पक्षहरू हामीले पाउँदछौ। पहिलो, उहाँको पुनरुत्थानको शक्ति जान्नु। ख्रिस्टको पुनरुत्थान केवल इतिहासको एउटा घटना मात्र होइन, यो आज विश्वासीको जीवनमा क्रियाशील हुने सामर्थ्य हो। जुन पवित्र आत्माको शक्तिले येशूलाई मरेकाहरूबाट जिउँदो उठाएको थियो, त्यही शक्ति आज विश्वासीभित्र बास गर्दछ। रोमी 8:11। यो शक्तिले हामीलाई पापको दासत्वबाट विजय दिन्छ, नयाँ र पवित्र जीवन जिउन सामर्थ्य दिन्छ र आत्मिक निर्बलतामा बल प्रदान गर्छ। दोस्रो, उहाँका दुःख भोगहरूमा सहभागी हुनु। यहाँ आइपुग्दा धेरै आधुनिक शिक्षाहरू पनि हट्छन्। मानिसहरू पुनरुत्थानको शक्ति त चाहन्छन्, तर ख्रिस्टको दुःख भोगमा सहभागी हुन चाहँदैन। तर पाउल भन्नुहुन्छ, क्रिस्चियन जीवन केवल आशिष, चंगाई र विजय मात्र होइन, यस संसारमा ख्रिस्टको पछि लाग्दा उहाँको सत्यको पक्षमा उभिदा त्याग, सतावट र दुःख भोग्नुपर्ने हुन सक्छ। दुःख आफैमा लक्ष्य होइन, तर जब हामी ख्रिस्टको खातिर दुःख भोग्छौं, हामी उहाँको हृदयको अझ नजिक पुग्छौं। उहाँको मृत्युको रूपमा ढालिनु भनेको आफ्नै स्वार्थ, इच्छा र पापका लागि दैनिक रूपमा मर्नु हो। तेस्रो, मरेकाहरूबाट हुने पुनरुत्थान। पद 11 पावल भन्नुहुन्छ, ताकि कुनै किसिमले म मरेकाहरूबाट हुने पुनरुत्थानसम्म पुग्न सकु। के पावल आफ्नो मुक्तिको विषयमा दोधारमा वा शंकामा हुनुहुन्थ्यो? के उहाँलाई आफ्नो पुनरुत्थान हुन्छ कि हुन्न भन्ने पक्का थिएन? बिल्कुलै होइन, पाउललाई आफ्नो मुक्तिको पूर्ण निश्चयता थियो। रोमी 8:38-39 र 2 तिमोथी 1:12। यहाँ कुनै किसिमले भन्ने शब्दले अविश्वास वा शंका होइन, तर जीवनको बाटो जति सुकै कठिन वा कष्टकर किन नहोस्, मृत्यु नै सहनु परे पनि मेरो अन्तिम र निश्चित आशा ख्रिस्टमा हुने पुनरुत्थान नै हो भन्ने नम्र र दृढ समर्पणलाई जनाउँछ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामीले यो फिलिपी 3:1-11 यो वचनबाट हामीले के सिक्यौं? हामीले आज यो वचनमा सुन्यौं कि क्रिश्चियन जीवनको सर्वोच्च लाभ ख्रिस्टबाट प्राप्त हुने सांसारिक वा धार्मिक कुराहरू मात्र होइन, स्वयं ख्रिस्ट हुनुहुन्छ। हाम्रो धार्मिकता हाम्रो आफ्नै उपलब्धि, वंशज वा धर्मकर्ममा आधारित छैन, तर केवल ख्रिस्टमाथिको विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकतामा आधारित छ। आजको यस वचनको अन्त्यमा म तपाईँलाई र आफूलाई केही गम्भीर प्रश्नहरू सोध्न चाहन्छु। कृपया यी प्रश्नहरूमा शान्त भई विचार गर्नुहोस्। पहिलो, के म परमेश्वरको अगाडि उभिनका लागि आफ्नै असल काम, धार्मिक पृष्ठभूमि वा चर्चको सदस्यतामा भरोसा गर्दैछु कि केवल ख्रिस्टको धार्मिकतामा? दोस्रो, के मेरो जीवनमा येशु ख्रिस्ट केवल एउटा धर्म वा हप्ताको एक दिन शनिबार मान्ने परम्परा हुनुहुन्छ कि उहाँ मेरो जीवनको सर्वोच्च र अमूल्य खजना हुनुहुन्छ? तेस्रो, के म ख्रिस्टलाई उहाँले दिने आशिष र उपहारहरूका लागि मात्र पछ्याउँदैछु कि स्वयं उहाँलाई चिन्नका लागि? चौथो, के म उहाँको पुनरुत्थानको शक्तिमा पापमाथि विजय जीवन जिउँदैछु? अनि के म उहाँको सत्यको खातिर दुःख र त्याग स्वीकार गर्न तयार छु? यदि आज तपाईँले महसुस गर्नुभयो कि तपाईँको ध्यान ख्रिस्टबाट हटेर आफ्नै धार्मिकता वा सांसारिक कुराहरूमा गएको छ भने आजै पश्चाताप गर्नुहोस्। आफ्ना सबै घमण्ड र भरोसाहरूलाई पावलले जस्तै फोहोर मैला ठानेर त्याग्नुहोस् र केवल ख्रिस्टलाई अँगाल्नुहोस्। हाम्रो जीवनको एउटै मात्र उत्कृष्ट, सर्वोच्च र अन्तिम इच्छा यही होस्, ख्रिस्टलाई चिन्नु, उहाँलाई प्राप्त गर्नु र उहाँको धार्मिकतामा जिउनु। आशा छ तपाईँले आजको वचनबाट केही आशिष पाउनु भएको छ। यति भन्दै तपाईँहरूले बिदा हुन चाहन्छु। यो कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। यदि यहाँहरूलाई प्रार्थनाको खाँचो छ वा कार्यक्रम बारे केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने हामीलाई सिधै 9860-6948-65 सम्पर्क गर्न सक्नुहुनेछ। साथै थप आत्मिक सन्देश र अपडेटहरूका लागि हाम्रा सोसल मिडियाहरूमा पनि हामीलाई फलो गर्न सक्नुहुन्छ। फेसबुक र युट्युबमा वरियर्स अफ गड, इन्स्टाग्राम र टिकटकमा
अभिषेक रूपाचा सुनवा।

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अब तपाईले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन, पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे, तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: जयमसीहरू सम्पूर्णलाई, आज हामी एउटा विषय वस्तुमा रहेर वचनलाई हेर्नेछौ। त्यो शीर्षकलाई मैले राख्न चाहे आफ्नो परिवारलाई प्राथमिकता दिनु। हामी पहिलो तिमोथीको पुस्तक 5:8 हेर्नेछौँ। बाइबल यसरी भन्दछ, यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालन पोषण गर्दैन भने त त्यसले विश्वासलाई इन्कार गर्दछ र विश्वास नगर्नेहरू भन्दा पनि खराब हुन्छ। बाइबल यहाँनिर विशेष परिवारलाई पालन पोषण गर्नुपर्ने, परिवारलाई रेखदेख गर्नुपर्ने, परिवारको वास्ता गर्नुपर्ने, परिवारलाई समय दिनुपर्ने, प्राथमिकता दिनुपर्ने कुरा बताइराखेको छ। अनि भन्दछ वचनले, यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालन पोषण गर्दैन भने त त्यसले विश्वासलाई इन्कार गर्दछ। बुझ्नुभयो, विश्वासलाई इन्कार गर्दछ। त्यसको मतलब हामी आफूले देखेको भाइलाई त हामीले प्रेम गर्न सक्दैनौ भने नदेखेको परमेश्वरलाई तपाईँ र मैले कसरी प्रेम गर्न सक्छौ? अनि वचनले भन्दैछ, त्यसले विश्वासलाई इन्कार गर्दछ र विश्वास नगर्नेहरू भन्दा पनि खराब हुन्छ। बुझ्नुभयो, विश्वास नगर्नेहरू भन्दा पनि खराब हुन्छ। किन? किनभने उसले आफ्नो परिवारलाई माया नै गर्न सक्दैन, आफ्नो परिवारलाई वास्ता नै गर्न सकेको छैन, अनि नदेखेको परमेश्वरलाई कसरी प्रेम गर्न सक्छ? वचनले त्यो कुरा बताउँदैछ। तर मेरो प्रियहरू, हामी सबैलाई थाहा छ कि परिवार हाम्रो जीवनको एउटा महत्वपूर्ण अंश हो। तर आधुनिक जीवनशैलीमा विशेष काम, पैसा, अन्य कुराहरूले गर्दाखेरि कहिलेकाहीँ हामी हाम्रो परिवारलाई दोस्रो स्थानमा राखिरहेको हुँदो रहेछौ। हामी सबैको आफ्नो व्यस्तता छ, म बुझ्दछु। काम छ, हाम्रो आफ्नो जिम्मेवारी छ, हाम्रो विभिन्न किसिमका चाहिँ श्रम गर्नुपर्ने कुराहरू छ, हामी व्यस्त हुन सक्छौ। तर यद्यपि हाम्रो परिवार भन्दा पनि यस्तो आधुनिक कुराहरूले, ती पैसाको कारणले, ती आधुनिक जीवनशैलीले नै प्रिय परिवारको समयलाई चोर्दैछ भने नि प्रिय, तपाईँको परिवार अब ध्वस्त हुनेवाला छ। यसले तपाईँको परिवारलाई बिगार्न सक्छ प्रिय। यदि तपाईँले परिवार भन्दा पनि रुपियाँ पैसा, तपाईँको आधुनिक जीवनशैलीहरूमा र अन्य कुराहरूमा तपाईँले बढी समय व्यतीत गर्न थाल्नुभयो, बढी त्यो कुरामा तपाईँले फोकस गर्न थाल्नुभयो भने प्रिय, तपाईँको परिवारको सम्बन्धलाई र तपाईँ आफ्नै सम्बन्ध, परिवारसँगको जुन राम्रो सम्बन्ध थियो होला विगतमा, त्यो कुरालाई प्रिय यी आधुनिक जीवनशैलीले लोड दिन सक्छ। त्यो राम्रो सम्बन्ध, त्यो परिवारलाई प्रिय बिगार दिन सक्छ। अनि आज दुष्ट शैतान त्यही कुरा देख्न चाहन्छ। कसैको घर भत्क्योस्, कसैको परिवारमा भएको त्यो राम्रो सम्बन्ध बिग्रोस्, आज शैतानले यही कुरा चाहन्छ प्रिय। हामी उत्पत्तिमा हेर्छौँ भनेदेखिलाई प्रारम्भमा नै दुष्ट शैतानले त्यो एउटा सुन्दर जोडीमा एक प्रकारको समस्या ल्याइदियो। परिवारमा तपाईँले हेर्नुहुन्छ भनेदेखिलाई पटक पटक समस्या आएको छ उत्पत्तिदेखि। अनि आज त्यही शैतान आज पनि अति नै क्रियाशील भएर काम गरिरहेको छ। कसरी परिवारलाई भत्काउने, कसरी चाहिँ परिवारलाई बिगार्ने, यही कुरामा आज त्यसले मुख्य केन्द्र बनाएको छ, परिवारलाई बिगार्न। अनि आज पनि त्यो एकदमै सक्रिय भएर त्यो सुन्दर परिवारलाई बिगार्नको लागि त्यो साँच्चै नै प्रियहरू लागि परेको छ। अनि आज हामीले प्रभु येशूलाई विश्वास गरेका छौँ, ख्रिस्ट येशूलाई विश्वास गरेका मानिसहरूले नै प्रिय परिवारलाई नै समय दिन हामीले सकिरहेको छैन भने बडो दुःखको कुरा हो। हामीले हाम्रो परिवारलाई गोडगाड गर्नु पर्यो, माया दिनु पर्यो। त्यसको मतलब हामीले परिवारलाई हेरचाह गर्नु पर्यो, कहाँ के भइराखेको छ, कहाँ मैले के पो गर्नुपर्ने हो, कि समय दिनु पर्यो प्रियहरू, प्राथमिकता दिनु पर्यो। कहिले काहीँ रिफ्रेसमेन्टको लागि हामी बाहिर जानु पर्यो परिवार, बाइबल अध्ययन गर्ने कुराहरूमा हामीले समय दिनु पर्यो परिवारलाई, प्रार्थना गर्ने कुराहरूमा हामीले समय दिनु पर्यो। तर आज मेरो प्रियहरू, दुष्ट यति सक्रिय छ, मैले तपाईँलाई अघि बताइसकेको छु, त्यसले परिवारलाई बिगार्नका लागि, परिवारलाई भत्काउनका लागि विभिन्न रणनीतिहरू त्यसले खेलिरहेको छ। मेरो प्रियहरू, आज म तपाईँलाई बताउन चाहन्छु, यदि तपाईँ परिवारलाई एउटा राम्रो एउटा सुन्दर परिवारमा तपाईँ परिणत गर्न चाहनुहुन्छ भने पहिलो कुरा नै प्रिय, तपाईँले आफ्नो परिवारलाई प्राथमिकता दिनुहोस्। पैसा भनेको छँदैछ, आधुनिक जीवनशैलीमा विभिन्न किसिमको व्यस्तता छँदैछ, काम छँदैछ प्रियहरू, तर कहिले काहीँ नै प्रिय हामीले यी सबै कुरालाई पहिलो प्राथमिकता दिएर परिवारलाई दोस्रो स्थानमा राख्यौं भने नि प्रिय यसले राम्रो गर्दैन। प्रिय, हाम्रो परिवारलाई यसले असल बनाउँदैन, यसले त बरु हाम्रो परिवारलाई बिगार्ने काम गर्छ। अमेरिकाको तथ्याङ्कलाई हेर्छौं भनेदेखिलाई लगभग 75% परिवार बिग्रेको छ, कारण उनीहरूले एकले अर्कालाई वास्ता नै गर्न छोडेको छ। यहाँ हेर्छौं भनेदेखिलाई 18 वर्ष पुगिसक्दा छोरा होस् छोरी होस् घरबाट निस्किनै पर्छ, ऊ चाहिँ रुपियाँ पैसा होस् कि नहोस् 18 वर्ष पुगेपछि घरबाट किकाउट हान्दिन्छ बाबुआमाले, निस्किनै पर्छ। अनि त्यो छोराछोरीमा एक प्रकारको गलत छाप बस्दो रहेछ, अनि उसले घरबाट निस्किसकेपछि धेरैचोटि परिवारको त्यति ख्याल नगर्दो रहेछ। यो मेरो बुझाइ हो प्रियहरू, मैले यहाँनेरि बस्दै गर्दाखेरि मैले बुझेको चाहिँ बाबुआमाले 18 वर्ष पुगेपछि छोराछोरीलाई त्यति धेरै वास्त गर्दैन, अनि त्यति धेरै वास्त नगरेपछि त्यो छोराछोरीले आफ्नो बाबुआमालाई कसरी खोज्न सक्छ? हो, अब धेरै माया गर्ने वा वचनलाई बुझेको परमेश्वरलाई प्रेम गरेको छोराछोरी हो भने त खोज्छ पनि, तर अधिकांश म हेर्ने गर्छु अमेरिकनको छोराछोरीहरूले वास्तै गर्दैन, कारण बाबुआमाले नै त्यही कुरा सिकायो। हामीले घरबाट कस्तो कुरा सिकाउँदैछौ? हाम्रो छोराछोरीले त अब पछि भविष्यमा हामी बाबुआमाले जुन टेकेको धरातललाई बोक्नु पर्ने हो, तर त्यो धरातल हामी बाबुआमाले नै बिगारिरहेको अवस्था छ। हामीले छोराछोरीलाई दिनुपर्ने समयहरू, हाम्रो छोराछोरीलाई हामीले दिनुपर्ने प्राथमिकताको कुराहरू भुलेर हामी पैसा कमाउनका लागि, रुपियाँ आर्जन गर्नका लागि, सम्पत्ति आर्जन गर्नका लागि हामी एकदमै त्यसमा लागि परिरहेको छौँ। तर प्रियहरू, एक दिन नै प्रिय तपाईँले अति नै तपाईँले त्यसको परिणाम भोग्नुपर्छ। आज गरेको तपाईँको निर्णयले आज तपाईँ जुन कुरामा व्यग्र हुनुभएको छ त्यसको परिणामको फल तपाईँले भोग्नुपर्छ। परिवार नै महत्वपूर्ण हो प्रिय, परिवार नै सबैभन्दा महत्वपूर्ण चिज हो। पैसा, सम्पत्ति, सुन चाँदी, यो सबै चिजभन्दा महत्वपूर्ण चिज परिवार हो प्रिय। तपाईँ बिरामी हुँदाखेरि बाहिरको मान्छे आएर प्रिय तपाईँलाई तातो पानी दिँदैन, बाहिरको मान्छे आएर त कस्तो छस् भनेर नभन्दिन पनि सक्छ, तर परिवार यस्तो हो प्रिय, तपाईँ आज बिरामी भएर तपाईँ ओछ्यानमा लड्दाखेरि नै तपाईँलाई सोधिदिने परिवार मात्रै हो। त्यही कारणले परिवारलाई आज तपाईँले प्राथमिकता दिनुहोस्। छोराछोरीहरू, तपाईँले पनि आफ्नो बाउआमालाई आदर गर्नुहोस्, वास्ता गर्नुहोस्, समय दिनुहोस्। बुवा आमाहरू, तपाईँहरूले पनि आफ्नो छोराछोरीहरूलाई वास्ता गर्नुहोस्, प्रेम गर्नुहोस्, प्राथमिकता दिनुहोस्। उनीहरूलाई के कुरामा अभाव छ त्यो कुरा खोज्नुहोस्, तपाईँले सोध्नुहोस्। तपाईँ दिनु सक्नुहुन्न होला, तर तपाईँले सोधिदिनु भएको शब्दले नि प्रिय छोराछोरीको जीवनमा ठूलो प्रभाव पर्नेछ, असल प्रभाव, एउटा छाप पर्नेछ, त्यो एउटा स्नेह र त्यो मायालाई छोराछोरीले पाउनेछ प्रिय। तर धेरैचोटि हामी बाउआमाले आफ्नो छोराछोरीलाई सोध्दैनौ, खोज्दैनौ, के गरिरहेको छ मेरो छोराछोरी, हामी वास्ता गर्दैनौ, अनि त्यही कारणले गर्दाखेरि छोराछोरीले गलत बाटोलाई खोज्नु पर्ने दिनहरू आउँदछ। तर प्रियहरू, आज म तपाईँलाई यही चुनौती दिन चाहन्छु प्रियहरू, यदि परिवारमा एउटा राम्रो एउटा घरणा बनाउनु छ, परिवारलाई एक प्रकारको सुरक्षा दिनु छ, परिवारमा एक प्रकारको असल एउटा घरणा निर्माण गर्नु छ भने प्रियहरू, हामीले पहिलो कुरा परिवारमा माया, परिवारमा सहयोग र परिवारमा हामीले वास्ता गर्न सक्नुपर्छ। परिवारमा के भइराखेको छ, के कुराको अभाव छ, हामीले त्यो कुरालाई खोज्न सक्नु पर्यो। नत्र त भने प्रिय त्यो परिवार एउटा कमजोर परिवार भएर जान सक्छ, एकले अर्कालाई वास्तै गर्न छोड्छ, एकले अर्काको खोजी गर्न छोड्छ, अनि जब यो कुराहरू हुन थाल्छ नि प्रिय एउटा सुन्दर परिवार बिग्रिएर जान्छ। परमेश्वरले चाहनुभएको त्यस्तो होइन, परमेश्वर त चाहनुहुन्छ एउटा परिवार असल भएर उहाँको सेवा गरेको। एउटा परिवार नै प्रिय असल छैन भने नि प्रिय सबै कुरा डामाडोल भएर जान्छ, मेसी भएर जान्छ। मैले यो धेरैको परिवारमा देखेको छु, बाबुआमाले गति छाडेपछि नै छोराछोरीले पनि त्यस्तै गर्न थाल्छ। तर मेरो प्रियहरू, यद्यपि हामी ख्रिस्टलाई साँचो प्रेम गर्छौँ भने हामीले परिवारलाई पनि हामीले साँचो प्रेम गरौँ, परिवारलाई पनि वास्ता गरौँ। परिवारमा के कुराको अभाव छ, के कुरा भइराखेको छ, हामीले खोज्ने प्रयास गरौँ। कहिलेकाहीँ मिसअन्डरस्ट्यान्डिङको कुराहरू छ, बुझा बुझ्न हुन सक्छ प्रियहरू, सबैको एउटै मेन्टालिटी हुँदैन, तर एकले अर्कालाई बुझ्न सक्नु नै प्रियहरू त्यो नै असल परिवार हो। धेरै परिवारहरू भत्केको छैन प्रिय, समस्या यही रहेछ, एकले अर्कालाई बुझ्नै नै सकेको छैन। तर एउटा परिवारले नि प्रिय जब बुझ्ने प्रयास गर्छ, एकले अर्कालाई जब वास्ता गर्न थाल्छ, त्यही नै असल परिवारको गुण हो प्रिय। परमेश्वरले वास्तवमै परिवारबाट त्यो कुरा चाहनुहुन्छ, एकले अर्कालाई बुझिदिएको। धेरै परिवारहरू भत्केको छ प्रियहरू एकले अर्कालाई नबुझ्दैकै कारणले हो, किनभने उनीहरूले एकले अर्कालाई बुझ्न चाहँदैन। त भन्दा म नै ठुलो, मलाई तैँले आदर गर्नुपर्छ, यी कारणहरूले गर्दाखेरि परिवार भत्किरहेको छ। तर मेरो प्रियहरू, हामीले एकले अर्कालाई श्रेष्ठ गठानौ। जब हामी एकले अर्कालाई श्रेष्ठ गठान्छौ नि परमेश्वरले हामीलाई उचाल्नुहुन्छ। सो परिवारलाई हामीले बलियो बनाउनका लागि चाहिँ के गर्नुपर्छ, हामीले परिवारलाई प्राथमिकता दिउँ, समय दिउँ, वास्ता गरौँ, फिक्री गरौँ, परिवारमा के कुराको अभाव छ त्यो कुरालाई पूर्ति गर्ने प्रयास गरौँ। परिवारमा चाहिँ सानो तिनो चाहिँ एक प्रकारको मिसअन्डरस्ट्यान्डिङ हुँदै गर्दाखेरि चाहिँ ए बिग्रियो भनेर हामी घरै छोडेर परिवारमा चाहिँ अक्षमाधानको त्यो हृदय बोकेर बस्ने होइन प्रिय। तर परिवारमा त्यस्तो सानो तिनो टाकाटुकी हुन सक्छ, एकले अर्कालाई क्षमा गरेर एकले अर्कालाई बुझ्न सक्नुपर्छ प्रिय, त्यही नै परमेश्वरले चाहनुहुन्छ। मलाई एकजना व्यक्ति मर्फीको एउटा भनाई बडो मनपर्छ। उहाँको भनाइले यसरी भन्दछ, वास्तविक अनि असल परिवार भनेको चोट लागेको बेला एक अर्कालाई सम्हाल्ने हातहरू र बुझ्ने मनहरूको समूह हो। कति मिठो छ होइन, वास्तविक अनि असल परिवार चाहिँ त्यो रहेछ जसले चाहिँ परिवारमा चोट लागेको बेला एक अर्कालाई जसले सम्हाल्न सक्छ, त्यही हातहरू बुझ्ने मनहरूको समूह हो। अरे प्रियहरू, एकले अर्कालाई सम्हाल्न सक्नु पर्यो। दाजुले भाइलाई बुझ्न नसक्ला, बुझा बुझाउनु पर्यो। आमाले छोरीलाई बुझ्न नसक्ला, तर हामीले बुझ्नु पर्यो, छोरीमा पनि केही पीडा होला। एकले अर्कालाई बुझ्न सक्नु पर्यो, सम्हाल्न सक्नु पर्यो। जब हामी एकले अर्कालाई बुझ्न थाल्छौँ, सम्हाल्न थाल्छौँ प्रियहरू, त्यो कोटले भन्दैछ, त्यो भनाइले भन्दैछ, एक अर्कालाई सम्हाल्ने हातहरू र बुझ्ने मनहरूको समूह हो। परिवारमा कहिलेकाहीँ मिसअन्डरस्ट्यान्डले गर्दा चोट आउन सक्छ, एक प्रकारको दुखाइहरू हुन सक्छ, तर एकले अर्कालाई बुझ्न सक्नु र एकले अर्कालाई सम्हाल्न सक्नु त्यही नै बुझ्ने मनहरूको समूह हो। आज बुझ्ने मनहरूको समूह नभएकै कारणले गर्दाखेरि परिवारमा विस्फोट छ, परिवारमा झगडा छ, परिवारमा असमाधानको कुरा छ। सासूले बुहारीलाई हेप्ने, बुहारीले सासूलाई हेप्ने, आज नेपाली सम्प्रदायमा हामी यो कुरा बडो देख्छौँ। तर मेरो प्रियहरू, यदि हामी परमेश्वरलाई प्रेम गर्छौँ भने नि प्रिय, सासूले पनि बुहारीलाई प्रेम गर्न सक्नुपर्छ। तपाईँभन्दा सानो होला सायदै, पक्कै पनि सानो हुन्छ बुहारी, तपाईँले बुहारीलाई माया गर्न सक्नुपर्छ। हामी त्यो परम्परा अनुसार नचलौँ, बुहारीले सबै कुरा गर्नुपर्छ, बुहारीले मात्रै सबै कुरा चाहिँ पुरा गर्नु होइन प्रिय। संसार परिवर्तन भइसक्यो, टेक्नोलोजी परिवर्तन भइसक्यो, अब हाम्रो यो परम्परा पनि चेन्ज हुनुपर्छ, परिवर्तन हुनुपर्छ। त्यो पनि अर्काको घरबाट आएको बुहारी हो, उसलाई पनि मायाको खाँचो पर्छ। तर आज हाम्रो नेपाली सम्प्रदायमा बुहारीलाई बडो हेप्ने चलन छ सासूले। तर मेरो प्रियहरू, यद्यपि हामी ख्रिस्टलाई चिन्नेका विश्वासी जातिहरू हौं भने प्रियहरू, हामीले अब त्यस्तो धारणालाई परिवर्तन गरौं, माया गरौं, एकले अर्कालाई प्रेम गरौं। बुहारीले पनि सासूलाई प्रेम गर्नु पर्यो, सासूले पनि बुहारीलाई प्रेम गर्नु पर्यो। जब हामी यो कार्यहरू गर्न थाल्छौँ नि प्रिय, परिवारमा प्रेम आफसे आफ आउन थाल्छ, परिवारमा एक प्रकारको राम्रो कुराहरू हुन थाल्छ। सो परिवारलाई प्राथमिकता दिनु भनेको चाहिँ विश्वासको हिस्सा पनि हो। अघि वचनले भन्दै थियो नि होइन, यदि कसैले आफ्नो परिवारलाई चाहिँ पालन पोषण गर्दैन, हेरचाह गर्दैन, वास्ता गर्दैन, तर इन्कार गर्छ भने विश्वास नगर्नेहरू भन्दा पनि खराब हुन्छ भनेर वचनले भन्दै थियो। विश्वास नगर्नेहरू भन्दा पनि खराब हुनु भनेको त लजस्पद कुरा हो नि त। हामीले त ख्रिस्टलाई विश्वास गरेका छौँ, तर हामी नै अबुझ हुन्छौँ भने प्रियहरू, हामी नै चाहिँ एउटा संसारमा जुन व्यक्तिहरूको जुन मानिसहरूको व्यवहार हुन्छ, चरित्र हुन्छ, त्यस्तै नै हामी पनि हुन थाल्यौँ भने हामीले ख्रिस्टलाई चिनेको वास्तवमै के अर्थ रह्यो भन्ने कुरा आउँछ नि त, होइन? सो त्यही कारणले गर्दाखेरि मेरो प्रियहरू, परिवारमा एक अर्कामा विशेष गरेर माया, सम्मान, एक अर्काको भावनालाई बुझ्ने समूहहरू अति नै खाँचो छ यो दिनहरूमा। एकले अर्कालाई आदर गर्नुपर्ने कुराहरू, एकले अर्काको वास्ता गर्नुपर्ने कुराहरू, विशेष बाउ आमाले छोराछोरीलाई प्राथमिकता दिनुपर्ने कुराहरू, समय दिनुपर्ने कुराहरू, विशेष गरेर छोराछोरीले पनि आफ्नो बुवा आमालाई गर्नुपर्ने आदरको कुराहरू र समय छुट्याउनु पर्ने कुराहरू छ, परिवारलाई दिनुपर्ने समयको कुराहरू छ, त्यो कुराहरूमा हामीले आज ध्यान दिनुपर्छ। नत्र त भने दुष्ट शैतान आज परिवारलाई नै भत्काउनका लागि त्यो लागि परेको छ। आज परिवार बिगार्ने नै त्यसको मुख्य केन्द्र हो प्रियहरू। त्यही कारणले हाम्रो परिवारलाई चाहिँ हामीले बलियो बनायौँ भने प्रिय केही कुराले पनि तपाईँ र मेरो परिवारलाई छुन नै सक्दैन। त्यही कारणले परिवारलाई चाहिँ हामीले पानी हालौँ, त्यसको मतलब वास्ता गरौँ, परिवारलाई चाहिँ प्रेम गरौँ, परिवारलाई चाहिँ हामीले एकतामा ल्याउ। आज परमेश्वरले त्यही कुरा चाहनु भएको, आमेन। त्यही कारणले गर्दाखेरि अन्तिममा यही बताउन चाहन्छु, परिवारलाई प्राथमिकता दिनुहोस्, रुपियाँ पैसा धन सम्पत्तिमा होइन। परमेश्वरले हामीहरू सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ, साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140, इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भन्यो नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एड हिम्सन, प्रचारक साथै लेखक, उहाँ भन्नुहुन्छ, एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
9: टाइम चेक, यति बेला बिहानको 8 बज्यो।

0: बाटुले दिदी, ए बाटुले दिदी,
1: बाटुली बहिनी, ए बाटुली बहिनी।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा। आदरणीय श्रोता, कार्यक्रम बाटुलीका कुरा लिएर म पुनम उपस्थित भइसकेको छु र सदा जस्तै आज पनि यहाँहरूलाई नाटकीय प्रस्तुतिहरूबाट, कुराकानीहरूबाट नयाँ उत्साह र साथ दिनको लागि हामी एकदमै उत्साहित छौं र कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट यो समय गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र आज चाहिँ परमेश्वरको नजरमा एउटी असल धर्मी महिला चाहिँ कस्ती हुन्छन् भन्ने विषयमा अजी र बाटुले बीचको गन्थन मन्थन कुराकानी यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छौं र आउनुहोस् हामी ढिला नगरिकन प्रस्तुतितर्फ अगाडि बढ्नेछौं।

0: होइन बाथुले नानी, सुन न, आज मलाई यो त कुरा सोध्याएर ल्याउन मन लाग्यो या तिमीसँग।
1: भन्नुहोस् नाजी भन्नुहोस्, आज फेरि के नयाँ प्रश्न लिएर आउनु भयो तपाई?
0: नयाँ त होइन नानी, पुरानै कुरा हो, तर मलाई अझै बुझेकै छैन जस्तो लागिरहेको छ। त्यही भएर तिमीसँग अझै कुराहरू बुझौ भनेर सोध्न मन लाग्यो नि। सुन न नानी, एउटी महिला असल महिला हुन् भनेर चाहिँ के कुराहरूले जानेर ल्याउने, अथवा भनौ एउटी असल महिलामा हुनुपर्ने कुराहरू चाहिँ के के होला नानी?
1: ल, आज अजीलाई फेरि पनि यो विषयमा कसरी बुझ्न मन लागेछ? तपाईँको विचारमा चाहिँ के होला त अजी? पहिला तपाईँ भन्नुहोस् न, एउटा असल महिलामा के के हुनुपर्छ होला?
0: खोइ नानी, अब मैले पनि त तिमीलाई सोध्न लागेको कुरा, अब सुन्दर हुनुपर्ने हो कि, राम्रो कपडा लगाउनु पर्ने हो कि, है घर राम्रोसँग चलाउनु पर्ने हो कि, श्रीमानलाई खुसी राख्नु पर्छ कि, मण्डली जानु पर्छ कि धेरै बाइबल पढेर ल्याउनु पर्छ, अब यस्तै यस्तै कुराहरू त हुनुपर्छ होला नि, होइन? एउटा असल महिलामा हुनुपर्ने कुराहरू चाहिँ।
1: अजी, तपाईँले त सबै विषयवस्तुलाई यो प्रश्नहरूमा नै समेटेर पो भनिदिनु भयो त। तर एउटा कुरा चाहिने अजी, परमेश्वरको नजरमा एउटा धर्मी परमेश्वरमा जिउने महिला हुनु भनेको केवल बाहिरी रूप वा अरूलाई खुसी पार्ने कुरा चाहिँ होइन।
0: त्यसो भए के हो त नानी?
1: भित्रबाट परमेश्वरलाई चिन्ने अनि उहाँको वचन अनुसार आफ्नो जीवन परिवर्तन गर्दै जाने महिला हो। बाइबलले भन्छ भजन संग्रह 25:4, हे परम प्रभु तपाईँको मार्ग मलाई देखाउनुहोस्, तपाईँको बाटोहरू चाहिँ मलाई सिकाउनुहोस्, अर्थात मलाई मानिसहरूले कस्तो देखुन् भन्दा पहिले हे प्रभु तपाईँ मलाई कस्तो महिला बनाउन चाहनुहुन्छ भनेर चाहिँ जिउने महिला चाहिँ परमेश्वरले खोजिरहनु भएको महिला हो। त्यो प्रकारको महिला चाहिँ गडली वुमेन अंग्रेजीमा भनिन्छ भने परमेश्वरमा धर्मी भएर जिउने महिला भनेर बुझौं न, होइन? अनि अझै धर्मी महिलाहरू चाहिँ अनावश्यक गफ गर्ने र अरूको पछाडि पछाडि चुगली गर्ने, कुराहरू काट्ने भन्छ नि, त्यस्तोबाट चाहिँ टाढै रहन्छन्। त्यस्तो महिलाहरू चाहिँ धर्मी महिलाहरूमा गनिन्छन्, अथवा भनौ धर्मी महिलामा हुनुपर्ने गुणहरू मध्येको एउटा गुण चाहिँ यो पनि हो कि ती महिलाले अरूको पछाडि अनावश्यक गफहरू गरेर समय बिताउँदैनन्।
0: ए नानी, यो त गाह्रो कुरा पो भन्यो त तिमीले। महिलाहरू भेट भएपछि है अकटीचोटि कुराहरू त गर्नै पर्यो नि नानी, अलिअलि कुराकानीहरू त भइहाल्छ नि, यो त अलिक गाह्रो गाह्रो लाग्यो मलाई त।
1: कुरा गर्नु नराम्रो होइन क्या अजी, तर अरूको कुरा काट्नु, चुगली गर्नु, गोप्य कुराहरू फैलाउनु चाहिँ एकदमै नराम्रो कुरा हो र यो कुरा एकदम फरक कुरा पनि हो क्या। कुरा गर्नुपर्छ, तर कस्तो कुरा गर्दैछौ भन्ने कुरा चाहिँ महत्वपूर्ण हुन्छ।
0: तर कहिले काहीँ त मैले पनि तिम्रो भलाइको लागि भनेको भनेर कुराहरू गर्छु नि नानी।
1: हो, हामी सावधान हुनुपर्ने कुराहरू त्यही त हो नि, हामी आफैले सोधौं त, मैले यो कुरा उसलाई भन्नुपर्छ कि पर्दैन, यो कुरा प्रेमबाट आएको हो कि मनोरञ्जनको लागि आएको हो, यदि त्यो व्यक्ति यही बसेको भए पनि म यही कुराहरू भन्थे त, यस्तो कुराहरू हामीले आफूले आफूलाई सोध्नुपर्छ। र हितोपदेश 16:28 भन्छ, कुटिल मतीको मानिसले विवाद उत्पन्न गराउँछ र कुरौटेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ।
0: त्यसो भए त धर्मी महिला भनेको सबै कुरा जान्ने महिला होइन, कुन कुरा बोलेर ल्याउने र कुन कुरा चाहिँ आफ्नै मनमा राखेर ल्याउने भनेर जान्ने महिला रहेछ, होइन त नानी?
1: हो अजी, हो, तपाईँले ठिक भन्नुभयो। र अर्को कुरा चाहिँ नि अजी, धर्मी महिलामा हुनुपर्ने गुण भनेको उसले चाहिँ आफ्नो कानको ढोका र आँखाको ढोकाको चाहिँ रक्षा गर्छ।
0: अब यो कानको ढोका र आँखाको ढोका भनेको चाहिँ के हो या नानी? हेटेरिका के सुनेर ल्याउँछ या मैले पनि तिमीबाट?
1: हाम्रो कानले के सुन्छौ र आँखाले के हेर्छौ भन्ने कुराले चाहिँ हाम्रो मनमा प्रभाव पार्छ क्या अजी। त्यही भएर यो कानले सुन्ने कुराको ढोका र आँखाले हेर्ने कुराहरूको ढोका चाहिँ भन्न खोजेको हो क्या। यो कुराहरूमा चाहिँ एकदम ध्यान दिनुपर्छ।
0: त्यसो भए सबै कुरा हेर्नु पनि नहुने?
1: हजुर, सबै कुरा होइन क्या। भजन संग्रह 101:3 चाहिँ दाउदले भन्छन्, म आफ्नो आँखाको सामु कुनै निच कुरा राख्ने छैन भनेर। अब आज हेर्नु त हाम्रो समाजहरू, हाम्रो जीवनशैलीहरू कति फरक भएको छ। हामी धेरै जस्तो सोसल मिडियाहरूमा के हेरिरहेको छौँ, हामी को व्यक्तिहरूलाई धेरै निहालिरहेको छौँ, कस्तो भिडियोहरू हामीले बारम्बार हेर्छौँ, कस्तो कुराकानीहरू चाहिँ हामी बारम्बार सुन्छौँ र सुन्न मन पराउँछौँ भन्ने कुराहरू चाहिँ एकदमै हामीले ध्यान दिनुपर्छ। यो कुराहरूले चाहिँ हाम्रो सोचलाई बिस्तारै बिस्तारै निर्माण गर्छ क्या अजी। त्यही भएर सुन्ने कुरा र हेर्ने कुराको ढोका चाहिँ ठिक कुराको लागि खोल्ने, बेठिक कुराको लागि बन्द गर्न पर्छ। र एउटा धर्मी महिलामा हुनुपर्ने कुरा चाहिँ यो हुनै पर्छ है, यो महत्वपूर्ण कुरा हो। अनि कानले चाहिँ सुन्ने नसुन्ने भन्ने कुराको बारेमा पनि अलिकति बताउन।
2: कसैले आएर भन्यो रे अजी तपाईँलाई,
1: ए तिमीलाई एउटा गोपे कुरा भनौ।
0: अनि हाम्रो कान तुरुन्तै खुल्छ होइन नानी?
2: हो नि अजी हो। तर एउटा धर्मी महिलाले कहिले काहीँ भन्न सिक्नु पर्छ कि माफ गर्नुहोस् म त्यो कुरा सुन्न चाहन्न। अब फेरि यो कस्तो घमण्डी रहेछ भनेर मान्छेले सोचे पनि, अथवा तपाईँले घमण्डले भन्दा पनि आफ्नो हृदयको सुरक्षा गर्नको लागि चाहिँ यस्तो कुराहरू भन्नुपर्ने हुन्छ है अजी। जुन कुरा बेठिक छ त्यसको लागि अह म सुन्दिन भन्नुपर्छ नम्र भएर, तर जुन कुरा ठिक छ त्यसको लागि चाहिँ हाम्रो सुन्ने कानहरूलाई सधैँभरि खुल्ला राख्नुपर्छ। र अर्को कुरा चाहिँ अझै एउटा धर्मी महिलामा हुनुपर्ने गुण भनेको परमेश्वरसँग जहिले पनि शान्त समय बिताउने, एकदम गहिराईमा जाने प्रकारको चाहिँ गुण हुन्छ नै हुन्छ।
0: अब बातुले नानी, आजकल महिलाहरूको कामको टी धेरै छ हेर त, घरमा काम गर्नुपर्छ, अफिसमा काम गरेर ल्याउनुपर्छ, बच्चा हेरेर ल्याउनुपर्छ, श्रीमानको जिम्मा लिनुपर्छ, परिवार यता उता भन्दै गर्दाखेरि बाइबल पढ्न समय नै हुँदैन, यस्तो पो छ त अवस्था।
2: हजुर हामीले समय पर्खने होइन क्या, समय छुटाउने हो नि, परमेश्वरसँगको समय बाँकी रहेको समय होइन है। यो कुरा चाहिँ एकदम बुझ्नुपर्छ। सबै काम धन्दा भ्याएर अनि अन्तिममा चाहिँ प्रभुसँग समय बिताउँछु भनेर सोच्नु भनेको चाहिँ परमेश्वरलाई हामीले पहिलो स्थानमा राखेको कदापि पनि होइन। त्यो त हामीले परमेश्वरलाई व्यवस्था गरेको पहिलो प्राथमिकता जहिले पनि परमेश्वरलाई नै हुनुपर्छ। लुका 10:41-42 चाहिँ येशूले मार्थालाई सम्झाउनु भयो कि धेरै कुरामा व्यस्त हुनुको बीचमा मरियमले चाहिँ प्रभुको चरणमा बसेर असल भाग चाहिँ उनले रोजेकी थिइन् भनेर त्यहाँ बताएको कुराहरू हामीले पाउँछौ कि पाउँदैनौ। सबै कुरा असल छ, तर पहिलो स्थानमा चाहिँ परमेश्वरलाई राखेको परमेश्वरले चाहनुहुन्छ।
0: अनि यो धर्मी महिला भनेको चाहिँ बिहान 4 बजे उठेर 2 घण्टा प्रार्थना गर्नुपर्ने महिला हो नानी?
2: अब त्यति साह्रो पनि होइन अझै। परमेश्वरसँग सम्बन्ध बनाउनको लागि घडीले कहिले पनि निर्धारण गर्दैन क्या, तर नियमितता चाहिँ चाहिन्छ। 10 मिनट भए पनि बाइबल पढ्ने, प्रार्थना गर्ने अनि प्रभु आज मलाई तपाईँको इच्छा अनुसार जिउन सिकाउनुहोस् भन्ने कार्य गर्नुपर्छ। तर कोही महिला बिहान 4 बजे उठेर 2 घण्टा प्रभुसँग समय बिताउनुहुन्छ भने त्यो पनि एकदमै राम्रो कुरा हो। तर हामी कति समय बिताउँछौ भन्ने कुराले भन्दा पनि हामी कति परमेश्वरलाई निरन्तर समय दिन्छौ अनि उहाँलाई पहिलो स्थानमा राख्छौ कि राख्दैनौ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ। तर सँगसँगै परमेश्वरसँग जति धेरै समय बिताउँछ त्यो चाहिँ एकदम सुन्दर कुरा हो है। तपाईँ 10 मिनट गर्नुहोस्, तर बिस्तारै बिस्तारै परमेश्वरसँग समयहरू अझै धेरै बिताउनुहोस्। त्यहाँ फरक आनन्द र शान्ति चाहिँ अवश्य पनि छ। अनि अर्को कुरा भनेको चाहिँ अझै यो धर्मी महिलाहरूले चाहिँ आफूले लगाउने लुगाहरूको विषयमा पनि एकदम ख्याल गर्छिन् क्या।
0: ए ल ल ल, अब कपडाकै कुरा गरौँ न त। अब कतिचोटि आफ्नो लगाउने लुगाहरू पनि एउटा हुन्छ नि सामर्थ्य र होइन त्यस्तो कुराहरूले चाहिँ लगाउने हो के भनेर भन्छ नि, कस्तो भन्नु पनि आएन यहाँ नानी। के अङ्ग्रेजीमा पनि के भनेको सुन्छ नि, के स्ट्रेन्थ अरे, सामर्थ्य, डिग्निटी, के भनेर ल्याउँछ यहाँ नानी। अब लुगा लाउने कुरामा पनि ध्यान दिनै पर्ने रहेछ होइन त?
2: हो नि अझै हो। हितवती 31:25 चाहिँ बल र सम्मान उसको वस्त्र हुन् र भविष्यको दिनलाई हेरेर चाहिँ ऊ हाँस्छिन् भनेर त्यहाँ हामीले पाउँछौ नि त। अझै यसको अर्थ चाहिँ केवल महँगो कपडा लगाउनु चाहिँ होइन है, आत्मिक बल र आफ्नो मूल्य र मर्यादा बुझेर चाहिँ उनले आफ्नो पहिरनहरू चाहिँ पहिरिन्छन् भन्ने कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ।
0: त्यसो भए अब त्यो एकदम फ्यासनको लुगाहरू चाहिँ लाउनु पर्छ भन्ने कुराहरू के लाउन हुँदैन कि के हो?
2: किन नहुनु नि अझै, हुन्छ नि, लाउनु पर्छ लुगाहरू, सुन्दर देख्नु गलत होइन। तर प्रश्न चाहिँ यो हो कि म कसलाई होइन एकदमै देखाउनको लागि प्रस्तुत गर्दैछु, लुगाहरू लाउँदैछु भन्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण छ है। आफ्नो शरीरलाई सम्मान गर्नु र अरूको महत्वहरू खोज्नु चाहिँ फरक कुराहरू। आफूले आफ्नो शरीरलाई सम्मान गर्ने र प्रभुको महिमा गर्ने प्रकारका लुगाहरू लगाउनुपर्छ, तर फलानुलाई देखाउन, फलानुलाई एकदमै होइन म देखाएर छाड्छु भन्ने प्रकारको घमण्ड बोकेर चाहिँ पहिरनहरू गर्नु चाहिँ त्यो सुन्दरता होइन अझै। त्यसरी चाहिँ हामीले लाउनु हुँदैन। जुन लुगाले तपाईँलाई सुन्दर देखिन्छ, तपाईँलाई सहज हुन्छ, राम्रो देखिन्छ अनि प्रभुको पनि महिमा हुन्छ, तपाईँ जहाँ जानुहुन्छ त्यहाँ होइन तपाईँको पहिरनले एउटा सुन्दरता झल्काउँछ भने त्यो त सुन्दर कुरा हो। तर कसको लागि लगाउँदैछौ? तपाईँ आफ्नो लागि लगाउँदै हुनुहुन्छ र तपाईँले लगाएको कुराहरूले प्रभुको महिमा हुन्छ भने त्यो त एकदमै राम्रो कुरा हो। त्यसरी चाहिँ हामीले ध्यान दिनुपर्छ। तर हाम्रो पहिरनले अरूलाई असहज बनाउने र अरूको ध्यान आकर्षण गर्ने प्रकारको पहिरन चाहिँ लगाउनु चाहिँ अलिक ठिक हुँदैन होला। यो कुरामा पनि हामी विचार गर्नुपर्छ जो हामी प्रभुको डर भएमा जिउने महिलाहरू छौँ। ल ठिक छ नानी, ठिक छ, ठिक पनि ल्यायो भनेपछि मैले पनि साफ सफाई गरेर लगाएको लुगाले प्रभुको महिमा हुन्छ होइन त नानी? हो नि हजुर, झन् तपाईँ त कति राम्रोसँग पहिरन लाउनुहुन्छ। हेर्नु त तपाईँले लगाएको यो हाकु पटासी कति राम्रो छ। तपाईँले कहिलेकाहीँ आफूलाई कस्तो सुन्दर बनाएर प्रस्तुत गर्नुहुन्छ नि, त्यो सबै कुराबाट प्रभु महिमित हुनुहुन्छ नि हजुर। ऊ नानी हो कस्तो हुन्छ नानी, अनि अरू कुरा पनि सुनाउन, धर्मी महिलामा हुनुपर्ने गुणहरूको बात हुँदैन होला। यो कुरामा पनि हामीले विचार गर्नुपर्छ जो हामी प्रभुको डर भएमा जिउने महिलाहरू छौँ। ल ठिक छ नानी, ठिक छ, ठिक पनि ल्यायो भनेपछि मैले पनि साफ सफाई गरेर लगाएको लुगाले प्रभुको महिमा हुन्छ होइन त नानी?

0: त्यो आफ्नो शरीर प्रयोग नगर्ने प्रकारको हुनुपर्छ धर्मी महिलाहरू। यो कुरा चाहिँ आजको छोरीहरूलाई भन्नै पर्ने कुरा हो जस्तो लाग्छ यहाँ नानी। हो नि हजी, केवल छोरीहरूलाई होइन नि, सबै महिलाहरूलाई भन्नुपर्छ। एउटी महिलाको मूल्य चाहिँ कुनै पुरुषले उनलाई मन पराए कि पराएन भन्नेमा कहिले पनि निर्भर हुँदैन। कसैले तपाईँलाई सम्झ्यो, म्यासेज गर्यो, होइन तिमी त कस्तो सुन्दरी छौ भन्यो, अनि त्यसपछि हामी सोच्न थाल्छौ कि ओहो म त कस्तो महत्वपूर्ण रहेछु भनेर। तर यदि उसले मेसेज गरेन, उसले तपाईँलाई राम्री छौ भनेर भनेन भने नि, त्यो बेलामा चाहिँ के हाम्रो मूल्य मान्यता हुँदैन त? यस कारणले गर्दाखेरि यो कुरामा चाहिँ एकदम विचार गराउनु पर्छ नारीहरूले, महिलाहरूले, छोरीहरूले। हाम्रो मूल्यको चाहिँ अन्तिम निर्णय मानिसको उनीहरूको अटेन्सनले, मानिसहरूले कस्तो व्यवहार गर्छन् भन्ने कुराले कहिले पनि निर्धारण गर्दैन। तर परमेश्वरको प्रेमले चाहिँ हाम्रो मूल्य निर्धारण गर्ने भएको कारणले गर्दा हामीले कहिले पनि मानिसको, पुरुषहरूको, उनीहरूले हामीलाई अटेन्सन दियो, हामीलाई ध्यान दियो, ओहो म त महत्वपूर्ण रहेछु, अनि कहिलेकाहीँ उनीहरूले ध्यान दिएनन्, म त केही पनि होइन रहेछु भन्ने चाहिँ हुनुहुँदैन। हाम्रो जहिले पनि मानिस छौँ हामी, कहिले कस्तो व्यवहार गरी पठाइदिन्छौँ, कहिले कस्तो व्यवहार गरी पठाइदिन्छौँ, तर परमेश्वर सधैँभरि एक समान हुनुहुन्छ अनि परमेश्वरको प्रेमले नै हाम्रो मूल्य मान्यता निर्धारण गर्छ। भजन संग्रह 139:14 चाहिँ म भयोग्य र अचम्म तरिकाले बनाइएको छु भनेर चाहिँ भनेको छ। यसकारण हामी एकदम महत्वपूर्ण छौँ, हामी हरेक महिलाहरू महत्वपूर्ण छौँ, नारी छोरी हामी सबैजना महत्वपूर्ण छौँ परमेश्वरको दृष्टिकोणमा। अनि जहिले पनि परमेश्वरले हामीलाई कसरी हेर्नुहुन्छ हामीले त्यो कुरालाई चाहिँ ध्यान राख्नुपर्छ। त्यसो भए एउटी महिलाले आफूलाई भन्न सक्ने कुरा चाहिँ हुन्छ नि, कसैले राम्रो भनेको कुराहरूमा होइन तर परमेश्वरले मलाई बनाउनु भएको मूल्यमा जिउनु पर्छ भनेर चाहिँ यसरी भन्न सिक्नुपर्ने रहेछ होइन नानी? तपाईँले ठिक कुरा भन्नुभयो। अनि नि हजुर, यही कुरामा अर्को चाहिँ कुरा के थप्न चाहे मैले भन्दाखेरि, एउटा हामी प्रभुको डर भएमा जिउने महिलाहरू चाहिँ कहिले पनि गलत सल्लाह सुनेर जीवन चाहिँ चलाउने हुनु हुँदैन। ये नानी कस्तो है महत्वपूर्ण कुरा, एउटा कुरा सुन्नु है नानी। मानौ मेरो साथीले मलाई भन्यो रे श्रीमानलाई के नबन्नु है, बदला लिनुपर्छ। अनि अर्कोले भन्यो रे तिम्रो जीवन हो, जसरी मन लाग्छ त्यसै गर। अनि मैले कसको कुरा सुनेर ल्याउने है? त्यही भएर त भजन संग्रह 1:1 भन्छ कि दुष्टहरूको सल्लाहमा नहिँड। परमेश्वरको डर भएमा जिउने महिलाले चाहिँ हरेक सल्लाहमा परमेश्वरको वचनको प्रकाशहरू खोज्ने कामहरू गर्नुपर्छ। प्रभुको वचन अनुसार मिल्छ कि मिल्दैन यो सल्लाह, यो सल्लाहलाई मैले लिने कि नलिने भनेर उसले जहिले पनि त्यो कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ। अनि कसैले मलाई त्यस्तै खालको प्रतिक्रिया दियो भने यो पनि त अर्को महत्वपूर्ण कुरा हो। परमेश्वरको डर भएमा जिउने बलियो भएको महिलाहरूले चाहिँ अवश्य पनि कहिलेकाहीँ त्यो प्रतिक्रियाहरू पनि सुन्नुपर्छ, कहिलेकाहीँ राम्रो नराम्रो भनेको टिका टिप्पणीहरू पनि सुन्न सक्छिन्। तर मैले अब त्यो सल्लाह, टिका टिप्पणीहरूलाई वचन अनुसार कसरी लिने भनेर पनि ध्यान चाहिँ दिनुपर्छ। तर आलोचना सुन्दा त मन कस्तो दुखेर ल्याउँछ या नानी, टिका टिप्पणीहरूले छिट्टो दुखेर ल्याउँछ या दुख छ नि हजुर, दुख छ। तर तुरुन्तै तपाईँ मलाई हेर्दै हुनुहुन्छ भन्नुभन्दा पनि पहिले चाहिँ यसमा मेरो सुधार गर्नुपर्ने केही कुराहरू पो छ कि होइन, उहाँले मलाई यसरी भन्नुभयो, सल्लाह दिनुभयो, टिका टिप्पणी गर्नुभयो, तर सायद मैले पनि यसमा केही कुराहरू ध्यान दिनुपर्छ कि भनेर चाहिँ विचार पुर्याउनुपर्छ। हितोपदेश 12:1 चाहिँ कहिले काहीँ सुधार होइन स्वीकार गर्ने बुद्धिमान मानिसको चाहिँ त्यहाँ कुरा गर्छ क्या। सुधारलाई हामीले स्वीकार्नु पनि बुद्धिमानी हो त हजी, आफ्नो गल्ती स्वीकार्नु कमजोरी होइन, यो त वृद्धि हो, यसले हामीलाई वृद्धिमा लिएर जान्छ। तर सल्लाह भन्ने कुराहरू चाहिँ हाम्रो वृद्धिको लागि छ, टिका टिप्पणी हाम्रो वृद्धिको लागि छ भने चाहिँ यसलाई लिनुपर्छ। तर हामीलाई गलत कुराहरू गर्न सिकाउने खालको सल्लाहहरू हुँदैछ भने चाहिँ यसलाई चाहिँ हामीले अवश्य पनि वचनसँग तुलना गरेर ठिक छ कि छैन भनेर ध्यान चाहिँ दिनुपर्छ।
1: ओ नि नानी हो, कस्तो राम्रो कुरा, अझै धेरै कुराहरू छ होला है हामी परमेश्वरको डर भएमा जिउनुपर्ने महिलामा हुनुपर्ने कुराहरू।
0: अब यी छ नि अझै कति धेरै कुराहरू छ जसमा हामीले ध्यान दियौँ भने हाम्रो जीवन साह्रै सुन्दर हुन्छ अनि हाम्रो जीवनलाई प्रभुले अझै आशिष दिनुहुन्छ। जस्तै कि कतिजना महिलाहरू चाहिँ म सायद पूर्ण छैन होला भनेर जिरहनु भएको छ होला, तपाईँ चाहिँ परमेश्वरमा एकदमै पूर्ण हुनुहुन्छ भनेर चाहिँ तपाईँले बुझ्नुपर्छ। यदि तपाईँ प्रभुको डर भएमा जिउने प्रभुको छोरी हुनुहुन्छ भने, अनि प्रभुको डर भएमा जिउने छोरीमा हुनुपर्ने कुरा चाहिँ ऊ भविष्यको डर बिना पनि उनी हाँस्न सिक्छिन्, त्यस्तै गरेर उनी अल्छी हुँदैनन्, उदासीन र एकदम निष्क्रिय जीवन पनि उनी बिताउँदैनन्, उनी मेहनती हुन्छन्। र त्यस्तै गरिकन उनी चाहिँ एकदम प्रभुको डर भएमा जिउने महिला हुन्छन्। धेरै कुराहरू छ अझै, तर अब के गर्नु, धेरै कुराहरू गर्दा गर्दा गर्दा गर्दा अहिले फेरि अझैको त्यहाँ कता कता जानुपर्ने कामहरू होला।

के गर्नुपर्ने होला है, फेरि भ्याइ नभ्याए होला, बाँकी कुरा चाहिँ अर्को चोटिलाई नै राख्नुपर्छ है क्या हो अझै है। हुन्छ नानी हुन्छ, ल ल आज जे भन्यो जति भन्यो मैले धेरै कुराहरू बुझेको छु यहाँ नानी। हुन्छ हजुर हुन्छ, खुसी लाग्यो। त्यही भएर अब चाहिँ हामी प्रभुको डर भएमा जिउने दिदी बहिनीहरू अनि महिलाहरू चाहिँ परमेश्वरलाई खोज्ने हृदय भएको, सत्य स्वीकार गर्ने नम्रता होइन, अनि गलत कुराबाट फर्कने साहस, वचनमा जरा गाड्ने निर्णय र हरेक दिन बढ्दै जाने इच्छा भएको महिलाहरू चाहिँ हुनुपर्दछ। कारण परमप्रभुले चाहनु भएको धर्मी महिलाहरू यस्तै नै हुनुहुन्छ। धर्मी महिलामा हुनुपर्ने गुणहरू चाहिँ यिनीहरू नै हुन् र अझै धेरै कुराहरू छ। अनि आजलाई चाहिँ हामी यत्तिकैमा राखौँ हजुर, बाँकी कुरा त म पछि भन्दै भन्दै भन्दै जान्छु हजुर, अझै तपाईँको मनमा भएको जिज्ञासाहरूमा म तपाईँलाई साथ दिँदै पनि जान्छु हजुर। धेरै धेरै धन्यवाद है तपाईँलाई, टिमलाई पो धन्यवाद दिनुपर्छ, यस्तो राम्रो राम्रो कुरा सिकाएर ल्याए। आज फेरि पनि एउटा धर्मी महिला भएर जिउनको लागि परमेश्वरले हामीलाई के हुनुपर्छ भन्ने कुरा सिकाएको छ, अनि त्यो कुरा बेला बेलामा बिर्सिएर ल्याउँछ अनि फेरि यस्तै छ निराश भएर ल्याउँछ। तर आज राम्रो राम्रो कुरा सिकेर ल्याएको छ अनि म पछि फेरि यो विषयमा टिमसँग अझै धेरै कुराहरूमा समय बिताउँछु नानी। धेरै धेरै धन्यवाद छ टिमलाई, ल धन्यवाद है, प्रभुले धेरै आशिष दिएको होस्। हुन्छ हजुर हुन्छ।

आदरणीय श्रोता, महिला हुनु भनेको सुन्दर देखिनु मात्र होइन रहेछ, सुन्दर हृदय लिएर जिउनु रहेछ। र त्यो सुन्दरता बाहिरबाट होइन, परमेश्वरसँगको सम्बन्धबाट शुरू हुन्छ भन्ने यही उत्साह सहित आज अजी र बाटुले बीचको कुराकानी हामीले तपाईँलाई प्रस्तुत गरेको छौं। आजको प्रस्तुति कस्तो लाग्यो तपाईँलाई? हामी आशा गर्दछौ आशिषित हुनु भएको छ र आफ्नो जीवनबाट प्रभुको महिमा गर्दै अगाडि बढ़नुहोस् भन्ने उत्साह सहित अब जे भने मैले कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै कार्यक्रम बाटुलीका कुराबाट यो समय म पुनः विदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

तपाईँसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना

मानिसले जुन कुरामा विश्वास गर्दछ त्यसले तिनीहरूका व्यवहारलाई प्रभावित गर्दैन। हाम्रो शैक्षिक संस्थानहरूमा विकासवादको सिद्धान्तले प्रभाव जमाएकोले गर्दा र सरकारी स्कूलहरू, विश्वविद्यालयहरू र संचार साधन अर्थात समाचार पत्रहरू, पत्र पत्रिकाहरू र टेलिभिजनहरूले निरन्तर यो सिद्धान्त सत्य छ भने सिकाएकाले के हाम्रो समाज नैतिक रूपले नष्ट हुँदै गइरहेको कुरा स्पष्ट छैन र म केही उदाहरण दिन चाहन्छु। अहिले हाम्रो समयमा गर्भपात अर्थात जन्म नै नभएका शिशुहरूको हत्या गर्नु कानूनी मान्यता दिएको छ। विकासवादीहरूले नजन्मेका शिशुहरूलाई कुनै आन्तरिक मूल्य नभएको भ्रूण जीवको सानो गोला मात्र ठान्दछन्। एक ख्रिस्टियनका निम्ति जन्मेको वा नजन्मेको छोरा होस् वा छोरी त्यो परमेश्वरको स्वरूपमा सृष्टि गरिएको एक व्यक्ति हो र त्यसको मूल्य विचार गर्न सकिँदैन। धार्मिक शिक्षाका विरोधीहरू सुख मृत्युलाई समर्थन गर्दछन्। सुख मृत्यु भनेको वृद्ध र कमजोरहरूको हत्या गर्ने कुरा हो। पवित्र बाइबलले हामीलाई वृद्ध वृद्धहरूलाई आदर गर्नु भनी सिकाउँछ, तिनीहरूको हत्या गर्न सिकाउँदैन। दोस्रो कुरा, संसारको दृष्टिकोणले स्वतन्त्र यौन सम्बन्ध, समलैङ्गिकता र अश्लील साहित्यलाई समर्थन गर्दछ। यौन आन्दोलनको परिणाम स्वरूप सारा संसारमा एड्सको र अरू किसिमका यौन रोगहरूको महामारी फैलिएको छ। अर्कोतिर पवित्र बाइबलले विवाह गर्नु अघि यौन सम्पर्क नगर्ने र विवाह पछि एकैजना व्यक्तिसित मात्र यौन सम्पर्क गर्ने शिक्षा दिएको छ। यदि मानिसहरूले पवित्र बाइबलको शिक्षा पालन गरेका भए आज संसारमा लाखौं मानिसहरूको ज्यान लिने एड्सको महामारी फैलने थिएन। धार्मिक शिक्षाका विरोधीहरू पुरुष र स्त्री बीच हुनुपर्ने विवाहलाई परिवर्तन गरी पुरुष पुरुष बीच र स्त्री स्त्री बीच विवाह गराउँछन्। निश्चय यस्तो कुराले परिवारलाई टुक्र्याउँछ, परिवारलाई तोड्दछ, जुन परिवारद्वारा वास्तवमा समाज निर्माण हुनुपर्ने हो। सरकारका स्कूलहरूमा बाल बालिकाहरूलाई पशुहरू जस्तै वा अझ त्यो भन्दा खराब प्रकारले जिउन सक्छन् भनी सिकाइन्छ। नास्तिकहरू आत्महत्या, गर्भपात र सुख मृत्युलाई प्रोत्साहन दिन्छन्। अहिलेसम्म जिएका सबैभन्दा बुद्धिमान मानिस सोलोमनले भनेका कुरा सुन्नुहोस्, हितोपदेश 8 अध्यायको 36 पदमा, मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्दछन्। बाइबलीय क्रिस्चियन विश्वासले जीवनलाई समर्थन गर्छ, चाहे त्यो बालकको जीवन होस् वा वृद्धको। आदरणीय श्रोता मित्र, म तपाईसँग विकासवादको सिद्धान्त र पवित्र शास्त्र बाइबलले के भन्छ त्यो कुरा प्रचार गरिरहेको छु। प्राणी जगत ब्रह्माण्ड र संसार आफै उत्पन्न भएको भन्ने सिद्धान्त किन झुटो हो? विकासवादको सिद्धान्त मान्नेहरू आफै उत्पन्न भएको भन्ने कुराको आधारमा आफ्नो तर्क राख्दछन् जसमाथि तिनीहरू आफै विश्वास गर्दैनन्। तर एक जिज्ञासु विद्यार्थीका निम्ति यो सिद्धान्त किन झुटो हो सो जान्नु आवश्यक छ। तापक्रम नाप्ने दुईवटा नियमले ब्रह्माण्ड अनन्त हुने कुरा असम्भव छ भनेर प्रमाणित गर्दछ। सरल रूपमा भन्नु पर्दा पहिलो नियमले भन्दछ कि ब्रह्माण्डमा रहेको कुल ऊर्जा स्थिर छ, अर्थात कुनै नयाँ ऊर्जा सृष्टि गरिएको छैन। दोस्रो नियमले भन्छ ब्रह्माण्डमा भएको काममा प्रयोग गर्न सकिने ऊर्जा सकिँदै जाँदैछ, झन घट्दै जाँदैछ। यसको अर्थ के हो? ब्रह्माण्ड सधैँभरि अस्तित्वमा रहन सकेको छैन। श्रोता मित्र, ब्रह्माण्डलाई प्रयोग गर्न सकिने ऊर्जा सहित एक सीमित समयका निम्ति सृष्टि गरिएको थियो, जुन विस्तारै प्रयोगद्वारा नष्ट भइरहेको छ। यो ब्रह्माण्ड आफै अस्तित्वमा आउन सक्दैन, कुनै थोकले पनि आफैलाई सृष्टि गर्न सक्दैन, किनकि अस्तित्वमा आउनु भन्दा अघि त्यो अस्तित्वमा हुनु पर्दछ। यो तर्कहीन अनि अमिल्दो कुरा हो। कुनै एउटा कारण बिना कुनै थोक अस्तित्वमा आउन सक्छ भनी विश्वास गर्नु विवेकहीन कुरा हो। यसैले ब्रह्माण्डलाई एउटा कारण चाहिन्छ। उत्पत्ति 1:1 भन्छ, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। यसले हामीलाई पहिलो कारण को थियो भन्ने कुरा बताउँछ। रोमी 1:20 उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका कुकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। यस बनाईले ब्रह्माण्डले परमेश्वरको शक्ति र ईश्वरत्वको साक्षी दिदछ भन्ने शिक्षा दिएको छ। यसकारण प्रमाणलाई इन्कार गर्नेहरूका निम्ति कुनै बहाना छैन। समयका सृष्टिकर्ताको रूपमा परमेश्वर समयदेखि बाहिर हुनुहुन्छ, यसकारण समयमा उहाँको शुरूआत थिएन, उहाँ सधैँ अस्तित्वमा हुनुहुन्थ्यो। यसैले उहाँलाई कुनै कारणको आवश्यकता पर्दैन, किनभने परमेश्वर
ईश्वर आदिदेखि अनन्तसम्म हुनुहुन्छ। ब्रह्माण्ड हुनुभन्दा अगाडि उहाँको अस्तित्व थियो र उहाँले नै समय सँगसँगै ब्रह्माण्ड र यावतको सृष्टि गर्नुभयो। आदरणीय श्रोता मित्र, यो बडो गजबको कुरा छ। आज विकासवाद मान्नेहरूले परमेश्वरको यति महान कार्यलाई बिर्सिरहेका छन्। परमेश्वरबाट टाढा भएर बनाइएका थोकहरूलाई वास्ता नगरेर आफ्नै इच्छामा उनीहरू रमाइलो गरिरहेका छन्। वास्तवमा जहाँले एक अनन्त सर्वज्ञानी वा सबैभन्दा बुद्धिमान सर्वशक्तिमान सृष्टिकर्तालाई औल्याउँछ, जो परमेश्वर बाहेक अरू कोही होइन। जब मोसाले परमेश्वरलाई उहाँको नाउँ सोधे, उहाँले भन्नुभयो, म हुँ जो म हुँ। उहाँले भन्नुभयो, इजरायलीहरूलाई तैले यसो भन्नु, म हुँ भन्नेले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। परमेश्वरले मोसालाई यो पनि भन्नुभयो, श्रोता मित्र, इजरायलीहरूलाई भन, परमप्रभु तिमीहरूका पिता पुर्खाका परमेश्वर अर्थात अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर र याकुबका परमेश्वरले मलाई तिमीहरू कहाँ पठाउनु भएको हो। मेरो नाउँ सदा यही रहनेछ र सबै पुस्तासम्म मेरो नाउँको सम्झना यही हुनेछ। प्रस्थानको पुस्तक 3:14-16 लेखिएको छ। परमेश्वर आफै अस्तित्वमा आउने परमेश्वर हुनुहुन्छ। ब्रह्माण्ड कसरी उत्पन्न भयो, यो विषय अति आवश्यक छ। श्रोता मित्र, सत्यताको ज्ञानले तपाईँलाई झुटो विज्ञान र सत्यतालाई दबाउन खोज्ने अधर्मी मानिसहरू दुवैको दासत्वबाट स्वतन्त्र गराउनेछ। मानवीय धारणा र अनुमानहरूमा भरोसा राखी नजिउनुहोस्। परमेश्वर येशु ख्रिष्टको रूपमा प्रकट हुनुभएको छ, त्यसकारण उहाँलाई विश्वास गर्नुहोस् र उहाँमा जिउनुहोस्। किनभने पवित्र शास्त्र बाइबलले भन्छ, परमेश्वर नै सब थोक हुनुहुन्छ, उहाँ बिना कुनै पनि थोक भनिएन न त बन्न सम्भव नै थियो। यो ब्रह्माण्ड उहाँले रच्नु भएको हो, तपाईँ र तपाईँमा भएका सब थोक उहाँले बनाउनु भएको हो। एउटा उद्देश्य राखेर तपाईँलाई उहाँले बनाउनु भएको छ। येशु ख्रिष्ट जो संसारमा आउनुभयो तपाईँलाई खोज्नको निम्ति, तपाईँले आफ्नो सृष्टिकर्तालाई चिन्नुहोस् भन्नको निम्ति येशु ख्रिष्ट यो संसारमा आउनुभयो। त्यसकारण म तपाईँलाई यस कार्यक्रम मार्फत आग्रह गर्न चाहन्छु, श्रोता मित्र, आज नै येशुमा विश्वास गर्नुहोस् र उहाँलाई नै तपाईँको सृष्टिकर्ताको रूपमा मानिलिनुहोस्। परमेश्वरले तपाईँलाई सहायता गरौं। येशु नै सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। प्रभु येशुले नै तपाईँलाई विश्वास गर्ने हृदय दिउन्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ। कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते दुवै हात जोडेर तपाईँलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। सधैँ असिलो मुहारको मानिस अहिले मुस्कुराउन छोडेको छ, याद गर्नुभयो? उज्यालो अनुहारमा उदासीको बादल लागेको छ। जीवनका खुशी र आनन्दहरू कुन कुराले खोसेर लैजान्छ? सोच्नुहोस् त, आज यही महत्वपूर्ण प्रश्नमाथि हामी कुराकानी गर्नेछौ, विचार गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आउँदैन नि. यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, नेपाली आवाज, नेपाली प्रयास, र यो सबै सम्भव तपाईँको प्रेम, तपाईँको प्रार्थना र तपाईँको सहयोगद्वारा सम्भव भएको छ. कृपया यस कार्यक्रम बारे मलाई अवश्य नै तपाईँका विचारहरू जानकारी गराउनुहोस् र तपाईँको मनभित्र केही कुराहरू छन् भने मसित बातचित पनि गर्न सक्नुहुनेछ. तपाईँको आफ्नो नाम र टेलिफोन नम्बर वाट्सएप मार्फत मलाई यस कार्यक्रममा पठाउन सक्नुहुनेछ. अवश्य नै म समय मिलाएर तपाईँसित बातचित गर्नेछु. कुनै ठूलो कुरा नै छैन. सबै कुराहरू सम्भव छन्, तर यति लामो समयदेखि तपाईँले मेरो साथ दिनुभयो, यस कार्यक्रमलाई तपाईँले ठाउँ ठाउँमा पुर्याउनु भएको छ, र तपाईँलाई यो पनि जानकारी गराउँछु कि यो कार्यक्रम तपाईँले धेरै धेरै आफ्ना मित्रहरूसित बाँड्नु पनि सक्नुहुन्छ, प्रयोग गर्न सक्नुहुनेछ, र धेरैले आफ्नो घरेलु संगतिमा र विभिन्न आफ्नो जमघटमा यो कार्यक्रमहरूलाई आशिषको रूपमा लिएका छन्। म तपाईँ प्रति कृतज्ञ छु. परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्. आउनु सधैँ चाहिँ आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं.

कसैको हृदयमा तितोपन कटुता छ भनेर हामी कसरी थाहा पाउन सक्छौ? सायद तपाईँले यही कुरा सोचिरहनु भएको होला, मबाट केही यस विषयमा तपाईँले प्रकाश खोजिराख्नु भएको होला, स्पष्टीकरण खोजिराख्नु भएको होला। कुनै व्यक्तिको हृदयमा कटुता वा तितोपन छ भने हामी कसरी थाहा पाउन सक्छौ? कसैको हृदयमा तितोपन छ भने त्यसको बाहिरी लक्षणहरू के हुन्छन्? तितोपन बोकेको व्यक्तिलाई हामी कसरी चिन्न सक्छौ? मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, कसैले कटुताको अनुभव गरेको छ, त्यो समस्याले उग्रसित छ भन्ने जानेर पनि त्यसको कारण पत्ता लगाउन धेरै मानिस असमर्थ हुन्छन्। यदि त्यसको कारण पत्ता लगाउन सकियो भने समाधान पनि पाउन सकिन्छ। आगो बिनाको त धुवाको मुस्लो त हुँदैन नि त, होइन त? जे हुन्छ त्यसको कुनै न कुनै कारण हुन्छ। कारण पत्ता लगाउन सकियो भने जस्तै समस्या पनि समाधान गर्न सकिन्छ। हृदयको तितोपनको विषयमा पनि यस्तै हुन्छ। तितोपनले त्यस व्यक्तिको जीवनलाई मात्र नाश नपारेर उसित सम्बन्धित मानिसहरू साथै समाजलाई नै त्यसले असर पार्दछ। तितोपनको जरा समाजमा फैलिँदै जान्छ। के तपाईँले जीवनमा कुनै बेला तितोपनको अनुभव गर्नुभएको छ? कि अहिले हृदयमा तितोपन बोकेर तपाईँ बाँचिराख्नु भएको छ? यदि त्यस्तो भने आजको सन्देशले तपाईँलाई अवश्य नै सहायता गर्न सक्छ। हाम्रो जीवनमा विभिन्न अनुभवहरू हुन्छन्। कुनैले धेरै खुसी ल्याउँछ, कुनै कुनै अनुभवले दुःख र पीड़ा ल्याउँछ। खुसी र आनन्दले मानिसलाई चाहिँ जिउने प्रेरणा दिन्छ, तर दुःख र पीड़ाले हाम्रो जीवनलाई जिउनु गाह्रो बनाइदिन्छ। तापनि सुख दुःख हर्ष अमर्ष यी कुराहरू मिलेर नै त जीवन बन्छन्, होइन त? बिस्तारै तपाईँले मेरो कुरा सुनेर आफ्नो टाउको हल्लाइरहेको मैले महसुस गरिरहेको छु। हामी जीवनमा अरू मानिसहरूबाट आशा राख्दछौ। ठूल्ठूला कुराहरूको होइन, सानो र सहज कुराहरूको आशा गरिन्छ। तर जसमाथि आशा राखिन्छ उसले हाम्रो आशा पूरा गरिदिँदैनन्। यस्तो हुँदा मन डङ्ग दुख्छ, मनमा चोट लाग्छ, दुःख लाग्छ, पीड़ा हुन्छ। त्यति मात्र होइन, मन तितोपनमा डुब्छ, त्यस व्यक्ति प्रति घृणा उत्पन्न हुन्छ। यदि त्यस्तो तितोपन र घृणालाई मनबाट नहटाए त्यसले अझ गहिराईमा जरा गाड्दछ, त्यो बढ्दै जान्छ, एउटा ठूलो समस्या बन्छ, अनि जीवन समस्यामा चुर्लुम्मै डुब्छ, जीवन नष्ट हुन्छ। तितोपनले ल्याउने भावनात्मक समस्याहरू पनि धेरै खतरनाक हुन्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, हुनसक्छ तपाईँको समस्या अर्कै केही होला। तपाईँले दिन रात पाठ घोक्नुभयो, राम्ररी अध्ययन गर्नुभयो, परीक्षामा उत्तर पत्रमा राम्रोसँग लेख्नुभयो, तापनि तपाईँ फेल हुनुभयो। यो कुरा कसैले बुझ्न सक्दैन, तपाईँको परिश्रम कसैले देख्न सक्दैन। यो कुरा सोचेर ल्याउँदा तपाईँको मन तितोपनले भरिन्छ, तपाईँको मनमा शिक्षक प्रति कटुता भरिन्छ। वा हुनसक्छ तपाईँ जागिरको खोजीमा हुनुहुन्थ्यो, तपाईँले जागिर पाउनुहुनेछ भन्ने ठूलो आशा थियो, सबै कुरा ठिक हुनेछ भन्ने तपाईँले आशा राख्नु भएको थियो, तर नतिजा ठिक उल्टो भयो। तपाईँले जागिर पाउनु भएन, तपाईँ निराश हुनुभयो, तपाईँको मनमा तितोपन भरियो। वा हुनसक्छ तपाईँको विवाह हुने कुरा चलिरहेको थियो, कुरा पनि चलेको थियो, कुरा अघि बढ़िरहेको थियो, तर कुरा अघि बढ्दा बढ्दै माझमा रोकियो, तपाईँको मन निराशामा डुब्यो, तितोपनले तपाईँको हृदय भरियो, वा तपाईँका आमा बुवाले जबरजस्ती कसैसँग तपाईँको विवाह गराइदिए, मद्य पिउने लतमा परेको व्यक्तिसँग तपाईँको विवाह भयो, पतिले मद्य पिएर आई तपाईँलाई नाना भाँतीका कुराहरू भन्छ, गाली गर्छ, अपमान गर्छ, तपाईँको मनमा आमा बुवा प्रति अप्रसन्नता छ, उनीहरूको जबरजस्तीले गर्दा तपाईँको जीवन नरक जस्तो बनेको छ, तपाईँको हृदयमा कटुता भरिएको छ, तपाईँको जीवन तपाईँले सोचेको जस्तो भएन, मतवाला व्यक्तिले तपाईँको जीवनलाई कष्टमय बनाइदिएको छ, कसले बुझ्ने, कसले जानेको छ तपाईँको अवस्था? यस्तो स्थितिमा तपाईँको मन तितोपनले भरिन्छ। जब हाम्रा आशाहरू पूरा हुँदैनन्, असन्तुष्टताले हामीलाई छोपेको हुन्छ, जब चारैतिर असफलता र पराजय मात्र देखिन्छ, तब यसै पनि हाम्रो मनमा तितोपन भरिन्छ।
निराशा र कटुता उत्पन्न हुन्छ। कुन व्यक्ति प्रति कटुता उत्पन्न हुन्छ? परिस्थिति प्रति, पति प्रति, पत्नी प्रति। तपाईँको जाँचको उत्तर पत्र हेर्ने शिक्षक प्रति, जागिर मिलाइदिन्छु भनेर धोका दिने त्यो व्यक्ति प्रति, जान वा अनजान व्यक्ति प्रति कटुताको भावना उत्पन्न हुन्छ। हिजो आज यसरी एकले अर्कोलाई धोका दिएका घटनाहरू घरिघरि सुनिन्छ वा कतिले त निरन्तर अनुभव गरिरहेका छन्। कसैले पैसा खाइदिएको घटना, कसै कसैको कागज पत्रको गलत प्रयोग गरेको घटना, कसैले जमिन खाइदिएको घटना, धोका दिएका यस्ता घटनाहरूले कसैको मनमा घृणा र तिरस्कारको भावना उत्पन्न गराउँछ। यो गहिरो हुन्छ, हृदयमा तितोपन भरिन्छ। आफ्ना आशाहरू पूरा नहुँदा हृदयमा तितोपनको भावना उत्पन्न हुन्छ। तपाईँको आशा पूरा नभएकोले तपाईँको हृदयमा पनि त्यस्तै तितो विचारहरू भरिएका छन् कि? सोच्नुहोस्, प्रश्न गर्नुहोस् आफैलाई। आफ्नो मनलाई कठोर बनाउँदा पनि यस्तो तितोपन हटेर जाँदैन। कठोर मन छ भने कसैले आफूलाई भलाइ गरिदिँदा पनि हाम्रो व्यवहार राम्रो हुँदैन। प्यारो मित्र, तितोपनले सम्बन्धहरू टुटाउँछ। फेरि म भन्छु, तपाईँ मेरो मित्र हुनुहुन्छ। तितोपनले सम्बन्धहरू टुटाउँछ, तितोपनले मानसिक तनाव उत्पन्न गराउँछ। हामीले तितोपनबाट छुटकारा पाउनुपर्छ। यसको निम्ति हामीले के गर्नुपर्छ? प्रभु यीशुले भन्नुभएको छ, जसरी उहाँले हामीलाई क्षमा गर्नुभएको छ त्यसरी हामीले पनि अरूहरूलाई क्षमा गर्नुपर्छ। यो के गाह्रो छ? जसरी उहाँले हामीलाई क्षमा गर्नुभयो त्यसरी नै हामीले पनि अरूलाई क्षमा गर्नुपर्छ। जब हामी क्षमा गर्दछौ, जब हामी अरूले हाम्रो विरुद्धमा गरेका गल्तीहरूलाई भुलिदिन्छौ, क्षमा गरिदिन्छौ, तब आफैलाई ठूलो सहायता पुर्याइरहेका हुन्छौ। क्षमा नगरेर आफ्नो हृदय कठोर पार्नु आफैलाई दुःखमा होमिदिनु हो, आफ्नै खुट्टामा बन्चारो हान्नु हो। क्षमा दिनु भनेको बन्धनका साङ्लाहरू खोल्नु हो, तपाईँ कैद खानाबाट बाहिर निस्कनु हो। क्षमा दिनु भनेको हामीले फर्केर आफ्नो जीवनलाई हेर्नुपर्छ। जे भइसकेको छ त्यो फेरिँदैन, त्यसलाई बदलाउन सकिँदैन, त्यो परिस्थिति बितिसक्यो। अब त्यसको विषयमा मनमा तितोपन राखेर कुनै फाइदा छैन। जुन व्यक्तिप्रति घृणा उत्पन्न भएको छ त्यसका निम्ति हामीले के गर्न सक्छौ? हामीले त्यो कुरा परमेश्वरको हातमा राखिदिन सक्छौ। परमेश्वरको प्रेमले हामीलाई कटुता र तितोपनमाथि विजय पाउन सहायता गर्दछ। हामी परमेश्वरसँग प्रार्थना गर्न सक्छौ, विन्ती गर्न सक्छौ, पश्चाताप गर्न सक्दछौ, उहाँको दया कृपा र अनुग्रहको माग गर्न सक्दछौ। हामी यसो भन्न सक्छौ, हे परमेश्वर, मेरो हृदयको तितोपनलाई हटाइदिनुहोस्, मलाई सहायता गर्नुहोस्। त्यस व्यक्तिले मसँग जस्तो व्यवहार गर्यो त्यसका निम्ति उसलाई क्षमा गर्न मलाई सहायता गर्नुहोस्। त्यो घटनाले मेरो मनमा परेको चोट भुल्नलाई मलाई सहायता गर्नुहोस्। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, तपाईँको कुरा म बुझ्न सक्छु। अलिअलि तपाईँको हृदय कटुता र तितोपनले भरिएको छ भने आज नै प्रेमिलो परमेश्वरको चरणमा आउनुहोस्। उहाँले बोलाउँदै हुनुहुन्छ, भन्नुहुन्छ, हे सबै मेहनत गर्ने र गरौं बोझले दबिएका हो, म कहाँ आओ, म तिमीलाई विश्राम दिनेछु। तितोपन र कटुताले तपाईँको आफ्नै हानि गर्नेछ, तर तपाईँले त्यसबाट छुटकारा पाउन सक्नुहुन्छ। परमेश्वरले तपाईँलाई छुटकारा दिन सक्नुहुन्छ। उहाँमा सबै कुराको समाधान छ। उहाँ जीवित हुनुहुन्छ, उहाँसित सहायता माग्नुहोस्। तपाईँको जीवनलाई परमेश्वरको हातमा समर्पण गर्नुहोस्। याद गर्नुहोस्, यो जीवन तपाईँको आफ्नै हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि।

कुराकानी गर्दा गर्दै समयले बिताइदिएको छ। तपाईँहरू म आफैले बनाएको कैद खानामा कैदी होइन, तर परमेश्वरको कृपा र अनुग्रह पाएर यो कैद खानाबाट हामी स्वतन्त्र बन्न सकौ। मेरो आशिष र मेरो प्रार्थना तपाईँको निम्ति छ, परमेश्वरले निरन्तर तपाईँको जीवनलाई उन्नतिको बाटोमा, स्वतन्त्रताको बाटोमा, आशिषको बाटोमा अगाडि बढाऊ।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: यसबाट तपाईँ के प्राप्त गर्ने आशा गर्दै हुनुहुन्छ? जेमिसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 52 यहाँलाई स्वागत छ। अहिले तपाईँ आफ्नो जीवनमा के प्राप्त गर्न चाहनुहुन्छ? धेरै मानिसहरू अर्को दिन बाँच्नको लागि पर्याप्त मात्र प्राप्त गर्न खोजिरहेका छन्। परमेश्वरले हामीलाई यसरी बाँचेको चाहनुहुन्न। उहाँसँग हाम्रो लागि एउटा अद्भुत योजना र उद्देश्य छ, जसले हाम्रो जीवनमा ठूलो उत्साह, पूर्ति र आनन्द ल्याउनेछ। के तपाईँसँग आफ्नो भविष्यको लागि कुनै दर्शन छ? तपाईँ के प्राप्त गर्ने आशा राख्नुहुन्छ? परमेश्वरले तपाईँलाई यस पृथ्वीमा राख्नु भएको वास्तविक उद्देश्य के हो भनेर तपाईँ बुझ्नुहुन्छ? मानिसहरूले तपाईँको नाम लिँदा एउटा ठूलो उपलब्धि के कुरा गरून् भन्ने तपाईँ चाहनुहुन्छ? परमेश्वरसँग तपाईँको जीवनको लागि अद्भुत योजना छ, तर उहाँको योजना पूरा भएको हेर्नको लागि तपाईँले उहाँमा भरोसा राख्नु आवश्यक छ र उहाँलाई तपाईँलाई मार्गदर्शन गर्न अनुमति दिनुपर्छ। लुकाको पुस्तक 18:35। उहाँ एरियोको नजिक पुग्नुभयो। त्यहाँ एकजना अन्धो बाटोको छेउमा बसेर भिख मागिरहेका थिए। यो अन्धो मानिसले धेरै पाउने आशा गरेको थिएन। उसले आफूलाई कुनै महान उद्देश्य वा बोलावट पूरा गर्ने व्यक्तिको रूपमा देखेको थिएन। उसले केवल थोरै रकम पाउने आशा गरिरहेको थियो, ताकि उस सड़कमा अर्को दिन अन्धा मानिसको रूपमा बाँच्न सकोस्। लुकाको पुस्तक 18:36-38। एउटा भीड़ छेउबाट गइरहेको सुनेर यो के हो भने त्यसले सोध्यो। मानिसहरूले त्यसलाई भन्यो, नासरतका येशु यतैबाट जाँदै हुनुहुन्छ। तब त्यो यीशु भन्दै करायो, हे येशु दाऊदका पुत्र, म माथि दया गर्नुहोस्। यीशु आउँदै हुनुहुन्छ भन्ने कुरा सुनेपछि अन्धो मानिसले आफूले आशा गरेको कुराको बारेमा धेरै आशा गर्यो। उसलाई थाहा थियो कि येशु कुनै साधारण मानिस हुनुहुन्न। उसले येशुलाई दाऊदको पुत्र भनेर बोलायो। उसलाई थाहा थियो कि येशु पुरानो नियमबाट भविष्यवाणी गरिएको मसीह हुनुहुन्छ। ऊ धेरै उत्साहित भयो यो थाहा पाएर कि उसले येशुसँग व्यक्तिगत भेट गर्न लागेको थियो। लुकाको पुस्तक 18:39। अघि हिँड्नेहरूले त्यसलाई चुप लाग्न भनेर हप्काए, तर त्यो झन साह्रो करायो, हे दाऊदका पुत्र, म माथि दया गर्नुहोस्। प्रिय श्रोता, धेरै मानिसहरू छन् जसले तपाईँको भविष्यको लागि कुनै पनि आशा छ भनेर सोच्दछन्। तिनीहरू तपाईँको विगतलाई हेर्छन् र तपाईँको भविष्य पनि त्यस्तै होस् भन्ने अपेक्षा गर्छन्। तिनीहरू सोच्दैनन् कि तपाईँले कहिले कुनै महान उद्देश्य वा बोलावट पूरा गर्नुहुनेछ, र जब अवसर आउँछ तिनीहरूले तपाईँको आलोचना गर्ने र तपाईँको सपना पछ्याउनबाट निरुत्साहित गर्ने छनौट गर्छन्। तिनीहरूले तपाईँलाई अरूको अगाडि तल झार्छन्, तपाईँ बेकार हुनुहुन्छ भनेर घोषणा गर्छन्। ती क्षणहरूमा तपाईँले आफ्नो भविष्यको सम्बन्धमा कसलाई विश्वास गर्ने भनेर निर्णय गर्नुपर्छ। के तपाईँ अरूबाट प्राप्त हुने नकारात्मक आलोचनासँग सहमत हुनुहुन्छ, वा के तपाईँ परमेश्वरले आफ्नो वचनमा तपाईँलाई दिनुभएको प्रतिज्ञाहरूमा विश्वास गर्ने छनौट गर्नुहुन्छ? आफ्नो वर्तमान परिस्थितिलाई हेर्नुको सट्टा तपाईँले आफ्नो आँखा येशूतिर फर्काउनुपर्छ। उहाँको अद्भुत अनुहारलाई हेर्नुहोस् र अरूले तपाईँको बारेमा के भन्छन् भन्ने भन्दा पनि उहाँको दृष्टिकोणबाट संसारलाई हेर्नुहोस्। येशू परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँलाई परमेश्वरले हामीलाई आशा र जीवनको नयाँपन ल्याउन पठाउनु भएको थियो। लुकाको पुस्तक 18:40-41। येशु अडिनुभयो र त्यसलाई आफू कहाँ ल्याउने आज्ञा गर्नुभयो। त्यो नजिक आएपछि उहाँले त्यसलाई सोध्नुभयो, तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरू? त्यसले भन्यो, प्रभु, म देख्न सकू। प्रिय श्रोता, येशूले त्यो मानिसलाई सोध्नुभयो, तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरू? आज येशूले तपाईँलाई पनि त्यही कुरा सोध्दै हुनुहुन्छ। उहाँसँग तपाईँको जीवनको लागि एउटा महान र शक्तिशाली योजना छ। के तपाईँ तपाईँको लागि उहाँको योजना स्वीकार गर्न तयार हुनुहुन्छ? येशूले एउटा चमत्कार गर्नुभयो जसले अन्धा मानिसलाई देख्ने बनायो। उहाँले तपाईँको लागि पनि चमत्कार गर्नुहुनेछ। येशूबाटको तपाईँको आशाले तपाईँले पाउने छुटकारा निर्धारण गर्नेछ। परमेश्वर तपाईँलाई धेरै इनामदायी र उद्देश्यले भरिएको बाटोमा डोर्याउन तयार र इच्छुक दुवै हुनुहुन्छ। आज तपाईँ के पाउने आशा गर्नुहुन्छ? आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आछि येना दिगु दु निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। निर्णायक नपुई हुनादिस जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया छे श्रृंखला भाग 21 के शीर्षकसित न लसकु छ। ना जा म दार्शनिक राल्फ वाल्डो एमर्सन छक धयादिगुख छि छमजक्क मनुख वहे मनुख गुम मनुख तकान छि निर्णय याई वो उत्साह सफलताया दक्ने भालागु इन्जिन मध्य छगुख तका न धान छि छु याबले वो छिगु फुक बल या छगु दक्को आत्मा ठुकी दुछोई ठुकिया त छिगु व्यक्तित्व टोपियादिस सक्रिय जु ऊर्जावान जु उत्साही जु अले छिगु उद्देश्य पुगुन् कि उत्साह मदे गाउँ गुब्लेन छुन त धङ्गु हासिल जुई मखु आराम सन्तोष छिगु शत्रुख छिगु आराम यु क्षेत्र पाखे बिहा वै बले छिगु जीवने सफलता वै अले छिगु सफलता क्या त मागु पला न्याका दिस बाइबले छगु रोमाञ्चक बाखन्दु गन छम मनुख थगु परिस्थिति थगु भाग्य निर्धारण याय त आविष्कार या त व तस्क आक्रमक पला रोना अले परिस्थिति स्वरूप परमेश्वर छगु अजु चाहे पुगु या त गुके वयागु जीवन पुङ कहे हिलाबिल लुका न्यागु अध्यायु झिन्चागु पत्के धाया त गुदु अबले हे छम पश्चात जु म मनु या त मनु देश लासा नाप कुबिया वेकया थासे न्योने हे ते हे त सन थछागु आत्मिकी सफलता प्राप्त या त झि सकसिन नापागु पला लोने मागु धैगु झिगु यशु या आवश्यकता या त म सिके गुख यशु बारे छिगु छु विचादु जितदा अले जी आत्मिकी कथ गुली ता पाक्क वनी धका जी छितदा वही छिगु विश्वास या जख झिगु मुक्ति या लोधी ख थो मनुया तस्क मगा मधु वैकया पछगा जुल अले व विश्वास या त कि यदि व यशु दुथ्या ठेङ्गे फत धासा वैकया त अजु चाहे पुगु रूप ल्याकि छिगु बारे छुदो छिगु जीवने वयागु समस्या या त पार याए त यशु गुहाली याए फै तका छि विश्वास याना दियाला लुका न्यागु अध्यायु झिनगुगु पत्के धया त गुदु मनुदेगु हुलयाना इम्स वया त दुने यङ्के मफुत अले इम्स पोल सेङ्का लुगी या त लासा नाप यशु चुना चङ्गु थासे को छ त झिस झिहु आज पुङके त कुत याइबुले झिस सकसिन पङ्ग या त फेमाली झिस उगु पङ्ग या त थुकिथ प्रतिक्रिया बिगु धैगु झिगु भविष्य निर्धारण याई झिगु लपुई चुनौती वरिबले झिस लुआपु तेगु लेगु लाकि परमेश्वर झिगु नीति विश्वास याना दिगु उद्देश्य या त दाबी याए त मागु पलाल हुनेगु यो पि नेनुमिपि यो कु मनु त्यस यशु या त घेरे याना सुङ्गुनी इपि मनु त व्हीकल या था थिंके मुफ्त इम्स हार माने याय गुपल साछगु असाधारण योजना देकल नापा इपी छे या पोल्टे वोना अले इम्स वो पोल्टे प्वाखन वो पछागा जुम मनु या त क्वे कोक्या बिल अथे या त इम्स वयात वयात यङ्केगु निकी छेलाचङ्गु खाता या त खिपसिना तगु जुइमा अले इम्स वया त बुलु पाखे कोफागु जुई ज्याया त ठुकिया निते सृजनात्मक विचार व साहस संयोज मागु ख छिगु नुगले थो जुइगु कल्पना याय फुला थो फुक्क मनु त चाहिला मुना सुनि इम्स चोना चोए सोल अले थो फुक्क मनु त चाहिला मुना सुनि इम्स चोए सोल अले थो मनु त या त फोल्टे गुफान पाखे छे दुने बुलु न क्वे कोफागु चोङ्गु खन गुलिसिन इम्ता आलोचना यायगु जुइफु गुलिसिन इपि खना न्युगु जुइफु थुगु मनु या त वास्तमया इम्गु ध्यान एसु या ठेङ्के गुली चुना चुन लुका न्यागु अध्याय यु निगु निन्यागु पत्के धात गुदु अले वैकल इम्गु विश्वास खना म फुमेस तथे धयादिल छ याना दि गु पाप क्षमा जुल उली धैबले फुक न्यने दना थगु लासा जोना परमेश्वर या त जय जयाना थगु छेमन यो पिङेलमेपि छिगु जीवने या नीति यसु योजना या त पालना या त छि आक्रमक पला न्याका दिबले अजु चाहे पुगु ज्या जुइगु आशा याना दिस परमेश्वर छित मतिनाय अले छिगु नुगया दुने चुङ्गु इच्छा पुङके मास्तिवो थो सम्भव याय त निर्णायक ज्यायाना दिस थौयागु वचन निना दिगुनी छित परमेश्वर सुव्याबीमा जयमसी निनामिपि छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपुकेना दिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: केवल केही समयका लागि मात्र। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा एउटा उत्साहजनक र आशाले भरिएका पदका साथमा आएकी छु। 40 वर्ष भन्दा बढ़ी समयदेखि मलाई रेडियो मार्फत तपाईसँग बोल्ने आशिष मिलेको छ, अनि मैले स्वर्गीय आशाका साथ कष्टहरूको सामना गर्ने विषयमा बाइबलका धेरै उत्साहजनक पदहरू बाँडेकी छु। अनि कष्टको विषयमा पहिलो पत्रुस 5:10 निकै आशाजनक शब्द भेटिन्छ। पत्रुसले कष्ट भोगिरहेका आफ्ना साथीहरूलाई, र मेरो मतलब उनीहरूले साँच्चै नै कठिन कष्टहरू भोगिरहेका थिए, भन्छन्, तिमीहरूले केही समय कष्ट भोगेका छौ भने सबै अनुग्रहका परमेश्वरले, जसले तिमीहरूलाई ख्रिस्टमा उहाँको अनन्त महिमाको निम्ति बोलाउनुभयो, उहाँ आफैले तिमीहरूलाई सिद्ध, स्थिर, बलियो र स्थापित गर्नुहुनेछ। अहो, कति असल कुरा! किनकि तपाईँलाई थाहा छ, कहिलेकाहीँ कठिन परीक्षाहरूको बीचमा हामी यसरी पुकार्न पुग्छौ, हे परमेश्वर कहिलेसम्म, हे प्रभु कहिलेसम्म, म आजको पीड़ा भन्दा अगाडि के हुन्छ भनेर देख्न सक्दिन, मलाई लाग्दैन म यो अझ सहन सक्छु, भोलि के हुनेछ। तपाईँलाई थाहा छ हामीले सोध्ने त्यो प्रश्न, हे प्रभु कहिलेसम्म को उत्तर यसुले मत्ती अध्याय 24 दिनुभएको छ, जहाँ उहाँ भन्नुहुन्छ अन्त्यसम्म धैर्य गर्ने नै बचाइनेछ। यति नै हो परमेश्वरबाट हामीले पाउने उत्तर, यही हो हामीले खोजिरहेको उत्तर भने यो जस्तो थिएन। तर कठिन समयहरूमा परमेश्वरमाथि भरोसा गर्नु कुनै खेल होइन। दुःख कष्ट हाम्रो विश्वास र परमेश्वरमाथिको भरोसाका लागि ठूलो खतरा हो। हिब्रो अध्याय 10 भनिए चाहिँ पछि हटेर नष्ट हुनेहरूमध्ये को हुन चाहन्छ र? त्यसैले हाम्रो विश्वासमा धैर्यता यति महत्वपूर्ण छ। जब तपाईँ पीड़ामा हुनुहुन्छ, जस्तै अहिले यी कुराहरू बाँडिरहँदा मेरो पनि कमर दुखिरहेको छ, जब तपाईँ पीड़ामा हुनुहुन्छ तब तपाईले परमेश्वरको यो अटल प्रतिज्ञामा भरोसा गर्न सक्नुहुन्छ। यदि तपाई दृढ रहनुभयो, यदि अन्त्यसम्म धैर्य गर्नुभयो भने परमेश्वरले तपाईलाई उद्धार गर्नुहुनेछ। म स्वीकार गर्छु यो पछाउन गाह्रो पाठ हो, तर परमेश्वरले हामीलाई सान्त्वना बिना छाड्नुहुन्न, किनभने मैले शुरूमा उल्लेख गरेको त्यो अद्भुत सान्त्वनादायी पद छ पहिलो पत्रुस 5:10, तिमीहरूले केही समय कष्ट भोगेका छौ भने सबै अनुग्रहका परमेश्वरले, जसले तिमीहरूलाई ख्रिस्टमा उहाँको अनन्त महिमाको निम्ति बोलाउनुभयो, उहाँ आफैले, ध्यान दिएर सुन्नुहोस्, तिमीहरूलाई सिद्ध, स्थिर, बलियो र स्थापित गर्नुहुनेछ। ओहो, परमेश्वरले यसो भन्नुभएको सुन्नु कति हृदयस्पर्शी कुरा हो! अक्सर पीड़ित र थकित हुने तपाईँ र म जस्ता मानिसहरूका लागि यो कति मिठो स्फूर्ति हो। हामीले केवल केही समयका लागि मात्र कष्ट भोगिरहेका छौं, अनन्तताको तुलनामा केवल केही समय, अनि हामीले त्यो छोटो समय कष्ट भोगेका छौं भने परमेश्वरले हामीलाई सिद्ध, स्थिर, बलियो र स्थापित गर्नुहुनेछ। के हो महान कुरा होइन र? यसको प्रकाशमा हामी पक्कै पनि अन्तसम्म सहन सक्छौ। हामीले सहन सक्ने भन्दा बढ़ी परमेश्वरले ढिलाइ गर्नुहुने छैन, र हामीलाई थिच्ने परीक्षाहरूलाई उहाँले पूर्ण रूपमा हटाउनुहुनेछ। अनन्तताको यस छेउमा डगमगाउने हाम्रो विश्वासलाई उहाँले बलियो बनाउनुहुनेछ भने यो भरोसा, यो प्रतिज्ञा सोझै सबै अनुग्रहका परमेश्वरबाट आउँछ। केही अनुग्रह वा थोरै अनुग्रहका परमेश्वर होइन, तर सबै अनुग्रहका परमेश्वर। उहाँले हामीलाई अन्तसम्म सहनका लागि चाहिने सबै कुरा दिनुहुन्छ। हालेलुया! मित्र, यसैले बाइबलले हामीलाई हाम्रा कष्टहरूमा आनन्द मनाउन भन्छ। हाम्रा कष्टहरूले हाम्रा लागि यस्तो अनन्त महिमा कमाइरहेका छन् जसको अगाडि टाउको दुखाई, एक्लोपन, गरीबी वा पक्षघातको असुविधा केही पनि होइन। उहाँका प्रतिज्ञाहरूका लागि परमेश्वरलाई धन्यवाद छ। जस्तै मैले भर्खरै बाँडेका प्रतिज्ञाहरू, यो यस्तो कुरा हो जुन म गर्न मन पराउँछु र मैले जनी र साथीहरू रेडियो कार्यक्रममा वर्षौंदेखि गर्दै आएकी छु। हे प्रभु कहिलेसम्म भनेर रोइरहेका तपाईले चिनेका कसैलाई यी उत्साहजनक विचारहरू दिनुहोस् अनि तिनीहरूलाई सम्झाउनुहोस् कि कष्ट केवल केही समयका लागि मात्र हो। स्वर्गमा बिताइएको 30 सेकेण्डले मात्रै पनि तपाईले खसालेका हरेक आँसुको भरपाई गरिदिनेछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: वर्ष मुनिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: साउजी को हुनुहुन्छ? यता बोलाउनु।
2: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
2: मरेको के हो?
3: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अधिक जानकारीको लागि मोबाइल 9841687602, 9841687602
11: र 9818251240, 9818251240।

0: नमस्कार स्वयं सेविका दिदी.
1: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
1: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस.
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि.
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ. सेवाको लागि सम्पर्क
7: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
8: गल्कुपाका 29 ठमेल, काठमाडौँ.
9: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ.
6: फोन नम्बर 40225444
10: र 40225742.
11: खै जन्म दर्ता दिनुहोस् त.
12: जन्म दर्ता गरेको छैन नि म्याडम.
11: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
12: हो र, मलाई त थाहा नै थिएन म्याडम.
11: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
12: पहिला कसैले भनेनन्.
13: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
0: नेपाल सरकार, विज्ञापन बोर्ड.

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सबस रत्नभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम सुर संगीतमा आदरणीय श्रोता कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सन्ध्या र म प्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र कार्यक्रम सुर संगीतमा कहिलेकाही गायकको नाम कहिलेकाही गायिकाको नाम कहिलेकाही शब्दकारको नाम यस्तै प्रश्नहरू कार्यक्रममा हामी राख्ने गर्छौं र आज पनि एउटा अर्थपूर्ण गीत रहेको छ र यो गीत लेख्ने शब्दकार को हुनुहुन्छ भनेर मैले आज प्रश्न राख्नेछु। टुक्रा टुक्रा यो टुक्रिएको मनलाई जोडिदिने को होला, अन्धकार यो जीवनको बन्धनलाई तोडिदिने को होला, यो शब्दको शब्द रचनाकार को हुनुहुन्छ। अप्सन एमा हुनुहुन्छ विज्ञान बराइदी, अप्सन बीमा हुनुहुन्छ थिर कोइराला र अप्सन सीमा हुनुहुन्छ आशिष तामाङ। र तपाईँले हामीलाई फटाफट फोन गरेर कार्यक्रममा साथ दिन सक्नुहुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो शीर्ष गीतबाट।

0: टुक्रा टुक्रा यो टुक्रिएको मनलाई जोडिदिने को होला, बोलको गीतको शब्द रचनाकार को हुनुहुन्छ भनेर मैले प्रश्न राखिरहेको छु। र अप्सन ए मा हुनुहुन्छ विज्ञान बगाइली, र अप्सन बी मा हुनुहुन्छ थिर कोइराला, र अप्सन सी मा हुनुहुन्छ आशिष तामाङजी। र यतिखेर भने कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मासी हजुर, बल्ल आज फोन लाग्यो।
0: जय मासी भनेपछि शर्मिला गौतमजी
1: हजुर,
0: कस्तो हुनुहुन्छ?
1: म ठिकै छु हजुर सर।
0: अनि खाना भयो हजुरको? अप्सन ए मा हुनुहुन्छ विज्ञान बराइली, अप्सन बी मा हुनुहुन्छ थिर कोइराला, र अप्सन सी मा हुनुहुन्छ आशिष तामाङ। अप्सन ए भन्न चाहनुहुन्छ। धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जय मसी। शर्मिला गौतमजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770755 छ, र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646। कोही मित्र यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हजुर, नमस्ते।
0: नमस्ते हजुर।
2: हजुर,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म यतिखेर पोखराबाट बोल्दैछु।
0: हजुरको नाम बताइदिनुहोस् न।
2: अतीत अन्जान।
0: अतीत अन्जान,
2: हजुर।
0: पहिले पनि फोन गर्नुहुन्थ्यो है हजुरले हामीलाई?
2: हजुर, पहिला अतीतमा गरियौँला।
0: कति राम्रो नाम छ अतीत अन्जान जी। अप्सन ए बी सी
2: परस्ना,
0: टुक्रा टुक्रा यो टुक्रिएको मनलाई जोडिदिने को होला, बोलको गीतको शब्दकार को हुनुहुन्छ? अप्सन ए मा हुनुहुन्छ विज्ञान बराइली, अप्सन बी मा हुनुहुन्छ थिर कोइराला, र अप्सन सी मा हुनुहुन्छ आशिष तामाङ।
2: टुक्रा टुक्रा जोडिएको भन्ने
0: हो, यो गीतको शब्दकार को हुनुहुन्छ भनेर सोधिरहेको छु। अप्सन ए मा विज्ञान बराइली, अप्सन बी मा थिर कोइराला, र अप्सन सी मा आशिष तामाङ।
2: अप्सन ए।
0: अप्सन ए, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
2: नमस्ते।
0: नमस्ते। अतीत अन्जानजी पोखराबाट जोडिनु भएको थियो, र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770755 छ, हाम्रो फोन नम्बर रहेको छ। र यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: जय
0: मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: अप्सन ए।
0: अप्सन ए, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
2: नमस्ते।
0: नमस्ते। अतीत अन्जानजी पोखराबाट जोडिनु भएको थियो।

0: हजुर
1: हजुर सर, ठिक हुनुहुन्छ?
0: हजुर, एकदम ठिक ठाक छ। तपाईँ? हजुर हजुर, धर्मेन्द्र पासवानजी अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ? सी भन्नुहुन्छ। हुन्छ, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। जय मसी। धर्मेन्द्र पासवानजी हुनुहुन्थ्यो, हामीसँग जोडिनु भएको थियो भने तपाईँ पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र हाम्रो फोन नम्बर रहेको छ 4470 7754 अथवा 4770754। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: हजुर नमस्ते।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: भक्तपुरबाट श्रीराम दहाल।
0: श्रीराम दहाल भक्तपुर है?
2: हजुर, आराम हुनुहुन्छ?
0: एकदम ठिक ठाक छु। श्रीरामजी तपाईँ कस्तो हुनुहुन्छ?
2: ठिक छ सर, मलाई पनि अब अलिक चिसोले सम्हालिराख्ने भएको छ।
0: हजुर, श्रीरामजी अप्सन ए बी सी कुन बताउनुहुन्छ?
2: सी भन्छु म,
0: अप्सन सी। धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं। श्रीराम दाहालजी भक्तपुरबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्थे, तर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो, कोही मित्र त हुनुहुन्थ्यो। र अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: नमस्कार, राजु काभ्रा विराटनगरबाट।
2: अप्सन
1: सी,
2: अप्सन सी, हजुर, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ, राजु काभ्राजी हुनुहुन्थ्यो विराटनगरबाट, र कार्यक्रम सुर संगीत तपाईँ देखेर सुन्दै हुनुहुन्छ। र कार्यक्रम सुर संगीतमा टुक्रा टुक्रा यो टुक्रिएको मनलाई जोडिदिने को होला, बोलको गीतका शब्दकार को हुनुहुन्छ भनेर मैले सोधिरहेको छु। र अप्सन एमा हुनुहुन्छ विज्ञान बराइली, अप्सन बीमा हुनुहुन्छ थिर कोइराला, र अप्सन सीमा हुनुहुन्छ आशिष तामाङ। कोही मित्र यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
3: हेलो, जयमसी
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: गेट गर्नु होला।
0: ए अमिताजी, अलिक सानो आवाज सुनेर पत्ता लगाउनै सकेन अमिताजी।
3: कहिले काहीँ छुक्याउनु पर्छ भनेर नि।
0: ए ल ल, ठिक छ ठिक छ, कहिले काहीँ प्रयाङ हानिदिनु क्या,
3: चिन्नु हुन्छ कि हुन्न भनेर।
0: ए त्यो भएर सानो बोल्नु भयो नि त।
3: हजुर।

छैन, केही छैन, म चिनिहाल्छु नि। ल भन्नुहोस् हजुर, यतिखेर अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ? अप्सन ए भन्न चाहनुहुन्छ। हजुर, धेरै धेरै धन्यवाद, अहिलेलाई छुटौं। जय मसी। अप्सन ए बताउनु भएको छ अमिता महर्जनजीले। र अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा पस्कन चाहन्छु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: कार्यक्रम सुर संगीतमा तपाई हुनुहुन्छ र कार्यक्रम सुर संगीतमा प्रश्न तपाईँको निम्ति मैले राखिरहेको छु। टुक्रा टुक्रा यो टुक्रिएको मनलाई जोडिदिने को होला, बोलको शब्दका शब्द रचनाकार को हुनुहुन्छ भनेर सोधिरहेको छु। अप्सन एमा हुनुहुन्छ विज्ञान बराइली, अप्सन बीमा हुनुहुन्छ थिर कोइराला र अप्सन सीमा हुनुहुन्छ आशिष तामाङ। यतिखेर भने कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं। हेलो
3: हेलो हजुर, नमस्ते।
2: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: प्युठानबाट ऋषि राम पाण्डे।
2: ऋषि राम पाण्डेजी आरामै हुनुहुन्छ?
3: हजुर आराम कुशल यतातिर। हजुर
2: म पनि एकदमै ठिकठाक छु ऋषिजी। ल भन्नुहोस् यतिखेर अप्सन ए बी सी।
3: अप्सन बी भने बी।
2: अप्सन बी भन्नुहुन्छ?
3: हजुर।
2: ओके, धेरै धेरै धन्यवाद तपाईँलाई छुटौ। ऋषि राम पाण्डेजी हुनुहुन्थ्यो, प्युठानबाट जोडिनु भएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गर्न चाहन्छु म। हाम्रो फोन नम्बर रहेको छ 4470754। कोही मित्र यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हजुर,
2: जय मसी। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म अर्जुन थापा, यता कलङ्कीबाट।
2: अर्जुन थापा,
4: हजुर हजुर।
2: अनि खानुभयो खाना हजुर?
4: हजुर मैले खाइसके हजुरले।
2: मैले पनि खाइसके हजुर। अर्जुनजी ल भन्नुहोस् अप्सन ए बी सी।
4: म पनि गेसै गर्छु, बी गेस गर्छु।
2: बी नै भन्न चाहनुहुन्छ?
4: हजुर हजुर।
2: हुन्छ, धेरै धेरै धन्यवाद अर्जुनजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जय मसी। अर्जुन थापाजी हुनुहुन्थ्यो, कलङ्कीबाट जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
5: हेलो, जय मसी हजुर।
2: जय मसी। पुनाजी आरामै हुनुहुन्छ?
5: हजुर आरामै छु, म सन्चै छु।
2: पुना थापाजी अहिले थानकोटबाट।
5: हजुर म थानकोटबाट।
2: थानकोटमा हामीलाई सुनिराख्नु भएको छ कार्यक्रम?
5: एकदम मैले सुनिरहेको छु।
2: कलङ्कीमा राम्रो सुनिन्छ कि थानकोटमा राम्रो सुनिन्छ?
5: कलङ्कीमा भन्दा यहाँ आएर राम्रो सुनेको छु।
2: ओहो हो, ल ठिक छ, जे छ जे हुन्छ भलाइकै लागि हुन्छ होइन? ल भन्नुहोस् पुनाजी, अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
5: त्यही त म चाहिँ, तर मैले प्रश्न भनेको चाहिँ मैले बुझेको छैन
2: है,
5: सुनिन म हजुरले एकपल्ट भनिसक्यो न त।
2: टुक्रा टुक्रा यो टुक्रिएको मनलाई जोडिदिने को होला भन्ने गीतको शब्दकार को हुनुहुन्छ? अप्सन एमा विज्ञान बराइली, अप्सन सीमा थिर कोइराला र अप्सन बीमा थिर कोइराला र अप्सन सीमा आशिष तामाङ।
5: हे प्रभु, जस्तो मैले बनाउने भन्ने जस्तो मेरो लाइफ रहेछ गीत त।
2: हजुर
5: है, कति राम्रो गीत हो कि म कुन भनौँ होला, च्याप्पा टिप्न भए जुन हो त्यही सम्बन्धबाट कति रमाइलो लाग्थ्यो होला। अब कुन गीत गरौँ म सीलाई, बी र
2: सी भन्न चाहनुहुन्छ?
5: हजुर हजुर हजुर।
2: हुन्छ, धेरै धेरै धन्यवाद साथ दिनुभयो पुनाजी, अहिलेलाई छुटौँ।
5: हुन्छ हजुर, जयमसी।
2: जयमसी श्रोता, तपाईँदेखेर सुन्दै हुनुहुन्छ कार्यक्रम सुर संगीत र कार्यक्रम सुर संगीतमा एउटा प्रश्न तपाईँको निम्ति मैले राखिरहेको छु। टुक्रा टुक्रा यो टुक्रिएको मनलाई जोडिदिने को होला, बोलको गीतका शब्दकार को हुनुहुन्छ? अप्सन एमा हुनुहुन्छ विज्ञान बराइली, अप्सन बीमा हुनुहुन्छ थिर कोइराला र अप्सन सीमा हुनुहुन्छ आशिष तामाङ। र यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
6: हजुर, नमस्कार।
2: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
6: राधाराम आचार्य।
2: राधाराम आचार्यजी प्युठानबाट।
7: पर्वत पर्वत
2: ए पर्वतबाट है
7: हजुर
2: के छ हाल खबर पर्वत छ
7: सबै ठिकै छ हजुरको
2: मेरो पनि एकदमै ठिकठाक छ ल भन्नुहोस् अप्सन एबिसी
7: अप्सन बी
2: अप्सन बी ओके धेरै धेरै धन्यवाद राधारामजी अहिलेलाई छुटौ हस् धन्यवाद उहाँ हुनुहुन्थ्यो राधाराम आचार्यजी पर्वतबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ कोही हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो
8: हेलो
2: जय मसी नैनाजी आरामै हुनुहुन्छ म पनि एकदमै ठिकठाक छु नैना थापाजी ल भन्नुहोस् अप्सन ए बी सी हजुर खाना मैले खाइसके तपाईँले अप्सन बी भन्न चाहनुहुन्छ धेरै धेरै धन्यवाद हजुर साथ दिनुभयो खुसी लाग्यो अहिलेलाई छुटौ अहिलेलाई भने शीर्ष गीत तपाईँको निम्ति म राख्न चाहन्छु टुक्रा टुक्रा टुक्रिएको मनलाई जोडिदिने को होला यतिखेर कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
9: हजुर नमस्कार जयमसी हजुर
2: नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ
9: म विराटनगरबाट जीवन बर्तला बोल्दैछु हजुर
2: जीवनजी आरामै हुनुहुन्छ
9: आरामै हजुर तपाईँको साउन्ड अझै सानो आइरहेछ के
2: हो सानो सुनिराख्नु भएको छ
9: भन्नु न प्राविधिकलाई
2: अहिले सुनिराख्नु भएको छ
9: अहिले सुने
2: हजुर हजुर ल भन्नुहोस् अप्सन एबिसी कुन बताउन चाहनुहुन्छ अप्सन एमा हुनुहुन्छ विज्ञान बराइली अप्सन सीमा हुनुहुन्छ थिर कोइराला र अप्सन सीमा हुनुहुन्छ आशिष तामाङ
9: अप्सन बी थिर कोइराला
2: अप्सन सी बी थिर कोइराला भन्न चाहनुहुन्छ होइन ओके धेरै धेरै धन्यवाद अहिलेलाई छुटौ नमस्कार अहिलेलाई भने शीर्ष गीत तपाईँको निम्ति कार्यक्रममा टुक्रा टुक्रा टुक्रिएको मनलाई जोडिदिने को होला

0: निकै नै अर्थपूर्ण संगीतको साथ थियो र यही गीतकै बारेमा आज हामी कुराकानी गरिरहेका छौं। यो गीतको शब्दकारको हुनुहुन्छ अप्सनेमा हुनुहुन्छ, निकै नै मिठो स्वरका धनी शब्दकार विज्ञान बराइली पनि हुनुहुन्छ र शब्दकार थिर कोइराला पनि हुनुहुन्छ र शब्दकार आशिष तामाङ पनि हुनुहुन्छ। यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
1: नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: पर्वतदेखि गोविन्द आचार्य।
0: गोविन्दजी आरामै हुनुहुन्छ?
1: ठिक छु।
0: हजुरको खानपान भयो त?
1: हजुरको
0: मेरो पनि भयो हजुर। अनि गोविन्दजी यतिखेर अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
1: अप्सन सी।
0: अप्सन सी हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं। गोविन्द आचार्यजी हुनुहुन्थ्यो हामीसँग, पर्वतबाट जोडिनु भएको थियो र यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो।
2: हेलो दाई, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट?
2: म उमेश रेग्मी, विराजनगरबाट।
0: उमेशजी आरामै हुनुहुन्छ?
2: आरामै छु, बिहान अलिकति घाम लागेको थियो, अहिले अलिक शीतल शीतल भइरहेको छ, ठिकै छ।
0: ए हजुर हजुर, ल भन्नुहोस् अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
2: अप्सन बी भन्छु।
0: अप्सन बी, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, अहिलेलाई छुटौं। उमेश रेग्मीजी विराटनगरबाट जोडिनु भएको थियो भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो।
3: हेलो
0: हजुर, जय मसी।
3: जय मसी।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: सर्लाहीबाट उपासना घिसिङ।
0: उपासना घिसिङ
3: हजुर,
0: कस्तो हुनुहुन्छ?
3: म राम्रो छु।
0: सबै ठिकै छ
3: हजुर, ठिक छु।
0: अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
3: अगाडिको साथी उमेश रेग्मी सर आउनु भएको थियो, उहाँले जुन रोज्नु भएको छ त्यही राखिदिनुहोस् न है।
0: ए अप्सन बी नै भन्नुहुन्छ नि त?
3: उहाँले रोज्नु भएको।
0: ओके, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौं।
3: ए हुन्छ, नमस्ते।
0: ओके नमस्ते। उपासना किसिङजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने, अहिलेलाई भने कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो।
4: हेलो
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म बडीखेलबाट पुष्प कुमार पहाडी बोलेको।
0: पुष्पाजी आरामै हुनुहुन्छ?
4: एकदम आराम छु सर।
0: अनि खाना भयो हजुरको?
4: हजुर भयो भने तपाईँको?
0: मेरो त बिहानै भयो हजुर।
4: मेरो अघि
0: 9 बजी होइन, ल भन्नुहोस् हजुर यतिखेर अप्सन ए बी सी
4: अप्सन बी
0: अप्सन बी खिर कोइराला भन्नुहुन्छ। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौं। जय मसी। उहाँ हुनुहुन्थ्यो पुष्प कुमार पहाडीजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो र यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो। हेलो, कोही मित्र त हुनुहुन्थ्यो? हेलो,
5: नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: म चितवनबाट सूर्य मिकार बोल्दैछु।
0: सूर्यजी आरामै हुनुहुन्छ?
5: सन्चै आरामै छु सर, हजुरलाई कस्तो छ?
0: म ठिक ठाक छु हजुर। अनि अप्सन
5: अप्सन एकचोटि अप्सनहरू भनिदिनु न।
0: अप्सन एमा विज्ञान बराइली, अप्सन बीमा थिर कोइराला र अप्सन सीमा आशिष तामाङ।
5: अप्सन बी खिर कोइराला।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौं।
5: नमस्ते।
0: नमस्ते, सूर्यजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो र कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो। हेलो।
6: हेलो हजुर,
0: जय मसी। अर्जुनजी आरामै हुनुहुन्छ?
6: हेलो
0: अर्जुनजी।
6: हजुर आरामै छु।
0: अनि अप्सन
6: अप्सन ए भन्न चाहन्छु हजुर।
0: अप्सन ए, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौं। अर्जुन प्रधानजी सिक्किमबाट, अहिलेलाई भने यो संगीतको साथ कार्यक्रममा।

आदरणीय श्रोता, अब भने लगभग हामी कार्यक्रमको अन्त्यतिर छौं र सुर संगीत कार्यक्रम तपाईं र मेरो आफ्नै कार्यक्रम र आज मैले विजेताको नाम पनि बताउनु पर्ने हुन्छ तपाईँको लागि र पहिले चाहिँ जवाब पनि मैले दिनुपर्छ। टुक्रा टुक्रा यो टुक्रिएको मनलाई जोडिदिने को होला, अन्धकार यो जीवनको अन्धकार हटाइदिने को होला, यसको शब्दकार को हुनुहुन्छ भनेर मैले सोधिरहेको थिएँ र यसको सही जवाब थियो थिर कोइराला हुनुहुन्थ्यो। र आजको विजेताको नाम पनि मैले बताउनु पर्ने हुन्छ र आजको विजेताको नाम रहेको छ अर्जुन थापा। अर्जुन थापाजी, तपाईँलाई बधाई छ र जो जतिले कार्यक्रममा फोन गरेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिँदै र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने वरदान बुक्स कुपन डोला पनि धेरै धेरै धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: पहिलो थेसलोनिकी 5:11, एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2, एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू:
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामान नभेटेर बेपत्ता
5: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी पताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
4: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
7: र फोन नम्बर 01513010 छ, 01513010 छ।
6: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
8: पुग्ने छौ हामी विश्वासी अन्धारो बस्तीहरूमा, पुग्ने छौ।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज, सुन्दै रहनुहोला।
1: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेस। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा। आदरणीय श्रोता, कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार हामी 11 बजेदेखि 12 बजेसम्म तपाईँलाई साथ दिँदै आइरहेको छौं। लगभग एक घण्टा हामी तपाईँसँग रहनेछौं र श्रोता, तपाईँले सुन्न चाहनुभएका मीठा मीठा भजन गीत संगीतहरू हामी तपाईँको रोजाईमा कार्यक्रम मार्फत राख्दै आइरहेको छौं र फोन गरेर तपाईँले साथ दिन सक्नुहुनेछ र तपाईँलाई सुन्न मन लागिरहेको भजन गीत संगीतहरू तपाईँले सुन्न पनि सक्नुहुनेछ, सँगसँगै सुनाउन पनि सक्नुहुनेछ, डेडिकेट गर्न सक्नुहुनेछ आफ्ना प्रियजनहरूलाई। तपाईँले रोज्नु भएको गीत उहाँहरूलाई अवश्य पनि कार्यक्रम मार्फत सुनाएर साथ दिन सक्नुहुनेछ, सम्झन सक्नुहुनेछ। र त्यसको लागि चाहिँ तपाईँले हामीलाई फोन गर्नुपर्ने हुनेछ। हाम्रो फोन नम्बर रहेको छ 01-47-70-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-23-44 र फोन गर्न सक्नुहुनेछ र व्हाट्सएप कलमा कोही श्रोता आइ पनि सक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय
1: मसी। जय मसी नैनाजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, एकदमै आरामै छौ हामी पनि। र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
2: मेरो अन्तिम सास समय भन्ने गीत सुन्न चाहन्छु।
1: हजुर, मेरो अन्तिम सास समय निकै नै मिठो गीत, को कसलाई सुनाउन चाहनुहुन्छ?
2: अर्जुन प्रधान साथीलाई, सारा तामाङ दिदीलाई, पम्पा रोका पम्पा गोपाली दिदीलाई, माया तामाङ माया थापा दिदीलाई, सबैजनालाई डेडिकेट गर्न चाहन्छु।
1: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद नैनाजी फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई छुटौ हामी चाहिँ बेसी। हजुर, नैना थापाजी हुनुहुन्थ्यो र उहाँको रोजामा रहेको निकै अर्थपूर्ण गीत तपाईँको लागि राख्छौ हामी, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत नयाँ नजीको रोजाईमा तपाईँको लागि राख्यौँ र पलानमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो जय मसी हजुर, हाम्रो चित्रजी बोल्दै हुनुहुन्छ। हजुर आरामै हुनुहुन्छ तपाईँ? हजुर एकदमै आरामै छौँ। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ? हजुर रोकेर रोकिँदैन। कसलाई सुनाउन चाहनुहुन्छ यो भजन गीत?
1: हजुर सर्वप्रथम भएको गुड नाइट एफएम सम्पूर्णलाई सुनाउन चाहन्छु र गुड नाइट एफएममा जतिजना फोन गरिरहनु भएको छ, सुनिरहनु भएको छ, उहाँहरूलाई पनि सुनाउन चाहन्छु र जतिजनाले मदर भनेर चिन्नुहुन्छ, प्रार्थनामा सम्झिनुहुन्छ, उहाँहरू सम्पूर्णलाई पनि सुनाउन चाहन्छु। हजुर
0: हुन्छ, धेरै धेरै धन्यवाद चित्रजी, छुटौँ हामी। जय मसी। हजुर चित्र मगरजी हुनुहुन्थ्यो र उहाँको रोजमा रहेको मिठो भजन गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ र वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो हेलो
1: हेलो
0: जय मसी
1: पुनम म्याम, खाना भयो त?
0: हजुर एकदमै खानपिन भइसक्यो सावित्रीजी, तपाईँको भयो?
1: हजुर मेरो अन्तिम भरे।
0: हजुर अनि आरामै हुनुहुन्छ? सबै ठिक छ?
1: एकदम आराम छु प्रभुको महिमा। अनि गुड न्युज एफएम सुनिरहेछु।
0: हजुर र आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: भजन चाहिँ कहिले पनि छोड्दैन कहिले पनि छोड्दैन भन्ने भजन बजाइदिनु हुने अनुरोध गर्दछु। अनि जतिले फोन गरेर जानुभयो उहाँहरू अनि गुड न्युज एफएम परिवार सबैलाई नछुटाइकन जतिले सुन्नुहुन्छ है। अनि अब म यस्तै अकमकिन्छु होइन, अनि सम्पूर्णले जतिले सुन्नुहुन्छ देश विदेशदेखि लिएर म सबैलाई नछुटाइकन सुनाउन चाहन्छु यो गीत सबैलाई है। हुन्छ एकमुष्ट अब।
0: हजुर हुन्छ, एकदम धेरै धन्यवाद सावित्रीजी, खुसी लाग्यो फोन गरेर साथ दिनुभयो। र अहिले छुटौँ हामी, जय मसी। हजुर हाम्रो सावित्री खड्काजी हुनुहुन्छ,
1: सबैलाई नछुटाइकन जतिले सुन्नुहुन्छ है। अनि अब म यस्तै अकमकिन्छु होइन, अनि सम्पूर्णले जतिले सुन्नुहुन्छ देश विदेशदेखि

0: हुन्छ सर्वप्रथम त गुड न्युज एफएम वर्ल्ड युनिटलाई भन्न चाहन्छु
1: धन्यवाद.
0: अनि जो जतिजना अहिले फोन गरेर जानुभयो, फोन गर्नेवाला हुनुहुन्छ, सम्पूर्णको लागि सुनाउन चाहन्छु. अनि विशेष साथी नैना थापालाई सुनाउन चाहन्छु. हजुर
1: हजुर, हुन्छ. धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि अर्जुनजी. अहिलेलाई छुटौँ हामी. जयमसी.
0: हुन्छ हजुर, जयमसी. हजुर
1: हजुर, सिक्किमबाट हाम्रो अर्जुन प्रधानजी हुनुहुन्थ्यो र निकै नै मिठो गीत उहाँले रोजिसक्नु भएको छ. उहाँको रोजनामा रहेको गीतको साथी समय हामी दिन चाहन्छौ.

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो
0: जय मसी अर्जुनजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु। हजुरलाई कस्तो छ नि?
0: हजुर, हामी पनि एकदमै आरामै छौँ। र अर्जुनजी, आज कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ कार्यक्रम मार्फत?
1: आज यो सारा हो तिमी मेरो भनिराख्नुहोस् न हजुर।
0: हजुर, र यो मिठो गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?

0: गीत हाम्रो अर्जुनजीको रोजाईमा कार्यक्रम मार्फत हामीले राख्यौं र फोन हाल्नुको श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: जयमसी
0: संगीताजी, कस्तो हुनुहुन्छ तपाईँ? हो हो संगीताजी, संगीताजी तपाईँको आवाज एकदमै अड्केर आइरहेको छ, तपाईँ हामीलाई बुझ्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ? हजुर हजुर, अब भन्नुहोस् त ओहो संगीताजी, तपाईँको आवाज बुझ्न गाह्रो भयो, तपाईँले गीत रोजिसक्नु भएको छ, तपाईँ कसलाई सुनाउन चाहनुहुन्छ भन्नुहोस् त?
1: मेरा आँसुलाई मलाई डोर्या हिँड्ने
0: हजुर हुन्छ आयो आयो आयो संगीताजी, र तपाईँ यो मिठो भजन गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: पहिला परमेश्वरलाई धन्यवाद
0: हजुर,
1: अनि हजुरलाई धेरै धन्यवाद हजुरलाई, अनि पुनम ऊ सन्ध्यालाई, अब्राम सरलाई, गानु मेमलाई, अनि तपाईँ सुजन सरलाई, माजन सरलाई, सरलाई, अन्त उहाँ के अरे पम्फा गोपाली, पम्फा रोक्र, यीशु भक्त, ऊ के राईहरू सबै सबैलाई मेरो साथी गुनिजामा परिवार जति नै हुन्छ गरेको उहाँहरूलाई सबै, अनि हाम्रो गुनिजामा जति जोडिनु भएको छ उहाँहरूलाई, अनि मेरो गुरुबा देवा चाल गुरुबा परिवारलाई सबैलाई, अनि विदेशमा हुने स्वदेशमा हुने सबैलाई सुनाउनु जान्छु है।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो संगीताजी फोन गरेर साथ दिनुभयो, र अहिले छुटौँ हामी,
1: त्यही पनि गर्न लागेको पालि आएन त्यही भएर ल।
0: हजुर धेरै धेरै धन्यवाद, जयमसी। राम्रो संगीताजी मालजी हुनुहुन्थ्यो, उहाँको रोजाइमा रहेको गीत हामी एकदमै तपाईँको लागि राख्न गइरहेको छौँ, र तपाईँ पनि यो गीतपछि उपस्थित भएर तपाईँले फोन गर्नुभएर आफ्नो रोजाइमा रहेका गीत संगीत सुन्न सुनाउन सक्नुहुनेछ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि हाम्रो गोठाला हाम्रो सहारा चाहिँ परम प्रभु परमेश्वर हुनुहुन्छ। भजनले यही कुराहरू बताइरहेको थियो र कार्यक्रम रिफ्रेस तपाईँ सुन्दै हुनुहुन्छ। तपाईँको रोजाइमा रहेका यस्तै मिठा मिठा भजन गीत संगीतहरू निरन्तर कार्यक्रम मार्फत राखिरहेको छौं। फोन गरेर साथ दिन सक्नुहुनेछ 01 4470 754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98 0 23 44 6 46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ। फोन गर्न सक्नुहुनेछ र तपाईँलाई सुन्न मन लागेका मीठा मीठा भजन गीत संगीतहरू सुन्न र सुनाउन डेडिकेट गर्न सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला। एउटा मिठो गीतको साथ हामी तपाईँलाई यो समय दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौ। फोन लाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो
1: हेलो जयमसी।
0: हजुर जयमसी, शान्ताजी सन्चै हुनुहुन्छ तपाईँ?
1: हजुर म सन्चै छु, अनि हजुर कस्तो हुनुहुन्छ?
0: हजुर एकदमै आरामै छौँ हामी पनि। र आज तपाईँ कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: मेरो देशलाई बचाउनुहोस् प्रभु भन्ने भजन गीत सुन्न चाहन्छु।
0: हजुर हजुर, यो भजन गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम त हजुर पुनम सिस्टरलाई सुनाउन चाहन्छु, अनि गुड न्युज याक्याम होल्डलाई, र जतिजनाले गुड न्युज याक्याम सुनेर बस्नुहुन्छ फोन गर्नुहुन्छ उहाँहरू सबैजनालाई सुनाउन चाहन्छु। अनि जतिजना अस्ति फुजुल बाढीले गर्दा रसुवा अनि नुवाकोटमा शोकमा पर्नु भएको छ उहाँहरूलाई पनि म सम्झिँदछु है, प्रार्थनामा याद गरिरहेको छौँ, अनि परमेश्वरले उहाँहरूलाई चाहिँ अनि जति पनि दुःख कष्टमा छन् होइन त्यो घटनालाई समेतेर गाउनु भएको रहेछ जस्तो लाग्यो गीत चाहिँ, त्यो घटनालाई समेत छ है, अनि हाम्रो देश नेपाललाई चाहिँ साँच्चै बचाउनु हुने परमेश्वर हुनुहुन्छ है, अनि उहाँहरू जतिजना पीडामा छन् चिन्ता फिक्रीमा छन् गाह्रो अप्ठ्यारो समस्यामा छन् उहाँहरूको लागि पनि म सम्झन्छु है, प्रार्थनामा पनि सम्झिराखेको छु र उहाँहरूलाई पनि अनि चिन्ता फिक्री नगर्नु होला अनि परमेश्वरले सबै कुरामा सहायता गर्नुहुनेछ भन्ने
0: हजुर एकदमै एकदमै धेरै धन्यवाद शान्ताजी, र प्रभुले धेरै आशिष दिनुभएको होस्। र यसलाई चाहिँ छुटौ हामी, जयमसी। हजुर शान्ता सुनवारजी हुनुहुन्थ्यो, मेरो देशलाई सम्हाल यीशु, एकदमै मिठो भजन गीत उहाँले रोज्नु भएको छ र उहाँको रोजाइमा रहेको यो गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

0: छ कि तपाईँको निम्ति राख्यौँ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
1: हेलो बहिनी, जय मसी।
0: जय मसी पुनाजी, आरामै हुनुहुन्छ तपाईँ?
1: हजुर जय मसी बहिनी, सन्चै छु म पनि, सन्चै हुनुहुन्छ होला
0: है? हजुर, हामी सबैजना आरामै छौँ पुनाजी। र आज तपाईँ कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: त्यही त मैले भनेको छु भित्र सन्ध्या नानीलाई, त्यही भनौँ, किनभने सबै हृदयको भाँडो भरेर पोखाउने मेरो परमेश्वर हुनुहुन्छ है।
0: हजुर, एकदमै
1: कति आनन्दको परमेश्वर हुनुहुन्छ।
0: हजुर, र तपाईँले रोज्नु भएको गीत
1: हजुरहरूलाई सुनाउँछु है। अनि सम्पूर्ण जो जति आइफोन गरेर जानुभयो सबैलाई नजुरिकन, सबै गुड न्युजमा जतिजना बोल्नुहुन्छ, जोडिनु भएको छ सबैलाई मेरो मण्डलीबाट। अनि आज छोरी महर्जान त सुन्नु भएन होला, उहाँ चाहिँ माइटामा जाने काम छ भन्नुभएको थियो अब, अनि उहाँ सुन्नु भएन होला। अनि जो जति सुन्दै हुनुहुन्छ सबैलाई सुनाउँछु है।
0: हुन्छ, धेरै धेरै धन्यवाद पुनाजी, अहिलेलाई छिटो हामी पुना थापाजी हुनुहुन्थ्यो, उहाँको रोजाइमा रहेको गीत यो समय हामी राख्न चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर कार्यक्रममा फोन गरेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौं र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम रिफ्रेशबाट यो समय म पुनः विदा हुन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1 अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मध्यपान र धूम्रपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ख्रीष्टको खोजी गर्नुहोस्, तपाईले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिस्टियन रक्षाशास्त्री।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
5: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
6: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
7: ल देख्नु भएन, औषधि हालेको।
6: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् साई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यसुले भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।

0: गुड न्युज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम गुड न्युज टॉक शो।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज टॉक शोमा। आदरणीय श्रोता, विशेष गरिकन हामी कुराकानी नै कार्यक्रममा गर्ने गर्छौं। र हाम्रो जीवनमा नभई नहुने महत्वपूर्ण कुराहरू, व्यावहारिक कुराहरू नै कार्यक्रममा म प्रस्तुत गर्ने गर्छु। र आज पनि यस्तै प्रस्तुतिको साथ म उपस्थित भइ नै सकेको छु। कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

हामी देख्छौ परमेश्वरको वचनले यति अर्थपूर्ण कुरा बताउँछ नि। वचन संग्रह 133 1 दाजुभाइहरू एकतामा बस्नु कति फलो र मनोर कुरा हुन्छ। आज संसारमा तपाईँ र मैले देखिरहेका छौ एउटा दाईले अर्को भाइ मिलेर बसेको परमेश्वर चाहनुहुन्छ, तर थोरै मात्रामा मात्रै मिलेर बसेको देखिन्छ। तर एउटा भाइले अर्को भाइलाई होइन डुबाउने अनि उकास्ने उचाल्ने पछार्ने कुराहरू धेरै देखिन्छ। परेको बेला साथ पाउन गाह्रो छ। एउटा भनाई मलाई ज्यादै मनपर्छ अनि त्यो भनाई तपाईँको निम्ति पनि म राख्न चाहन्छु। संसारमा सियो भनेर रहनुहोस्, कैची भनेर होइन। सियोले दुवैलाई एक गर्छ, कैचीले एकलाई दुई बनाउँछ। सधैँ जोडिने बन्नुहोस्, तोड्ने होइन। र कैची भन्ने कुरा कस्तो अर्थपूर्ण रहेछ क्या, म देख्छु होइन। सियो पनि यस्तो अर्थपूर्ण रहेछ। त्यो यी दुवै कुरा हामीलाई कति काम लाग्छ है, तर संसारमा सियो भनेर रहनुहोस् भनेर धेरै मानिसहरूले भन्छन्। सियोले चाहिँ जहिले पनि के गर्छ, सिउने काम गर्छ, च्यातेका कुरालाई जोड्ने काम गर्छ, टुटेका कुरालाई जोड्ने काम गर्छ होइन। तपाईँ र मेरो हिँड्दा हिँड्दै लुगा च्यात्यो भने दुई फ्याक हुन्छ कतिको, अनि त्यसलाई जोड्ने काम गर्छ सियोले। एकजना भाइ कहीँ जान लागिराख्नु भएको थियो, अचानक उहाँ लगाएर लुगा लगाएर हिँड्नुभयो, तर उहाँको टाक चुडिएको रहेछ एउटा, अनि उहाँले खोजिराख्नु भएको थियो सियो। सियो कति महत्वपूर्ण कुरा छ। अनि सियोले उहाँले त्यो सिउँदै हुनुहुन्थ्यो टाक, भन्न खोजेको कुरा के हो भने सियो मलाई एकदमै मनपर्छ, तर कैची पनि हामीलाई मन पर्नुपर्छ। कैचीले पनि कति कुराहरू गर्छ, काम गर्छ कैचीले पनि, तर सम्बन्ध चाहिँ कैचीले नकाटोस्। जसरी सियोले सम्बन्धहरू जोड्छ नि, त्यसरी नै हाम्रो सम्बन्धहरू जोडियोस्। र कतिले भन्नुहुन्छ मलाई सियो मनपर्छ, कैची पटक्कै मन पर्दैन। तपाईँ र म सियो हो कि कैची हो भन्ने प्रश्न चाहिँ एकदमै महत्वपूर्ण कुरा हो। त्यो भएर तपाईँ र म सियो भन्नुपर्छ, जोड्नुपर्छ। सम्बन्ध कतिचोटि टुक्रिएका हुन्छन्, दुईटा भएका हुन्छन्। त्यो पारिवारिक सम्बन्ध होस्, साथीभाइको सम्बन्ध होस्, या कुनै पनि सम्बन्ध, सम्बन्ध चाहिँ जोड्नुपर्छ। एकजना बहिनीले बिहानै एउटा कस्तो पोस्ट हालिराख्नु भएको थियो, उहाँ बाहिर काम गर्नुहुँदो रहेछ, एकदमै मेहनती परिश्रमी। श्रीमानले पठाउनु भयो दुःख सुख गरेर, अब श्रीमान कि दुईटामा एकजना त बाहिर जानै पर्थ्यो। उहाँले धेरै पैसा पठाउनु भयो घरमा, श्रीमानलाई सहायता गर्नुभयो। श्रीमानले मलाई दुःख गरेर पठाउनु भयो, मैले पनि केही गर्नुपर्छ भनेर उहाँले गर्नुभयो। तर श्रीमान चाहिँ अहिले कोही कसैलाई लिएर बेपत्ता हुनु भएको रहेछ। अनि उहाँले पोस्ट गरिराख्नु भएको थियो, तिम्रो लागि मैले धेरै कुरा गरेँ, तर मेरो लागि तिमीले आज के दियौ, बदनाम दियौ, धोका दियौ भनेर उहाँले एउटा पोस्ट हालिराख्नु भएको थियो। मैले यो किन जोड्दैछु भने तपाईँ र म यति धेरै स्वार्थी बनिसकेका छौ नि, कसैलाई श्रीमती नचाहिने, कसैलाई श्रीमान नचाहिने, कसले कहाँसम्म पुर्यायो भन्ने कुराहरू पनि बिर्सिने। यी कुराहरू एकदमै डरमर्दो छ। अहिलेका सम्बन्धहरू यति टिकाइराख्नु धेरै गाह्रो छ। कसैको बुढा बुझ्ने, कसैको बुढी बुझ्ने, कसैको बुढा नबुझ्ने, कसैको बुढी नबुझ्ने, होइन कम्प्रोमाइज भन्ने कुरै छैन क्या। कति कुरा त स्वीकार्नु पनि पर्छ। मेरो श्रीमानको यो कुरा कमजोरी छ त के गर्ने, अब कमजोरी भए त भइगयो, स्वीकारेर अघि बढ्ने हो नि त। अनि पो सम्बन्ध अगाडि बढ्छ होइन र, त भन्दा म के कम जब हामी भन्छौ नि, त्यहाँ कहिले पनि आशिष हुँदैन। जब कम्प्रोमाइज हुन्छ, ठिकै छ मेरो पनि कमजोरी स्वीकार, तिम्रो पनि कमजोरी स्वीकार छौ भनेर अघि बढ्छौ भने कुनै पनि सम्बन्ध चाहिँ नि टाढासम्म पुग्छ। नत्र बिचैमा मेरो श्रीमानको यो कुरा कमजोरी छ त के गर्ने, अब कमजोरी भए त भइगयो, स्वीकारेर अघि बढ्ने हो नि त। अनि पो सम्बन्ध अगाडि बढ्छ होइन र, त भन्दा म के कम जब हामी

मलाई डर लाग्छ कतिचोटि जब नुहाको पालामा जुन जल प्रलय भयो। अचम्म र उदेकको कुरा छ नि त्यहाँनिर, के तपाईँले याद गर्नुभएको छ? किन यो संसारमा नसोचेका विपत्तिहरू आइपर्छन्? यस्तो पनि होला भन्ने विपत्तिहरू आइपर्छन्। तपाईँलाई थाहा छ त्यतिखेर त्यो विपत्ति किन आएको थियो, जल प्रलय किन भएको थियो भन्दाखेरि, परमेश्वरले मानव जातिलाई नि आफ्नै स्वरूपमा आफ्नै हातले बनाउनु भएको सृष्टि हो। परमेश्वरले बनाउनुको उद्देश्य यही थियो कि यिनीहरू आराधक बनून्, यिनीहरूले मेरो महिमा गरून्, तर उनीहरू त्योभन्दा बाहिर गए। यति धेरै बाहिर जे कुरा परमेश्वरलाई मन पर्दैन थियो उनीहरूले त्यो कुरा गर्न थाले। मानिसहरू पाप गर्न थाले, परमेश्वरको व्यवस्थाभन्दा बाहिर हुन थाले, अनि परमेश्वरले हेर्नुभयो, एकदम दुखित हुनुभयो, रुनुभयो, अनि त्यति मध्येमा नुहाको परिवारलाई उहाँले धर्मी देख्नुभयो। त्यसपछि नुहालाई भन्नुभयो, छोरा जहाज बन, केही समयपछि म यो संसारमा जल पर्याउँदैछु, म यहाँका मानिसहरूसँग खुसी छैन, जसलाई मैले बनाए उनीहरूले मेरा आज्ञा विपरीत कामहरू गरेको कारण म अब जल प्रलयद्वारा यी मानिसहरूलाई नष्ट गर्नेछु। नभन्दै परमेश्वरले यी कुराहरू आए, जल प्रलय भयो, सबै कुराहरू नष्ट भयो, तर नुहाको परिवार रहे। र फेरि परमेश्वरले पुनर्निर्माण गर्नुभयो, सबै कुरा फेरि बनाउनुभयो। अनि मलाई डर लाग्छ कतै फेरि पनि परमेश्वर रुनुहुने हो कि, अनि उहाँले फेरि यो पुस्तालाई नष्ट गरेर फेरि अर्कै नयाँ पुस्ता शुरू गर्ने हो कि जस्तो पनि लाग्छ मलाई, किनभने हामी देख्छौ पाप अति धेरै भइसक्यो, कुनै पनि कुराको नि सीमा हुन्छ। तपाईँलाई थाहा छ प्रेसर कुकर हामी सबैले चलाउँछौ, जब प्रेसर कुकरको त्यो हावा जाने ठाउँ बन्द भयो नि त्यो के हुन्छ, पड्किन्छ। त्यसैले यो संसारमा पाप यति धेरै बढ्यो नि, जता गए त्यतै, जता गए त्यतै, होइन यस्तो घटनाहरू सुनिन्छ, हो कस्तो त्यो हृदय दुख्ने खालका घटनाहरू, घटना त घट्छन् न्याय पाउँदैनन्, होइन सर्वसाधारणलाई न्याय पाउन कैयौंचोटि न्यायको ढोकाहरू ढकढकाउँछन् तर त्यो ढोका उघारिँदैन। जो मानिसहरूसँग अथाह पैसा छ, जो मानिसहरूसँग ठूल्ठूला मानिसहरू चिनेका छन् ती मानिसहरूको लागि मात्र न्यायको ढोका खोलिन्छ, सर्वसाधारण जो आवाज मात्रै छ, पीड़ा छ, उनीहरूको आवाज सुन्ने कोही हुँदैन। अनि परमेश्वरको क्रोध त्यो कारणले पर्छ, त्यो भएर तपाई र म परमेश्वरप्रति समर्पित हुनुपर्दछ, परमेश्वरको बोलावटमा रहनुपर्दछ। कुरा एकदमै महत्वपूर्ण कुरा छ, अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

निकै नै अर्थपूर्ण संगीतको साथ पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र एकदमै महत्वपूर्ण कुरा छ हाम्रो हामीले गर्ने व्यवहारहरू होइन कयौं साथीहरू हामीले पाउनै गाह्रो हुन्छ क्या त्यो तपाईँ र मलाई थाहा छ जस्तो कस्तो साथीहरू पाइन्छ अरे भनेदेखि सिगरेट चुरोट खाने साथी पाइन्छ अरे क्या रक्सी खाने पनि साथी पाइन्छ अरे र मोज मस्ती गर्ने पनि साथी पाइन्छ अरे तर यी सब कुरा छुटाउने साथी कतै पाइँदैन अरे यदि तपाईँसँग यस्तो साथी छ भने उसलाई जतन गरेर राख्नुहोस् होइन जुन साथीले तपाईँको साथी छ ओइ रक्सी नखा भन्छ क्या ओइ यस्तो नगर होइन मोज मस्ती नगर रक्सी नखा चुरोट नखा यस्तो ठाउँमा नजा यस्तो नगर भन्ने साथी छ भने चाहिँ त्यो साथीलाई चाहिँ जोगाएर राख्नु अरे क्या सबैभन्दा माया गर्ने साथी त्यही अरे होइन त्यो भएर तपाईँ र मैले फेरि हामीलाई त्यस्तो साथीहरू मन पर्दैन क्या यो नगर त्यो नगर होइन आमा बुवाले कतिचोटि हामीलाई भन्नुहुन्छ नि यो नगर त्यो नगर माया गर्ने भएर होइन तपाईँ चुरोट खाएर लडिराख्नु भएको छ एउटा साथी आउँछ जे सुकै होस् नि खा खा हिँड खाम त्यो भएर तपाईँ र मैले चाहिँ यस्ता साथीहरू जोगाएर राख्नुपर्छ जसले नि तपाईँलाई नखा भन्छ यस्तो कुरा नगर भन्छ त्यस्ता साथीहरू चाहिँ तपाईँ र मैले जोगाएर राख्नुपर्छ तिनीहरू चाहिँ वास्तवमै तपाईँ र मलाई माया गर्ने साथीहरू हुन् पछि तपाईँ होइन तपाईँलाई गाह्रो साह्रो होस् त्यो साथीहरू आउँछन् तर सँगै खाने साथीहरू जब तपाईँ गाह्रोमा पर्नुहुन्छ पाइँदैन मैले एकजना वरिष्ठ एकदमै हलिउड बलिउडमा एकदमै चर्चित एकजना कलाकारको इन्टरभ्यू हेरेको थिएँ त्यो हेर्दै गर्दा मलाई उहाँले नचिनेको उहाँलाई नचिन्ने सायद कमै होला नेपाली भाषी र इन्डियन भाषीमा तर उहाँले एउटा कुरा भन्दै हुनुहुन्थ्यो मैले हजारौं मानिसहरू कमाएँ मलाई हजारौं करोडौं मानिसहरूले चिन्छन् तर म मृत्युको मुखमा हुँदाखेरि मलाई भेट्न कोही पनि आएनन् म अन्तिम अवस्थामा थिएँ मर्नै लागिसकेको थिएँ जीवनदेखि हार खाइसकेको थिएँ तर मेरो छेउमा मेरो आमा मेरो बुवा र मेरो भाइ बाहेकहरू कसैलाई पनि देखिनँ मैले भन्न खोजेको कुरा के हो भने नि जति नै जे गरे पनि ती मानिसहरू जोगाइराख्नुहोस् जुन मान्छे तपाईँलाई गाह्रो परेको बेला चाहिन्छ र त्यो मानिस यस्तो मानिस हो यसलाई मैले बचाउनु पर्छ भन्छ नि त्यो तपाईँको मानिस हो र आफ्नो मान्छे त्यतिखेर चिनिन्छ जुन बेला तपाईँलाई पर्छ उहाँले भन्दै हुनुहुन्थ्यो आँखाभरि आँसु पारेर मलाई संसारमा मानिसहरूले चिने तर मलाई कसैले चिनेन म तडपिरहेको थिएँ म मृत्युको मुखमा थिएँ कोही पनि आएनन् मलाई भेट्न भनेर भन्दै हुनुहुन्थ्यो त्यो भएर मान्छेहरू त्यतिखेर चिनिन्छ जब तपाईँलाई पर्छ अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यो गुड न्यूज एफएमबाट आउने गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
3: होइन हजुरबा, यो गुड न्यूज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
2: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ। त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ। त्यति मात्र कहाँ हो र हामीले पनि फोन गरेर प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सकिन्छ ठ्याक्क पारेर।
3: ए हो र हजुरबा, मेरो पनि विदेशमा धेरै साथी सङ्गी छन्, म पनि उनीहरूलाई फोन गरेर सम्झन चाहन्छु, सन्देश दिन चाहन्छु, हाल खबर बुझ्न चाहन्छु।
2: त्यसो भए तैले गुड न्यूज प्रवासी सन्देश कार्यक्रम सुन्नु पर्छ ठ्याक्क पारेर। मंगलबार बेलुकी 4 बजीदेखि 5 बजीसम्म आउँछ, बुझिस?
3: बुझे हजुरबा, बुझे।
2: यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले। म त सुन्छु, तपाईँहरू पनि सुन्ने होइन त ठ्याक्क पारेर।
4: हेलो
5: हजुर। हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पक्नुहोस् है। ए ए नानी, छोरी।
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
6: दिन त। हेलो, भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, म किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

त्यो अर्थपूर्ण गीत र व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुराहरू नै हाम्रो जीवनमा मैले हामीलाई नभई नहुने कुराहरू नै राखिरहेको छु, अहिले सम्बन्धको बारेमै राखिरहेको छु। अहिले देख्छौ हामी देश विदेशमा यति धेरै वार भइरहेको छ, युद्ध भइरहेको छ, एउटा देशले अर्को देशलाई सिताउने रणनीतिहरू बनाइरहेको छन्, एउटा देशले अर्को देशलाई झुकाउने रणनीतिहरू बनाइरहेको छन् र समस्यामा पर्ने भनेको चाहिँ सर्वसाधारण मान्छेहरू नै हो। तपाईँलाई देख्छौ हामी देश उथल पुथल बनाउने मान्छेहरू यति सुरक्षित स्थानमा हुन्छन्, उनीहरूलाई कुनै पनि समस्या हुँदैन, तर जब हामी देख्छौ युद्धका कुराहरू एउटा सर्वसाधारण मान्छेहरू मरिरहेको अवस्थाहरू देख्न सक्छौ, घर बाहार विहीन भएर हिँड्नु परिरहेको अवस्थाहरू देखिरहेका हुन्छौ हामीले। त्यो भएर आज संसारमा यो समस्या आउनुको पछाडि पनि यो कुरा छ कि आज म जस्तो कोही छैन, म होइन, म जस्तो शक्तिशाली कोही छैन भने होडबाजी भएको कारण पनि आज संसारमा विभिन्न प्रकारका तनावहरू, तनावमाथि तनाव मान्छेलाई थपिरहेको अवस्थाहरू छ। हामी देख्न सक्छौ विभिन्न देशमा होइन, देश उथल पुथल बनाउने मानिसहरू पनि आज एउटा देशले अर्को देशलाई सिताउने रणनीतिमा लागिरहेको छन्। किन भन्दाखेरि म जतिको कोही छैन, एउटा घमण्ड, यो घमण्ड चाहिँ परमेश्वरलाई कहिले पनि मन पर्दैन। मान्छेले घमण्ड गर्ने कुराहरू चाहिँ परमेश्वर नै हो। परमेश्वरले मान्छेलाई यति धेरै ज्ञान बुद्धि विवेक, होइन, हिजो संसार कहाँ यस्तो अवस्थामा थियो र अमेरिका कहाँ त्यहाँ पुगेको थियो र चाइना कहाँ त्यहाँ पुगेको थियो र इतिहास फर्केर हेर्दा त एकदमै नाजुक अवस्था थियो नि त सबै देशको, तर परमेश्वरले यति धेरै ज्ञान बुद्धि विवेक दिनुभयो, त्यो बुद्धि विवेकलाई प्रयोग गरेर आज मानिस यति शक्तिशाली बनेका छन्, तर मान्छेले यो ज्ञान बुद्धि विवेक दिने परमेश्वरलाई भुलिरहेको अवस्थाहरू छ। यसको परिणाम त राम्रो हुँदैन, त्यो तपाईँ र मलाई थाहा छ। त्यो भएर जति हामी होचिन्छौ त्यति नै परमेश्वरले हामीलाई उचाल्नुहुन्छ। हामी आफै उचाल्यौं भने हामी होचिन सक्छौ, कहिले पनि उठ्न सक्दैनौ, तर जब परमेश्वरले तपाईँ र मलाई उठाउनुहुन्छ नि त्यो कहिले पनि झुक्ने छैन। तर हामी आफै उठ्छौ भने जब त्यो झुक्छ कहिले पनि उठ्ने छैन। त्यो भएर तपाईँ र म परमेश्वरमा रहेर एउटा नम्रताको वस्त्र धारण गरेर अघि बढ्यौं भने परमेश्वरले दिने स्वर्गीय आशिष चाहिँ अनन्तको आशिष हो। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई पनि बिदा दिइसकेको छ र सबैभन्दा महत्वपूर्ण कुरा हामीले एकअर्कालाई प्रेम गर्ने कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। प्रेमले नै संसारलाई बचाउँदछ। जब प्रेम सकिन्छ नि अनि सबै कुरा सकिन्छ भन्ने कुरा पनि त्यो तपाईँ र मैले याद गर्नुपर्दछ। जब प्रभु यीशु ख्रीष्टले तपाईँ र मलाई प्रेम गर्नुभयो, संसारको अस्तित्व रह्यो। यदि उहाँले प्रेम नगरेको भए अथवा आफूलाई त्यो क्रुसमा सेक्रिफाइस अथवा आफूलाई अर्पण नगर्नु भएको भए सायद मानव जीवनको अस्तित्व पनि रहने थिएन। त्यो भएर कुनै पनि कुरा अस्तित्वमा राख्नु छ भने प्रेम गर्नुपर्छ, एकअर्कालाई प्रेम गर्नुपर्छ। प्रभु यीशु ख्रीष्टले तपाईँ र मलाई प्रेम गर्नुभयो र नि यो पृथ्वी बाँचेको, यो संसार बाँचेको, यो धरती बाँचेको र यहाँका मानिसहरू बाँचेका हुन्। यदि यीशु ख्रीष्टले हामीलाई प्रेम नगर्नु भएको भए र त्यतिखेर उहाँ त्यो क्रुसमा पापको खातिर आफूलाई बलिदान नगर्नु भएको भए मानिसहरूको अस्तित्व पनि रहने थिएन। त्यो भएर यो अस्तित्वलाई बचाइराख्नको लागि तपाईँ र मैले जसरी प्रभु यीशु ख्रीष्टले तपाईँ र मलाई प्रेम गर्नुभयो, त्यसरी नै अरूलाई निस्वार्थ प्रेम गर्नुपर्दछ। संसारमा यति धेरै माया हुन्छ, यति धेरै माया गरिएको हुन्छ, तर त्यो मायाभित्र चाहिँ एउटा स्वार्थ लुकेको हुन्छ। र जसरी प्रभु यीशु ख्रीष्टले तपाईँ र मलाई निस्वार्थ प्रेम गर्नुभयो नि, त्यस्तै प्रेम हामीले एकअर्कालाई गर्यौं भने परमेश्वर पनि खुसी हुनुहुन्छ र परमेश्वरलाई खुसी बनाउने काम तपाईँ र मैले गर्नैपर्छ। र अहिलेलाई भने प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: पहिलो थेस्टोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनाम नगर काठमाडौं।
2: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: गाउन भाडामा,
11: गाउन भाडामा,
10: हे गाउन भाडामा।
12: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
13: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
14: अधिक जानकारीको लागि मोबाइल 9841687602 9841687602
15: र 9818252040 9818252040

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: प्रभुले सिकाउनु भएको प्रार्थना।
1: हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं। हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम टी ब्रेक। छैबिसे साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा। आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता सोमबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिन्छौ र कार्यक्रम मार्फत परमेश्वरको वचनहरू सँगसँगै मिठा मिठा भजन गीत संगीतहरूको साथद्वारा यो लगभग 1 घण्टाको समयलाई चाहिँ एकदमै आशिषमय बनाउने हामी प्रयास गर्दै जमर्को कस्तै आइरहेको छौं। खाली समय ब्रेक टाइम जब हामीले पाउँदछौ त्यो समयलाई पनि एकदमै अर्थपूर्ण समय बनाउनुहोस् है भन्ने उत्साह पनि हामी तपाईँलाई दिँदछौ। बरू केही गर्नुको लागि छैन भने पनि हामी प्रार्थना गर्न सक्छौ, वचन पढ्न सक्छौ जब जब खाली समयहरू पाउँदछौ। आफ्नो व्यक्तिगत समय क्वाइट टाइम परमेश्वरसँग बिताउने समय त छँदैछ बिहान बेलुकी, त्योभन्दा बाहेक पनि यदि हामीले खाली समय पाउँदछौ, हामीले समयहरू पाएको छौं भने परमेश्वरको नै नजिक जानुहोस्, किनभने हामीलाई सबैभन्दा बढ़ी चाहिने भनेको परमेश्वर नै हो। परमेश्वर बिनाको जीवन हामी कल्पना गर्न सक्दैनौ श्रोता। कदम कदममा संसारमा कदम कदममा विभिन्न प्रकारका चुनौतीहरूले पर्खिरहेका हुन्छन्। कतिचोटि संसार डरलाग्दो छ वास्तवमा भन्ने हो भने, बाहिर हाम्रो शारीरिक आँखाले हेर्दा सबै कुरा राम्रो देखिए तापनि यहाँ अदृश्य संसारमा विभिन्न प्रकारका कुराहरू, विभिन्न प्रकारको योजनाहरू होइन अन्धकारको शक्तिले गरिरहेको हुँदछ। यसकारण ती सबै कुरामा विजय हुन र सुरक्षित रहन हामीलाई परमेश्वर हरेक दिन हरेक क्षण हरेक समय चाहिन्छ। उहाँसँग नजिक हुन पाउनु जस्तो यो अवसर, यो सुन्दर अवसरहरू केही पनि छैन। आज कतिजना मानिसहरूले मलाई फेरि पनि यो अवसर दियोस् न, मैले फेरि पनि पाउन भन्दा पनि पाएका छैनन्। आज तपाईँ हामीले त्यो अवसर पाएको छौँ। यसकारण जब जब समय पाउँछौ प्रभुसँग समय बिताउनुहोस्, प्रभुको नजिक जानुहोस्, प्रार्थनाहरू गर्नुहोस् र आफ्नो समयलाई एकदमै आशिषमय बनाउने प्रयास गर्नुहोस् र हामी यसरी नै तपाईँलाई साथ दिन्छौ। कार्यक्रमको शुरूआत एउटा गीतबाट गर्न चाहन्छु। यो समयमा गीतपछि उपस्थित हुने नै छौं।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं। कार्यक्रम टी ब्रेक तपाईँ सुन्दै हुनुहुन्छ र हामी परमेश्वरको वचनहरूबाट हेर्दै उत्साह दिँदै आइरहेको छौं र यो तपाईँको लागि नयाँ दिन हो भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न चाहन्छु र यसैया 43:19 पदले भन्दछ, हेर म एउटा नयाँ कुरा गर्दैछु। तपाईँको विगतको पीड़ालाई, तपाईँको दृष्टिलाई धमिलो बनाउन र भविष्यमा तपाईँको लागि परमेश्वरले भण्डारमा राख्नुभएको आशिष चोर्न नदिनुहोस्। परमेश्वर भन्नुहुन्छ, बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर, म एउटा नयाँ कुरा गर्दैछु। यदि पुराना सम्बन्धहरूद्वारा तपाईँलाई चोट लागेको छ भने परमेश्वरसँग तपाईँको लागि नयाँ सम्बन्धहरू छन्। परमप्रभुले समयलाई भन्नुभयो कि मैले साउललाई इजरायलमाथि राजा हुनलाई इन्कार गरेकोमा तँ त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्? तँसित भएको त्यो सिंहमा तेल हालेर तेरो साथमा लैजा, म तलाई बेथलेहेमको इसै कहाँ पठाउँदैछु, किनभने मैले त्यसको छोराहरू मध्येको एकजनालाई राजा चुनेको छु भनेर चाहिँ पहिलो समय 16:1 हामीले पाउँदछौ। आफ्नो कुनै प्रियजन गुमाउँदा विलाप गर्नु स्वस्थकर हुन्छ, तर जब तपाई विगतमा अड्किनुहुन्छ यसले सधैँ भविष्यलाई हानि गर्छ। त्यहाँ एउटा यस्तो समय आउँछ जब तपाईँले परिवर्तन गर्न नसकिने कुराको बारेमा कुरा गर्न छोड्नुपर्छ। साथै यदि तपाईँले आफ्नो मित्रहरूलाई विगतकै बारेमा बताइरहनु भयो भने तपाईँले तिनीहरूलाई गुमाउनुहुनेछ, किनभने तपाईँको शब्दहरूले तिनीहरूको लागि असहज वातावरण सृजना गर्छन्। परमेश्वरले पीड़ाको समाधानको रूपमा उद्देश्यलाई राख्नु भएको छ। पुराना चोटपटकहरूको लागि परमेश्वरको समाधान प्रेममा चल्ने प्रतिबद्धता हो। तर ब्रिटिश मनोचिकित्सक सीएम पार्केसले भनेका छन् कि शोक चाहिँ प्रेमको लागि हामीले तिर्ने मूल्य हो। हामीले धेरै प्रेम गर्नेहरूले हामीलाई सबैभन्दा धेरै चोट पुर्याउन सक्छन्। तब उहाँ कहाँ आएर पत्रुसले भने, प्रभु मेरो भाइले कतिपल्ट मेरो विरूद्धमा अपराध गरे, मैले त्यसलाई क्षमा गर्ने के 7 पल्टसम्म? यीशुले तिनलाई भन्नुभयो 70 × 7 मत्ते 18:21-22 हामीले यो कुराहरू पाउँदछौ। यसकारण आफ्नो शान्ति र आनन्द फेरि प्राप्त गर्नको लागि तपाईँले क्षमा गर्नुपर्छ र विगतले तपाई माथि आफ्नो पकड नगुमाएसम्म क्षमा गरिरहनुपर्छ। जब तपाईँ विगतका चोटपटकहरूबाट चाहिँ स्वतन्त्र बन्नुहुन्छ नि, यो तपाईँको लागि नयाँ दिन हुनेछ।

दुई दिने जिन्दगीमा गरौं रमाइलो हुने किन मिठो गीत तपाईँको निम्ति राख्यौं र वचनहरूबाटै रहेको छौ तपाईँले परमेश्वरलाई के प्रतिज्ञा गर्नुभएको छ भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न चाहन्छु र अयुब 22:27 पदले भन्दछ हेर म एउटा नयाँ कुरो गर्दैछु र जब परमेश्वरले हामीलाई कुनै प्रतिज्ञा गर्नुहुन्छ उहाँले त्यो पूरा गर्नुहुनेछ भन्ने अपेक्षा गर्न हामीलाई अधिकार हुन्छ अनि जब हामीले परमेश्वरलाई कुनै प्रतिज्ञा गर्छौं उहाँसँग पनि हामीले त्यो पूरा गर्नेछौ भन्ने अपेक्षा गर्ने अधिकार छ तपाईँले उहाँलाई प्रार्थना गर्नुहुनेछ र उहाँले सुन्नुहुनेछ र तपाईँले आफ्नो भाकल पूरा गर्नुहुनेछ तपाईँले जे निर्णय गर्नुहुनेछ त्यो पूरा हुनेछ तपाईँको बाटोमा जोत भएको लागि म राख्न चाहन्छु र अयुब 22:27 पदले भन्दछ हेर म एउटा नयाँ कुरो गर्दैछु र जब परमेश्वरले हामीलाई कुनै प्रतिज्ञा गर्नुहुन्छ उहाँले त्यो पूरा

तपाईँको चाहिँ आशिषको लागि ढोका र तपाईँले प्रार्थना गरिरहनु भएको सफलताको चाबी हुन सक्छ। फर्केर जानुहोस् र तपाईँले परमेश्वरलाई गर्नुभएका प्रतिज्ञाहरू फेरि हेर्नुहोस्। किनकि तपाईँले उहाँप्रति विश्वस्त भएको उहाँ चाहनुहुन्छ। र श्रोता, यदि अवश्य पनि यस्तो प्रकारको सोच र विचारबाट भएर गइरहनु भएको छ भने तपाईँले अवश्य पनि परमेश्वरसँग र उहाँको प्रतिज्ञाहरूलाई चाहिँ मनन गर्नुपर्दछ। पहिलो योहन्ना 3:21-22 भन्दछ, प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोषी ठहराउँदैन भने हामी परमेश्वरमा भरोसा राख्छौं र हामीले जे माग्छौं त्यो उहाँबाट पाउँछौ, किनकि हामी उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्टिमा मनपर्ने कामहरू गर्छौं। अब कुनै बहाना छैन। तपाईँ के हुनुहुन्छ र तपाईँ के बन्न सक्नुहुन्छ भन्ने बारे जिम्मेवारी स्वीकार गर्नुहोस्। यस्तो प्रार्थना गर्ने हिम्मत गर्नुहोस् कि हे प्रभु, मैले धेरै सानो सपना देखे र त्यो सपना साकार भयो भने मलाई विचलित बनाउनुहोस्। म सुरक्षित रूपमा आइपुग्दा मलाई बाधा दिनुहोस्, किनकि म किनारको धेरै नजिकै रहेर सुरक्षित बनेर यात्रा गरे। जब मैले प्रार्थना गरेको थोकहरूले तपाईँप्रति मेरो थप तीर्सना गुम्ने तुल्याउँछ, तब मलाई विचलित बनाउनुहोस्। यदि मैले सफलता हासिल गर्दा उत्कृष्टताको मेरो चाहना गुम्छ भने मलाई विचलित बनाउनुहोस्। जब म धेरै चाँडै हार मान्छु र तपाईँले मेरो जीवनको लागि निर्धारण गर्नुभएका लक्ष्यहरू भन्दा धेरै तल सन्तुष्ट बन्छु, तब विचलित अशान्त बनाउनुहोस् भनेर चाहिँ कुनै अज्ञात लेखकले यो कुराहरू लेख्नु भएको छ। र अगाडि बढ्नको लागि तपाईँले पछाडि जानु अनि तपाईँ र प्रभुको बीचमा सबै थोक ठिकठाक बनाउनु पर्ने हुन सक्छ। यदि त्यसो हो भने आजबाट नै यी कामहरू गर्न सुरु गर्नुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र यसो तपाईँसँग समय बिताउन चाहनुहुन्छ भन्ने शीर्षकमा केही कुराहरूमा राख्न चाहन्छु। लुका 10:40 भन्दछ, मार्था सेवा सत्कारको धेरै काममा अल्झेकी थिइन्। यीशुलाई प्रेम गर्ने कुरामा मरियम र मार्था दुवै समान थिए, तर भिन्नता तब देखा पर्यो जब उहाँ तिनीहरूको घरमा चाहिँ जानुभयो। हामीले वचनमा हेर्न सक्छौ, मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम यीशुको पाउने र बसेर उहाँको वचन सुन्थिन्, तर मार्था सेवा सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले यीशु कहाँ आएर भनिन्, प्रभुज्यू, मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छिन्, तपाईँ वास्ता राख्नुहुन्न, त्यसलाई भनिदिनुहोस् न र त्यसले मलाई सघाओस्। तर यीशुले जवाफ दिए र तिनलाई भन्नुभयो, मार्था मार्था, तिमी धेरै कुराको विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ, त्यही असल कुरा मरियमले छानेकी छे। मार्थाले जे गरिरहेकी थिइन् त्यो असल थिएन भनेर यीशुले भन्नुभएको होइन, उहाँले त मरियम जे गरिरहेकी थिइन् अझै असल थियो मात्रै भन्नुभयो। मरियम के गर्दै थिइन् त, उहाँको पाउने र बसेर उहाँका वचनहरू सुन्दै थिइन्, उहाँलाई माया र आराधना गर्दै थिइन्। यहाँ एउटा शिक्षा छ, विशेष गरी चर्चको काम र सेवा कार्यहरूमा संलग्नहरूको लागि। परमेश्वरको काममा यति धेरै पनि संलग्न नबन्नु कि कामको काममा चाहिँ प्रभुसँग संलग्न तपाईँ बन्न नसकिने गरेर चाहिँ त्यसरी संलग्न नहुनुहोस्। र ईएम बाउन्सले भनेका छन् कि परमेश्वरसँग धेरै एक्लै हुनु नै उहाँलाई चिन्ने र उहाँमा चाहिँ प्रभाव पार्ने रहस्य हो। प्रश्न छ, यदि तपाईँ परमेश्वरबाट प्रभावित हुनुहुन्छ भने कसले वा केले तपाईँलाई प्रभाव पारिरहेको छ? फेरि एकचोटि प्रश्न राख्न चाहन्छु, यदि तपाईँ प्रभुबाट चाहिँ प्रभावित हुनुहुन्न भने चाहिँ कसले वा केले चाहिँ तपाईँलाई प्रभावित पारिरहेको छ? मानिसहरू, दबाव, परिस्थितिहरू? यदि यीशु बेलुकाको भोजनको लागि आउनुभएको थियो भने सायद उहाँले मार्थाको प्रशंसा गर्नुहुने थियो र मरियमलाई भान्सामा व्यस्त हुन भन्नुहुने थियो, तर क्रूसमा जानु अघि उहाँको प्राथमिकता उहाँले चाहिँ प्रेम गर्नुहुनेहरूसँग समय बिताउनु थियो। यसर्थ यहाँ एउटा विचार छ जसले प्रार्थना बारे तपाईँको धारणा परिवर्तन गर्नेछ। यीशु तपाईँसँग समय बिताउन चाहनुहुन्छ कि तपाईँ उहाँसँग समय बिताउन चाहनुहुन्छ? चा?

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ र अनलाइनबाट सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np मा र तपाईँलाई परमेश्वरले रक्षा गर्नुभएको छ भन्ने शीर्षकमा केही उत्साह राख्न चाहन्छु। भजन संग्रह 91 एक पदले यस्तो शक्तिशाली वचन चाहिँ हामीलाई व्यक्त गर्दछ, हामी त्यहाँ उद्धृत गरिएको छ, जो परम प्रधानको शरणमा बास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ। र दोस्रो विश्वयुद्धको क्रममा बेलायतले चाहिँ हवाई आक्रमणबाट बच्ने शरण स्थानहरू चाहिँ निर्माण गरेको थियो। अक्सर एउटै सड़कमा त्यस्तो शरण स्थानहरू चाहिँ धेरै थिए। चारैतिर बम खसिरहेको बेला एउटा त्यस्तो शरण स्थानमा उभिएको बारे एकजना पास्टरले बताएका छन्। आफ्नो छेउमा बस्ने मान्छेलाई हेर्दै उनले सोधे, किन यो ठाउँमा सधैँ भीड़भाड हुन्छ तर अरू चाहिँ खाली हुन्छ? तिनले जवाफ दिए, पास्टर, हामी सबैलाई थाहा छ कि तपाईँ परमेश्वरको जन हुनुहुन्छ। यदि उहाँले कसैलाई बचाउनुहुनेछ भने उहाँले तपाईँलाई बचाउनुहुनेछ, त्यसैले हामी यहाँ छौं। पछिबाट यसको बारेमा सोच्दै ती पास्टरले भने, ती धेरै मानिसहरू चर्च जाँदैनथे र यीशुको नाम तिनीहरूको शब्दावलीमा हल्का रूपमा प्रयोग गरिने शब्द थियो। तिनीहरूले उहाँको सुरक्षा चाहन्थे तर उहाँको प्रभुत्व होइन। यसरी बाँच्ने इन्कार गर्नुहोस् श्रोता, आफ्नो जीवन परमेश्वरमा समर्पण गर्नुहोस् र आफ्नो सम्पूर्ण जीवनभरि दिनको 24 घण्टा, हप्ताको 7 दिन, वर्षको 52 हप्ता नै उहाँको सुरक्षामा रहनुहोस्। भजन संग्रह 91:1-7 हामीले यसरी पाउँदछौ, जो परम प्रधानको शरणमा बास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्र छाया मुनि रहन्छ। परमप्रभुको बारेमा म भन्नेछु, उहाँ मेरो शरण स्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमाथि म भरोसा राख्दछु। निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट र घातक रूढ़ीबाट बचाउनुहुनेछ। उहाँले तिमीलाई आफ्नो प्वाखहरूले छोप्नुहुनेछ र उहाँको पखेटा मुनि तिमीले शरण पाउनेछौ। तिमी रातको ठूलो त्रासदेखि र दिनमा उडेर आउने बाढ़देखि डराउने छैनौ, न त अन्धकारमा फैलिने रूढ़ीदेखि, न मध्य दिनमा नाश गर्ने महामारीदेखि डराउनेछौ। 1,000 जना तिम्रो नजिक लोटलान र तिम्रो दाहिने हाततर्फ 10,000 जना तर तिम्रो नजिक त्यो आउने छैन। आमेन। र आज यो कुरा बुझ्नुहोस् कि तपाई परमेश्वरको शरणस्थानमा सुरक्षित हुनुहुन्छ।

निगेनेमै ठोकी तपाईँको निम्ति राख्यौं र श्रोता, परमेश्वरले आफ्नै इच्छा पूरा गर्न किन कमजोर मानिसहरूलाई छान्नुहुन्छ त भन्ने शीर्षकमा केही उत्साहका कुराहरू राख्न चाहन्छु म। पहिलो कोरिन्थी 1:27 पदले भन्दछ, परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। यसको उत्तर हो कि किनभने परमेश्वरले चाहिँ काम गर्नुपर्ने एकमात्र प्रकारको मानिसहरू कमजोर मानिसहरू नै हुन्। परमेश्वरसँग मोसाको सम्बन्धलाई चाहिँ उल्लेखनीय शब्दहरूमा चाहिँ वर्णन गरिएको छ कि प्रस्थान 33:11 भन्दछ, परमप्रभु मोसासित यसरी आम्ने सामने कुरा गर्नुहुन्थ्यो जसरी कोही आफ्नो मित्रसित कुरा गर्दछ। त्यसो भए कि मोसा सिद्ध थिए त? कति पनि होइन। उनले आफ्नो जीवनको पहिलो 40 वर्ष त फारोको दरबारमा राजकुमारको रूपमा बिताए र अर्को 40 वर्ष उजाडस्थानमा गोठालोको रूपमा बिताए। बाइबलले तिनको वैवाहिक जीवनको तनाव र तिनको दबाव र निराशाको समयबारे बताउँछ र द 10 कमान्डमेन्ट्स अर्थात 10 आज्ञा नामक चलचित्रमा चाहिँ अग्ला सुन्दर र स्पष्ट बोल्न सक्ने अभिनेता चार्ल्टन हेस्टनले चाहिँ मोसाको अभिनय गरेका छन्। तर मोसा वास्तवमा एक कमजोर लजालु वक्ता थिए जो चाहिँ न अन्कनाई दुई शब्द बोल्न पनि सक्दैनथे। पृथ्वीको सबैभन्दा डरलाग्दो तानाशाहको सभामा बोल्ने त कुरै छोडिदिउ। बाइबलले इजरायलीहरूलाई एउटा समुदाय भनी वर्णन गर्दछ जसले मोसालाई पास्टर बनायो अनि कुनै पनि पास्टरले चर्चमा तिनले भन्दा बढ़ी समस्या सामना गर्नु परेन। तपाईँले भन्नुहोला, किन मोसाका कमजोरीहरूको कुरा ल्याउनुहुन्छ? तपाईँलाई प्रोत्साहन दिन, तपाईँलाई थाहा दिनको लागि कि तपाईँका त्रुटिहरूले तपाईँलाई अयोग्य बनाउँदैन अनि तपाईँका सीमितताहरूले परमेश्वरले तपाईँ मार्फत जे गर्न सक्नुहुन्छ नि त्यसलाई सीमित गर्दैन। पावलले यस्तो लेखेका छन्, किनकि भाइ हो, जब तिमीहरू बोलाइएका थियौ तिमीहरू कस्ता थियौ सो विचार गर। संसारिक स्तर अनुसार तिमीहरूमध्ये धेरैजना बुद्धिमान, धेरैजना शक्तिशाली र धेरैजना खानदानी थिएनौ, तर बुद्धिमानहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो र शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो। यसैले कुनै प्राणीले परमेश्वरको सामुन्य चाहिँ अहंकार नगरोस्। पहिलो कोरिन्थी 1:26-27 हामीले यो कुराहरू, यो वचनहरू पाउँदछौ र हामी सबै कमजोर नै छौं, यसकारण परमेश्वरले आफ्नो इच्छा पूरा गर्न कमजोर मानिसहरूलाई छान्नुहुन्छ भन्ने कुराले हामीलाई उत्साह दिन सकोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम ट्युब ब्रेकमा तपाईँ हुनुहुन्छ र हामी सधैँ खुल्ला विचार राख्नुहोस् भन्ने विषयमा यो समयमा हेर्नेछौ र हितो प्रदेश 24:32 भन्दछ, मैले अवलोकन गरेका कुराहरूलाई चाहिँ हृदयमा विचार गरेर मैले देखेका कुराहरूबाट एक शिक्षा सिके र राजा सोलोमनलाई चाहिँ अहिलेसम्म बाँचेका सबैभन्दा बुद्धिमान मानिसहरूमध्ये एक मानिन्छ। उनले बाइबलका 3 पुस्तक लेखेर उनलाई नियमित रूपमा चाहिँ उदाहरण गरिन्छ अनि उनी चाहिँ आजीवन सिकाउने र सत्यताको खोजी गर्ने व्यक्ति थिए। मैले अवलोकन गरेका कुराहरूलाई हृदयमा विचार गरे र मैले देखेका कुराहरूबाट एक शिक्षा सिके। मैले हृदयमा विचार गरे भन्ने शब्दहरूलाई चाहिँ तपाईँले ध्यान दिनुहोस्। त्यो जीवनमा तपाईँको स्थिर दृष्टिकोण हुनुपर्छ। तपाईँका लागि परमेश्वरको योजना, तपाईँले आफ्नो अन्तिम सासमा फेरिसम्म सिक्ने, परिवर्तन हुने, वृद्धि हुँदै जाने र परिपक्व बन्दै जाने नै हो अनि यसको अर्थ चाहिँ सधैँ खुल्ला मनको हुनु हो। फरिसीहरूलाई विचार गर्नुहोस्, तिनीहरू आफ्नो विश्वास प्रणालीमा चाहिँ 100% प्रतिबद्ध थिए। तिनीहरू समाजको उत्कृष्ट शिक्षित मानिसहरू पनि थिए, तापनि तिनीहरूले यीशु र उहाँले हरेक मोडमा बताउनु भएको सत्यताको चाहिँ प्रतिरोध गरे। किन? 3 धेरै सामान्य कारणहरूको लागि। पहिलो भनेको घमण्ड, यदि येशूले भन्नुभएको कुरा सही छ भने यसले हामीलाई चाहिँ गलत बनाउँछ भन्ने कुराहरूले। दोस्रो चाहिँ सुरक्षा, उहाँले सिकाउनु भएको कुरालाई हामीले स्वीकार गर्यो भने हाम्रो प्रतिष्ठा र आमदानी के हुनेछ। र तेस्रो कुरा चाहिँ परम्परा, हामीले पुस्तौंदेखि यसरी नै यस्तो विश्वास र काम गर्दै आएका छौं, के तपाईँ देख्न सक्नुहुन्छ यस्तो सोच साथ हामी कता जाँदैछौं र यो कुरा चाहिँ तपाईँको जीवनमा कसरी लागू हुन सक्छ, के तपाईँ देख्न सक्नुहुन्छ। एकजना पास्टरले चाहिँ भनेका छन्, जबसम्म तपाईँ मुक्ति पाएको, पवित्र तुल्याएको र फसेको हुनुहुन्न तबसम्म मुक्ति पाएको र पवित्र तुल्याएको हुनु राम्रो हो। आत्मिक विकासको लागि 2 कुरा चाहिन्छ, सत्यताको लागि भोक अनि तपाईँले अझै धेरै सिक्न बाँकी छ भने स्वीकार गर्ने नम्रता। ती 2 यस्तो गुण हुन् जसलाई परमेश्वरले सधैँ कदर गर्नुहुन्छ। भजन संग्रह 25:9 भन्दछ, उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्याउनुहुन्छ र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। त्यसकारण परमेश्वरको कुरा ग्रहण गर्न विनम्र बन्नु र खुल्ला विचार राख्नुपर्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसी, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

जयमसिंहनी नमस्ते. गुड न्यूज एफएम 105 थुप्रो मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी छौं. कार्यक्रम नयाँ उदयको साथमा सोमबार हो श्रोता, हामी दुईदेखि तीन बजीसम्म तपाईँको रेडियो सेटमा रहने गर्छौं र परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरूको साथमा मिठा मिठा गीत संगीत पनि लिएर आइसकेका छौं. र आज पनि विविध कुराकानी म गर्नेछु भन्दै शुरूआतमा निकै मिठो गीत सुनाउँछु. त्योभन्दा पहिले प्राविधिक मित्र सुजनजीलाई धेरै धन्यवाद दिँदै यो गीत तपाईँको निम्ति

हजुर, अर्थपूर्ण भजनपछि फेरि पनि स्वागत गर्दछु कार्यक्रम नयाँ उदयमा। श्रोता मित्र, आज हामी कुराकानी गर्दैछौ मानसिक समस्या अथवा एउटा एक किसिमको स्वास्थ्य समस्याको निम्ति। मानिसलाई विभिन्न किसिमका समस्याहरू आउँछन्, स्वास्थ्य समस्याहरू जस्तै शारीरिक होइन त्यस्तै मानसिक समस्या पनि हो। आज संसारमा धेरै मानिसहरू मानसिक समस्याको शिकार बनेका छन्, जसले गर्दाखेरि चाहिँ राष्ट्रलाई पनि घाटा अनि आफ्नो पारिवारिक रूपमा पनि घाटा अनि व्यक्तिगत रूपमा पनि घाटा भएको हामीले थाहा पाउँछौं। र आज जो कोही व्यक्ति पनि कुनै न कुनै समय यसरी गुज्रिरहेको हुन्छ कि त्यो समय चाहिँ उसले यदि उम्कने बाटो पाएन अनि त्यो समय चाहिँ उसले यदि सान्त्वना मिलेन अनि के गर्ने भन्ने भयो भने चाहिँ अझ बढी जटिल भएर क्रोनिक भएर मानिसहरूले चाहिँ आत्महत्यासम्म गर्ने जमर्को गर्नेछन्। त्यसैले गर्दाखेरि यो मानसिक तनाव र मानसिक समस्या भनेको चाहिँ एकदम विकराल रूपको भइरहेको छ अहिले समयमा। देश विदेशमा युरोपियन कन्ट्री अनि नेपालमा एसियन कन्ट्री जतासुकै पनि आज धेरै जसो रोगीहरू अहिले मानसिक रोगीहरू छन् भन्ने पनि आकलनले जनाउँछ। र हामीले परमेश्वरका जनहरूले मानसिक अवस्थामा कस्तो किसिमले रहनुपर्छ भन्ने कुरा पनि आज हामी गर्नेछौं। र जस्तै 2072 सालमा महाभूकम्प गयो र 2076 सालमा COVID-19 कोरोना भाइरसको कारण विश्वभरि सन्त्रास भयो। नेपाल पनि यसमा अछुत रहेन। कोरोनामाथि विजय हुन आफू पनि बचौं र अरूलाई पनि बचाऊ भन्ने अभियानका साथ अघि बढ्न सरकारले 2076 चैत्र 11 लकडाउनको घोषणा गरेको थियो। 2077 असार 1 लकडाउन अलिक खुक्लो पारिए तापनि संक्रमितहरू गुणात्मक रूपमा बढ़िरहेका कारण भाद्रबाट भने झनै लकडाउन कड़ा गरिएको थियो। भने अर्कोतिर लकडाउनको अवधिभित्र 5,000 भन्दा बढ़ीले भोक र अभावको कारण मानसिक पीड़ा भएको र त्यसले गर्दा आत्महत्या गरेको भन्ने खबरहरूले हामीलाई झनै चुनौतीमाथि चुनौती थपिदिए। 5,000 मध्येमा केही इसाईहरू पनि परेका छन्। यो त समसामयिक घटनाहरू थिए, तर पारिवारिक जीवन र सेवकाईको क्षेत्रमा पनि कति हो कति मानसिक पीड़ाहरू हुन्छन्। कतिले यही पीड़ाको कारण ज्यान गुमाएका पनि होलान्। हामीसँग त्यसको तथ्याङ्क छैन, तर पनि पक्कै पनि त्यस्ता मानसिक पीड़ाहरू हरेकसँग छ। यसैले हामीले यो पाठमा मानसिक तनाव हुँदा के कस्तो कदमहरू चाल्नुपर्छ भन्ने अध्ययन पनि गर्नेछौ र आज केही कुराहरू थाहा पाउनेछौ। र त्योभन्दा अगाडि चाहिँ बाइबलमा मैले एकजना पात्रको कुरा गर्न खोजिरहेको छु, एलियाको विषयमा। एलियालाई कस्तो किसिमको दुःख परेको थियो अनि डिप्रेसनमा गएको थियो, मानसिक तनाव भएको थियो अनि उसले आफ्नो जीवन पनि सिध्याउने निर्णय गरेको हामीले पाउँछौ बाइबलमा। आज हामी मात्रै मानसिक तनावको शिकार होइन श्रोता, अनि विगतमा पनि प्रभुका जनहरूले पनि यसरी दुःख भोगेका थिए, मानसिक तनावमा भएर गुज्रिएका थिए भन्ने कुरा हामीले थाहा पाउँछौ। एलियाले गरेका सबै काम र तिनले सबै अगमवक्ताहरूलाई तरबारले मारेको कुरो अहाबले इजेबेललाई सुनाइदिए। यसकारण इजेबेलले एलिया कहाँ यसो भनेर एउटा समाचारवाहक पठाइन्, जसरी तैले उनीहरूको प्राण लिइस् त्यसरी नै भोलि यही बेलासम्म तेरो प्राण पनि लिइन भने देवताहरूले मलाई त्यसै वा त्योभन्दा बढ़ी व्यवहार गरून्। एलिया डराए र आफ्नो प्राण बचाउनलाई भागे। जब तिनी यहुदाको बेर्सेबामा पुगे तब तिनले आफ्नो चाकरलाई त्यही छाडे र आफू चाहिँ मरूभूमिमा एक दिनको बाटो गए। तिनी अम्रिसको एउटा झाडीमा आइपुगे, अम्लिसोको एउटा झाडीमा आइपुगे र त्यस मुनि बसेर आफ्नो मृत्युको निम्ति प्रार्थना गर्न लागे। तिनले भने, हे परमप्रभु, मेरो प्राण लिनुहोस्, मैले पूरै भुइसके, म त मेरा पिता पुर्खाहरूभन्दा असल छैन। तब तिनी त्यही झाडी मुनि ढल्केर भुसुक्कै निदाए। तब झट्टै एउटा स्वर्गदूतले तिनलाई छोएर भने, उठेर खाऊ। तिनले यताउता हेरे र आफ्नो टाउको निर ताता भुँडामा पोलेको एउटा रोटी र पानीको एउटा सुराही देखे। ती खाएर तिनी फेरि ढल्के। परमप्रभुका स्वर्गदूत फेरि आएर दोस्रो पल्ट तिनलाई छोएर भने, उठेर खाऊ, किनकि यात्रा तिम्रो लागि साह्रै लामो छ। यसरी तिनी उठेर खानपान गरे। त्यही भोजनको बल पाएर तिनी 40 दिन र 40 रात यात्रा गरेर परमेश्वरको पर्वत होरेबमा पुगेका थिए। तिनी त्यहाँ एउटा ओडारभित्र पसेर त्यही रात बिताए। तब परमप्रभुको यो वचन तिनी कहाँ आयो, हे एलिया, त यहाँ के गर्दैछस्? तिनले भने, सर्वशक्तिमान परमप्रभु परमेश्वरको निम्ति म साह्रै जोशिलो भएको छु। इजरायलीहरूले तपाईँको करार त्यागेका छन्
र तपाईँका वेदीहरू भत्काइदिएका छन् र तपाईँका अगमवक्ताहरूलाई तरवारले मारेका छन्। केवल म मात्रै बाँकी रहेको छु र अब तिनीहरू मलाई पनि मार्न खोज्दैछन्। यहाँ चाहिँ हामी के देख्छौँ भन्दाखेरि आहाबको श्रीमती इजेबेल चाहिँ एकदमै दुष्ट थिइन्, जसले चाहिँ धेरै अगमवक्ताहरूलाई मारेको कुराहरू हामीले थाहा पाउँछौँ बाइबलमा। र यहाँ एलियालाई पनि अब एलियाको पालो जस्तो भइरहेको छ, एलियालाई चाहिँ त्यहाँ डर देखाइएको छ, एलियालाई पनि मार्ने त्यहाँ चाँजो पाँचो भइरहेको छ, त्यसैले गर्दा उसलाई डर लाग्नु त स्वाभाविकै हो। त्यसले गर्दा आज हामीले के थाहा पाउँछौँ भन्दा श्रोतामित्र, एलियाले पनि मृत्युको निम्ति प्रार्थना गरेको हामीले देख्छौँ। किनभने जब मानिसलाई असह्य हुन्छ, एउटा मानसिक तनावले सताउँछ र कुनै चाहिँ विकल्प नै हुँदैन जीवनमा, अनि त्यसपछि मानिसले विभिन्न किसिमका खराब सोचहरू होइन नेगेटिभ सोचहरू गर्न थाल्छन्, जसको फलस्वरूप परिणाम अवश्य पनि राम्रो हुँदैन। र यसरी एलियालाई परेको यो अप्ठ्यारो परिस्थिति हेर्दै गर्दाखेरि के हामीले थाहा पायौँ भन्दाखेरि चाहिँ जब एलियाले प्रार्थना गर्दै थिए अनि परमेश्वरले खानेकुराहरू पठाइदिनु भयो अनि त्यसपछि बल पाएर के भन्छन् उहाँ आफै भन्दाखेरि म आज जोसिलो भएको छु, त्यसले गर्दाखेरि परमेश्वरले त छोड्नुहुन्न रहेछ भन्ने कुरा चाहिँ हामीले थाहा पायौँ। हामी विश्वासी हौ, हामीलाई पनि मानसिक तनावहरू हुनसक्छ, मानसिक समस्या हुनसक्छ, तर हामीले एलिया जस्तै भोगे पनि परमेश्वरको सहायतामा फेरि पनि साहसिलो र आनन्दित हामी बन्न सक्छौँ पक्कै पनि। किनभने एलिया पहिले चाहिँ त्यही एलियाले हरेस खाएका थिए अनि त्यही एलियाले जब बल पाइसकेपछि म तपाईँको निम्ति जोसिलो भएको छु भनेर भन्न सके, र आज तपाईँ र म पनि त्यो भन्न सकौँ भनेर भन्न चाहन्छु। किनभने मानसिक तनावले हामीलाई नजितोस्, प्रभुको वचनले जितोस् होइन, प्रभुको वचन अनि परमेश्वरको शक्तिले हाम्रो जीवनमा काम गरोस् भनेर हामीले थाहा पाउनु पर्दछ। हुन्छ, कार्यक्रममा यतिखेर एउटा मिठो गीत सुनाउँछु, त्यसपछि म

अन्जु पन्तको आवाजमा निकै मिठो भजन तपाईँले सुन्नुभएको छ कार्यक्रममै आउँदैमा। श्रोताभित्र हामीले मानसिक तनाव अथवा मानसिक समस्याका कुराहरू पनि गरिरहेका छौं, स्वास्थ्यसँग सम्बन्धित रहेर एलियाका कुरा पनि गर्दैछौ। एलिया कस्तो अवस्थामा पुगे भन्ने कुरा, एलियालाई राम्ररी विचार गर्दाखेरि स्वर्गबाट आगो झार्न सक्ने व्यक्ति हुन्। पानी नपर भन्दा 3 वर्ष 6 महिना पृथ्वीमा पानी परेन, अनि पानी पर भन्दा पृथ्वीमा पानी पार्न सक्ने, परमेश्वरलाई नै हराउन सक्ने व्यक्ति थिए उहाँ त। तर यस्तो विश्वास भएको एलिया जस्तो महान प्रभुको दास मानसिक तनावको कारण आत्महत्याको बाटो रोज्न पुगेका थिए, र उनी त्यस्तो अवस्थामा कसरी बाँच्न सके र पुनः सेवकाईमा अगाडि बढ्न सके भनेर हामीले अघि पनि पढ्यौं। परमेश्वरले नै त्यहाँ उपस्थिति दिनुभयो, परमेश्वरले नै उसका भोकहरूलाई हेर्नुभयो अनि उसका तीर्खाहरूलाई हेर्नुभयो, अनि उसले भन्छन् म अब जोसिलो भएको छु परमेश्वरको काम गर्नको निम्ति। इजरायलीहरूले परमेश्वरको आज्ञालाई त्यागे र उनीहरू चाहिँ बागी भए, तर आज म फेरि पनि परमेश्वरको कामको निम्ति जोसिलो छु भनेर एलियाले भन्दैछन्। श्रोता मित्र, मानसिक तनाव आउने धेरै कारणहरू हुन सक्छन्। जस्तै मानसिक पीड़ा त्यतिकै आउँदैन, केही न केही कारणबाट पीड़ाहरू जन्मन सक्छ। यसैले हामी पहिला मानसिक तनावहरू आउनुको कारणहरू पत्ता लगाऊ। संसारमा मानसिक तनाव नहुने मानिसहरू पाउन सकिँदैन। बाहिरबाट मानिस जति नै स्वस्थ देखिए तापनि भित्र रूपमा मानिसहरू मानसिक पीड़ाहरूमा हुन्छन्। अहिले पढेको खण्डमा एलिया जस्तो महान अगमवक्ता पनि मानसिक तनावमा थिए, दाऊद राजा पनि तनावमा थिए, पावल पनि तनावमा थिए। यसको अर्थ पास्टर, अगुवा, साधारण विश्वासी, धनी, गरीब, पढेको नपढेको कसैलाई पनि तनावले छोड्दैन भन्ने कुरा हामीले प्रष्टसँग बुझ्नुपर्छ। हामी हेरौं, मानसिक पीड़ा आउनुको कारण धेरै हुन्छन्। जस्तै जागिर गुमाउँदा, बेरोजगार हुँदा, ऋण तिर्न नसक्दा, अभाव बढ्दै जाँदा, दुर्घटना हुँदाखेरि र निको नहुने किसिमको रोग लाग्दा, सदस्यहरू गुमाउनु पर्दा, बिछोड हुँदा र अपराध, डर, धम्की, त्रास, बलात्कार, राजनैतिक अस्थिरता, व्यापारमा घाटा, असफलता, धोका, आरोप, झैझगडा, नकारात्मक

खबरहरू सुन्दा राम्रो पढ्न नसक्दा आदि कारणहरूबाट मानसिक तनावहरूको जन्म विशेषत हुन्छ। जुन कुराहरूले मानिसको मन मस्तिष्कमा तनाव सिर्जना गरिदिन्छ र त्यसले भित्रभित्र पीड़ा दिन्छ र भित्रभित्र नै खोक्रो बनाइदिन्छ। अब हामी मानसिक स्वास्थ्यको बारेमा पनि कुराकानी गरौं। मानसिक स्वास्थ्य भनेको संसारमा जताततै तनावै तनावले भरिएको अवस्थाहरू भए पनि तनावहरूमाथि विजयी हुने उपायहरू खोजी अघि बढ़ने र समुदायलाई समेत सही बाटो देखाउन टेवा पुर्याउन सक्ने अथवा आफू पनि बाँच्ने र अरूलाई पनि बचाउन सक्ने क्षमता भएकालाई मानसिक स्वास्थ्य भनिन्छ। यहाँनिर एकछिन हामी हेरौं कि तपाईँ तनावको माझमा पनि मानसिक रूपमा स्वस्थ हुनुहुन्छ। आज संसारमा दुई किसिमका मानिसहरू हुन्छन् सदा। म पनि अलिकति कमजोर मनको नै छु, पावलले पनि भनेका थिए म कमजोर छु, अनि परमेश्वरले भन्नुभयो दोस्रो कोरिन्थी 12:9 दुर्बलतामा मेरो शक्ति छ भनेर भन्नुभयो। र कतिजना मानिसहरू चाहिँ ठूल्ठूला समस्याहरूलाई पनि टोलरेट गर्न सक्ने, अलिकति एक्सेप्ट गर्न सक्ने, त्योसँग जुम्न लड्न सक्ने, विजयी हासिल गर्न सक्ने र कतिजना चाहिँ थाक्ने लड्ने पनि गर्छन्। दुई किसिमका मानिसहरू हामीले पाउँछौं र त्यसैले गर्दा यो चाहिँ तनावहरूको माझमा मानसिक रूपमा बलियो भएर खड़ा हुन चाहिँ हाम्रो एउटा जीत हो भनेर पनि हामी भन्न सक्छौ। र को व्यक्ति यस्तो छ जसले बाँच्ने उपायहरू खोज्दछ मानसिक तनाव भएको बेला र सम्पूर्ण तनावहरूलाई जितेर परमेश्वरको महिमा गर्दै अगाडि बढ्न सक्छ खुशीले, त्यो व्यक्तिले चाहिँ जस्तोसुकै मानसिक तनावलाई पनि सन्तुलनमा राख्न सक्छ। हाम्रो परिवारले अनि मेरो अध्ययनले भनेको केही अनुभवहरूबाट तनावहरू आउँदा कसरी उपायहरू खोज्ने भनी यहाँहरू समक्ष राख्न चाहन्छु भनेर चाहिँ यहाँ मैले एउटा पुस्तकबाट यी कुराहरू लिएको छु। लेखकले भन्दै हुनुहुन्छ र तनावहरू आउँदा बाँच्ने उपायहरू खोज्नुपर्छ। मानसिक स्वास्थ्य भएका मानिसहरूले तनावहरू आउँदा मन र मस्तिष्कलाई स्वस्थ राख्न उनीहरूले चालेका उपायहरू हेरौं। यहाँहरूलाई सामूहिक छलफलबाट निस्केका कुराहरू राख्न चाहन्छु। यसरी मानिसहरूले मानसिक पीड़ाहरू हुँदा परमेश्वरको उपस्थितिमा जानु, हन्ना जसरी हन्नाको विषयमा हन्ना मानसिक पीड़ा हुँदा परमेश्वरको उपस्थितिमा गएर रोएकी थिइन्। र अर्को दुई नम्बरमा छ आराधनामय भजन र संगीतहरू सुन्नु र गाउनु। दाऊद राजाले हर समय यसरी नै आफूलाई स्वस्थ राखेका थिए। हर समय आराधनामय बनाउनु जीवनलाई अनि भजन र संगीतहरू सुन्नु मन पराउनु यसले पनि मानसिक तनावलाई कम गर्दो रहेछ। र राजा दाऊदले पनि यसरी नै आफूलाई अल्मल्याउँथे, आफूलाई स्वस्थ राख्थे, हर समय चाहिँ आफूलाई स्वस्थ राख्ने कोशिश गर्थे, परमेश्वरको निम्ति गाउने बजाउने गर्थे। र तेस्रो छ नाच्नु वा गाउनु कुनै पनि उपायहरू अप्नाएर रमाइलो गर्नु पनि यसको एउटा समाधान हो। र अर्को उपाय छ मनपर्ने खेलहरू खेलेर आफूलाई जे कुरा गर्न मन लाग्छ त्यो कुरा गरेर मनपर्ने खानाहरू पकाउनु र परिवारसँग बसेर खानु पनि एउटा औषधिको काम गर्छ होइन। असल साथीहरू कहाँ गएर समय बिताउनु पनि राम्रो हो। मजाले सुत्नु वा आराम गर्नु पनि एउटा औषधि हो। र परमेश्वरले एलियालाई सुत्न लगाउनु भयो र यसो पनि सुत्नु भएको कुरा हामी थाहा पाउँछौँ। एउटा महत्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि जब मानसिक तनावमा गुज्रिरहेका थिए एलिया, परमेश्वरले सुत्न लगाउनु भयो। जब उसले चाहिँ रोटी खाए, खाना खाइसकेपछि ऊ सुतेको कुराहरू देख्छौ र यसो ख्रिस्ट पनि सुत्नुभएका कुराहरू हामीले त्यहाँ थाहा पाउँछौ। आराम सबैलाई चाहिन्छ। आरामले चाहिँ मानसिक तनावलाई कम गर्दछ र तपाईँ र मैले केही समय काम गरिसकेपछि आरामको खोजी पनि गर्नुपर्छ र आराम गर्नको निम्ति कुनै स्थान खोजेर केही घण्टाको निम्ति केही समयको निम्ति पनि शरीरलाई तन्दुरुस्त राख्नको निम्ति पनि निन्द्रामा जानुपर्छ। हामी संगतिमा गएर भाग लिनु चाहिँ एकदम महत्वपूर्ण कुरा। अर्को पोइन्ट के छ भने संगतिमा गएर भाग लिनु, संगतिमा जाने अनि बरु अरूले गर्न नसकेको काम पनि आफूले गरिदिने होइन। कति व्यक्तिहरू यस्ता हुन्छन् नि अरूको बाटो नहेरिकन आफू मात्रै मण्डलीमा खटिएर गर्ने, त्यस्ता व्यक्तिलाई परमेश्वरले मन पराउनुहुन्छ होइन। त्यस्ता व्यक्तिको मानसिक अवस्था पनि धेरै राम्रो हुन्छ पक्कै पनि। र समुदायको काममा सहभागी बन्नु वा सहयोग गरेर रमाउनु भनेर भनिन्छ। जस्तै समुदायको काममा अहिले राजनैतिक पार्टीहरूदेखि लिएर जति पनि पार्टीहरू अथवा एउटा संघ संस्थाहरू छन्
अप्ठ्यारो परिस्थितिमा चाहिँ उनीहरू लागि परेर एउटा समूहमा काम गरेको हामीले देख्छौँ। बाटो भत्काउँदाखेरि सामूहिक रूपमा चाहिँ त्यहाँ बाटो बनाइरहेको, ढुङ्गा बोकिरहेको होइन, अनि धेरै जनताहरूलाई एउटा सहयोग र राहत पुर्याइरहेको हामीले देख्छौँ। र यस्तै कामहरूमा, समुदायको काममा सहभागी बन्नु पनि एउटा औषधिको काम हो। र अर्को कुरा छ व्यायाम गर्नु, एक्सर्साइज गर्नु, अल्छी नगरिकन हामीले चाहिँ व्यायाम पनि गर्नुपर्छ आफ्नो शरीरलाई तन्दुरुस्त राख्नको निम्ति र माइन्डलाई पनि तन्दुरुस्त राख्नको निम्ति। एकल मानिसहरूलाई वा खाँचो परेका मानिसहरूलाई भेटघाट गर्नु, जस्तै तपाईँले भेट्नु छ भनेदेखि एक्लो व्यक्ति जो छ, जो अप्ठ्यारो परिस्थितिमा छ, उसलाई भेट्दाखेरि आफूलाई आनन्द आउँछ। साथीहरूसँग वा परिवारसँग कतै घुम्न जानु पनि एउटा उपाय हो। र मनपर्ने भिडियोहरू हेर्नु, मनपर्ने पुस्तक पढ्नु र लेख्नु। र अर्को एउटा कुरा के छ भने नुहाएर पनि अलिकति ताजा हामी बन्न सक्दो रहेछौँ। त्यसले गर्दाखेरि कतिजनाको धेरै समयसम्म पनि ननुहाउने बानी हुन्छ होइन, सरसफाइमा अलिकति ध्यान दिँदैनन् कति व्यक्तिहरूले, किनभने समय नपुगेर पनि हुन्छ कतिजनालाई, तर कतिजनासँग प्रशस्त समय भएर पनि आफू चाहिँ टाइडी अप हुन चाहँदैनन्, उनीहरू सफा भएर बस्न चाहँदैनन्। र यहाँ चाहिँ नुहाएर ताजा हुनुमा पनि मानसिक तवरले हामीलाई अलिकति राहत मिल्दो रहेछ मानसिक रूपमा कमजोर भएका मानिसहरूलाई। र परिवारसँग समय बिताउनु र आफूलाई मन परेको काम गर्नु आदि विजयी हुन विभिन्न उपायहरू खोजेर विजयी भएको हामीले देख्छौँ कति मानिसहरूले। तर यो विधिहरू अप्नाउने मानिसले पक्कै पनि विजय पाएको छ भनेर हामी भन्न सक्छौँ, किनभने धेरै बुधाहरू छन् यहाँ श्रोता मित्र, धेरै बुधाहरू छन्। हामीले पनि यी बुधाहरू अप्नाएर आज तपाईँ र ममा पनि मानसिक तनावले सताइरहेको अवस्था छ र धेरै गाह्रो परिस्थिति छ, सेवकाईमा बाधा भइरहेको छ भन्दाखेरि यस्ता बुधाहरूको कुराले चाहिँ हामीले पनि सिकेर आफ्नो जीवनमा लागू गरेर विजयतिर लम्किने कोसिस गर्नुपर्छ। हामी कार्यक्रम नयाँ उदयमा आज तनावका कुराहरू, मानसिक समस्याका कुराहरू गरिरहेका छौँ। यो समय भने एउटा निकै नै मिठो गीत राख्छु, त्यसपछि फेरि पनि विविध कुराकानी छँदैछौँ।

मनको पीड़ा पोखी यीशुलाई कर्णदासको आवाज भने के मिठो वचन हामीले सुनेका छौं। श्रोता मित्र, आज हामीले स्वास्थ्य समस्याका कुराहरू अन्तर्गत मानसिक रोग अथवा मानसिक समस्याको विषयमा कुराकानी गरिरहेका छौं। महत्वपूर्ण कुरो के छ भने समयमै तनावहरूबाट बाँच्ने उपायहरू नखोज्दा त्यही तनावहरू बढ्दै बढ्दै जान्छ र एक दिन उनीहरू मानसिक रोगी बन्न पनि पुग्छन्। त्यसकारण तनावहरू आउँदा तुरन्त विजयी हुने उपायहरू खोजिहाल्नुपर्छ, नत्र हामी मानसिक रोगी हुन पुग्छौं। हामी मानसिक रोगीहरूका लक्षणहरू के हुन् भनेर पनि थाहा पाउनेछौ। म मानसिक रूपमा रोगी छु भनी स्वीकार गर्दैनन् र उनीहरूले भन्छन् म ठिकै छु। मानसिक रोगका लक्षणहरू होइन, जुन व्यक्तिले चाहिँ भन्दछ म ठिक छु, मलाई केही पनि भएको छैन, म अब केही पनि गर्न सक्दिनँ भनी हार खान्छन्। यो पनि अर्को सिम्टम्स हो, लक्षण हो। समस्याहरूमाथि विजयी हुने कतै पनि उपाय देखिँदैन, डराउँछन्, आतिन्छन्, छिटै निराश भइहाल्छन्, त्यतिकैमा चिटचिट पसिना पनि निकाल्छन्, सही कुरा गर्दैनन्, गरिहाले पनि पूरा गर्दैन, आफूलाई दुनियाँबाट एक्लो ठान्छन्, मेरो वास्ता गर्ने यो दुनियाँमा कोही पनि छैन भन्छन्, समस्याहरूबाट भाग्न खोज्छन्, बाँच्नुभन्दा मर्न चाहन्छन् अनि मर्ने उपायहरू खोज्दछन्, जस्तै एलिया मर्नका लागि हिँडेका थिए, र ड्रग्सहरू सेवन गर्दछन्, नशालु कुराहरू सेवन गर्न थाल्छन्, घरि हाँस्छन्, घरि झुन्छन्, घरि चिच्याउँछन्, हरेक कुराहरूमा शंका मात्रै गर्छन् र बिना कारण रिसाउँछन्, आफूलाई हानि गर्ने कोसिस गर्छन् र नजिकमा भएका मानिसहरूलाई पनि आक्रमण गर्न पनि पछि पर्दैनन् र समुदायबाट एक्लो रहन खोज्छन्, आदि जस्ता कुराहरू मानसिक रोगका चिन्हहरू हुन्। यस्ता बिरामीहरूले आफू मात्र होइन उसले परिवारलाई समेत नाश गर्न सक्छ। यस्ता बिरामीहरू हाम्रै घरभित्र इष्टमित्रहरू छिमेकी र मण्डली समुदायमा पनि हुन सक्छन्। यसकारण स्वास्थ्य मानिसहरूले पत्तो लगाउनु पर्दछ। तपाईँ र मैले उनीहरूलाई बचाउन सक्छौ र उनीहरूलाई कस्तो किसिमले सहयोग गर्ने भन्ने कुराको उपाय हामीले खोज्नुपर्छ। उनीहरूले पनि एक दिन असल कामहरू गर्न सक्छन्, जिउन सक्छन्। त्यस्ता मानिसहरूलाई र समुदाय धेरैलाई मदत गर्न सक्छन् र निरोगीहरू जस्तै गरी फेरि नयाँ जीवन जिउन सक्नेछन्। र हामीलाई आशा छ प्रभुमा सबै कुराहरू सम्भव छ, तर कसरी हामी उनीहरूलाई मदत गर्न सक्छौ? कसलाई भन्दाखेरि, जो प्रभुलाई विश्वास गरेर पनि मानसिक रूपमा विक्षिप्त भएका छन्, त्यस्ता व्यक्तिहरूको लागि यहाँ सहयोग कसरी गर्ने, हामीले होइन उनीहरूलाई कसरी ठिक ट्र्याकमा ल्याउने भन्ने कुराहरू चाहिँ यहाँ गरिएको छ। परमेश्वरले एलियाको जीवनमा अपनाउनु भएको सरल तरिकाहरू हामीले हेर्दाखेरि, पहिलो तरिका थियो वरिपरि हेर्नु, भनेको आफ्नै घरभित्र आफन्त छिमेकी साथीहरू र मण्डली समुदायमा हामीले माथि अध्ययन गरे अनुसार मानसिक रोगीहरू छन् कि हेर्नु वा खोज्नु हो। हामीले भर्खरै पढेको खण्डमा परमेश्वरले एलियाको अवस्था देख्नुभयो, त्यसकारण हामीहरूले पनि वरिपरि हेर्ने बानी गर्नुपर्छ। घर वरिपरि भित्र पनि मानसिक रोगीका रोगका लक्षणहरू छन् कि सूक्ष्म अध्ययन गर्नुपर्छ। आफन्तहरूमा पनि यस्ता रोग छन् कि खोजी गर्नुपर्छ। छरछिमेकीहरूमा पनि छन् कि, मण्डली तथा समुदायमा पनि छन् कि, स्कूल वा कलेजहरूमा हाम्रा साथीहरूलाई पनि यस्ता रोगले सताएको छ कि, र उनीहरूको व्यवहार कस्तो छ, के कस्ता कुराहरू बोल्दैछन्, के कस्ता परिवर्तनहरू देखाइरहेका छन्, एक्लै बस्न खोज्दैछन् कि एकहोरी रहन्छन्, अथवा बिना कारण रिसाउने, अनावश्यक रुने, चिच्याउने आदि लक्षणहरू देखिएका छन् कि। र जसरी एलिया डराएका छन् भनेर बाइबलले भन्दछ, आज मानिसहरू एन्जाइटीले गर्दा धेरै मानिसहरू डराइरहेका छन् होइन, डराउने पनि धेरै कारणहरू हुन्छन्। कसैले कसैको धाक धम्कीद्वारा होइन, अनि आफूसँग आफूले दुःख पाउँदाखेरि विभिन्न कारणले चाहिँ डर लाग्छ मानिसलाई। एलिया पनि डराएका थिए र एलियाले म असल छैन, म मर्न चाहन्छु भनी परमप्रभुलाई वेदना सुनाउनु भएको छ र एलियाले भनेका कुरा परमेश्वरले सुन्नुभयो र एलियाको अवस्था देख्नुभयो। पोलेको तातो रोटी र पानी पिउन दिनुभयो, परिस्थितिलाई गम्भीर रूपमा लिनुभयो, तर केही बोल्नु भएन। परमेश्वरले केही नबोली पनि सबै सम्भवका कामहरू गर्नुभयो, किनभने परमेश्वरमा सबै कुरा सम्भव छ र एलियालाई मानसिक तनावबाट परमेश्वरले नै छुटकारा दिनुभयो। हुन्छ, कार्यक्रममा सलोमी तिमोथीले गाउनुभएको एउटा निकै मिठो गीत सुनाउँछ, त्यसपछि म फेरि पनि आउँछु।

मानिस जब मानसिक पीड़ामा विक्षिप्त हुन्छ त्यस्ता व्यक्तिहरूलाई सहयोग गर्नुपर्छ भन्ने कुराहरू हामीले गरिरहेका थियौं। पक्कै पनि पर्छ स्वतः, आज व्यस्त संसारमा कसैले कसैको कुरा सुन्नको लागि समय छैन मानिसहरूलाई। आजको व्यस्त संसारले ध्यान दिएर सुन्ने सत्यता गुमाउँदै गइरहेको छ। आज एकैछिन बसेर मानिसहरूको समस्याका कुरा सुन्न फुर्सद छैन, बरु पैसा दिन तयार हुन्छ तर कुरा सुन्न तयार छैन। तपाईँ र म चाहिँ परमेश्वरका मानिस हौ, त्यसैले एकैछिन भए पनि समस्यामा परेका व्यक्तिहरूको कुरा सुनौ। मानसिक समस्यामा भएका व्यक्तिहरूको पूरै कुरा सुनेर चाहिँ उसलाई कस्तो किसिमले हामीले राहत दिन सक्छौ, परमेश्वरको वचनद्वारा हुन्छ, केही सहयोग गरेर हुन्छ, हस्पिटल पुर्याएर हुन्छ, अनि केही गरेर हुन्छ, एउटा सहयोग हामीले गरौं। र हामी एकैपटक सुसमाचारका कुराहरू गर्छौं, कहिलेकाहीँ हामीले नयाँ व्यक्ति जो चाहिँ विश्वासमा आएका हुँदैनन् उनीहरूलाई सुसमाचारका कुराहरू गर्छौं, तर जब हामीले उसलाई चाहिँ ठिक कुराहरू गर्छौं अनि उसलाई चाहिँ नजिक गएर उसका समस्याहरू बुझ्छौं, त्यसपछि सुसमाचारका कुराहरू पनि हामीले बुझाउन सक्छौं। किनभने सुसमाचारमा शक्ति छ, सुसमाचार भनेको परमेश्वरको वचन हो, अनि यो वचनमा शक्ति भएको हुनाले चाहिँ हामीले ती कुराहरू सुनाउन पनि सक्छौं। र ध्यान दिएर उसका कुराहरू सुन्नु, अब उसलाई कसरी मदत गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ हामीले मनमा सोचिरहनुपर्छ। मलाई केही पनि मतलब छैन, मैले सोधिरहन किन पर्यो, आवश्यक छ र भन्ने कुराहरूतिर चाहिँ हामी जानु हुँदैन, किनभने हामी सहयोग गर्नको निम्ति परमेश्वरले हामीलाई बनाउनु भएको, एकले अर्कालाई प्रार्थनामा उठाउन, एकले अर्कालाई मानसिक अवस्थामा होस्, शारीरिक अवस्थामा, दुःख बिमारमा होस्, भोको नाङ्गो अवस्थामा होस्, माथि उठाउनको निम्ति नै परमेश्वरले हामीलाई चुन्नु भएको हो। र हाम्रो काम पनि त्यही हो, तपाईँ र मैले पनि यस्ता व्यक्तिहरूको सहायता गर्नुपर्छ, यस्ता व्यक्तिहरूबाट टाढा कहिले पनि हुनुहुँदैन, र बाटो देखाउनुपर्छ उनीहरूलाई, भनेको उपायहरू खोजेर मदत गर्नुपर्छ, सम्बन्धित ठाउँसम्म पुग्न सहायता पनि गर्नुपर्छ, किनभने कहिलेकाहीँ बिरामी व्यक्तिले चाहिँ सही ठाउँमा पुग्नको निम्ति शारीरिक रूपमा पनि उसले सक्दैन, होइन, मानसिक रूपमा पनि गाह्रो भएको हुन्छ, त्यसैले हामीले त्यस ठाउँमा पुर्याउन पनि सक्छौं र माया देखाउनुपर्छ विशेष गरी उनीहरूलाई। र म तिम्रो साथमा छु, ढाँडस गर, हामी छौ नि त भनेर हामीले ढाँडस दिन सक्छौं, निराश नहौ भनेर हामीले बोलेका एउटा वचनले पनि ठूलो साहस मिल्न सक्छ। र खानपिन सँगै गरेर उसलाई खाजा खुवाएर, होइन, उससँग केही कुराहरू किनमेल गरेर हामीले सहयोग गर्न सक्छौं र मिल्ने साथीहरूको संगतिमा डोर्याउन सक्छौं, किनभने संगतिमा त्यहाँ प्रेम हुन्छ, प्रभुको प्रेम हामीले बाँड्न सक्छौं र प्रभुको प्रेमलाई हामीले पाउन सक्छौं। पहिलो कोरिन्थी 13 अध्यायले प्रेमका कुराहरू गरे चाहिँ संगतिमा चाहिँ त्यस्ता प्रेमका कुराहरू हामीले पाउँछौं र त्यस्ता समस्यामा परेका व्यक्तिहरूलाई हामीले असल संगतिमा अनि मिल्ने साथीहरूको संगतिमा डोर्याउनुपर्छ। त्यसले चाहिँ उसको मानसिक अवस्थालाई अलिकति सपोर्ट गर्छ अनि परमेश्वरको इच्छा पक्कै पनि मानिसलाई रोग बिमारमा रहिरहन, मृत्युमा गइहाल्न भन्ने उहाँको इच्छा पक्कै पनि छैन। कहिलेकाहीँ चेतावनीको निम्ति परीक्षाहरू आउलान् जीवनमा, जाँचहरू आउलान्, परीक्षा नभनौँ, जाँचहरू आउलान्, तर परीक्षा चाहिँ तपाईँ र मैले आफै ल्याएका परिणामहरू हुन्। याकुबको पुस्तकले पनि भन्दछ, परीक्षा चाहिँ मानिसले आफूले आफूलाई माथि ल्याउँदछ र परमेश्वरको जाँच हुन्छ। कहिलेकाहीँ जाँचमा हामी असफल भयौँ भने गाह्रो हुन्छ हामीलाई, र सफल हुनको निम्ति अयुब जस्तै हामीले सम्झौँ आफूलाई, अनि परमेश्वरले अराउनु भएका कामहरू हामीले गर्दाखेरि, कहिलेकाहीँ गर्दै भन्दै लाँदाखेरि त्यहाँ जाँचहरू पनि आउन सक्छन्। त्यतिखेर चाहिँ हामीले कहिलेकाहीँ जाँचहरू रोगको रूपमा आउलान्, कहिलेकाहीँ अभावको रूपमा आउलान्, होइन, कहिलेकाहीँ के अवस्थाले कस्तो तरिकाले आउँला, जे भए पनि हामीले बलियो परमेश्वरमा रहेर मानसिक रोगीहरूको चाहिँ भरमजदुर सेवा गरेर सहयोग गर्नुपर्ने र आफू पनि बलियो बन्दै उनीहरूलाई पनि बलियो बनाउँदै अगाडि बढ्नुपर्ने कुराहरू आज मैले श्रोताभित्र यो कुराहरू पाएको छु। र यो कुरा गर्दै गर्दाखेरि मलाई पनि आज ऊर्जा मिलेको छ, किनभने तपाईँ हामी सबैजना अछुतो छैनौँ, थोरै मात्रामा धेरै मात्रामा सबैजनासँग एन्जाइटी डिप्रेसनका कुराहरू छन्, त्यसैले गर्दाखेरि आज हामी प्रभुका जनहरू हौं,
हामीलाई वचनले हाम्रो जीवनमा काम गर्दैन भने पनि साथीहरूसँग एकदमै संगतिमा गएर होइन प्रभुको नजिक गएर नै हामीले विजय पाउन सक्छौँ पक्कै पनि। र त्योभन्दा अगाडि शारीरिक सहयोग पाएर मात्रै हामीलाई निको हुँदैन, परमेश्वरको सहायता चाहिन्छ। परमेश्वरको पवित्र आत्माको शक्ति जब हाम्रो जीवनमा आउँछ तब हामीले सम्पूर्ण रोगसँग लड्न सक्ने क्षमता पक्कै पाउनेछौँ। हजुर श्रोता मित्र, हो भने कार्यक्रमको लगभग अन्त्यतिर म आएको छु। सुनेर साथ दिनुहुने श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सुरेन्द्रजीलाई पनि धन्यवाद दिँदै आजको कार्यक्रमबाट म बिदा हुन्छु। धन्यवाद जय श्री।

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: टाइम चेक, यति बेला अपराह्नको 3 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जीवनको वचन।
2: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टे अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता प्रभु यीशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट कलसीको पत्र चार अध्यायको दुईदेखि छ पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ र यसलाई मनन गर्नेछौ। सतर्क भएर धन्यवाद सहित स्थिर भई प्रार्थनामा लागि रहो, हाम्रा निम्ति पनि प्रार्थना गर, ताकि ख्रिस्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदिउन्, र जसको निम्ति म थुनामा परेको छु र मैले बोल्नुपर्ने वचन खुलस्त पार्न सकौं। समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमानी साथ व्यवहार गर, नुनले स्वादिलो पारे जस्तै तिमीहरूको बोली वचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो सो तिमीहरू जान। आदरणीय श्रोता, यस खण्डमा हामीलाई लेखकले परिवार अथवा ख्रिस्टीय परिवार सम्बन्धी शिक्षा दिँदै गर्ने क्रममा मालिकलाई जुन अर्थी उपदेश दिएको छ, त्यसपछि यहाँनिर पत्नीलाई पनि, पतिलाई पनि, छोराछोरीहरूलाई पनि, आमा बाबुहरूलाई पनि र कमारालाई पनि, मालिकलाई पनि एउटा ख्रिस्टियन शिक्षा पालन गर्नुपर्छ भन्ने कुरालाई यहाँ उल्लेख गरिएको अवस्था थियो। र अहिले चाहिँ यो खण्डमा हामी देख्छौं कि सतर्क भएर धन्यवाद सहित स्थिर भई प्रार्थनामा लागिरहो भनिकन लेखकले यहाँनिर मण्डलीका विश्वासीहरूलाई, मण्डलीलाई यो कुरा भन्दैछन् कि सतर्क भएर, होसियार भएर, त्यति मात्रै होइन धन्यवाद सहित, हृदय एउटा धन्यवादी हृदय जहिले पनि महत्वपूर्ण हुन्छ। एउटा व्यक्तिको हृदय धन्यवादी हृदय हुनु भनेको, त्यो भनेको एकदमै एउटा व्यक्तिको लागि आशिषको कुरा हो। र अर्को कुरा चाहिँ स्थिर चाहिन्छ। मानिसहरू स्थिर नहुँदाखेरि पनि समस्याहरू भएका छन्, चञ्चले भएर जीवन आशिषमै हुँदैन, चञ्चलले हुँदैन। त्यसकारण स्थिर भएर प्रार्थनामा लागिरह। यो कुरा पावलले अन्तिम घडीमा यो शिक्षाहरू सिकाउँदै गर्दा मण्डलीलाई भनौ शिक्षा सिकाउने क्रममा अन्तिममा पावलले आफ्नो भनाइहरूलाई एकदम सारांशमा भनिरहेको कुरा हामी यहाँ देख्छौं कि विशेष गरेर धन्यवाद सहित स्थिर भई प्रार्थनामा लागि रहने कुरा छन्। किन धन्यवादी हुने, किन होसियारी साथ धन्यवाद सहित स्थिर भए प्रार्थनामा गरिराख्ने? किनभने परमेश्वरले अवसर दिनुभयो, परमेश्वरले आफ्नो उद्धारको काम गर्नुभयो र त्यसमा एउटा व्यक्तिले आफूलाई धन्यवादी ठान्नुपर्छ। परमेश्वरले दिनुभएको अनन्त जीवनको लागि धन्यवादी हुनुपर्छ र स्थिर भएर प्रार्थना गरिराख्नुपर्छ। यो भनेको परमेश्वरसँगको सम्बन्धमा रहिरहनुपर्छ, परमेश्वरसँगको सम्बन्धमा रहनु भनेको मिलापमा रहनु, परमेश्वरसँग ठिक सम्बन्धमा रहनु। प्रार्थनाले एउटा व्यक्तिलाई परमेश्वरसँग सधैँ नै सम्पर्कमा राख्ने काम गर्दछ। प्रार्थना भनेको बातचित हो र उहाँले दिनुभएको आनन्द जीवन, उहाँले दिनुभएको यो महान सुसमाचार, रहस्यको सुसमाचार जुन चाहिँ ख्रीष्ट येशु हुनुहुन्छ, उहाँले दिनुभएको, उहाँले गर्नुभएको क्रुसको कार्यको लागि धन्यवाद दिनुपर्छ, उहाँको बलिदानको लागि धन्यवाद दिनुपर्छ, उहाँको मृत्युको लागि धन्यवाद दिनुपर्छ, किनभने उहाँद्वारा नै आनन्द जीवन मानिसहरूले पाउँदछन् र मृत्युपछिको आनन्द जीवन पनि येशु ख्रीष्टमा मात्र पाउन सकिन्छ। जसले मृत्युपछिको जीवन देख्न चाहन्छ, मृत्युपछि कहाँ जाने भनेर जो व्यक्तिहरू अन्योलमा छन्, उसको उत्तर चाहिँ येशु ख्रीष्टमा मात्रै छ। येशु ख्रीष्टमा कसरी उत्तर छ भन्दा, उहाँ मरेर गाडिएर तेस्रो दिनमा उहाँ पुनरुत्थान हुनुभएको, जीवित हुनुभएको येशु ख्रीष्ट हुनुभएकोले अरू कुनै पनि ठाउँमा यो देख्न पाउँदैन। कुनै पनि व्यक्ति मरेर गाडिएर फेरि जीवित भएको अवस्था छैन, तर येशु ख्रीष्टमा पृथक फरक भनेको उहाँमा विश्वास गर्नेहरू चाहिँ जीवित हुनेछन्। र साथै येशु ख्रीष्टलाई विश्वास गरेर जीवित भएकाहरू चाहिँ आशिषित हुनेछन्। र हाम्रा निम्ति पनि प्रार्थना गर ताकि ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदेऊन्, जसको निम्ति म थुनामा परेको छु। र पौलले विश्वासीहरूलाई यो कुरा भन्दै गर्छन् कि मानिसहरूले येशूलाई विश्वास गरेपछि उनीहरूले फेरि परमेश्वरसँगको सम्बन्धमा बलियो हुँदै र प्रार्थनामा उनीहरू लागिरहनु पर्दछ। पौलले प्रार्थनाको माग गरिएको छ र पौल जस्तो परमेश्वरको अथवा ख्रीष्टको अनुसरण गरेर हिँड्ने व्यक्तिलाई पनि प्रार्थनाको आवश्यकता महसुस गरेका छन्। उनले प्रार्थना गर्नु माग कुन अर्थमा उनले प्रार्थना मागेका छन् भने, त्यो रहस्य, ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई, भन्नको मतलब विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले उद्धार र मुक्ति पाउँछन् भन्ने पौलको सुसमाचार भनेको त्यही नै थियो, रहस्यको सुसमाचार भनेको त्यही नै थियो। येशु ख्रीष्टलाई विश्वास गरेपछि मानिस जातिले उद्धार र मुक्ति पाउँछन् र आनन्द जीवन पाउँछन् भन्ने नै थियो। त्यही अनुसार यहाँनिर उनीहरूले पौलले प्रचार गरेको सुसमाचार चाहिँ त्यही नै थियो र त्यही रहस्यको प्रचार गर्नलाई परमेश्वरले वचनको निम्ति ढोका खोलिदेऊन् भनेर प्रार्थनाको माग गरिएको देखिन्छ। किनभने पौलले पौलको भित्रदेखि नै चाहना के हो भन्दाखेरि, विश्वासद्वारा अनुग्रहबाट मानिसले उद्धार पाउँछन्, त्यसको लागि खतना पनि गर्नु पर्दैन, अरू नियम कानून पनि पालन गर्नु पर्दैन, केवल विश्वासको कुरा यहाँ समावेश गरिएको छ। त्यसकारणले यो विश्वासको कारणले नै, यही सुसमाचारको कारणले नै पावल थुनामा परेका हुन्, कैदमा परेका हुन् र उनी अहिले कैदमा छन् र उनको प्रार्थना, उनको चाहना, उनको सोचहरू यहाँ के देखिन्छ भन्दा अब परमेश्वरले त्यो थुनामा परेको अवस्थामा पनि बोल्नु पर्ने वचन चाहिँ खुल्लस्त रूपमा बोल्न सकौं र यही सुसमाचार चाहिँ निरन्तर रूपमा सबै मानिसहरूले पालन गर्न सकुन्। यही सुसमाचार विश्वासद्वारा अनुग्रहबाट उद्धार पाउने कुरालाई नै मानिसहरूले भन्दै जाउन् र आफूले पनि यो कुरा भन्न सकौं भनेर पावलले प्रार्थनाको माग गरिएको छ। त्यसकारण आज हामी सबैको प्रार्थना भनेकै एउटा व्यक्तिले प्रार्थना गर्नु भनेकै जिम्मेवारी लिनु पनि हो र प्रार्थना गर्नु भनेकै जिम्मेवारीलाई लिनु पनि हो, किनभने परमेश्वरसँग बातचित गर्नु र परमेश्वरसँग बातचित गर्नु र परमेश्वरले भनेको मान्नु सँगसँगै जान्छ। समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमान साथ व्यवहार गर भनिकन यो वचन पनि एकदम महत्वपूर्ण वचन पावलले यहाँ बोलेको हामी देख्छौ र समयको सदुपयोग गर्नुपर्छ, समयलाई व्यवस्थापन गर्न जान्यो भने 24 घण्टालाई व्यवस्थापन गर्ने क्रममा हामी हरेकले बुद्धिमानी साथ यसलाई सदुपयोग गर्यो भने आशीर्वाद त्यहाँनिर आउँछ। त्यसकारण आदरणीय श्रोताहरू, यहाँनिर अर्को पनि भन्छ, नुनले स्वादिलो पारे जस्तै तिमीहरूको बोली वचन सधैँ कृपालु होस्। कृपालु, कृपा भन्ने कुरा आज बाइबल धर्मशास्त्रमा एकदमै धनी शब्द हो। कृपा भनेको परमेश्वर भनौ, कृपा भनेको मानिसहरूले पाउनुपर्ने दण्ड नपाउनु नै कृपा हो र अनुग्रह भनेको चाहिँ मानिसले पाउन नपर्ने कुरा नपाउने कुरा पाउनु हो। त्यसकारणले कृपालु होस् भनेको चाहिँ हाम्रो बोली वचनले, क्रिश्चियनको बोली वचनले बोल्दाखेरि मानिसहरू माथि आउनु लागेको दण्ड पनि नआउने तरिकाले बोल्नुपर्छ। मानिसहरूले दण्ड पाउने खालको कुराहरू छन् भने पनि बोल्दाखेरि उनीहरूले त्यो कृपाको महसुस गरून्, ओहो मैले यस्तो दण्ड पाउनु पर्थ्यो तर उहाँले यो कुरा बोल्दाखेरि दण्ड नपाउने भए, उहाँको बोलीमा एकदमै कृपालु बोलीले मेरो मैले पाउनुपर्ने दण्ड अथवा दुःख मैले भोग्नु परेन भन्ने खालको महसुस अरूहरूले पनि गर्न सकुन् र प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो सो तिमीहरू जान। अनि मानिसहरूले प्रश्न गर्छन्, मानिसहरूले सोधी खोजी गर्छन्, त्यस्तो बेलामा पनि एउटा प्रभुको छोराछोरी भएको हैसियतले, एउटा क्रिस्चियन भएको हैसियतले, चर्चको एउटा विश्वासी भएर जिउने हैसियतले पनि ठिक एउटा के भन्ने, प्रत्येकलाई कसरी जवाब दिनु भन्ने हो सिमहरू जान। एउटा त कृपालु बोली वचन चाहिँ कृपालु होस् र अर्को चाहिँ कसरी जवाब दिनुपर्ने हो त्यो कुरा पनि जानेको होस्। हेर्नुहोस् त, त्यसकारण यो चाहिँ समयको सदुपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमान साथ व्यवहार गर, नुनले स्वादिलो पारे जस्तै तिमीहरूको बोली वचन सधैँ कृपालु होस्। नुनले स्वादिलो पारे जस्तै, आज पावलले जुन सन्देश यहाँनिर लेख्दै हुनुहुन्छ, जुन वचन यहाँ लेख्दै लेखिराखेको हामी देख्छौ र यो लेखेको वचनलाई हामीले अध्ययन गर्दै गर्दाखेरि हामी सबैको लागि पनि यो शिक्षा लागू हुन्छ। हामी सबैले धन्यवादका साथ स्थिर भएर हामीले प्रार्थना गर्नुपर्छ र हामीले एक अर्काको लागि प्रार्थना गर्नुपर्छ। जसरी पावलले ख्रिस्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदिउन् भनेर जुन प्रार्थनाको माग गरेको थियो, आज पावल जस्ता अनगिन्ती मानिसहरूको निम्ति यही सुसमाचार प्रचार होस् भनेर सबैले प्रार्थना गर्नुपर्छ र यसको लागि आफू पनि त्यो प्रार्थनाको साथसाथ वचन प्रचार गर्ने हुनुपर्छ र साथै समयको सदुपयोग गर्नुपर्छ। बाहिरकाहरूसँग बुद्धिमान साथ व्यवहार गर्नुपर्छ, मण्डलीभित्र मण्डली बाहिर, चर्चका विश्वासीहरूसँग पनि र त्योभन्दा बाहिरका मानिसहरूसँग पनि बुद्धिमानी साथ व्यवहार गर्नुपर्छ र बोली वचन चाहिँ नुनले स्वादिलो पारे जस्तै बोली वचन चाहिँ सधैँ कृपालु हुनुपर्छ। हरेक क्रिश्चियनको बोली वचन चाहिँ स्वादिलो नुनले स्वादिलो पारे जस्तै र सधैँ कृपालु हुनुपर्छ र प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो त्यो कुरा पनि जानी राख्नुपर्छ। आदरणीय श्रोताहरू, यदि आज यहाँहरूले यो वचन सुन्दै गर्नुहुँदाखेरि येशु ख्रिस्टलाई विश्वास गरिसक्नु भएको हुनुहुन्छ भने यही वचनहरूलाई हामी याद गरौं, सतर्क भएर धन्यवाद सहित स्थिर भएर हामी प्रार्थना गरौं र अरूहरूको लागि पनि हामी प्रार्थना गरौं र साथै हामीले समयलाई सदुपयोग गरौं र बाहिरकाहरूसँग बुद्धिमानी साथ व्यवहार गरौं। नुनले स्वादिलो पारे जस्तै तिनीहरूको बीचमा बोली वचन सधैँ कृपालु बनाऊ र प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो सो कुराहरू पनि जान्नका लागि प्रार्थना गरौं र जतिजनाले यीशुलाई अहिलेसम्म विश्वास गर्नु भएको छैन, प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्नुभएको छैन, यहाँहरूले पनि येशु ख्रिस्टलाई विश्वास गर्नुभयो भने र हजुरहरूले पनि प्रार्थना गर्न सक्नुहुन्छ, एक अर्काको लागि प्रार्थना गरेर उनीहरूलाई आशीर्वाद दिन सक्नुहुन्छ, समयको सदुपयोग गर्न सक्नुहुन्छ र मानिसहरूसँग ठिक व्यवहार गर्न सक्नुहुन्छ र स्वादिलो नुन जस्तै स्वादिलो आफ्नो बोली वचन पार्न सक्नुहुन्छ र कृपालु हुन सक्नुहुन्छ र अरूलाई कसरी जवाब दिनुपर्ने हो त्यो पनि जान्न सक्नुहुन्छ। त्यसकारणले आउनुहोस्, येशूलाई विश्वास गर्नुहोस् र उहाँको यी शिक्षाहरू, उहाँले दिनुभएको यो सबै भनौँ शिक्षाहरूलाई पालन गर्नुहोस् ताकि यहाँले आशीर्वाद पाउनुहुनेछ र ख्रिस्ट येशूलाई विश्वास गर्नुहुनेहरूले यो सबै कुराहरूलाई यहाँले पालन गर्नुभयो भने पक्कै पनि आशीर्वाद पाउनेछ। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि आउनेछु र अर्को प्रवचनको सेवा लिएर आउनेछु र त्यतिसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्।

हवस्त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएमसँग बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा आदरणीय श्रोता, कार्यक्रम रोचक जानकारीमा म एकदमै व्यावहारिक अनि हामीले जान्नै पर्ने महत्वपूर्ण कुराहरू नै राख्दै आइरहेको छु र आज पनि यस्तै प्रस्तुति तपाईँको निम्ति रहनेछ। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

सबैभन्दा ठूलो कुरो हामी स्वास्थ्य रहनुपर्छ। हामी देख्न सक्छौ हामीसँग अथाह सम्पत्ति होला, तर हामी स्वास्थ्य रहेनौ भने दिनदिनै हामी एउटा समस्यामा परिरहेका हुन्छौं। मनमा यस्तो लाग्छ, मसँग सम्पन्न सबै कुरा छ तर म किन अस्वास्थ्य, किन म अस्वास्थ्य भन्ने प्रश्न मनमा आइ नै रहन्छ। त्यो भएर सबैभन्दा ठूलो कुरो हामी स्वास्थ्य रहनुपर्छ। स्वास्थ्य रहनको लागि एकदमै सबै कुराको खाँचो छ। हामी केही महत्वपूर्ण कुरा हेर्नेछौँ, हामी कसरी स्वास्थ्य रहन सक्छौ अथवा कसरी हामी लामो समयसम्म बाँच्न सक्छौ भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। सबैलाई तुरुन्तै छोटो उमेरमा मर्न कसलाई मनपर्छ र होइन, तर हामी यस्तो कुरा खान्छौ होइन, यस्तो संसारमा छौ, त्यो कुराले पनि हाम्रो आयु घटाइदिन्छ। खानेकुरा एकदमै महत्वपूर्ण कुरा रहेछ भन्ने कुरा तपाईँ र मैले जबसम्म थाहा गर्दैनौ तबसम्म यो पीड़ा तपाईँ र मैले भोगी नै राख्नुपर्छ। सबैभन्दा ठूलो कुरो चाहिँ सन्तुलित खाना खानुपर्ने रहेछ, जस्तो साग सब्जी फलफूल दाल अन्न होइन, पर्याप्त मात्रामा प्रोटिन होइन, यो कुरा चाहिँ हाम्रो जीवनमा नपै नहुने कुरा रहेछ। हामी तपाईँ र मलाई थाहा छ नि, हामीलाई एकदमै बाहिरको कुराहरू एकदमै मनपर्छ, पिज्जा बर्गर होइन, विभिन्न कुराहरू छन् होइन, जस्तो तेलमा तारेका कुराहरू एकदमै मनपर्छ, तर यी कुराहरूले तपाईँ र मलाई स्वास्थ्य चाहिँ कहिले पनि बनाउँदैन। घरमा आफैले बनाएको अथवा परिवारले बनाएको खाना यति हेल्दी हुन्छ त्यो, किनभने एउटा आमा एउटा बुवाले बनाएको खाना परिवारको सदस्यको लागि बनाएको खाना कस्तो हुन्छ तपाईँ आफै सोच्नुहोस् त। त्यो साधारण भए पनि त अमृत सर हुन्छ क्या, तर जब तपाईँ बाहिर खानुहुन्छ नि, एउटा कुरा सोच्नुहोस् त, तपाईँ आँखा बन्द गरेर कुनै पनि कुरा खानु हो भने त्यो के हो के होइन र हो नि। त्यस्तै त्यहाँ के हालेर कहिलेको होइन तपाईँ र मलाई दिइरहेको हुन्छ क्या, हामी यति मजाले मिठो मानेर खाइरहेको हुन्छौँ, त्यो कुराहरू तपाईँ र मैले याद गर्नुपर्छ। र खानेकुरा नै सबैभन्दा महत्वपूर्ण कुरा रहेछ यो शरीरमा। जस्तो एउटा एक्जाम्पलको लागि, तपाईँ म गाडी बाइक कुदाउँछु होइन, गाडी बाइकलाई चाहिँ हेल्दी पेट्रोल चाहिन्छ क्या, तर त्यो मिसावट भएको पेट्रोल बाइक र गाडीमा हाल्यो भने नि गाडीको इन्जिन चाँडोभन्दा चाँडो बिग्रिन्छ, त्यसले कामै गर्दैन, धुवा फाल्ने विभिन्न होइन, बीचबीचमा बिग्रिने, स्टार्ट बन्द हुने। हाम्रो शरीर पनि त त्यस्तै हो नि त, तर राम्रो मिसावट रही पेट्रोल जब एउटा गाडी र बाइकले पाउँछ नि, गाडी र बाइकको एक्टिभिटिज नै फरक हुन्छ क्या, होइन, उसले दिने माइल्सको कुराहरू भयो होइन, स्वास्थ्य रहने कुराहरू भयो, नबिग्रिने कुराहरू भयो, यी कुरा हुन्छन्। त्यो भएर एउटा गाडी र बाइकलाई त हामी हेर्छौँ, हाम्रो शरीर पनि त त्यस्तै हुन्छ, एउटा मिसिन जस्तै त हो नि यो होइन। जति राम्रो कुराहरू खायौँ त्यति नै हामी हेल्दी रहन्छौँ, स्वास्थ्यकर रहन्छौँ। अनि एउटा कुरा चाहिँ त्यो ममा पनि छ, तर म त्यो कुरा त्याग्दैछु। हामी के गर्छौँ भने सब्जी पसलमा जान्छौँ, अनि हामी हेल्दी कुरा हेर्दैनौँ क्या, सबैभन्दा सस्तो कुन छ, सस्तोमा धेरै कुन आउँछ त्यो भनेर सोध्छौँ, तर दुई चार पैसा महँगै होस् तर हेल्दी कुरा खानुपर्छ भन्ने कुरा एकजना व्यक्तिले भन्नुभएको थियो। हामी के गर्छौँ, भरिसके सडे गलेको एउटा झोलामा हालेर लिएर आउँछौँ क्या, त्यो कुराले हाम्रो जीवनमा हानि त नगर्ला तर फाइदाजनक चाहिँ हुँदैन। यो कुरा पनि एकदमै महत्वपूर्ण रहेछ। र अर्को महत्वपूर्ण कुरा, पानी। पानी यदि महत्वपूर्ण रहेछ कि हाम्रो जीवनमा, दिनमा करिब 30 मिनट हिँड्नु पनि राम्रो होइन, पानी पिउनु होइन, जस्तो पानी जीवनमा यति महत्वपूर्ण कुरा छ त्यो तपाईँ र मलाई थाहा छ, तर हामी पानीभन्दा पनि बढी होइन कोक यस्ता कुराहरू होइन, स्प्राइट यस्ता कुराहरू बढी मात्रा मन पराउँछौँ क्या, यसले चाहिँ स्वास्थ्यलाई कहिले पनि राम्रो गर्दैन। र हेल्दी पानी खानुपर्छ, सफा पानी, पानी अलिकति फोहोर छ होइन, जस्तो हामी धाराबाट आएको पानीहरू फिल्टरमा हालेर खाने, डाइरेक्ट खानु हुँदैन, कतिचोटि विभिन्न कुराहरू मिसिएका पनि हुन्छन्, त्यो तपाईँहरू मलाई थाहा हुँदैन। त्यो भएर भरिसके सफा पानी,
फिल्टर गरेको पानी, तताएको पानी स्वास्थ्यको लागि एकदमै राम्रो छ। र दिनमा करिब 30 मिनट हिँड्नु पनि अथवा एक्सरसाइज पनि शरीरको लागि एकदमै महत्वपूर्ण कुरा चाहिँ हेल्थको लागि एक्सरसाइज गर्नु पर्यो। बिहान होस् बेलुका होस् अथवा बिहान आधी घण्टा बेलुका आधी घण्टा हिँड्न सक्यो भने त धेरै राम्रो हो नि त स्वास्थ्यको लागि। कोसिस गरौँ, कतिचोटि व्यस्तताले गर्दा हामी पाउँदैनौ यी कुराहरू, तर कोसिस चाहिँ गर्नुपर्छ। र 7-8 घण्टासम्म सुत्नुहोस्, मजाले निन्द्रा पुर्याउनुहोस्, किनभने हामी स्वास्थ्य रहनु छ भने स्वास्थ्य निन्द्रा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। तर अहिले त तपाईँ र मेरो निन्द्रा त मोबाइलले चौपट बनाइदिएको छ नि, होइन? मोबाइल हेर्न थालिसकेपछि 12-1 बजेको हामीलाई थाहा हुँदैन, अनि बिहान त सबैले उठ्नुपर्छ, उठ्न सक्नुहुन्न। त्यो भएर आफूले आफूलाई नियममा राख्ने हो क्या, अनुशासनमा राख्ने हो। म 10 बजेपछि सुत्छु भनेपछि सुत्ने हो। तपाईँले जस्तो सुकै कुरा पनि छोडिदिनुहोस्, मोबाइलमा फिल्मै आयो भने छोडिदिनुहोस्, सुत्नुहोस्, किनभने स्वास्थ्य रहनको लागि निन्द्रा पनि त्यति नै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा, धुम्रपान सुर्तीजन्य पदार्थबाट टाढा रहनुहोस् र मदिरा सकेसम्म नलिनुहोस्, होइन? चाड रक्सी चुरोट खैनी यो कुराले हाम्रो जीवनमा कहिले फाइदा गर्दैनै गर्दैन क्या, गर्दै गर्दैन। म देख्छु मान्छेहरू बङ बङ चुरोट उडाइरहेको देख्छु क्या, फाइदा चाहिँ के हो फेरि? यो मान्छेले चुरोट खाइरहेको छ, कति डिस्टर्ब गरिरहेको छ अरूलाई, यसलाई फाइदा चाहिँ के हुन्छ भनेर म सोध्छु क्या, होइन? त्यो भनेको उसले आफ्नो शरीरमा विष हाल्दैछ क्या, हुन चाहिँ फेरि केही हुँदैन है, केही नै होइन, त्यो चाहिँ बालुवामा पानी हाले जस्तै हो। चुरोट खानु खैनी खानु भनेको केही नै हुँदैन शरीरमा, न प्रोटिन हुन्छ, न भिटामिन पाउँछ, न होइन के पाउँछ, न त्यत्तिकै क्या मान्छेले वाइयत त्यो देखाइरहेको जस्तो लाग्छ क्या मलाई। र मलाई चुरोटको गन्ध एकदमै मन पर्दैन, र चुरोट खाने मान्छेहरू पनि मन पर्दैन, होइन? तपाईँलाई पनि मन पर्दैन, होइन? तर तपाईँ लामो समयसम्म बाँच्नु छ भने धुम्रपान नगर्नुहोस्, जाँड रक्सी नपिउनुहोस्, यसले तपाईँलाई रोगी बनाउँछ, चाँडोभन्दा चाँडो रोगी बनाउँछ तपाईँलाई, तपाईँ रोगको शिकार भन्नुहुन्छ तपाईँ जाँड रक्सी चुरोट खानुहुन्छ भने। र खैनीहरू पनि नखानुहोस् जसले हाम्रो दाँत हाम्रो गिजा दिनदिनै मारिरहेको हुन्छ। र एकदमै हेल्थ सरसफाइमा पनि ध्यान दिनुपर्छ, हामी आफूले आफूलाई माया गर्नुपर्छ, हेल्दी राख्नुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ। यी कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा भनेको तनाव व्यवस्थापन गर्न जान्नुपर्छ। तपाईँलाई धेरै तनाव छ, मानिलिउँ छोराछोरीले तनाव दिए, मानिलिउँ ऋणको तनाव छ, मानिलिउँ श्रीमान श्रीमती बीचको तनाव छ, यो तनावलाई व्यवस्थापन गर्न जान्दैन भने हामी समस्यामाथि समस्यामा पर्छौं। एउटा भन्नुहुन्थ्यो क्या, बिन्दास जीवन जिउनुपर्छ अरे क्या, आ मलाई यस्तो भनेर झोक्रेर बस्यो भने त चिन्ताले त हामीलाई चितामा पुर्याउँछ। त्यो भएर सबैको समस्या छ, तर कति मान्छेहरू समस्यालाई नै जितेर जिइरहेका हुन्छन्, त्यो प्रकारको जीवन चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। र सक्नुहुन्छ भने नियमित स्वास्थ्य जाँच गराउनुहोस्। नियमित भन्नाले वर्षमा 2 चोटि, सकिन्छ भने होल बडी चेक भन्छ, होइन? यो गर्दा पनि धेरै राम्रो हुन्छ। कतिचोटि चाहिँ हाम्रो जीवनमा के रोग हामीलाई थाहा नै हुँदैन, अनि एकैचोटि त्यो देखा पर्छ, त्यसले ठूलो ठाउँ लिइसकेको हुन्छ, नमर्नु नबाँच्नु अवस्थामा पुर्याउँछ। त्यो भएर तपाईँ समयमै हामीले 6-6 महिनामा होल बडी चेक गर्नै पर्छ। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रम

हामी स्वास्थ्य रहनुपर्छ, अनि मात्रै हामी लामो जीवन जिउन सक्छौँ। र मैले त बारम्बार भन्छु, हामी प्यारेन्ट्सहरू हुन्छौँ नि, हामीलाई यति धेरै तनाव हुन्छ, घर व्यवहार छोरा छोरी सबै हामीले सम्हाल्नु पर्ने हुन्छ। तर तपाईँ आफै बिरामी हुनुभयो भने के हुन्छ सोच्नुहोस् त। त्यो भएर हेल्दी कुरा खानु, स्वास्थ्य रहनुहोस्, व्यस्त रहनुहोस् भन्न चाहन्छु। र सबैभन्दा ठुलो कुरो चाहिँ के हो भने, हाम्रो स्वास्थ्य नै सबैभन्दा ठुलो सम्पत्ति हो। हामी काम काम काम भनिरहेको हुन्छौँ, अनि खानेकुरा पनि समयमा खाँदैनौँ, सुत्न पनि समयमा सुत्दैनौँ, लाउने कुरा पनि लाउँदैनौँ, सबै अरूको लागि नै गर्छौँ, तर आफ्नो लागि कहिले सोच्ने त। आफ्नो लागि पनि सोच्नुहोस्, हेल्दी फुड खानुहोस् होइन, कहिलेकाहीँ आफू पनि घुम्न जानुहोस्, पर्याप्त मात्रामा सुत्नुहोस्, एक्सर्साइज गर्नुहोस्। प्यारेन्ट्सहरू नै स्वास्थ्य रहे परिवार स्वास्थ्य रहन्छ, प्यारेन्ट्सहरू बिरामी हुनुभयो भने परिवारै बिरामी हुन्छ। त्यो भएर अब भने कार्यक्रमले पनि मलाई बिदा दिइसकेको छ, र अन्तिममा स्वास्थ्य रहनुहोस् व्यस्त रहनुहोस् भन्दै प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुत कुमार अब्राहम पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सरगम।
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रागिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 54 52, 98 41 54 52 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छ, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म, प्रस्तुता कुमार अब्राहमको साथमा।
7: गाउँदै जाऊ प्रभुको महिमा, गाउँदै जाऊ प्रभुको महिमा, पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण, पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण, सारा संसारलाई सुनाउने छु यीशुको बचाना, बचाना, बचाना, बचाना, गाउँदै जाऊ प्रभुको महिमा।
8: जेमेसी, मेरो नाम प्रकाश लोप्छन, म गायक साथै आराधना खगुवा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुन्जेस एफएम 105.1 मेगाहर्ज।

जय मसी अनि नमस्ते। गुड न्यूज एफएम ट्यून गरेर बस्नुभएका सम्पूर्ण प्यारा मित्र श्रोता मित्रहरूमा कार्यक्रम सरगम लिएर हामी आएका छौं। सुजनजी र म प्राविधिक क्षेत्रबाट मलाई सहायता गर्दै हुनुहुन्छ। अबको एक घण्टा लगभग हामी एक घण्टाको अवधिभरि निकै मिठा मिठा भजनहरू सुन्नेछौं। परमेश्वरको निम्ति गाइएका मधुर मधुर भजनहरू तपाईँमा आज हामी प्रस्तुत गर्न चाहन्छौं र शुरूआतमा एकदम मिठो भजन छ, त्यो सुनाउँछु। त्यसपछि फेरि पनि म आउनेछु।

निकै अर्थपूर्ण वचन हामीले सुन्यौं श्रोता मित्र कार्यक्रम सरगममा। सरगम आफै पनि सरगम सांगीतिक कार्यक्रम भएको हुनाले सरगमको मिनिङ अथवा सरगमको मतलब चाहिँ सारेगामा भनेर भनिन्छ, जुन संगीतको शुरूआत र बाइबल अनुसार चाहिँ संगीतलाई हेर्दा संगीत परमेश्वरको आराधना धन्यवाद र स्तुतिको माध्यम महत्वपूर्ण माध्यम हो भनेर भनिन्छ। कतिजना मानिसले चाहिँ एक्लै बसेको बेला भजनहरू रच्नुहुन्छ अनि परमेश्वरसँग कुराकानी गर्न चाहनुहुन्छ अनि आफ्नो मनमा लागेका कुराहरू व्यक्त गर्नुहुन्छ, त्यही नै आज भजन पनि हुन सक्छ जसले परमेश्वरको महिमा गरिरहेको छ। कार्यक्रम सरगममा अब अर्को भजनको पालो भएको छ, अर्को भजन निकै मिठो छ, म राख्न चाहन्छु।

हजुर, हार होइन जीवन जित हो। मैले ख्रिस्टीय भजन 313 नम्बरको भजन तपाईँ माझ प्रस्तुत गरिरहेको थिएँ श्रोता मित्र। एकदमै मिठो भजन छ, हार होइन जीवन जित हो भनेर। र संगीतकै कुरा गर्नुपर्दाखेरि चाहिँ भजन स्तुति र आत्मिक गीतले चाहिँ परमेश्वरप्रति कृतज्ञता जनाउने एउटा माध्यम पनि हो। परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो अनि कसरी चाहिँ कृतज्ञता जनाउने अथवा परमेश्वरलाई धन्यवाद दिने भन्दाखेरि चाहिँ गीत भजनहरू गाएर पनि हामीले धन्यवाद दिन सक्छौं, प्रार्थना गरेर दिन सक्छौं। र संगीतले चाहिँ मानिसलाई निको पार्ने काम पनि गरेको देख्छौं। पहिलो समुएल 16:23 दाऊदले वीणा बजाउँदा साउललाई राहत मिलेको घटना हामीलाई थाहा छ। त्यसैले गर्दाखेरि संगीत चाहिँ महत्वपूर्ण छ। कार्यक्रम सरगममा ढिला नगरिकन अर्को मिठो भजन सुनाउँछु।

हजुर, हामीले निकै मिठो ख्रिस्टी भजन सुनिरहेका थियौं पार्टीका लागि प्रभुज्यू प्रोत्साहमा बलि भए। कार्यक्रम सरगममा हामीले निकै मिठा मिठा भजनहरू सुनिरहेका छौं। श्रोता, परमेश्वरको महिमा भएको आवाज पनि हामीलाई भइरहेको छ। हामी पनि आनन्दित भइरहेका छौं, आशीषित पनि भइरहेका छौं र परमेश्वरको सामु आनन्दले गीत गाउन र जय जयकार गर्न आह्वान गर्दछ। जसरी भजन संग्रह 95 त्यसरी नै आज हामी गीत वाद्यवादन बजाएर परमेश्वरलाई महिमा दिँदछौं। आज सुन्नु सुनाउनु पनि परमेश्वरको महिमाकै काम हो भन्दै कार्यक्रममा अर्को मिठो भजन राख्न चाहन्छु।

श्रोताभित्र दानियल राईले भन्दै हुनुहुन्थ्यो, हजारौं हजारबाट चुनिएका मान्छे हो म। साँच्चै नै हो, हामीलाई परमेश्वरले यसरी चुन्नु भएको छ। हजारौं हजारौंको भीड़बाट परमेश्वरले तपाईँ र मलाई चुन्नु भएको छ, प्रेम गर्नुभएको छ। गुड न्यूज एफएमको प्रसारण कार्यक्रम सरगम सुन्दै हुनुहुन्छ। सरगम सांगीतिक कार्यक्रम भएको हुनाले विशेषतः हामी भजनहरू नै सुन्ने गर्छौं। अब लगभग अन्ततिर छौं, एउटा भजन राख्छु पिनास रसाइलीजीको आवाजमा।

कर्णप्रियेश्वरका धनी पिनाश रसारीज्यूको आवाजमा गीत सुनाउँदा सुनाउँदै समयले पनि साथ दिएको छ र श्रोता छुटिनु पर्ने हुन्छ। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै म भने बिदा हुन्छु। धन्यवाद, नमस्ते।

0: गुड न्यूज एफएम 105.1
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
7: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
8: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
8: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 कार्यक्रम गुड न्युज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुत पुनमको साथमा सुन्न नभुल्नु होला।
11: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
12: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
11: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
14: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
13: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46।

0: हेलो नमस्कार, जय मिश्री गुडनी चेपेमेक्स 5.1 मेगाहर्ट्जको रेडियो तरंगलाई ट्युन गरेर बसिरहनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्दै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा उपस्थित भइसकेको छु प्रविधिमा सुजनजीको साथमा र तपाईसँग हामी अब 6 बजेसम्म रहनेछौ। र आजको कार्यक्रम भाग 344 पनि मैले त्यसलाई प्रश्न लिएर आएको छु र आज चाहिँ भने गएको हप्ताको एपिसोडको 3 जना श्रोताहरू विजेता घोषणा गर्न बाँकी नै छ र म घोषणा गर्नेछु। र त्योभन्दा अगाडि यो कार्यक्रमको बारेमा छोटो जानकारी तपाईँ समक्ष म राख्न चाहन्छु। यस कार्यक्रममा हामीले एउटा प्रश्न राख्ने गर्छौं, 3 वटा विकल्पहरू हुनेछन् र तपाईँले कार्यक्रममा भाग लिनको लागि 3 वटा तपाईँले भाग लिन सक्नुहुनेछ। कसरी भन्दाखेरि सिधै तपाईँले कल गर्न सक्नुहुनेछ, 4770754 रहेको छ भने व्हाट्सएपको लागि नम्बर रहेको छ 9803444646 रहेको छ र टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860666374 रहेको छ। र आउने आजको एपिसोडको प्रश्न राख्नुभन्दा अगाडि गएको हप्ताको नामहरू सरस्वती बताउन चाहन्छु र विजेता घोषणा गर्छु, त्यसपछि हामी आजको कार्यक्रम भाग 344 हामी प्रवेश गर्नेछौ। र गएको हप्ता मैले प्रश्न राखेको थिएँ, एर्दा नदीको किनारमा हुँदा माफ गर्नुहोस् इजकेलले सबैभन्दा पहिला कहाँ हुँदा दर्शन देखे, अप्सन एमा एर्दा नदीको किनारमा हुँदा, अप्सन बीमा टाइग्रिस नदीको किनारमा हुँदा, अप्सन सी कबार नदीको किनारमा हुँदा थियो भने सही जवाब चाहिँ इजकेल एको एक अनुसार सही जवाब चाहिँ अप्सन सी थियो र धेरैले अप्सन सी र कसैले ए टिपाउनु भएको थियो र कसैले बी टिपाउनु भएको छ, कसैले एबी टिपाउनु भएको छ र कसले कुन टिपाउनु भयो भनेर चाहिँ म बताउन जाँदैछु। र तपाईँले टिपाउनु हुँदाखेरि तपाईँको नाउँ चाहिँ कतिलाई मनमा परेको छ भनेर पनि म बताउन जाँदैछु है त। र सबैभन्दा सुरुमा कल गर्नुभएको थियो व्हाट्सएपबाट कल गर्नुभएको रहेछ उमेश रेग्मी हुनुहुन्छ र उहाँ फर्स्ट कल गर्नुभएको छ। उमेश रेग्मी विराटनगरबाट हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो। दोस्रो नम्बरमा कृष्णजी बलामी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो सीता पाइलाबाट। अर्जुन थापा हुनुहुन्थ्यो कलङ्कीबाट, उहाँले अप्सन सी टिपाउनु भएको थियो। पम्फा रोका हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो। धर्मेन्द्र पासवान हुनुहुन्थ्यो 5 नम्बरमा, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 6 नम्बरमा हुनुहुन्थ्यो राधाराम आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 7 नम्बरमा सञ्जित गुइडेल हुनुहुन्थ्यो, व्हाट्सएप मार्फत मेसेज मार्फत टिपाउनु भएको थियो, अप्सन सी टिपाउनु भएको छ। 8 नम्बरमा उपासना घिसिङ हुनुहुन्थ्यो सर्लाईबाट, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 9 नम्बरमा हुनुहुन्थ्यो राजु काब्रा हुनुहुन्थ्यो विराटनगरबाट, उहाँले अप्सन बी टिपाउनु भएको थियो। 10 नम्बरमा गंगा आचार्य हुनुहुन्थ्यो, व्हाट्सएप मार्फत अप्सन सी टिपाउनु भएको थियो। अनि त्यसै गरी 11 नम्बरमा सबिन तामाङ हुनुहुन्थ्यो खोटाङबाट, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 12 नम्बरमा संगीता रिमाल हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 13 नम्बरमा स्नेहा गुरुङ हुनुहुन्थ्यो पोखराबाट, अप्सन ए टिपाउनु भएको थियो। त्यसै गरी हुनुहुन्थ्यो अमिता महर्जन हुनुहुन्थ्यो 14 नम्बरमा र उहाँले अप्सन सी टिपाउनु भएको थियो व्हाट्सएप मार्फत। र त्यसै गरी 15 नम्बरमा सारा तामाङ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 16 नम्बरमा हुनुहुन्थ्यो माया मगर हुनुहुन्थ्यो नल्लुबाट नक्खुबाट, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 17 नम्बरमा हुनुहुन्थ्यो श्री नारायण गेवाली हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो। र 18 नम्बरमा पुनः थापा हुनुहुन्थ्यो र उहाँले अप्सन ए र सी टिपाउनु भएको थियो। र त्यसै गरी 19 नम्बरमा हुनुहुन्थ्यो अर्जुन प्रधान हुनुहुन्थ्यो सिक्किमबाट, उहाँले अप्सन सी टिपाउनु भएको थियो। त्यसै गरी 20 नम्बरमा हुनुहुन्थ्यो पम्फा गोपाली चितलाङबाट हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 21 नम्बरमा हुनुहुन्थ्यो उत्तम सेवाकोटी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 22 नम्बरमा हुनुहुन्थ्यो जीवन बर्तवाला हुनुहुन्थ्यो विराटनगरबाट, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 23 नम्बरमा हुनुहुन्थ्यो महेन्द्र समार हुनुहुन्थ्यो रूपन्देहीबाट, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 24 नम्बरमा हुनुहुन्थ्यो चन्द्रमाया मगर हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 25 नम्बरमा हुनुहुन्थ्यो उहाँले टेक्स्ट मेसेज पनि गर्नुभएको थियो नैना थापा हुनुहुन्छ र उहाँले अप्सन सी टिपाउनु भएको छ। र 26 नम्बरमा हुनुहुन्छ सुशील पोखरेल हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाउनु भएको थियो। र त्यसै गरी 27 नम्बरमा हुनुहुन्थ्यो धर्म विनोद बराल हुनुहुन्थ्यो पाटनबाट, उहाँले अप्सन सी टिपाउनु भएको थियो। त्यसै गरी 28 नम्बरमा हुनुहुन्थ्यो आनन्द सुब्बा हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाउनु भएको थियो। देवेन्द्र सापकोटा हुनुहुन्थ्यो 29 नम्बरमा चित्तवनबाट, उहाँले अप्सन ए टिपाउनु भएको थियो। 30 नम्बरमा सुरज पन्त हुनुहुन्थ्यो बौद्धबाट, उहाँले अप्सन सी टिपाउनु भएको थियो। 31 नम्बरमा पुष्कर कुमार हुनुहुन्थ्यो गोदावरीबाट, उहाँले बी टिपाउनु भएको थियो। त्यसै गरी रहेको छ 32 नम्बरमा अन्जु रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो। त्यसै गरी 33 नम्बरमा हुनुहुन्थ्यो रमेश रेग्मी हुनुहुन्थ्यो, उहाँले आफ्नो सिटी पढ्नुभएको थियो। अब मैले सामाजिक सञ्जालको बाट भाग लिनुहुने श्रोताहरूबाट चाहिँ विजेता घोषणा मैले गएको हप्ता नै गरिसकेको थिएँ, र पनि आज बताउनु पर्दाखेरि चाहिँ मुरली लालपुरी चाहिँ विजेता बन्नुभएको थियो। र सबैभन्दा शुरूमा सही जवाब टिपाउनु हुने श्रोता 33 जना मध्येमा सबैभन्दा शुरूमा सही जवाब टिपाउनु हुने श्रोता चाहिँ हुनुहुन्थ्यो उमेश रेग्मी, र उहाँ चाहिँ हाम्रो कार्यक्रममा श्रोता विजेता बन्नुभएको छ। र प्राविधिक मित्रको तर्फबाट चाहिँ 30 नम्बरको श्रोता हुनुहुन्छ र सुरज पन्त हुनुहुन्छ, उहाँ विजेता बन्नुभएको छ है। र अब आज यो विजेता घोषणा गर्नुपर्दाखेरि चाहिँ भाग 343 को गएको हप्ताको विशेष विजेता चाहिँ को बन्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ मेरो हातमा नम्बर परिसकेको छ, 26 र नम्बर रहेको छ, 26 हुनुहुन्छ सुशील पोखरेल हुनुहुन्छ, उहाँ विजेता बन्नुभएको छ। र कार्यक्रम सकिएपछि तपाईँले आफ्नो नम्बर हाम्रो प्राविधिक मित्र सुजनजीलाई टिपाउन सक्नुहुनेछ। यति भन्दै अब आजको कार्यक्रममा हामी प्रवेश गर्नेछौ, र अब आजको कार्यक्रममा प्रश्न म राख्न चाहन्छु, सम्पर्क नम्बर त तपाईँ समक्ष मैले राखि नै सकेको छु। र आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ हजुरबुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति। अप्सन एमा रहेको छ हजुरबुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति। र आज जो जतिले भाग लिनुहुन्छ तपाईँहरूबाट गोला प्रथा गरिकन हामी 4 जनालाई नै विजेता घोषणा गर्नेछौ, 3 जनालाई गोला प्रथाबाट, र सबैभन्दा शुरूमा सही जवाब टिपाउनुहुने श्रोता चाहिँ श्रोता विजेता बन्नुहुनेछ है त। र यतिखेर पहिलो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
1: हजुर नमस्कार।
0: नमस्कार हजुर, राधारामजी
1: हजुर
0: कस्तो हुनुहुन्छ?
1: म एकदम ठिक छु हजुर, नि
0: हामी पनि एकदमै सन्चै छौँ। अनि प्रश्न सुन्न पाउनुभयो
1: हजुर, प्रश्न एकचोटि राख्नु न।
0: प्रश्न यस प्रकार रहेको छ, याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ हजुरबुबा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति। अप्सन सी भन्नुभयो है, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्न छुटौ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो पर्वतबाट हुनुहुन्थ्यो, राधाराम आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने दोस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
2: हेलो
0: हजुर, हजुर
2: म सुरज पन्त बौद्ध काठमाडौँबाट।
0: सुरजजी कस्तो हुनुहुन्छ तपाईँ? ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त? प्रश्न चाहिँ यस प्रकार रहेको छ, याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ हजुरबुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति। अप्सन बी है, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो सुरजजी, आउँदै गर्नुहोस् छुटौ। हजुर उहाँ हुनुहुन्थ्यो सुरज पन्त हुनुहुन्थ्यो, उहाँले अप्सन बी टिपाएर जानु भइसकेको छ। र यतिखेर वाट्सएप मार्फत आउनुहुने तेस्रो नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लक्ष्मीजी हजुर कस्तो हुनुहुन्छ तपाईँ? ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले? अप्सन ए बी सी मा कुन टिपाउन चाहनुहुन्छ? हजुर मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नु छुटौ। हस् उहाँ हुनुहुन्थ्यो लक्ष्मी रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ विराटनगरबाट। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 4 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
3: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: हजुर
0: पुनाजी कस्तो हुनुहुन्छ तपाईँ?
3: हजुर आरामै भएछु, म सन्चै छु अहिले।
0: हजुर खुसी लाग्यो। अनि तपाईँ पनि उसो भए गएको दिनहरूमा असन्चोमा हुनुहुन्थ्यो?
3: हजुर
0: गएको दिनहरूमा असन्चो हुनुहुन्थ्यो तपाईँ उसो भए?
3: अलि असन्चो सन्चो थिएन
0: हजुर,
3: अनि मलाई अहिले अलि हल्का फिल्का एकदम सन्चो भएछु, आनन्द भएछु। त्यो त कता गयो हरायो, मलाई त सम्झान त आउँदैन, कस्तो आनन्दै छु अझै अहिले के म।
0: हजुर अनि प्रश्न सुन्न पाउनुभयो अहिले तपाईँले?
3: प्रश्न भनिसके हजुरले, म एउटा हजुरले भनेको चाहिँ कुन चाहिँ मलाई गजब लाग्छ आशिष हुन्छु म त्यो बुझ्छु त्यही मात्रै भनौँला भनेर एकपल्ट भनिसक्यो त हजुरले।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ हजुरबुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति।
3: नातिलाई
0: म भन्दछु है, सिटी पाएँ है त
3: हजुर।
0: उहाँ हुनुहुन्थ्यो पुनः थापा हुनुहुन्थ्यो, उहाँले अप्सन सिटी पाएर जानुभएको छ र गेस्ट गरेर जानुभएको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754 रहेको छ र यतिखेर पाँचौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
4: नमस्कार।
0: नमस्कार हजुर, हजुरको नाम बताइदिनुहोस् न।
4: गोविन्द आचार्य पर्वतबाट।
0: गोविन्दजी अनि खाजा खानुभयो?
4: खाए हजुरले।
0: हजुर हाम्रो त बाँकी छ। अनि प्रशस्त पाउनुभयो?
4: अप्सन सी।
0: हस् मैले अप्सन सी टिपाए, कार्यक्रम आउनुभयो, आउँदै गर्नुहोस् छुटौ। उहाँ हुनुहुन्थ्यो गोविन्द आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने कल गर्न सक्नुहुनेछ है। यतिखेर भने म छैटौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
5: नमस्कार, राजु काभ्रा।
0: राजुजी कस्तो हुनुहुन्छ?
5: एउटा जानकारी, अस्तिको विजेता घोषणा भइसक्यो आजको?
0: हजुर अस्तिको विजेता घोषणा भइसकेको छ।
5: यो अप्सन के थियो?
0: अप्सन चाहिँ सी थियो सही जवाफ। आजको प्रश्न चाहिँ यस प्रकार रहेको छ, याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ हजुरबुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति। अप्सन एमा रहेको छ हजुरबुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति। हस् मैले अप्सन बी टिपाए, कार्यक्रम आउनुभयो, आउँदै गर्नुहोस् छुटौ।
5: अप्सन के थियो?
0: अप्सन चाहिँ सी थियो सही जवाफ। आजको प्रश्न चाहिँ यस प्रकार रहेको छ, याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ।

0: र उहाँले अप्सन बीटी पाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 4770754 रहेको छ हाम्रो स्टुडियोको नम्बर। र यतिखेर सुजनजीले कोही श्रोता आउनु भइसकेको जानकारी दिनु भइसकेको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर हजुर आवाज हजुर सन्चै छु हजुर। अनि कहाँदेखि को बोल्दै हुनुहुन्छ होला?
1: फर्चुङदेखि सृष्टि।
0: सृष्टिजी धेरै पछि आउनुभयो त तपाईँ, है कतातिर व्यस्त हुनुहुन्थ्यो होला?
1: एसएमएसतिर चाहिँ भाग लिइरहेको थिएँ, म भ्यालीदेखि बाहिर थिएँ त्यही भएर।
0: हजुर एसएमएस मार्फत भाग लिनु भएको थियो र आवाज मार्फत चाहिँ धेरै पछि कुरा गर्न पाएँ। अनि कस्तो हुनुहुन्छ, सबै सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु हजुर। कस्तो हुनुहुन्छ सुजनजी, कस्तो हुनुहुन्छ हजुरको टिम, कस्तो हुनुहुन्छ?
0: हजुर हामी सबैजना सन्चै छौ, सुजनजी पनि सन्चै हुनुहुन्छ। सुजनजी पनि अनि प्रश्न सुन्न पाउनु भयो त?
1: हजुर सुनिरहेछु।
0: अप्सन एबीसीमा कुन टिप्न चाहनुहुन्छ?
1: अप्सन सी नाति।
0: हस् मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौँ हजुर। उहाँ हुनुहुन्थ्यो फर्पिङबाट हुनुहुन्थ्यो, सृष्टि गुरुङ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र अब पालो तपाईँको रहेको छ, 4770754 रहेको छ। र यतिखेर प्राविधिक मित्र सुजनजीले आठौं नम्बरको श्रोतालाई स्वागत गर्नुहोस् भन्नुभएको छ। उहाँ हुनुहुन्छ व्हाट्सएप मार्फत। हेलो हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुन्दै हुनुहुन्छ मेरो आवाजलाई? व्हाट्सएप मार्फत आउनुहुने श्रोताले मेरो आवाजलाई सुन्दै हुनुहुन्छ? हजुर सुन्नु भएन, मेरो आवाजलाई उहाँले सुन्नुभयो होला, तर मेरो उहाँको आवाजलाई मैले सुन्न सकिनँ, माफ गर्नुहोस्। र यतिखेर भने टेलिफोन सम्पर्कमा आउनुहुने आठौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हेलो हजुर हजुर, तपाईँको सानो आवाज सुनिरहेको छ, मेरो आवाज सुनिरहनु भएको छ? हजुर उहाँ पनि जानुभएको छ, कन्फ्युज हुनुभयो कि है, उहाँहरूको आवाज चाहिँ अलिकति सुनिरहेको थियो हामीले। र यतिखेर व्हाट्सएप मार्फत आउनुहुने अर्को श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो जयमसी हजुर हजुर, हामीले आवाज सुनिरहेका थिएनौ त्यसैले। अनि कस्तो हुनुहुन्छ पम्फाजी?
2: म एकदमै ठिक छु, परमेश्वरको अनुग्रह हजुरहरूको प्रार्थनाद्वारा। हजुर कस्तो हुनुहुन्छ सर?
0: हामी पनि एकदमै सन्चै छौँ। चितलाङतिरको हालखबर सबै ठिक छ होला है?
2: ठिकै छ है, पानी पर्यो अहिले चाहिँ, घाम लागेछ पारि पारि माथि डाँडातिर चाहिँ।
0: ल बताइदिनु भयो, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
2: सुनिरहेछु, अप्सन सी भन्न चाहन्छु
0: सर। अप्सन सी टिपाएँ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौँ हजुर, उहाँ हुनुहुन्थ्यो पम्फा गोपाली हुनुहुन्थ्यो, चितलाङबाट हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने नौ नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
3: हेलो जयभूषी, पहिला आउन पर्ने तेह्रमा गयो
0: होइन, नौ नम्बरमा हुनुहुन्छ? सङ्गीताजी
3: हजुर,
0: कस्तो हुनुहुन्छ तपाईँ?
3: म त एकदमै ठिकठाक हजुर।
0: ल खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त
3: भन्नु न? ओर दिदी भएकोमा आएर बसेको छु, त्यहाँ के अरे ऊ नै आएन अरे भनेर, काउरा आएन भनेर ओर आएर मैले उहाँ सुनेको छैन, भन्नु न।
0: ल प्रश्न चाहिँ यस प्रकार रहेको छ, याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ हजुर बुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति। मैले अप्सन सी टिपाएँ र कार्यक्रममा आउनुभयो सङ्गीताजी, खुसी लाग्यो, आउँदै
3: गर्नुहोस्।
0: धन्यवाद हजुर। उहाँ हुनुहुन्थ्यो सङ्गीता रिमाल हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र व्हाट्सएप मार्फत आउनुहुने दशौं नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
4: हजुर सुनिलजी, जयमसी।
0: जयमसी हजुर, उत्तमजी
4: हजुर,
0: कस्तो हुनुहुन्छ तपाईँ?
4: म सन्चै छु, हजुरलाई कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि सेवा कार्यहरू कस्तो भइरहेको छ तपाईँको?
4: सबै राम्रो छ, तपाईँहरूको प्रार्थनाको खाँचो छ, प्रार्थना गरिदिनु होला।
0: हजुर हुन्छ। अनि प्रश्न सुन्न पाउनुभयो?

0: प्रश्न यस प्रकार रहेको छ, याकुब अब्राहमका को थिए? अप्सन एमा हजुरबुवा, अप्सन बीमा छोरा, अप्सन सीमा नाति।
1: याकुब अब्राहमका नाति थिए।
0: मैले अप्सन सी टिपाइदिए। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्। छुटौ
1: हजुर,
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र अब पाला तपाईँको रहेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 11 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
2: हेलो भाइ, नमस्कार।
0: नमस्कार हजुर, उमेश जी।
2: म उमेश रेग्मी, बुढीगङ्गा 3 बाँसबारी, विराटनगरबाट।
0: हजुर, कस्तो हुनुहुन्छ तपाईँ?
2: ठिकै छु, तपाईँलाई कस्तो छ?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि खाजा खानुभयो?
2: मैले त 2:30 बजीतिर खाएँ, होइन?
0: हजुर,
2: टाइम टेबल हो। अब खाना 8 बजे पसल बन्द गरेर जाने अनि खाने हो।
0: ल, बताइदिनुभयो, धन्यवाद। अनि प्रश्न सुन्न पाउनु भयो त? मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो उमेश जी, खुसी लाग्यो, आउँदै गर्नुहोस्। उहाँ हुनुहुन्थ्यो उमेश रेग्मी हुनुहुन्छ, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 12 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
3: हेलो, नमस्ते, जयमसी।
0: हजुर, जयमसी, नमस्कार। हजुर, उपासनाजी बोल्दै हुनुहुन्छ सरलाई देखि।
3: हजुर,
0: कस्तो हुनुहुन्छ उपासनाजी? हजुर,
3: म राम्रै छु।
0: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त उपासनाजीले?
3: अप्सन सी राखिदिनुहोस् न।
0: हस्, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो उपासनाजी, आउँदै गर्नुहोस् छुटौ। हस्, नमस्कार जयमसी। उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ हुनुहुन्थ्यो, सरलाहीबाट हुनुहुन्थ्यो, हाम्रो कार्यक्रमको नियमित श्रोता पनि हुनुहुन्छ। उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 13 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो,
4: नमस्कार।
0: नमस्कार हजुर, सबिनजी बोल्दै हुनुहुन्छ? हजुर, कस्तो हुनुहुन्छ सबिनजी? अनि खोटाङतिरको हालखबर के छ?
4: ठिकै छ।
0: हजुर, हाम्रो पनि एकदमै ठिकै छ भन्नुपर्छ। अनि खाजा खानुभयो?
4: हजुर, भइसक्यो।
0: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
4: मैले अप्सन सी भने।
0: हस, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो सबिनजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो सबिन तामाङ हुनुहुन्थ्यो, खोटाङबाट हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने कल गर्न सक्नुहुनेछ। र यतिखेर भने म 14 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
5: हेलो, जयमेसी हजुर।
0: जयमेसी हजुर, चन्द्रमायाजी।
5: हजुर सर,
0: सन्चै हुनुहुन्न कि?
5: हजुर सर, म सन्चै छु।
0: ए, अलिक सन्चै नभएको जस्तो सुनेको भएर। अनि कस्तो हुनुहुन्छ हालखबर तपाईँको?
5: सबै कुरा ठिक छ सर, सबै कामहरू व्यापारहरू पनि भइराखेको छ, सबै कुरा ठिकै छु भन्नु।
0: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो तपाईँले? अप्सनको कुन भन्नुभयो? मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो चन्द्रमायाजी, आउँदै गर्नुहोस् छुटौ। धन्यवाद हजुर। उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगर हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर 4770754 रहेको छ र वाट्सएपको लागि नम्बर 9803446 रहेको छ। र यतिखेर भने म 15 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो, जयमसी हजुर, धर्मेन्द्रजी।
6: हजुर सर, सन्चै हुनुहुन्छ?
0: सन्चै छु। अनि कस्तो हुनुहुन्छ?
6: अरू पनि त ठिकै ठाक छ, गर्मी त छ सर यता रूपन्देहीतिर। अनि तपाईँतिर के छ, तपाईँलाई के कस्तो छ, अनि पुरा टिमलाई के कस्तो छ सर हाल खबर भनिदिनु।
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ, पुरै टिमलाई पनि ठिक छ भन्नुपर्छ, यता काठमाडौँतिर पनि ठिक ठिकै छ। हजुर,
6: परमेश्वरले आज नै धेरै आशिष दिनुहोस् तपाईँहरू सम्पूर्णलाई, है, शुभकामना।
0: हजुर, धेरै धन्यवाद। अनि प्रश्न सुन्न पाउनु भयो?
6: हजुर सर, हजुर सुन्दैछु सर।
0: एबिसीमा कुन टिपाउन चाहनुहुन्छ? सी है, मैले अप्सन सी टिपाइदिए। कार्यक्रममा आउनुभयो धर्मेन्द्रजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवान हुनुहुन्थ्यो रूपन्देहीबाट र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 16 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, हेलो हजुर, हजुर, उहाँले नम्बर आफूले पनि टिप्नु भएर कल गर्नुहुँदै र अरूलाई पनि नम्बर पठाउँदै हुनुहुन्थ्यो जस्तो लाग्यो, र फेरि पनि म स्वागत गर्न चाहन्छु। हेलो, हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
7: नमस्ते, म श्रीराम दाहाल भक्तपुरबाट।
0: श्रीरामजी, कस्तो हुनुहुन्छ तपाईँ?
7: म आराम छु सर, धेरै पछि बोल्न पाएँ हजुरलाई, कस्तो छ?
0: हजुर, हामी पनि एकदमै सन्चै छ भन्नुपर्छ। अनि खाजा खानुभयो?
7: भइसक्यो मेरो सर।
0: हजुर, अनि प्रश्न सुन्न पाउनुभयो?
7: मैले सुनिरहेको छु सुरुदेखि नै, सी भन्न चाहन्छु।
0: हस्, मैले अप्सन सी टिपाइदिए। कार्यक्रममा आउनुभयो श्रीरामजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटाउँ।
7: नमस्कार,
0: हजुर, उहाँ हुनुहुन्थ्यो श्रीराम दाहाल हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ र उहाँप्रति हामी कृतज्ञ छौ। र यतिखेर भने म 17 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो,
8: जमेश
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? पुष्पजी, अनि कस्तो हुनुहुन्छ तपाईँ? ल, खुसी लाग्यो। अनि खाजा खानु भयो होला है? अनि प्रश्न सुन्न पाउनु भयो? अप्सन एबीसीमा कुन टिप हुन चाहनुहुन्छ? हस्, मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। हजुर, उहाँ हुनुहुन्थ्यो पुष्प कुमार प्रहरी हुनुहुन्थ्यो गोदावरीबाट, र उहाँले अप्सन सी टिपाएर जानु भएको छ र हामी उहाँप्रति पनि आभारी छौ। र यतिखेर भने म 18 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो, जयमसी हजुर, विद्याजी
9: हजुर,
0: कस्तो हुनुहुन्छ तपाईँ?
9: ठिक छु हजुरलाई।
0: हामी पनि एकदमै सन्चै छौ भन्नुपर्छ। अनि नयाँ नौलो खबर के छ तपाईँको?
9: नयाँ नौलो खबर त सबै नयाँ नयाँ दिन देख्ने दिन भएको छ, सबै कुरा नयाँ।
0: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त तपाईँले?
9: सुनेको, अघि नै फोन लगाइसकेको, फेरि मैले हेलो भनेको तपाईँले सुन्नु भएन।
0: हजुर, मैले पनि हेलो भनेको, तपाईँको आवाज मैले सुन्दिनँ। हजुर, अनि प्रश्नको जवाब अप्सन एबीसीमा कुन टिप? हस, मैले अप्सन सी टिपाए। कार्यक्रममा आउनुभयो विद्याजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ उहाँलाई। र कहिले काहीँ हामीले हेलो भनेको तपाईँले सुन्नुहुन्छ, तपाईँले हेलो भनेको हामीले सुन्न सक्दैनौ, सुनिरहेका हुँदैनौ। कहिले काहीँ तपाईँको हेलो हामीले सुनिरहेका हुन्छौ, हाम्रो हेलो तपाईँले नसुन्नु भएको पनि हुनसक्छ है। र यतिखेर भने म 19 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो, हेलो हजुर,
10: हेलो, जयमसी
0: हजुर, सँगसँगै आउनु भएको जस्तो छ, जो जो लोपा नै हुनुहुन्छ कि है?
10: फ्याफुलो
0: हजुर, फ्याफुल्ला फ्याफुल्ला हजुर, फ्याफुल्ला। अनि अमिताजी,
10: अनि जयमसी,
0: जयमसी अमिताजी बोल्दै हुनुहुन्छ होइन?
10: हो नि, म त सीमा हो,
0: सीमा, सीमा
10: लामा,
0: सीमा लामा भन्नुभयो?
10: हजुर,
0: हाम्रो कार्यक्रममा पहिलोचोटि आउनुभयो तपाईँ?
10: म पहिलोचोटि हो है, पहिलोचोटि।
0: ल सीमाजी, उसो भए तपाईँलाई हाम्रो कार्यक्रमको नियम अनुसार भाग 344 पुग्दै गर्दाखेरि पहिलोचोटि आउनु भएको म दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है त। आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ। अनि तपाईँ र हाम्रो अमिताजीको आवाज उस्तो उस्तै सुन्न खोज्दो रहेछ, छुटाउन भयो, गाह्रो हुने भयो। अनि कुन ठाउँदेखि बोल्दै हुनुहुन्छ?
10: म त भक्तपुरबाट,
0: भक्तपुरबाट। ल, धन्यवाद धेरै धेरै। अनि प्रश्न सुन्न पाउनु भयो?
10: भन्नु न तपाईँले, पहिलाचोटि मैले भर्खर सुन्दैछु।
0: ए हस्, म प्रश्न उसो भए तपाईँको लागि राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, अब्राहम याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ हजुरबुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति। याकुब अब्राहमको चाहिँ को पर्छ होइन? अप्सन एमा हजुरबुवा, अप्सन बीमा छोरा, अप्सन सीमा नाति।
10: भाइ हो
0: हजुर, यहाँ भाइ अप्सन
10: अब्राहमको भाइ चाहिँ याकुब होइन त?
0: हजुर हजुर, तपाईँले त्यो टिपाउन चाहनुहुन्छ? यहाँ चाहिँ अप्सन छैन, फेरि यहाँ अप्सन भएको चाहिँ टिपाउनु पर्ने हुन्छ है। तपाईँले एउटा मलाई अलिकति चलाक चाहिँ के बनाइदिनु भयो भन्दाखेरि अब अप्सन ए अप्सन बी र अप्सन सीमा चाहिँ तपाईँको विचार राख्नु भनेर आउने दिनमा त्यस्तै एपिसोड पनि ल्याउनु पर्ला जस्तो लाग्यो. अहिले चाहिँ अप्सन एबीसीमा एमा चाहिँ हजुर बुवा रहेको छ, भाइ भन्ने अप्सन छैन, अनि अप्सन बीमा छोरा छ, अप्सन सीमा नाति छ. हस् म उसो भए अप्सन सी टिपाएँ र कार्यक्रममा आउनुभयो र तपाईँलाई कार्यक्रममा फोन गर्नको लागि साथ दिनुहुने तपाईँको साथीहरूलाई पनि धन्यवाद भनिदिनुहोस् है. ल छुटौ.
10: हुन्छ हजुरलाई पनि धन्यवाद.
0: हस् ल हुन्छ सीमाजी, छुटौ.
10: फोन उठाइदिनु भएको लागि धन्यवाद.
0: जयमसी सुजनजीले उठाउनु भएको थियो है, धन्यवाद है त. हजुर उहाँ हुनुहुन्थ्यो सीमा लामा हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ. उहाँसँग कुराकानी गर्दा गर्दाखेरि हामीले त्यो ब्याङ्कमा त्यो भाउचर भर्दाखेरि अन्य भनेर अथवा त्यो अप्सन दिएको हुन्छ क्या होइन, अनि त्यस्तै यहाँ पनि त्यस्तो दिनु पर्ला कि क्या हो जस्तो लाग्यो म आफैलाई पनि. अनि किनभने कहिलेकाहीँ श्रोताको विचार पनि त राख्न पाइन्छ नि त होइन, हामीले मात्र राख्नुपर्छ भन्ने छैन, त्यसैले श्रोताको पनि विचार उहाँले के चाहिँ सोच्नु भएको थियो भनेर होइन त्यस्तो पनि राख्न राख्नु पर्ला जस्तो छ. म आउने एपिसोडहरूमा विचार गर्छु, हामी विचार गर्छौं. र यतिखेर सुजनजीले 20 नम्बरको श्रोतालाई स्वागत गर्नुहोस् भन्नुभएको छ, म उहाँलाई स्वागत गर्छु. हेलो
8: हेलो जयमसी.
0: जयमसी हजुर नैनाजी कस्तो हुनुहुन्छ?
8: म ठिकै छु, हजुरलाई कस्तो छ दाइ?
0: हामी पनि एकदमै सन्चै छौ. अनि खाजा खानुभयो?
8: मैले खाएँ, हजुरले खानुभयो? सुजन दाईलाई पनि जयमसी भनिदिनुहोस् मेरो तर्फबाट.
0: उहाँले एकदमै दुई हात जोडेर फर्काइसक्नु भइसकेको छ है.
8: हजुर धन्यवाद.
0: हजुर अनि
8: आरामै हुनुहुन्छ तपाईँ?
0: हजुर हामी एकदमै आरामै छौँ नैनाजी. अनि प्रश्न सुन्न पाउनुभयो?
8: म अप्सन सी नाति भन्छु ल.
0: हस् मैले अप्सन सी टिपाएँ. कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ.
8: हजुर धन्यवाद.
0: हजुर उहाँ हुनुहुन्थ्यो नैना थापा हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी उहाँप्रति धेरै कृतज्ञ छौँ र धन्यवादी छौँ. र तपाईँ पनि आउन चाहनुहुन्छ भने कल गर्न सक्नुहुनेछ 4770754 रहेको छ र वाट्सएप नम्बर रहेको छ 9803444646 रहेको छ. र यदि तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 9860606374 रहेको छ. र तपाईँले यस कार्यक्रम तपाईँको साथी संगीहरूलाई पनि सुन्नको लागि अथवा कार्यक्रममा भाग लिनको लागि तपाईँले प्रेरणा दिन सक्नुहुनेछ. र विजेता हुनु आफ्नो ठाउँमा सधैँ छ, तर पनि यो कार्यक्रममा चाहिँ विशेष गरी यो प्रश्नको सही जवाब चाहिँ यो रहेछ है भनेर तपाईँले नोट पनि गरेर राख्न सक्नुहुनेछ होइन. कतिपल्ट सही जवाब मिल्दै गर्दाखेरि विजेता नबनेको पनि हुनसक्छ, तर पनि केही छैन, एउटा फुटबल ग्राउण्डमा खेल गेम खेलेको जस्तै हो, जित एकजनाको भने जस्तै रहेको छ. अब उपहार त त्यस्तो ठूलो छैन, सानो हो, र पनि सहभागिता चाहिँ एकदमै तपाईँहरूको सहभागिता चाहिँ ठूलो छ. र यतिखेर भने 21 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु. हेलो जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ होला? हजुर अर्जुन जी, अनि कस्तो हुनुहुन्छ तपाईँ? हो कि हो कि भनेर फेरि झुके लाग्यो भनेर थापा अर्जुनजी होइन. हजुर ल अनि थापा अर्जुनजी, अनि तपाईँले नाम अगाडि पछाडि राख्नुभयो त्यही भएर मैले पनि त्यस्तै गर्दै. अनि प्रश्न सुन्न पाउनुभयो?
11: हजुर सुनेर बसिरहेको छु, मैले नै सुनेर बसिरहेको छु. अब म पनि गेस गर्छु सी नम्बर.
0: हस् मैले अप्सन सी टिपाएँ. कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ. जयमिश हजुर उहाँ हुनुहुन्थ्यो अर्जुन थापा, र उहाँले चाहिँ थापा अर्जुन भनेर भन्नुभए पनि हुन्छ भन्नुभएको थियो. त्यसै कारणले गर्दाखेरि मैले त्यसरी बताएको हुँ. र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ. र यतिखेर भने म अब 22 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु. हेलो
12: हेलो हजुर नमस्कार. हजुर
0: नमस्कार हजुर जीवनजी कस्तो हुनुहुन्छ?
12: मलाई सुन्छ
0: ल खुसी लाग्यो. अनि प्रश्न सुन्न पाउनुभयो त?
12: सुनेको छैन प्रश्न.
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ हजुर बुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति.
12: म पनि अप्सन सी नाति नै भन्न
0: चाहन्छु. हस् मैले अप्सन सी टिपाएँ. कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् त.
12: नमस्कार हजुर
0: नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो जीवन बर्तौला हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ. र यतिखेर टेलिफोन सम्पर्कमा हुने वाट्सएप मार्फत आउनुहुने 23 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
13: हेलो हजुर, जयमसी हजुर।
0: जयमसी हजुर, अर्जुनजी नै आउनुभयो अनि तर सिक्किमबाट आउनुभयो होइन? हजुर। अनि कस्तो हुनुहुन्छ अर्जुनजी तपाईँ?
13: म सन्चै छु हजुरलाई, कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि नयाँ नौलो खबर के छ? अनि काठमाडौँ आउने तयारी कस्तो हुँदैछ?
13: नयाँ नौलो खबर एकदम ठिकै छ, काठमाडौँ आउने तयारी हुँदैछ भनौँ न सर।
0: ठिक छ एकदमै। अनि प्रश्न सुन्न पाउनु भयो त?
13: हजुर प्रश्न सुनिसकेँ मैले, अप्सन सी भन्न चाहन्छु हजुर।
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। हजुर, उहाँ हुनुहुन्थ्यो अर्जुन प्रधान, हुनुहुन्थ्यो सिक्किमबाट र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 24 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो रमेश हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? लक्ष्मीजी, कस्तो हुनुहुन्छ तपाईँ? हामी पनि एकदमै सन्चै छौँ। अनि बनेपातिरको हाल खबर सबै ठिकै छ होला है? हजुर। अनि प्रश्न सुन्न पाउनुभयो तपाईँले? हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौँ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो लक्ष्मी गुरुङ, हुनुहुन्थ्यो बनेपाबाट र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र उहाँसँग कुराकानी गर्दा गर्दै मैले पम्फाजीको मेसेज टिपिसकेको छु। पम्फाजीले चाहिँ अप्सन सी टिपाउनु भएको छ, भक्तपुरबाट हुनुहुन्छ पम्फाजी। पम्फा रोका हुनुहुन्छ उहाँको नाम चाहिँ, र उहाँले अप्सन सी टिपाउनु भएको छ। उहाँको नाम चाहिँ 25 नम्बरमा छ है त। र यतिखेर भने म 26 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
14: हजुर सर, जयमसी है? जयमसी।
0: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
14: म सीतापाइलाबाट कृष्णजी बोलामी बोल्दैछु है सर।
0: कृष्णजी, कस्तो हुनुहुन्छ तपाईँ?
14: म एकदम ठिक छु सर, एकदम ठिक छ। अनि हजुरलाई के कस्तो छ?
0: हजुर हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि खाजा खानु भयो?
14: भयो सर, भयो। अनि हजुरको भयो?
0: हजुर हाम्रो पनि भयो भन्नुपर्छ। अनि अब कहिले खाइ चाहिँ नभए पनि भयो हुन्छ, भएर नि नहुनु सक्छ होइन? तर हजुर धन्यवाद सोध्नु भएकोमा। अनि प्रश्न सुन्न पाउनु भयो?
14: मैले प्रश्न सुनेको छैन सर।
0: प्रश्न चाहिँ यस प्रकार रहेको छ, याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ हजुर बुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति। अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो कृष्णजी, आउँदै गर्नुहोस् छुटौँ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो कृष्ण बलामी, हुनुहुन्थ्यो सीतापाइलाबाट, उहाँले अप्सन सी टिपाएर जानुभएको छ। र हामी धेरै धन्यवाद दिन चाहन्छौ। र उहाँसँग कुराकानी गर्दा गर्दै टेक्स्ट मेसेज प्राप्त भएको थियो। अस्मिन तामाङ हुनुहुन्छ खोटाङबाट, र उहाँले अप्सन सी भनेर टिपाउनु भएको थियो। 5:25 उहाँले मेसेज गर्नुभएको थियो है। र यतिखेर भने टेलिफोन सम्पर्कमा आउनुहुने 28 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
15: हेलो, जयमसी सर।
0: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
15: म झारासीबाट कमल मिश्रा बोल्दैछु।
0: कमलजी, धेरै पछि आउनुभयो त तपाईँ है?
15: धेरै टाइम, निकै टाइम गयो।
0: जे होस् सम्झिरहेका छौँ हामीले। अनि
15: धेरै गर्नुहुन्छ अनि त्यही भएर म चाहिँ अलिक त्यति गर्दिनँ अनि।
0: हजुर, अनि सम्झिरहेका छौँ हामीले। अनि सबै ठिकै त हुनुहुन्छ होला नि है?
15: हजुर सबैजना ठिकै छौँ।
0: हजुर, अनि अप्सन एबिसीमा आज कुन टिपन चाहनुहुन्छ? हजुर
15: सी
0: टिपाउन लाग्यो। हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो कमलजी, आउँदै गर्नुहोस् छुटौँ।
15: हस् हुन्छ, जयमसी सर।
0: जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो कमल मिश्र, हुनुहुन्थ्यो झरुवा राशिबाट। झरुवा राशि चाहिँ ललितपुरमा छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 4770754। यतिखेर भने म 29 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
16: हेलो सर, जयमसी।
0: जयमसी हजुर, महेन्द्रजी।
16: हजुर हजुर सर,
0: कस्तो हुनुहुन्छ महेन्द्रजी तपाईँ?
16: म एकदम ठिक ठाक छु सर।
0: ल खुसी लाग्यो। अनि महेन्द्रजीले प्रश्न सुन्न पाउनु भयो त?
16: नै सर, अहिले पाइए छैन सर, काममा व्यस्त छु, तर टाइम हेरेर कल गरेको।
0: हजुर, उसो भए म तपाईँको लागि प्रश्न राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ हजुर बुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति। कुन भन्नुभयो?
16: तिन नम्बर, तिन
0: तिन भनेपछि अप्सन सी है। हस् धेरै धन्यवाद कार्यक्रममा आउनुभयो महेन्द्रजी आउँदै गर्नुहोस् छुटौं हस् उहाँ हुनुहुन्थ्यो महेन्द्र चमार हुनुहुन्थ्यो रूपन्देहीबाट र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र हामी उहाँप्रति धेरै आभारी छौं र कृतज्ञ छौं र हामी यदि तपाईँ आउन चाहनुहुन्छ भने हामी अब तपाईँको फोन कल हामीले 5:53 लिनेछौ त्यसैले फटाफट आउन सक्नुहुनेछ है र यतिखेर भने म 30 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो
17: जयमासी सर के छ खबर अप्सन सी नम्बरको उत्तर
0: रश्मिलाजी खुसी लाग्यो रश्मिलाजी कस्तो मिठो शब्दहरूको माला गाँसेर आउनुहुन्छ र मैले अप्सन सी टिपाएँ है त जयमासी आउँदै गर्नुहोस् छुटौ हामी उहाँ हुनुहुन्थ्यो रश्मिला बोहरा हुनुहुन्छ र एकदमै राम्रो शब्दहरूको माला गाँसेर आउनुहुन्छ अनि उहाँले अप्सन सी टिपाएर जानुभएको छ टक्क बोल्नु भएर टक्क टिपाएर जानुहुन्छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ र वाट्सएपको लागि नम्बर 9893446 रहेको छ र कल गर्न चाहनुहुन्छ भने 01477075754 रहेको छ र तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँले हाम्रो पात्रो ओपन गर्नुभएर क्लिक गर्नुभएर त्यहाँ रेडियो एप्स छ र रेडियो एप्समा पनि क्लिक गर्नुभएर त्यहाँ धेरै रेडियो आउँछ सर्च बक्समा जानुभएर गुड न्युज एफएम भनेर सर्च गर्नुभयो भने हाम्रो पात्रो मार्फत सुन्नको लागि चाहिँ एकदमै सजिलो छ अथवा अब गुड न्युज एफएमकै वेबसाइटमा जानुहुन्छ भने www.goodnewsfm.com.np लगइन गर्नुभएर सुन्न सक्नुहुनेछ है र यतिखेर भने म 31 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु हेलो हेलो हजुर
18: हेलो
0: हजुर मनोजी बोल्दै हुनुहुन्छ
18: हजुर
0: जयमसी तपाईँ धेरै पछि आउनुभयो भने मैले तपाईँको आवाजलाई चिन्न सफल भएँ अनि मनोजी मनोज श्रेष्ठ है खुसी लाग्यो अनि प्रश्न सुन्न पाउनु भयो त अप्सन सी टिप्न चाहनुहुन्छ है धेरै धन्यवाद कार्यक्रममा आउनुभयो मनोजी आउँदै गर्नुहोस् छुटौँ जयमसी हजुर उहाँ हुनुहुन्थ्यो मनोज श्रेष्ठ हुनुहुन्थ्यो उहाँले अप्सन सी टिपाएर जानुभएको छ र धेरै पछि आउनुभयो हाम्रो कार्यक्रममा र पनि हामीले एकदमै सम्झिरहेका छौं है र अब आउनुहुने श्रोता यदि आउन चाहनुहुन्छ भने एकजना श्रोतालाई हामी प्राथमिकता दिनेछौं अनि यदि आउनु भएन भने केही छैन हाम्रो प्राविधिक मित्रले एकदमै मिठो भन्दा मिठो गीत तपाईँलाई मनपर्छ होला सायद अनि त्यस्तो गीत उहाँले बजाउँदै हुनुहुन्छ उहाँको रोजाइमा है बजाउँदै हुनुहुन्छ र उहाँले गीत खोज्दै गर्नुहुँदाखेरि तपाईँ आइहाल्नुभयो भने आइहाल्नुभयो नत्र भने चाहिँ हामी गीत बजाउनतर्फ लाग्नेछौँ तर यहाँ टेक्स्ट मेसेज चाहिँ म पढ्न चाहन्छु शर्मिला तामाङ हुनुहुन्छ खोटाङबाट र उहाँले अप्सन सी टिपाउनु भएको छ शर्मिलाजी तपाईँले पठाउनु भएको अप्सन चाहिँ मैले 32 नम्बरमा टिपेको छु ल तपाईँको नाउँ चाहिँ र धेरै धन्यवाद कार्यक्रममा आउनुभयो आउने दिनहरूमा पनि आउन सक्नुहुनेछ र यतिखेर कोही हुनुहुन्छ सुजनजी हजुर उहाँले हुनुहुन्न भन्नुभएको छ र यो गीत तपाईँको लागि म राख्न चाहन्छु त्यसपछि जतिजनाले सामाजिक सञ्जालमा मार्फत अथवा वाट्सएपमा टिपाउनु भएको छ र तपाईँहरूको नाउँ पनि म टिप्न गइरहेको छु र छुटेको नाउँ विजेताको नाउँ र सही जवाफ लिएर म आउने नै छु एकैछिन कतै नजानुहोस् है त

0: हजुर यो निकै मिठो गीत बज्दै थियो, ब्याकग्राउन्डमा तपाईँले सुन्न सक्नुहुनेछ र यो गीत सुन्दै पनि गर्नुहोस् र छुटेको नामहरू म तपाईँलाई बताउन जाँदैछु। हुनुहुन्थ्यो व्हाट्सएपमा म्यासेज गर्नुभएको थियो सञ्जित गुइडेल हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको थियो, 34 नम्बरमा हुनुहुन्थ्यो, मैले 33 नम्बरमा बताइसकेको छु र 34 नम्बरमा हुनुहुन्थ्यो गंगा आचार्य हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको थियो, अनि 35 नम्बरमा हुनुहुन्थ्यो सन्त आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन टिपाउनु भएको थियो सी र अहिलेसम्म सी नै टिपाउनु हुनेहरू हुनुहुन्छ। 36 नम्बर हुनुहुन्छ लेया गुरुङ हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। 37 नम्बरमा शोभा आचार्य हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। 38 नम्बरमा हुनुहुन्छ मनिषाजी हुनुहुन्छ, अप्सन सी टिपाउनु भएको छ। अनि त्यसै गरी हुनुहुन्छ 39 नम्बरमा हुनुहुन्छ विजय महर्जन हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। 40 नम्बरमा हुनुहुन्छ रमेश रेग्मी हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। 41 नम्बरमा हुनुहुन्छ अन्जु रेग्मी हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। त्यसै गरी 42 नम्बरमा हुनुहुन्छ लक्ष्मी आचार्य हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ। आज कार्यक्रममा 42 श्रोताहरूको सहभागिता रहेको छ र हामी धेरै धन्यवाद दिन चाहन्छौ तपाईँ सम्पूर्णलाई र जसले सही जवाब टिपाउनुभयो, जसले गेस गर्नुभयो तपाईँहरूलाई। र अब भने म सही जवाब तपाईँ समक्ष राख्न चाहन्छु। आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको थियो, याकुब अब्राहमका को थिए? अप्सन एमा रहेको छ हजुरबुवा, अप्सन बीमा रहेको छ छोरा, अप्सन सीमा रहेको छ नाति। भनेपछि सही जवाब चाहिँ के हो भन्दाखेरि तपाईँले पल्टाउन सक्नुहुनेछ मती एक अध्यायको दुई पदमा लेखिएको छ, मजाले बुझ्ने गरेर त्यहाँ चाहिँ के लेखिएको छ भन्दाखेरि अब्राहम इसहाकका पिता थिए, इसहाक याकुबका पिता थिए, याकुब यहुदा र तिनका दाजु भाइहरूका पिता थिए भनेर बताएको छ है। अझ यसरी बताउँदाखेरि कतिले नबुझ्नु होला, यसरी म तपाईँलाई बुझ्ने गरेर बताउँछु ल त। अब्राहमका छोरा इसहाक थिए, इसहाकका छोरा याकुब थिए, याकुबका छोरा यहुदा र तिनका दाजुहरू दाजुभाइहरू भनेपछि अब्राहमको छोरा इसहाक, इसहाकका पनि छोरा याकुब भनेपछि को परे भन्दाखेरि अप्सन ए हजुरबुवा होइन, अप्सन बी छोरा पनि होइन, छोरा त इसहाक भइहाल्यो, अप्सन सी रहेको छ इसहाक रहेको छ है, अप्सन सी रहेको छ नाति। भनेपछि सही जवाब चाहिँ अप्सन सी रहेको छ र तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र अब भने 42 मध्येमा सबैभन्दा शुरूमा कसले सही जवाब टिपाउनु भयो हेरौँ है त। सबैभन्दा शुरूमा कल गर्नुभएको थियो पर्वतबाट राधाराम आचार्य हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाउनु भएको छ र सही जवाब शुरूमा मिलेको कारणले गर्दाखेरि उहाँ चाहिँ स्वतः विजेता भन्नुभएको छ। अब सामाजिक सञ्जाल मार्फत विजेता घोषणा गर्दाखेरि गोला प्रथा गर्दाखेरि चाहिँ उहाँले अप्सन सी भनेर कमेन्ट गर्नुभएको थियो, उहाँको नाउँ रहेको छ भक्ति थापा मगर हुनुहुन्छ, उहाँ चाहिँ सामाजिक सञ्जाल मार्फत विजेता भन्नुभएको छ र तपाईँले पनि नम्बर टिपाउन सक्नुहुनेछ है भक्तिजी। र अब भने तेस्रो नम्बरमा प्राविधिक मित्रले छान्नु भएको नम्बर रहेको छ 31 नम्बर भनेर उहाँले अन्य इयरमा मलाई पठाउनु भएको छ, 31 को पढ्नु भएको छ हेरौँ है त। 31 हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ, उहाँको नाउँ रहेको छ मनोज श्रेष्ठ हुनुहुन्छ, तपाईँ विजेता भन्नुभएको छ हाम्रो प्राविधिक मित्र सुजनजीको तर्फबाट है। र अब भने अब विजेता घोषणा गर्नको लागि विशेष विजेता भनौँ यो चाहिँ, र अब म नम्बर तान्न गइरहेको छु, कुन चाहिँ नम्बर मेरो हातमा पर्छ थाहा छैन है, र यतिखेर मेरो हातमा नम्बर परिसकेको छ, प्राय अन्तिम अन्तिमको नम्बर पर्थ्यो भने आज त बिचको परेको छ, लगभग लगभग झन्झने बिचको भनौँ, 16 नम्बर मेरो हातमा परेको छ। 16 नम्बरमा हुनुहुन्छ, उहाँले अप्सन सी टिपाउनु भएको छ, उहाँको नाउँ रहेको छ श्रीराम दाहाल हुनुहुन्छ, तपाईँलाई धेरै धेरै बधाई छ। हजुर कार्यक्रम सकेपछि तपाईँले पनि आफ्नो नम्बर हाम्रो प्राविधिक मित्र सुजनजीलाई टिपाउन सक्नुहुनेछ र तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रममा भाग लिएर साथ दिनुभयो, आउने हप्ता पनि भाग लिन सक्नुहुनेछ। र सुजनजी तपाईँलाई पनि धन्यवाद, एकदमै भरमग्दुर सपोर्ट गर्नुभएको छ र तपाईँहरू सबैलाई जसले सुनेर मात्र पनि साथ दिनुभयो सबैलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुत सुनिल राज लामा बिदा हुन चाहन्छु। गुड न्यूज एफएम 105.1 MHz सुन्दै गर्नुहोस्।
1: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।
2: कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुका 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबललाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षहरूलाई हामी तपाईँको चरणमा जस्ता तस्तै प्रस्तुत गर्ने गर्दछौ। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबलको गहिराईमा तपाईँलाई लिएर जानु र बाइबललाई पूर्ण रूपले तपाईँको बीचमा प्रकट गर्नु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य रहेको छ। तादनी श्रोता, आज पनि हामी त्यही उद्देश्य अनुरूप अबको आधी घण्टासम्मको लागि तपाईँको बीचमा आइपुगिसकेका छौ। श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिने जिम्मेवारी पनि तपाईँकै रहेको छ र साथसाथै यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले यसको बारेमा सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। तादनी श्रोता, सायद तपाईँले यो कार्यक्रमलाई नियमित रूपले सुन्दै आइराख्नु भएको छ भने म विश्वास गर्छु तपाईँले पवित्र धर्मशास्त्र बाइबललाई निकै नजिकबाट चिनिसक्नु भएको छ। बाइबल धर्मशास्त्रमा दिइएका सन्देशहरू पहिला त हाम्रो जीवनशैली, फेरि त्यसपछि हाम्रो आत्माको उद्धार र मुक्तिका कुराहरू यसले बताउने गर्दछ। के तपाईँ मुक्ति पाउन चाहनुहुन्छ? के तपाईँले उद्धार पाउन चाहनुहुन्छ? तपाईँ के यस्तो एउटा अवस्थामा पुग्न चाहनुहुन्छ जुन अवस्थामा सबै समय सुख शान्ति र आनन्दको समय होस् र तपाईँ त्यहाँबाट कहिले पनि बाहिर निस्कन नपरेको होस्? कि तपाईँ त्यस्तो प्रकारको एउटा आनन्दको ठाउँमा प्रवेश गर्न चाहनुहुन्छ? सायद यो कुरा सुनिसकेपछि तपाईँको मनमा एउटा जिज्ञासा आयो होला, कहीँ कतै के यस्तो ठाउँ पनि सम्भव छ र? सायद तपाईँले सुखको ठाउँ भन्नाले कस्तो ठाउँलाई सम्झनुहुन्छ? एकदमै विकसित देश जहाँ सबै काम कुराहरू एआईले गर्छ, ह्युमन राइट रोबोटले गर्छ, जहाँ तपाईँको काम भनेको केवल बस्ने खाने र रोबोटलाई कमान्ड गर्ने मात्रै हो, कि त्यस्तो कुरालाई ठान्नुहुन्छ? वा फेरि सुख र शान्तिको देश भन्नाले केलाई सम्झनुहुन्छ? कुन देशलाई सम्झनुहुन्छ? अमेरिका, जापान या कोरिया या फेरि रसिया अथवा अरू कोही देश? आदरणीय श्रोता, यदि तपाईँले यी कुराहरूलाई सुख र शान्तिको देश भनेर ठान्नुहुन्छ भने पख्नुहोस्, तपाईँ गलत हुनुहुन्छ भनेर म भन्छु। शान्तिका कुरा गर्नुहुन्छ भने ती देशहरूमा भन्दा बेसी हाम्रै देशमा शान्ति छ। सुखको कुरा गर्नुहुन्छ भने ती देशहरूमा पैसा त प्रशस्त छ तर सुख छैन। यहाँसम्म कि त्यो देशमा बस्ने जो कोही नागरिकहरू छन् भने उनीहरूले खाना खाने बेलाकोमा 5 मिनटको फुर्सद पनि पाउँदैनन्। उदयचलदेखि अस्तायचलसम्म अथवा एकदमै अबेर रातिसम्म त्यहाँ काम गर्नुपर्ने हुन्छ र बिहान झिसमिसे उज्यालो हुनुभन्दा अगाडिदेखि उठेर काममा लाग्नुपर्ने हुन्छ। तपाईँ ती ठाउँहरूमा एक दिन काम नगर्नुहोस्, तपाईँको पेट पूर्ण रूपले भोको रहन्छ। तर हाम्रो देश नेपालमा तपाईँ 1 महिना काम नगर्नुहोस्, फेरि पनि तपाईँ भोको रहनुहुन्न। होला तपाईँसँग पैसा हुँदैन तर पनि तपाईँले खानुहुन्छ। अब विचार गर्नुहोस्, सबभन्दा सुखी देश र सबभन्दा आनन्दको देश कुन हो? तपाईँको मनमा अब चाहिँ सायद यो जवाफ आयो होला, हाम्रो देश नेपाल नै हो। तुलनात्मक रूपले हो, तर जहाँ अनन्तका कुराहरू छ, जहाँ चाहिँ आँसु र रोदन हुँदैन, त्यस्तो ठाउँको कुनै तपाईँ खोजी गर्नुहुन्छ भने त्यो चाहिँ हाम्रो देश नेपाल पनि होइन। यहाँ पनि छ, आँसु छ, रोदन छ, पीड़ा छ, समस्या छ। फरक यति हो, अन्य देशहरूको तुलनामा हाम्रो देशमा कुनै क्षेत्रमा केही बढी होला, कुनै क्षेत्रमा केही कम होला, तर पूर्णता छैन। तर आज म कुरा गर्न लागिरहेको यस संसारका मुलुकको विषयमा होइन, यसै आउने संसार जसलाई स्वर्गको देश भनिन्छ, जहाँ प्रभु येशू ख्रीष्टले हामीहरूको लागि ठाउँ तयार गरिराख्नु भएको छ। त्यस ठाउँको कुरा मैले गर्दैछु। आदरणीय श्रोता, प्रभु यीशु ख्रीष्टले केवल आत्माको कुरा गरेर, आत्माको सान्त्वनाको कुरा गरेर जानु भएन, या भनौँ उहाँले एउटा हामीलाई मन बुझाउने एउटा बाधा भनौँ एउटा प्रतिज्ञा मात्रै गरेर जानु भएन, तर उहाँले जे भनेर जानुभयो त्यो वास्तवमै उहाँले तयारी गर्दै हुनुहुन्छ भनेर हामी विश्वास गर्न सक्छौँ। र यदि हामीले उहाँको जीवनीलाई गहिरो रूपले अध्ययन गर्ने हो भने उहाँले जीवनमा जे बोल्नुभयो त्यो उहाँले गर्नु नै भयो, र उहाँको मुखमा एउटा पनि झुट पाइएन भनेर उल्लेख गरिएको छ। अब सोच्नुहोस्, यस संसारमा छँदा उहाँले एक शब्द पनि झुट बोल्नु भएन भने अब उहाँ स्वर्गमा झन् जाने कुरामा, स्वर्गीय मामलामा कसरी झुट बोल्न सक्नुहुन्छ? यी आधारमा हामी थाहा गर्न सक्छौ कि हाम्रा प्रभु यीशु ख्रीष्टले हाम्रो निम्ति ठाउँ तयार गर्दै हुनुहुन्छ, अनि हामी उहाँले तयार गर्नुभएको ठाउँमा जब पुग्छौ त्यसपछि हामीले वास्तविक मुक्तिको आनन्द उठाउन सक्छौ। श्रोता, उहाँ छोडी अरू कसैले पनि हामीलाई वास्तविक मुक्ति र उद्धार दिन सक्दैन। चाहे जोसुकैले जस्तो सुकै प्रतिज्ञा गरोस् वा चमत्कार देखाओस्, ख्रीष्ट येशु छोडी अरू ठाउँबाट हामीले कहीँ पनि मुक्ति र उद्धार पाउन सक्दैनौ। आदरणीय श्रोता, उहाँ नै हाम्रो निम्ति मुक्तिदाता हुनुहुन्छ, उहाँ नै हाम्रो उद्धारकर्ता हुनुहुन्छ। आदरणीय श्रोता, के तपाईँ यस्ता प्रकारका मुक्ति चाहनुहुन्छ? त्यसो भए येशु ख्रीष्ट नै हुनुहुन्छ। त आउनुहोस्, यो विषयमा अझै हामी धर्मशास्त्र बाइबलका खण्डहरूले के भन्छ अझै गहन रूपले हेरौं, तर त्योभन्दा अगाडि मन र आत्माको तयारीको निम्ति एउटा सुमधुर भक्ति गीत म तपाईँको बीचमा राख्न चाहन्छु। गीतपछि म आउनेछु। अहिले पनि सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने ढिला नगरिकन हामी आजको विषयवस्तुलाई थप अगाडि बढाउन गइरहेको छु। श्रोता, येशूले भन्नुभयो यूहन्ना 14:6, बाटो सत्य र जीवन म नै हुँ, म द्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। यो उहाँको कथन हो, उहाँको भनाई हो। र यो सुन्दा अलिकति तपाईँ हामीलाई अविश्वसनीय लाग्न सक्छ, तर वास्तविकता यही हो। जो येशूख्रिष्ट आएपछि येशूख्रिष्टले तय गर्नुभएको होइन, तर यो संसारको उत्पत्ति भन्दा अगाडिदेखि नै तय भएको, अगाडि नै पूर्व योजनाद्वारा निर्धारित गरिएको कुरा थियो। सुन्दा कतिलाई लाग्न सक्ला यो त एक प्रकारको घमण्ड हो, म नै हुँ भन्ने, तर यो अहम्ता थिएन, यो वास्तविकता थियो। र वास्तविकता हो पनि। श्रोता, हामी हेर्छौ अन्य धर्मशास्त्रहरूलाई मुक्तिको बारेमा के भन्छ भनेर हामीले खोज्यौं भने, हजारवटा धर्मशास्त्रहरूले हजार थरीका कुराहरू गर्छन् जसमा सत्यता कहीँ पनि पाइँदैन। यो हो कि त्यो हो, यस्तो हो कि उस्तो हो भन्ने कुरा उल्लेख गरेको हामी पाउँछौ। तर बाइबल धर्मशास्त्रमा हेरौं भने सबैलाई एक समान एउटै कुरा बताइएको हामी पाउँदछौ। प्रेसता, अझ कतिपय धर्मशास्त्रहरूले घुमाउरो पारामा यही तथ्यलाई उजागर गरेको छन्। तपाईँले धर्मशास्त्र अध्ययन गर्नुहुन्छ भने धर्मशास्त्रहरूलाई हामीले विश्लेषणात्मक रूपमा पनि हामीले अध्ययन गर्नुपर्ने हुन्छ। सिधा रूपले अध्ययन गर्दा हामी केही देख्दैनौ, तर घुमाउरो पाराले कति कुराहरू त्यहाँ बताइएको छ र त्यसले येशूलाई नै संकेत गरेको हामी देख्न सक्छौ। आदरणीय श्रोता, यदि हामीले धर्मशास्त्रको गहिराईलाई खोतल्दै जाने हो भने, चाहे त्यो जुनसुकै दर्शनहरू हुन्, पूर्वीय हुन् या पाश्चात्य दर्शन, पाश्चात्य दर्शनमा केवल बाइबल मात्रै हो भनेर नसोच्नुहोस्। बाइबल हाम्रै मध्य पूर्वीय दर्शन अन्तर्गत पर्दछ। पाश्चात्य दर्शन ग्रीसको दर्शन हो, अर्थात् ग्रीसबाट उत्पन्न भएको दर्शन शास्त्र हो, त्यसलाई हामी पाश्चात्य दर्शन भन्न सकिन्छ। तर बाइबल कुनै पश्चिमा देशको उपज होइन, यो हाम्रै एसिया महादेशमा भएको पूर्वीय मध्य पूर्वीय दर्शन भनौँ अरे, जसलाई स्वयं सृष्टिकर्ता आफै संसारमा पहिलेका सिनाई पर्वतमा अवतरित हुनुभयो प्रत्यक्ष रूपमा, जसलाई भौतिक आँखाले देखे, भौतिक कानले सुने र भौतिक रूपमा परमेश्वरको उपस्थितिबाट आउने रात र तापको त्यो न्यानोपन र उहाँको छत्र छायाको शीतलतालाई महसुस गरे। त्यहाँबाट शुरूआत भयो र पछि येशू आउनुभयो, जो त्यही सृष्टिकर्ता परमेश्वरको अवतार हुनुहुन्छ, मानव अवतार, यहोवे परमेश्वरको मानव अवतार। उहाँ मानव बनेर आउनुभयो र उहाँ आफैले पनि मुक्ति र उद्धारको बारेमा बताउनु भयो। यसकारणले गर्दा यो कुनै दर्शन होइन, यो वास्तविकता हो, अनि यो कुनै एउटा किम्वदन्ती होइन, यो सत्यता हो। श्रोता, येशूले जे भन्नुभयो त्यो विश्वव्यापी सत्यता हो, यसलाई अब न कसैले नकार्न सक्छ, न कसैले होइन भन्न सक्छ। श्रोता, हामीले हेर्दै जाने भने एफिससको मण्डलीलाई प्रेरित पावलले यसो भन्छन्, उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्मामा पिता कहाँ प्रवेश पाएका छौ। हामी दुवै को? तिमी एफिससका व्यक्तिहरू। ती एफिससका व्यक्तिहरू को हुन्? तिनी पश्चिमा संस्कृति अर्थात दर्शन शास्त्रमा हुर्केका मानिस, ग्रीसका मानिसहरू हुन्। उनीहरू ग्रीसमा बस्थे, ग्रीकहरू हुन्, र कोही यहुदीहरू ग्रीक बनेका थिए। ती सबै र प्रेरित पावल जो यहुदी थिए, उनी सबैले एउटै आत्मा अर्थात परमेश्वरको आत्मा, पवित्र आत्माद्वारा येशूख्रिष्टको नाउँमा प्रवेश पाएका हुन्। श्रोता, अझै हामीले हेर्दै जाने हो भने हिब्रू 10:20 उल्लेख गरिएको छ, हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनु भयो। कसले? येशूख्रिष्टले, जसको कारण पर्दाद्वारा अर्थात उहाँको शरीरद्वारा भएर हामी भित्र पस्न सक्छौ। यहाँ एउटा भौतिक तर स्वर्गको नमुनालाई आकृति गरिएर स्वर्गको नमुना अनुसार बनाइएको मन्दिरका कुरा गरिएको छ। यद्यपि त्यो मन्दिर जहाँ पुजारीहरू मात्रै पस्दथे, लेबीहरूमा पनि प्रधान पुजारी, तर यहाँ त्यो मन्दिर चाहिँ पृथ्वीमा अस्तित्वमा छैन अहिले, तर स्वर्गमा
अझै त्यो अस्तित्वमा छ र पुजारीहरू पर्दाहरूको बीचबाट भएर छिरेर महापवित्र स्थानमा जानु पर्थ्यो, तर स्वर्गमा अब त्यो पर्दाद्वारा होइन, ख्रिस्ट येशूको शरीरद्वारा, त्यो शरीर जो तपाईँ हाम्रो पापको निम्ति क्रुसमा तोडियो, क्रुसमा चोट पारियो, मारियो अनि फेरि तेस्रो दिनमा स्वयं सृष्टिकर्ता परमेश्वरद्वारा जीवित पारिनु भयो, त्यो शरीरद्वारा अर्थात् त्यो शरीरलाई अहिले हामी के भन्छौ, रोटी जसलाई उहाँको शरीर भनेर भन्छौ, दाखरस जसलाई हामी उहाँको करारको रगतको एउटा संकेतको रूपमा लिन्छौ। आदरणीय श्रोता, योद्वारा हामी परमेश्वरको उपस्थितिमा पस्न सक्छौ भनेर भन्दछौ। यूहन्ना 1:14 भन्दछ, परमेश्वर चाहिँ अर्थात येशू वचन हुनुहुन्थ्यो र उहाँ त्यही वचन देहधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रो बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो। प्रेसता, यो प्रेरित यूहन्नाको गवाही हो, उनले साँच्चै नै येशू ख्रीष्टलाई देखे। उनी त्यहाँ थिए जहाँ येशू ख्रीष्टले आफ्नो स्वर्गीय महिमामा आफ्ना चेलाहरूलाई दर्शन दिँदै हुनुहुन्थ्यो। त्यो डाँडामा पत्रुस, याकुब र यूहन्ना तीनजना थिए र त्यो तीनजनाको बीचमा उहाँले प्रार्थना गर्दै गर्दा उहाँको वस्त्र परिवर्तन भए, शरीर परिवर्तन भए, अनुहार परिवर्तन भयो र त्यो महिमा जो स्वर्गको महिमा थियो उनीहरूले प्रत्यक्ष देखे, छोए र आवाज सुने। चम्किलो बादल भित्रबाट स्वर्गीय आवाज, जसरी मोसाले सिनाई पर्वतको टाकुरामा बादल र आगोको खामोको बीचबाट परमेश्वरको आवाज सुनि, त्यसै गरी यी चेलाहरूले पनि येशू ख्रीष्टको उपस्थितिमा पहिले उहाँको स्वर्गीय महिमाको दर्शन गरे, फेरि बादलहरूको बीचबाट त्यसरी नै आवाज सुने जसरी मोसाले सुने। र त्यही कुरा यहाँ 1:14 प्रेरित यूहन्ना लेख्छन्, जो येशू ख्रीष्टको अत्यन्त निकट चेलाहरू थिए। अब विचार गर्नुहोस्, हामी येशू ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ भनेर र उहाँ मुक्तिदाता होइन भनेर कसरी हामी भन्न सक्छौ? उहाँले भनेका कुराहरू सबै झुटा हुन् भनेर हामी कसरी भन्न सक्छौ? अह, उहाँले बोल्नुभएका हरेक वचनहरू जो येशूले भन्नुभयो ती 100% होइन 1000% विश्वासयोग्य छन् भनेर हामी भन्न सक्छौ। श्रोता, अब हामी हेर्दै जान्छौ भने यूहन्ना 1:4 उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो भनेर प्रेरित यूहन्ना गवाही दिदछन्। के तपाईँ त्यो ज्योतिलाई देख्नुहुन्छ? श्रोता, यूहन्ना 6:35 येशू आफै भन्नुहुन्छ, जीवनको रोटी म नै हुँ, म कहाँ आउने भोकाउने छैन र म माथि विश्वास गर्ने कहिल्यै तिर्खाउने छैन। भोक के हो? भोक पेटको भोक होइन, त्यो भोक आत्माको भोक हो। त्यो भोक चाहिँ हाम्रो शरीरलाई खाना खानु पर्ने आवश्यकता होइन, त्यो भोक चाहिँ हाम्रो आत्माको भोक हो। साथै तृष्णा हाम्रो मनमा पानीको कमी भएर आएको डिहाइड्रेसन होइन, तर सृष्टिकर्ता परमेश्वर जो हामी पापको कारणले गर्दा अलग भएका थियौं उहाँसँग एकाकार हुने एउटा लालसा, र त्यो लालसा जो कहिले पूरा हुन सकेको थिएन र अन्य उपायद्वारा पूरा पनि भएको थिएन, र त्यो तृष्णालाई पूरा गर्नलाई मानिसहरूले लाखौं करोडौं तरिकाहरू अप्नाए, कयौंचोटि रुखमुनि बसे तपस्या गरे, कयौंचोटि तीर्थ यात्रातिर गए र तीर्थ जाँदा जाँदै आफ्नो शारीरिक चोला बिसाए, फेरि पनि उनीहरूको सर्वशक्तिमान परमेश्वरसँग एकाकार हुने जुन तृष्णा थियो, जुन तीर्खा, त्यो तीर्खा मेटिएको थिएन र यो सदियौंदेखि त्यो दिनसम्म मेटिएको थिएन र आज पनि यदि तपाईँसँग येशू ख्रीष्ट हुनुहुन्न भने मेटिने छैन। येशू ख्रीष्ट हाम्रो आत्मा जो हामीभित्र भएको रूह छ त्यो आत्मालाई परमात्मा अर्थात परमप्रभु परमेश्वरको आत्मासँग एकाकार गराउनको लागि आउनु भएको हो। जब हामी सृष्टिकर्ता परमेश्वरको आत्मासँग एक हुन्छौ तब हाम्रो आत्माको तृष्णा चाहिँ सदाको लागि मेटिएर जान्छ अनि हाम्रो आत्माको भोक सदाको लागि मेटिएर जान्छ। हो, ख्रीष्ट येशूले यही भन्नुभएको हो, तर सुन्नेहरूले बुझे, साँच्चै नै यो मानिस चाहिँ कसरी हाम्रो रोटी हुन सक्छ? यो त एउटा साधारण मानिस हो, यसले हाम्रो तीर्खालाई कसरी मेटाउन सक्छ? यो त एउटा सिकर्मीको छोरा हो, मानिसले यसरी बुझे र उहाँलाई कतिले भने
यो मानिसको मन ठेगानमा छैन। कतिले भने यो मानिसलाई भूत लागेको छ, त कतिले भने यो मानिस अब संगत गर्न योग्यको छैन, यसले धेरै फोहोरी कुरा बोल्दछ। तर येशू जो बोल्दै हुनुहुन्थ्यो हाम्रो आत्माको आवश्यकतालाई सम्बोधन गरेर बोल्दै हुनुहुन्थ्यो, र येशूले जे भन्दै हुनुहुन्थ्यो त्यो वास्तविकता भन्दै हुनुहुन्थ्यो। श्रोता, उहाँ देख्दाखेरि बाहिरबाट एक सिकर्मिक परिवारको एउटा जेठो छोरा हुनुहुन्थ्यो, तर उहाँ त्यो महिन उहाँ स्वयं सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, र उहाँ त्यही नै हुनुहुन्थ्यो र त्यही नै हुनुहुन्छ। श्रोता, यो कुराहरू ती व्यक्तिहरूले बुझ्न सक्छन् जसको आत्मिक आँखा खोलिएको छ, जसले आत्माको भाषालाई बुझ्ने अभ्यास गरेको छ, जसले आत्माको कुरालाई आफ्नो आत्माको खाँचो र आवश्यकतालाई जानेको छ। हो, त्यो व्यक्तिले यी कुराहरू सहजै बुझ्न सक्छ र दौडँदै येशूतिर गएर झ्याम्मिन्छ, किनभने उसले खोजेको कुरा चाहिँ प्रभु येशूसँग छ नि त। श्रोता, तपाईँ के चाहनुहुन्छ? तपाईँको चाहना के हो? तपाईँको चाहना भौतिक कुरा नै हो भने सायद तपाईँका शरीरको भौतिक कुराहरू यसरी प्रभुले अरू नै माध्यमबाट पूरा गर्नुहुन्छ, तर येशूबाट होइन। र तपाईँले येशूलाई, यदि तपाईँ आफ्नो शरीरको चाहना राख्नुहुन्छ भने येशूका यी कुराहरू तपाईँको निम्ति बेतुक र बेकार लाग्न सक्लान्, तर यदि साँच्चै तपाईँको आत्मा चाहिँ परमेश्वरको निम्ति मरि मेटेको छ, तिर्खाएको छ भने येशू त्यो बाटो हुनुहुन्छ। दाउदले यसरी भनेका छन्, मेरो प्राण परम प्रभुको निम्ति मरि मेट्छ, अनि फेरि अर्को ठाउँमा यसरी भन्छन्, जसरी हिरणले अर्थात हरिणले पानीको तृष्णा गर्छ, त्यसै गरी हे परम प्रभु मेरो आत्माले मेरो प्राणले तपाईँको तृष्णा गर्दछ। आदरणीय श्रोता, दाउदको यो तृष्णा मेट्ने त्यतिखेर कोही पनि थिएन, कुनै पनि बहाना थिएन, कुनै पनि माध्यम थिएन। सोच्नुहोस्, यदि दाउदको समयमा येशू ख्रिस्ट त्यहाँ हुनुहुन्थ्यो भने र येशू ख्रिस्टले यो कुरा दाउदको अगाडि भनिदिनु भएको थियो भने दाउद सायद येशूसँग यसरी टाँसिन्थे, मानौ उनी अब अलग व्यक्ति होइन, येशू ख्रिस्टकै शरीरको अङ्ग जस्तै भएर टाँसिन्थे। उनले येशूको पाउलाई कसेर पक्रिने थिए र आफ्नो छातीमा टाँसिरहने थिए, किनभने उनले बुझ्ने थिए साँचो रूपमा मेरो भोकलाई मेटाउने र मेरो आत्माको तृष्णालाई प्यास बुझाउने उहाँ नै हुनुहुन्छ। श्रोता, उहाँ त्यही कुलबाट आउनुभयो र इसरायलीहरूको बीचमा पहिले यो कुरा भन्नुभयो, विश्वास गरेनन्। अनि आज पनि यदि तपाईँसँग दाउदको जस्तो तृष्णा छ, दाउदको जस्तो भोक छ भने अब प्रभु येशू ख्रिस्ट तपाईँको निम्ति तपाईँको तृष्णालाई मेटाउन उहाँ तयार हुनुहुन्छ। श्रोता, हामीले प्रेरितको पुस्तक 4 अध्यायको रूपमा मेरो भोकलाई मेटाउने र मेरो आत्माको तृष्णालाई प्यास बुझाउने उहाँ नै हुनुहुन्छ। श्रोता, उहाँ त्यही कुलबाट आउनुभयो र इसरायलीहरूको

किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन। हो श्रोता, यो अब चाहिँ त्यही प्रेरित पत्रुसको कथन हो जसले यहुन्नाले झैं त्यो पर्वतको टाकुरामा येशूको महिमालाई देखेको थियो। तर पछि गएर तिनै पत्रुस यहुदीहरूको डरले गर्दा म येशूलाई चिन्दिन्न भनेर इन्कार गरेको थियो। पछि पश्चाताप गरे जब उसले परमेश्वरको आत्मा पाए। त्यसपछि अब खुलेर बोल्दैछन्। जे बोल्दैछन् यो उनको एउटा उत्तेजना होइन, यो उनको हृदयदेखिको एउटा सत्यता हो श्रोता। अनि यो सत्यतालाई मत्तीले कसरी बुझे? एक अध्यायको 21 पदमा उनी लेख्छन्, तिमीले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनुहुनेछ। यो कुराहरू गाब्रियल स्वर्गदूतले मरियमलाई भनेका थिए। श्रोता, मरियमलाई यो कुरा भन्दै गर्दा वास्तवमा मत्ती त्यहाँ थिएनन्, तर जब येशू क्रुसमा चढ्नु भयो, मारिन भयो र तेस्रो दिनमा बौरी उठेर स्वर्ग जानुभयो, क्रुसमा मर्दै गर्दा येशूले आफ्नो संसारिक आमालाई चेलाहरूको जिम्मामा छोड्नु भएको थियो। अनि मत्ती अब मरियमको अगाडि जान्छन् र मरियमलाई सोध्छन्, वास्तवमा येशूको बारेमा स्वर्गदूतले भनेको के थियो? अब मरियमले जस्ताको तस्तै मत्तीलाई बताइदिन्छन् र मत्तीले त्यही कुरा आफ्नो दस्तावेजमा लेख्छन्। श्रोता, यसबाट थाहा हुन्छ कि येशू ख्रिस्ट वहाँ जन्मत भएको नै मानिसहरूलाई मुक्ति दिनको लागि हो, उद्धार गर्नको लागि हो भन्ने कुरा यहाँ हामी थाहा गर्न सक्दछौ। आदरणीय श्रोता, प्रेरित 10:43 पदमा भनेको छ, सबै अगम वक्ताहरूले उहाँको गवाही दिएका छन्। कुन अगम वक्ता? जो उहाँ आउनुभन्दा हजारौं हजार वर्ष अगाडि, 4,000, 5,000, 6,000 वर्ष अगाडिका थिए। ती अगम वक्ताहरूले के गवाही दिए? उहाँमाथि विश्वास गर्ने प्रत्येकले उहाँको नाउँद्वारा पाप क्षमा पाउँछ। प्रेसोता, यी सब कुराहरूलाई विचार गर्ने हो भने हामी के बुझ्न सक्छौ? परमेश्वर प्रभु येशू ख्रीष्ट जो आउनुभयो, उहाँ केवल आकस्मिक रूपमा आउनु भएको होइन, यो चाहिँ सृष्टिकर्ता परमेश्वरले हजारौं वर्षदेखि यहाँसम्म कि पृथ्वीको शुरूआत हुनुभन्दा अगाडिदेखि बनाउनु भएको पूर्व योजना हो भन्ने कुरा हामी यहाँबाट थाहा गर्न सक्छौ। अनि श्रोता, अब चाहिँ फेरि यहुन्ना लेख्छन्, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। यो कथनले येशूलाई विश्वास गर्ने व्यक्ति अब फेरि कसैको नोकर हुँदैन, तर सृष्टिकर्ता परमेश्वरको छोराछोरी भएको हैसियतले येशूको बराबरको हैसियत प्राप्त गर्ने कुरालाई निश्चित दिदछ र यो अधिकार ख्रिस्ट येशूले बाँड्नु भएको। श्रोता, हामीले रोमी 10:9-13 पदमा हेर्नु भने यसरी लेखिएको छ, किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यो र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ। धर्मशास्त्रले भन्छ, उहाँमाथि भरोसा राख्ने कोही पनि शर्ममा पर्ने छैन, किनकि यहुदीहरू र अन्य जातिमा केही भेद छैन, उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष दिनुहुन्छ, किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। आमेन। आदरणीय श्रोता, यो कथन केवल पावल प्रेरितको मात्रै होइन, तर हजारौं वर्ष अगाडिका योएल अगमवक्ताको पनि हो। उनले भनेका छन्, परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ, किनकि परमप्रभुले भन्नुभएको अनुसार सियोन पर्वत र यरुसलममा परमप्रभुले बोलाउनु भएका अनुसार बाँचेकाहरूको छुटकारा हुनेछ। श्रोता, हामीले बोलावट पाएका छौ। कहाँ? यरुसलममा। त्यो यरुसलम जहाँ येशूको उपस्थिति छ त्यही नै यरुसलम हो। र आज यदि तपाईँले प्रभु येशू ख्रीष्टलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्नुभएको छ भने अब उहाँको उपस्थिति तपाईँ भित्र छ र तपाईँ नै अब त्यो आत्मिक यरुसलम हो। श्रोता, अब उहाँलाई पुकार्नुहोस् र उद्धार पाउनुहोस्। यदि तपाईँले आजसम्म येशूलाई विश्वास गर्नुभएको छैन भने, यदि विश्वास गर्नुभएको छ भने आफ्नो विश्वासलाई बचाइराख्नुहोस् र येशूप्रति
सम्पूर्ण वफादार र आज्ञाकारी।

0: आधारित हुनुहोस्। भन्दै अब भने कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कुराकानी सुन्दा तपाईँ कस्तो लाग्यो? तपाईँलाई आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना कार्यक्रम आत्मिक जागरण गुड न्युज एफएम प्राली पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। अब त श्रोता अब नै आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र हामी अर्को कार्यक्रममा फेरि पनि हामी अर्को विषयवस्तुको साथ उपस्थित हुने नै छौ। तबसम्म निरन्तर रूपले हामीलाई सुन्दै रहनुहोस्। अवस्था जय मसीह।
1: गुड न्युज एफएम 105.1।
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। आजको अध्ययन शुरू गर्नुभन्दा अगाडि चाहिँ म एउटा प्रश्न गर्न चाहे, ख्रिस्टमा छुटकारा भन्ने कुरा सुन्दा नै मनमा चाहिँ एउटा प्रश्न आउँछ, त यो विशेष गरिकन बाइबलले यहाँ छुटकारा भन्नाले चाहिँ वास्तवमा चाहिँ के बुझाउँछ?
3: भाइ, छुटकारा भन्नाले मूल्य तिरेर कसैलाई बन्धन वा दासत्वबाट मुक्त गर्नु भन्ने अर्थ बुझिन्छ। हामी पापको बन्धनमा थियौं। पापले मानिसलाई परमेश्वरबाट अलग गर्छ र मानिस आफ्नै शक्तिले त्यस अवस्थाबाट बाहिर निस्कन सक्दैन। तर एफिसीको पुस्तक 1:7 हामीलाई बताउँछ कि ख्रिस्टमा उहाँको रगतद्वारा हामीले छुटकारा पाएका छौं।
2: त्यसो भए हाम्रो छुटकाराको मूल्य ख्रिस्टले तिर्नु भएको रहेछ अनि हामीले आफैले आफ्नो पापको ऋण तिरेर छुटकारा पाएका होइनौ, तर उहाँले हाम्रो निम्ति चाहिँ गर्नुभएको कामद्वारा छुटकारा पाएका रहेछौ, होइन त दाई?
3: बिल्कुलै सही कुरा हो भाइ। यही कुरामा सुसमाचारको सुन्दरता छ। हाम्रो उद्धार मानिसको असल काम, धार्मिकता वा योग्यतामा आधारित छैन। ख्रिस्टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो। उहाँको रगतले पापको मूल्यको प्रश्नलाई सम्बोधन गर्यो। त्यसैले हामीले आफ्नो उद्धारको श्रेय आफैलाई दिन सक्दैनौ। सम्पूर्ण महिमा ख्रिस्टलाई नै जान्छ।
2: साँच्चै नै दाइ, अब चाहिँ म अझै यसलाई गहिरो रूपमा बुझ्दैछु। यसको मतलब यो रहेछ कि परमेश्वरले हाम्रो पापलाई चाहिँ व्यवस्था गरेर क्षमा गर्नुभएको होइन, तर ख्रिस्टले हाम्रो स्थानमा चाहिँ मूल्य तिर्नु भएको रहेछ।
3: एकदमै सही कुरा भाइ। आजको अध्ययनले पनि यही सत्यलाई गम्भीरतापूर्वक लिन्छ। परमेश्वरले पापलाई केवल आँखा चिम्लेर व्यवस्था गर्नुहुन्न, पापको दण्ड र मूल्यको लेखा हुन्छ। पुरानो करारका बलिदानहरूले अन्तत ख्रिस्टको बलिदानतर्फ संकेत गर्थे। ख्रिस्ट नै त्यो पूर्ण बलिदान हुनुहुन्छ जसद्वारा पापको क्षमाको बाटो खोलियो।
2: भनेपछि दाई, यसको अर्थ त हाम्रो पापको क्षमा सस्तो कुरा होइन रहेछ नि त? यसको पछाडि ख्रिस्टले ठूलो मूल्य र बलिदान चाहिँ हाम्रो निम्ति दिनुभएको रहेछ।
3: हो भाइ, यही कारणले ख्रिस्टको क्रुसलाई हामीले सामान्य रूपमा लिनु हुँदैन। हाम्रो क्षमा पछाडि उहाँको त्याग छ। हामीले पाउनुपर्ने दण्ड उहाँले भोग्नुभयो र हामीले पाउन नसक्ने अनुग्रह उहाँले हामीलाई दिनुभयो।
2: साँच्चै नै दाई, यी सबै कुराहरू सुन्दै गर्दाखेरि चाहिँ आजको अध्ययनले चाहिँ हामी हरेकको जीवनको लागि चाहिँ एउटा ठूलो आशा चाहिँ दिन्छ भन्ने कुरा चाहिँ म विश्वास गर्दछु। र हामीले आफ्ना कमजोरी हेरेर निराश हुनुपर्ने होइन, तर ख्रिस्टमा भएको छुटकारा र परमेश्वरको अनुग्रह चाहिँ हेर्नुपर्ने रहेछ।
3: हो भाइ, त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ हामी पापको बन्धनमा आफ्नै शक्तिले मुक्त हुन सक्दैनौ, तर ख्रिस्टमा उहाँको रगतद्वारा हामीले छुटकारा पाएका छौं। उहाँमा हामीले पापको क्षमा पाएका छौं र यो सबै हाम्रो योग्यताले होइन, परमेश्वरको प्रशस्त अनुग्रहले सम्भव भएको। यही कुरालाई ध्यानमा राखी आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
1: मित्र, आज हामी बाइबल अध्ययन एफिसी 1:7 देख्नेछौ। अघिल्लो दिनमा हामीले देख्यौं परमेश्वर पिताले कलिसियाको योजना गर्नुभयो। आज हामी देख्नेछौ परमेश्वर पुत्रले कलिसियाको निम्ति मूल्य तिर्नुभयो। एफिसी 1:7 भनिएको छ, उहाँमा हामीले उहाँको अनुग्रहको धन अनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात पापहरूको क्षमा पाएका छौ। पछाडिको अनन्त भूतकालमा परमेश्वरले हामीलाई चुन्नुभयो, हामीलाई पूर्व नियुक्त गर्नुभयो, पूर्व निश्चय गर्नुभयो र प्रेम हामीलाई ग्रहण योग्य बनाउनुभयो। अहिले हामी अनन्त काल सनातन समयदेखि त्यो समयतिर सर्दछौं जहाँ परमेश्वर पिताको योजनाहरू ख्रिष्टका हातहरूमा राखिएको छ र उहाँले आफ्नो जीवनद्वारा त्यो पूरा गर्नुहुन्छ। यो ऐतिहासिक तथ्य हो कि येशु ख्रिष्ट यो संसारमा 2000 वर्ष पहिले जन्म लिनु भएको थियो। परमेश्वर मानव चोलामा आउनुभयो यो संसारमा र यो पृथ्वीमा 33 वर्ष रहनु भएपछि उहाँ क्रूसमा सारा मानव जातिको निम्ति तिनीहरूको पापको निम्ति मर्नुभयो, पुरिनुभयो र शारीरिक रूपमा पूर्ण ब्युति उठ्नुभयो र स्वर्गमा उक्ली जानुभयो। त्यो परमेश्वरको वचनले हामीलाई दिने ऐतिहासिक तथ्य हो। जब उहाँ यो पृथ्वीमा हुनुहुन्थ्यो उहाँले हामीलाई उद्धार गर्नुभयो र त्यो उद्धार उहाँको रगतद्वारा हो। शास्त्रले भन्छ रगत नबगाइकन पाप मोचन हुँदैन। परमेश्वर पिताले रूपरेखा ढाँचाको खिच्नु भएपछि पुत्र परमेश्वर यो पृथ्वीमा काँटीले छेदिएको हातहरूले चर्च वा कलिसिया बनाउन आउनुभयो। यदि हामी पुरानो नियममा हेर्छौं भने हामी देख्छौ कि पाप मोचन पशु बलिदानको रगतद्वारा हुने गर्दथ्यो, तर पनि त्यसले पापहरूको पूर्ण रूपमा हटाउन सकेन। ती त केवल ख्रिष्ट येशुको आगमन र उहाँको बलिदानहरूतिर मात्र औँल्याइरहेको थियो। जब प्रभु ख्रिष्ट आउनुभयो उहाँले यो काम एकपल्टमा अनि त्यो पनि सधैँको निम्ति पूरा गर्नुभयो, आफ्नो जीवनको बलिदान दिनुभयो। हिब्रूको लेखक यस प्रकार भन्छन्, हिब्रू 10:6-13 ध्यान लगाएर सुन्नुहोला, होम बलिहरू र पाप बलिहरूमा तपाईँ प्रसन्न हुनु भएन। तब मैले भने, हेर्नुहोस् हे परमेश्वर, तपाईँको इच्छा पूरा गर्नलाई म आएको छु। पुस्तकको मुठामा मेरो विषयमा लेखिएको छ। माथि भनिएको छ, बलिदानहरू, भेटीहरू, होम बलिहरू र पाप बलिहरू तपाईँले चाह गर्नु भएन, तपाईँ तिनीहरूमा प्रसन्न हुनु भएन जो व्यवस्था बमोजिम चढाइन्छ। अनि पछिबाट भन्नुभएको छ, हेर्नुहोस् तपाईँकै इच्छा पूरा गर्नलाई म आएको छु। दोस्रोलाई स्थापित गर्नलाई उहाँले पहिलो चाहिँलाई खारिज गर्नुहुन्छ औ त्यही इच्छाबाट त येशु ख्रिष्टको शरीरको एकैचोटिको अर्पणद्वारा हामी पवित्र भएका छौं। औ हरेक पुजारी दिनहुँको सेवा गर्दै पापलाई कदापि हरण गर्न नसक्ने एकै किसिमको बलिदानहरू बार बार चढाउँदै खड़ा हुन्छन्, तर ख्रिष्टले त पापको निम्ति सदाको लागि एउटै बलिदान चढाएर उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ बस्नुभयो। यसपछि उहाँका शत्रुहरू उहाँका पौदान नहुन्जेल उहाँ पर्खिरहनुहुन्छ। एफिसी 1:7 पहिलो खण्डमा लेखिएको छ, जसमा हामीलाई उहाँको रगतबाट उद्धार हुन्छ। जसमा चाहिँले प्रेयको संकेत गर्दछ जो येशु ख्रिष्ट हुनुहुन्छ। हामीलाई ख्रिष्टमा प्रेममा ग्रहण गरिएका छौं। उद्धार नै ख्रिष्टको प्राथमिक काम हो मित्र। त्यही नै कारण ख्रिष्ट पृथ्वीमा संसारमा आउनुभयो। मती 20:28 पदमा भनिएको छ, मानिसको पुत्र सेवा पाउनलाई होइन तर सेवा गर्नलाई आउनुभयो र धेरैको उद्धारको निम्ति जीवन दिन आउनुभयो। उहाँ तपाईँ र मेरो उद्धारको मूल्य दाम तिर्न आउनुभयो। हामी पापहरूमा दासहरू थियौं र उहाँ हाम्रो निम्ति दाम तिर्नु भएर हामीलाई छुटकारा गर्न, उद्धार गर्न र स्वतन्त्र दिन आउनुभयो। अमित्र, ग्रीकमा केही शब्दहरू छन् जुन अंग्रेजीको एउटै शब्द रिडम्सनबाट अनुवाद गरिएका छन्। रिडम्सनको अर्थ हुन्छ छुटकारा वा उद्धार, अनि यसको एउटा ग्रीक शब्द हो एगे रेजो, जुनको अर्थ हुन्छ बजारमा किन्नु। यहाँ खरिददार गर्न गृहिणीको तस्विर छ। तिनले बजारमा केही सागसब्जी फलफूलहरू देख्छिन् र दोकानदारबाट त्यो सामान पैसा तिरेर किन्छिन्। अहिले तिनले ती सामानहरूको निम्ति दाम तिरेकोले गर्दा निश्चय नै ती सामान तिनको भएको छ। यस शब्द एगेरेजो मा विचार चाहिँ खालि यो मात्र छ, किन्नु र लानु, बस। यो नै शब्दको पावलले पहिलो कुरन्थी 6:20 प्रयोग गरे। यहाँ भनिएको छ, किनभने तिमीहरू दाम तिरिएर किनेका हौ, यसकारण आफ्नो शरीरमा र आफ्नो आत्मामा परमेश्वरको महिमा गर, जुन परमेश्वरको हो। त्यसपछि रिडम्सन यानि छुटकारा वा उद्धारको अर्को ग्रीक शब्द छ एक्सागोराजो, यसको अर्थ हो बजारबाट किन्नु। अनि यस शब्दको अर्थसँग विचार चाहिँ यो छ कि आफ्नै प्रयोगको निम्ति किन्नु। देख्नुभयो, कुनै मानिसले बजारमा गएर फल फूलहरू साग सब्जीहरू इत्यादि किन्न सक्छ र किनेर अर्को बजारमा लगेर नाफामा फेरि बेच्दछ। तर यो शब्द एक्सागोराजोको अर्थ यो हो बजारबाट माल सामान किनेर फेरि तिनीहरूलाई कहिले नबेच्नु तर आफ्नै प्रयोगको निम्ति राख्नु। यो शब्द गलाती 3:13 प्रयोग भएको छ, जहाँ भनिएको छ, हाम्रा निम्ति शराब बनेर ख्रिस्टले हामीलाई व्यवस्थाको शराबबाट मोल तिरेर छुटाउनु भयो, किनकि काठमा झुन्डिने हरेक श्रापित हुन्छ भन्ने लेखिएको छ। यसको अर्थ यो हो कि ख्रिस्टले हामीलाई फेरि बजारमा नबेचिनुको निम्ति उद्धार गर्नुभएको छ। उहाँले मूल्य दाम तिर्नु भएको छ र उहाँले हामीलाई बजारबाट, पापको बजारबाट, पापको दासत्वबाट किनेर ल्याउनु भएको छ, दाम तिरेर हामी उहाँको हौ। अनि रिडम्सन उद्धार छुटकाराको तेस्रो ग्रीक शब्द हो अपो लुट्रोसिस। यो नै शब्दको यहाँ Ephesians 1:7 प्रयोग भएको छ, जसको अर्थ हुन्छ कुनै व्यक्तिलाई स्वतन्त्र गर्नको खातिर दाम तिरेर छुटाउनु, छुटकारा दिनु हो। मित्र, रिडम्सन छुटकारा उद्धार अद्भुत शब्द हो। यसको मतलब खाली बजारमा गएर कुनै कुरा किन्नु मात्र होइन, यसको मतलब खाली बजारमा गएर आफ्नो व्यक्तिगत प्रयोगको निम्ति लिएर फेरि कसैलाई कहिले पनि नबेच्नु मात्र होइन, तर यसको अर्थ यो हो दाम तिरेर छुटकारा स्वतन्त्र दिनु हो। छुटकाराको अन्तिम ग्रीक शब्दले छुटकारा दिनको निम्ति दासत्वबाट दासलाई किन्ने कुराको सूचित गर्दछ। यो नै उद्धार वा छुटकाराको लागि शब्द यहाँ यो पदमा छ, यानी अपुलोटोसिस शब्द यहाँ छ। मित्र, मानिसलाई पापमा बेचिएका छन् र पापको बन्धन मुनि छन्। मानिस भ्रष्ट पापी हो, उसले पाप गर्न भन्दा अरू केही गर्न सक्दैन। ऊ पापको दास हो। ख्रिष्ट मानिसको स्वतन्त्रताको किन्न आउनुभयो। ख्रिष्ट मानिसको छुटकाराको किन्न आउनुभयो। त्यही नै प्रभुको तात्पर्य थियो जब उहाँले भन्नुभयो युहन्ना 8:36 पदमा, यदि पुत्रले तिनीहरूलाई स्वतन्त्र बनाउँछ भने तिनीहरू साँच्चै नै स्वतन्त्र भएका छौ या तिमीहरू साँच्चै नै स्वतन्त्र हुनेछौ। यो उद्धार, यो छुटकारा रगतद्वारा हो। त्यो नै मूल्य उहाँले तिर्नुभयो, चुकाउनुभयो मित्र। पहिलो पत्रुस 1:18-19 पदमा भनिएको छ, नाश हुने पदार्थहरू अर्थात चाँदी अथवा सुनले तिमीहरूका पिता पुर्खादेखि चलिआएको व्यर्थको रीतिबाट तिमीहरूले छुटकारा पाइ किनिएका होइनौ, तर थुमाको जस्तो निष्कलंक निर्दोष र अनमोल रगतले अर्थात ख्रिष्टको रगतले किनिएका हौ। ख्रिष्टको रगत सुन र चाँदी भन्दा अनमोल मूल्यवान छ मित्र। उद्धारकर्ताको रगतको थोपाले संसारका हरेक पापीहरूलाई उद्धार गर्न सक्छ, छुटकारा दिन सक्छ। यदि पापीले आफ्नो विश्वास उहाँको उद्धारमा राख्छ भने हामी उहाँको रगतद्वारा उद्धार पाउँछौ, छुटकारा पाउँछौ, मुक्ति पाउँछौ। किनकि रगत नबगाइकन पाप मोचन हुँदैन, पापको क्षमा हुँदैन। यो पुरानो नियमको नियम सिद्धान्त हो जुन हरेक समयको हरेक मानव जातिसँग फिट खान्छ, लागू छ। हामी भेडा बाख्राको रगतद्वारा उद्धार पाएका छैनौ। तिनीहरूले हामीलाई उद्धार गर्न सक्दैनन्, तर ख्रिष्टको अनमोल रगतले मात्र उद्धार गर्न सक्छ। ख्रिष्टको रगतको कारण हामी परमेश्वरबाट क्षमा पाउँछौ, परमेश्वरबाट उद्धार पाउँछौ। किनकि उहाँले हाम्रा पापहरूको दण्ड आफ्नो रगत बहाइकन तिर्नुभयो। मित्र, हामीले कलिसियाको निम्ति परमेश्वर पुत्र प्रभु येशूको कामसँग अहिले व्यवहार गरिरहेका छौं। त्यो काम तीन प्रकारको छ। पहिलो हो, ख्रिष्टले हामीलाई आफ्नो रगतद्वारा उद्धार गर्नुभयो, छुटकारा दिनुभयो। दोस्रो, उहाँले आफ्नो इच्छाको रहस्यको प्रकट गर्नुभएको छ। र तेस्रो, उहाँले हामीलाई उत्तराधिकारले यानि पैतृक सम्पत्तिले अधिकारले पुरस्कृत गर्नुहुन्छ। हामीले रिडम्सन यानि उद्धारको लागि ग्रीक शब्दहरूमा हेर्यौं र देख्यौं कि जुनमा मूल्य दाम तिर्ने कुराको समावेश थियो, जुन मूल्य ख्रिष्टको रगत थियो। हामीले क्षमा पाउन सक्छौ किनभने उहाँले दामको तिर्नु भएको छ। हामीले थाहा पायौं कि परमेश्वर बजारमा जानुभयो जहाँ हामी पापको दासत्वमा बेचिएका थियौं, र उहाँले हामीलाई किन्नुभयो। हामीले यो पनि देख्यौं कि उहाँले हामीलाई स्वतन्त्र गर्नको खातिर किन्नुभयो। उहाँले हामीलाई उहाँ स्वयंको निम्ति प्रयोग गर्नुहुनेछ। उहाँले व्यक्तिगत सम्बन्धको स्थापित गर्नुहुन्छ। हामीले यो पनि देख्यौं कि उहाँले हामीलाई स्वतन्त्र गर्नको खातिर किन्नुभयो आफ्नो रगतद्वारा। अहिले कसैले यो प्रश्न गर्ला कि यस कुराले यो भजनको कुरालाई उल्टो पार्दैन जुनले भन्छ, प्रभु तपाईँले मेरो निम्ति गर्नुभएको महान कामको लागि मैले आफ्नो जीवन तपाईँको लागि दिए, केवल तपाईँकै लागि। मेरो मित्र, यसले निश्चय नै त्यही गर्छ। यहाँ पद 7 उल्लेखित रिडम्सन उद्धार शब्द अपुलोट्रोसिसको अर्थ हो, परमेश्वरले तपाईँलाई कहिले त्यो गर्न भन्नुहुन्न जुन तपाईँ उहाँको निम्ति गर्नुभएको छ। त्यो अनुग्रहको बारेमा महिमित कुरा हो। जब परमेश्वरले अनुग्रहद्वारा तपाईँलाई उद्धार गर्नुहुन्छ, यसले तपाईँलाई उहाँको ऋणमा हाल्दैन। उहाँले तपाईँलाई स्वतन्त्र गर्नको खातिर किन्नुभयो। कसैले यो प्रश्न गर्ला कि हामीले उहाँलाई सेवा नगर्न के उहाँलाई सेवा गर्नु पर्दैन र निश्चय नै सेवा गर्नुपर्छ, तर यो अर्को आधारमा गर्नुपर्छ, अर्थात नयाँ सम्बन्धमा, नयाँ न्यू रिलेशनशिपमा। अनि त्यो न्यू रिलेशनशिप सम्बन्ध चाहिँ हो प्रेम। प्रभु येशूले भन्नुभयो योहन्ना 14:15 यदि मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर। उहाँले भन्नुभएन म तिमीहरूको निम्ति मर्न गइरहेकोले गर्दा तिमीहरूले मेरा आज्ञाहरूको पालन गर। उहाँले त्यो भन्नुभएन, उहाँले भन्नुभयो यदि तिमी मलाई प्रेम गर्छौ भने तब मेरा आज्ञाहरू पालन गर। आज यदि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ भने उहाँ तपाईँको सेवाको चाहनुहुन्छ। यदि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्न भने तब यो सेवाको कुरालाई तपाईँ भुल्नुहोस्। उहाँलाई त्यसको जरूरत छैन, आवश्यक छैन। आजकल हामी धेरै ख्रिस्टमा समर्पणको बारेमा, कमिटमेन्टको बारेमा सुन्छौं। मित्र, हामी उहाँमा अलिकता मात्र, कम मात्र समर्पण गर्दछौ। हामीले उहाँलाई प्रेममा व्यवहारिक रूपमा जवाब दिनुपर्छ, अनि त्यो बिल्कुलै बेग्लै आदर हो। हामी उहाँलाई प्रेम गर्छौं किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। मैले अमेरिकाको दास प्रथाको बारेमा एउटा कथा सुनेको थिएँ, यसले महान सत्यताको उदाहरण सहित बताउँछ। त्यहाँ एकजना सुन्दर केटी थिइन् जसलाई बेच्न बजारमा राखिएको थिइन्। त्यहाँ क्रूर दासहरूको मालिक थियो जसले तिनको बारेमा मोलतोल गर्न आरम्भ गर्यो। हरेक समय उसले मोलतोल गर्थ्यो। त्यो केटी डरले भुतुक्क हुन्थिन्, यो सोच्दै कि त्यो क्रूर दासका मालिकले तिनलाई क्रूरतापूर्वक व्यवहार गर्नेछ। अनि उही समयमा त्यहाँ एक धनी दयालु उद्धारवादी मालिक पनि थियो जो आफ्ना दासहरूप्रति अति नै दयालु र कृपालु थिए, र उसले पनि त्यो केटीको लागि मोलतोल गर्न लागे। अर्को क्रूर दासका मालिकसँग उसको दाम वा मोलतोलमा डाक बोल्ने काममा प्रतिस्पर्धा भयो, होडबाजी भयो। त्यो क्रूर मालिकले 100 रुपियाँ दिन्छु भन्थ्यो भने त्यो दयालु उद्धारवादी मालिकले 200 दिन्छु भन्थ्यो। यसरी आखिरमा त्यो दयालु उद्धारवादी मालिकले अर्को क्रूर मालिक भन्दा बढेर डाक बोलेर दाम दिएर तिनलाई किन्यो। उसले पैसा दाम दियो र त्यहाँबाट त्यस केटीलाई नलिई आफ्नो बाटो लाग्यो। त्यो दास केटीले उसलाई पछ्यायो, तर उनी पछाडि फर्केर त्यस दास केटीलाई भन्यो, तिमीले मलाई अबुझै गर्यौ, मलाई दासको आवश्यक परेकोले गर्दा मैले तिमीलाई किनेन, मैले त तिमीलाई स्वतन्त्र गर्न, छुटकारा दिन किने। तिमी त्यहाँ अवाक्क भएर केही समयसम्म निशब्द लाठी जस्तै उभिरहिन्। त्यसपछि 81 तल भुइँतिर झुकेर भनिन्, स्वामी, म तपाईँलाई सधैँको निम्ति सेवा गर्नेछु किनकि तपाईँले मलाई किन्नु भएको छ। अहिले यस उदाहरणले यो आधारको व्याख्यान गर्छ, जुन आधारमा प्रभु येशू हामीले उहाँलाई सेवा गरेको चाहनुहुन्छ। उहाँले तपाईँलाई प्रेम गर्नुभयो, उहाँले तपाईँको निम्ति दाम मूल्य तिर्नुभयो, उहाँले आफै स्वयंलाई दिनुभयो र आफ्नो रगत बहाउनुभयो ताकि तपाईँले पापहरूको क्षमा पाउन सक्नुहोस्। यी सबै तपाईँको हो यदि तपाईँ उहाँ कहाँ आएर उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्न इच्छुक हुनुहुन्छ भने। अहिले कसैले यो भन्ला, म उहाँलाई प्रेम गर्दिन, त्यसो हो भने उहाँले तपाईँलाई उहाँको सेवा गर्न तपाईँलाई कति पनि भनिरहनु भएको छैन। तर यदि तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ भने उहाँ चाहनुहुन्छ कि तपाईँले उहाँलाई सेवा गरेको बस। मित्र, यो कहिले नभुलौं कि तपाईँको उद्धार र तपाईँको क्षमा उहाँको अनुग्रहको धन अनुसार हो। मित्र, आज हामीले देख्यौं परमेश्वर पुत्रले चर्च वा कलिसियाको लागि दाम मूल्य तिर्नुभयो भन्ने विषय अन्तर्गत देख्यौं। ख्रिस्टले आफ्नो रगतद्वारा हामीलाई उद्धार गर्नुभयो। अर्को दिनमा हामी देख्नेछौ उहाँले आफ्नो इच्छाको रहस्यको प्रकट गर्नुभयो र उहाँले हामीलाई आफ्नो उत्तराधिकारले पैतृक अधिकारले पुरस्कृत गर्नुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
2: दाई, आजको अध्ययनले चाहिँ एउटा कुरा मैले एकदमै गहिरो रूपमा बुझ्ने मौका पाएँ। हाम्रो उद्धारको मूल्य हामीले तिरेका होइनौ, ख्रिस्टले हाम्रो निम्ति चाहिँ आफ्नो रगतद्वारा मूल्य तिर्नुभयो, त्यसैले उहाँमा हामीले छुटकारा र पापको क्षमा चाहिँ पाएका छौं।
3: बिल्कुल भाइ, एपिसीको पुस्तक एक अध्ययको साथले हाम्रो ध्यान हाम्रो कामतर्फ होइन ख्रिस्टतर्फ लैजान्छ। उहाँमा छुटकारा छ, उहाँको रगतद्वारा पापको क्षमा छ र यसको आधार परमेश्वरको प्रशस्त अनुग्रह हो भन्ने सत्यलाई हाम्रो माझमा प्रकट गर्छ।
2: साँच्चै नै दाइ, आज हामीले यो पनि बुझेका छौं कि परमेश्वरले पापलाई व्यवस्था गरेर क्षमा गर्नुभएको होइन, तर पापको मूल्य ख्रिस्टको बलिदानद्वारा चाहिँ तिरिएको छ, त्यसैले क्रुसको मूल्य हामीले कहिले पनि बिर्सनु हुँदैन।
3: एकदमै सही कुरा भाइ। त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हामी ख्रिस्टमा पाएको छुटकाराको मूल्य सम्झिरहेका छौं? के हामी उहाँले दिनुभएको पापको क्षमाका लागि कृतज्ञ छौं? के हामी परमेश्वरको प्रशस्त अनुग्रहमा भरोसा गरिरहेका छौं? आउनुहोस्, हामी आफ्नै धार्मिकता र योग्यतामा भर नगरौं, ख्रिस्टको पूर्ण काममा भरोसा गरौं, उहाँको रगतद्वारा पाएको छुटकारालाई सम्झौं, पापको क्षमाका लागि परमेश्वरलाई धन्यवाद दिउँ अनि उहाँको अनुग्रहले परिवर्तन भएको जीवन जिउँ।
2: साँच्चै नै दाई र आदरणीय श्रोताहरू, हामीले पापको छुटकारा चाहिँ हाम्रो योग्यताको फलले पाएका होइनौ र कहिले पनि पाउन सक्दैनौ, तर ख्रिस्टको बलिदान र परमेश्वरको अनुग्रहको परिणाम चाहिँ हामीले पाएका छौं र त्यो हो उद्धार। त्यसैले यो सत्यलाई चाहिँ सधैँभरि हाम्रो हृदयमा राखौं र ख्रिस्टमा निरन्तर अगाडि बढ्दै जाउँ।
3: हजुर, र ख्रिस्टमा छुटकारा पाएका र पापको क्षमा पाएका मानिसको जीवन कृतज्ञताको जीवन हुनुपर्छ। आउनुहोस्, हरेक दिन उहाँको अनुग्रह सम्झौं र हाम्रो जीवनद्वारा उहाँको महिमा गरौं।
2: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यहीँ नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0 420 97 97 97 97 97।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। खराब हृदय र आचरणलाई सुधार्ने पवित्र बाइबलीय शिक्षामा केन्द्रित क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोता वृन्दहरूलाई हार्दिक स्वागत अनि न्यानो नमस्कार। आउनुहोस् हामी सँगै एउटा मिठो क्रिस्टीय भजन सुनौ र त्यसपछि वचन अध्ययन तर्फ हामी केन्द्रित हुनेछौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय श्रोता मित्रहरू, जय मसीह। श्रोताहरू, आजको अध्यायमा हामीले पवित्र वचनबाट कसरी येशूको बलिदानले तपाईँ र मलाई अर्थात सम्पूर्ण मानव जातिमा अभाव र गरिबीको सट्टा समृद्धि निम्ताएको छ, सो बारेमा जान्नेछ। आउनुहोस् एउटा प्रार्थना गरौं। हे पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाम अति अति अति पवित्र भएको होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जे जस्तो छ प्रभु यस पृथ्वीमा पूरा भएको होस्। प्रभु आज हामीलाई आजको यस आत्यकी जुन भोजन छ, जुन वचन छ, यसलाई ग्रहण गरी त्यही अनुरूप आफ्नो जीवन जिउन सकेका प्रभु तपाईँ गरिब हुनुभयो ताकि हामी समृद्ध हुन सकौं। आमेन। श्रोताहरू, येशूले क्रुसमा गर्नुभएको बलिदानको बारेमा आज हामीले चर्चा गर्नेछौ। एउटा सिद्ध, पूर्ण र सदा सर्वदाको लागि चढाइएको बलिदान। यसले अनन्तकालको लागि हरेक मानिसको प्रत्येक खाँचो पूर्ति गर्दछ। येशूको सारा धार्मिकतामा असलता हामीमा आउन सकोस् भनी हाम्रा सारा खराबी येशूले आफूमाथि बोक्नुभयो। त्यस बलिदानको सारत्व सट्टा पट्टाको काम पूरा गर्नु थियो। हामी आफ्नै प्रयत्नले त्यसलाई पाउन सक्थ्यौं। एफिसी 2:8 यसो भन्दछ, अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ। यसले हाम्रा निम्ति क्रुसमाथि गर्नुभएको प्रत्येक कामलाई अनुग्रहले राख्छ। यसको बलिदानले हामीलाई के दियो? आउनुहोस् हेर, हामीले क्षमा पाऊ भने येशु दण्डित हुनुभयो, हामी निको हौ भने येशु घायल हुनुभयो, हामी उहाँको धार्मिकतामा धर्मी हौ भने येशु हाम्रा पापका लागि पापी बनाइनु भयो, हामी येशुको जीवनमा सहभागी हौ भने येशु हाम्रो मृत्युमा मर्नुभयो, हामी आशिषित हौ भने येशु श्राप बनाइनु भयो। अब हामी यस ईश्वरीय विनियमको अर्को महत्व पक्षको चर्चा गर्नेछौ। त्यो हो, किनकि हाम्रा प्रभु येशु ख्रिष्टको अनुग्रह तिमीहरूलाई थाहा छ। उहाँ धनी हुनुहुन्थ्यो, तरै पनि तिमीहरूका खातिर उहाँ गरिब हुनुभयो ताकि उहाँको गरिबीबाट तिमीहरू धनी हुन सक। 2 कुरन्थी 8:9। हाम्रो यो विनियमलाई अझ स्पष्टसँग यसरी व्यक्त गर्न सक्छौ। येशूले हाम्रो गरिबी अपनाउनु भयो ताकि हामी उहाँको प्रशस्ततामा सहभागी हुन सकौं। गरिबी खराब कुरो हो भन्ने तथ्यमा के तपाईँ सहमत हुनुहुन्छ? केही मानिसहरू ऐच्छिक गरिबीको जीवन बिताउँछ। म तिनीहरूको विश्वासलाई आदर गर्छु, तर धेरै घटनाहरूमा गरिबी जीवन छनौटले होइन तर बाध्यतावश बिताउनु पर्ने हुन्छ। म हाम्रा देशको धेरै भागमा पुगेको छु र मैले यी स्थानहरूमा गरिबी देखेको छु, त्यसैले मेरा लागि गरिबी श्राप, गरिबीको विकल्प समृद्धि हो, तर म प्रशस्ततामा भन्न मन पराउँछु। आफ्नो एउटा क्याडिलक वा मर्सिडिस मोटर हाँक्नु वा विलासिताको घरमा बस्नु एक क्रिस्चियनको लागि आत्मिक चिनो हो भन्ने म विश्वास गर्थे, तर परमेश्वरले हामीलाई प्रशस्त दिनुहुन्छ भन्ने कुरामा म विश्वास गर्दछु। यसको अर्थ हो, त्यो प्रशस्तता हाम्रो खाँचो पूरा गर्न बढी हुन्छ र अरूहरूलाई दिनको लागि केही बाँकी पनि रहन्छ। परमेश्वरको व्यवस्थाको मात्रा त्यही हो। 2 कुरन्थी 9:8 पावलले परमेश्वरका दासहरूको लागि उहाँले गर्नुभएको व्यवस्थाको मात्रा र परिभाषालाई यसरी भनेका छन्, परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। यो अचम्मको पद छ। मौलिक शब्द भाषामा सबै अर्थात् अल शब्द 5 चोटि र प्रशस्त शब्द 2 पल्ट प्रयोग गरिएको छ। आफ्ना दासहरूको लागि परमेश्वरले गर्नुभएको व्यवस्थाको मात्र यस्तो छ, तर ध्यान दिनुहोस्, यसलाई अनुग्रहद्वारा मात्रै पाउन सकिन्छ। हामीले पाउने वा आर्जन गर्ने जस्तो कुनै वस्तु यो होइन। क्रुसमाथि हाम्रो निम्ति येशूले चढाउनु भएको बलिदानमा विश्वास गरेको आधारमा मात्रै यो पाइन्छ। आशिषहरू र श्रापहरू सूचीकृत गर्ने व्यवस्था पुस्तकको त्यो महत्वपूर्ण 28 अध्यायमा हामी यी वचनहरू पाउँछौ। परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूलाई दिनुभएको आज्ञा मानेर उहाँको वचन पालना नगरेका हुनाले यी श्राप तिमीहरूमाथि आइपर्नेछ। तिमीहरूसँग सबै चिज प्रशस्त हुँदा खुसीसँग प्रसन्न चित्तले परमप्रभु आफ्ना परमेश्वरको सेवा गरेनौ, यसकारण भोक प्यास नग्नता र सबै चिजको अभावमा परेर परमप्रभुले तिमीहरूका विरूद्धमा पठाउनु भएका शत्रुहरूले तिमीहरूलाई सेवा गर्नेछ। मित्रहरू, अविश्वास र अज्ञानता अनाज्ञाकारिताका कारण हाम्रो प्रशस्ततामा परमेश्वरको सेवा आनन्दी मनले गर्न असफल हुँदा हामी भोक प्यास नग्नता र सबै चिजको अभावमा जिउँछौ भनी परमेश्वर भन्नुहुन्छ। यी सबै थोकलाई एकै ठाउँमा राख्दा तपाईँसँग के हुन्छ? पूर्ण गरी श्रोताहरू, हामीलाई श्राप येशूमा परिपूर्ण भएको थियो। उहाँ भोक हुनुहुन्थ्यो किनकि उहाँले 24 घण्टादेखि केही पनि खानु भएको थियो। उहाँलाई प्यास लागेको थियो। उहाँले भन्नुभएको एउटा अन्तिम वाक्य यस्तो थियो, मलाई प्यास लागेको छ। उहाँलाई झुन्डाउनेहरूले उहाँका सबै वस्त्रहरू फुकालेर लगेकाले उहाँ नग्न हुनुहुन्थ्यो। उहाँको मृत्यु हुँदा उहाँसँग आफ्नो भन्नु केही थिएन। उहाँ मागेको वस्त्रले ढाकिएर अर्काको लागि खनिएको च्यानमा गाडिनु भयो। क्रुसमाथि येशूले गरिबीको श्रापलाई सिद्ध्याउनु भयो। उहाँ गरिब हुनुहुन्थ्यो भन्ने कुरो थिएन। क्रुसमाथि जानु अघि उहाँले थुप्रै धन सम्पत्ति आफूसँग लानु भएको थिएन। डाँडामाथि 5,000 मानिसलाई स्त्री र केटाकेटीहरू बाहेक खुवाउन सक्ने व्यक्ति गरिब होइन। हाम्रो समकालीन संस्कृतिमा यस कुरोलाई व्यक्त गर्दा हामीले भन्नुपर्छ, येशू आफ्नो पिताको क्रेडिट कार्ड साथ लिएर हिँड्नुहुन्थ्यो र त्यो जहाँ कहीँ बस्थ्यो अर्थात साटेर खर्च गर्न सकिन्थ्यो। त्यपनि क्रुसमा येशूले गरिबीको श्रापलाई सहनु मात्रै भएन, त्यसलाई उहाँले समाप्त पार्नुभयो। तपाईँ भोको प्यासो नग्न र सबै चिजको अभावमा भइसकेपछि त्यस श्रापको प्रभाव हुन के बाँकी रहँदैन, तपाईँ त्योभन्दा बढी गरिब हुन सक्नु। श्रोताहरू, व्यवस्थाका 3 स्तरहरू छन्, अपर्याप्त, पर्याप्त र प्रशस्तता। तपाईँको खाँचोलाई पूर्ति गर्न तपाईँसँग पर्याप्त चिज नहुनु अपर्याप्त। तपाईँलाई 100 रुपियाँको चिजहरू किन्नु छ तर तपाईँसँग 75 रुपियाँ मात्रै छ, तपाईँ यस स्थितिमा अपर्याप्तमा चिजहरू किन्ने हुनुहुन्छ। तर तपाईँसँग 100 रुपियाँ छ भने तपाईँ पर्याप्तमा चिजहरू किन्नुहुन्छ। तपाईँसँग 125 रुपियाँ छ भने तपाईँ प्रशस्तमा किन्नुहुन्छ। प्रशस्तता अर्थात् एबन्डन्स ल्याटिन भाषाको शब्दबाट आएको, जसको अर्थ छचिल्किने गरी खन्याउनुहुन्छ। तपाईँ यस्तो मानिस हुनुपर्दछ जसमाथि परमेश्वरले छचल्किने गरी खन्याउनु भएको होस्। आफ्ना सबै छोराछोरीले प्रशस्त आशिष पाउने चाहना परमेश्वर किन गर्नुहुन्छ? एफिसियसको मण्डलीका एल्डरहरूलाई पावलले भनेको सुन्नुहोस्, मैले सबै कुरामा तपाईँलाई उदाहरण दिएको छु, तपाईँहरूले पनि यसरी नै कडा परिश्रम गरेर निर्धारणहरूलाई मद्दत गर्नुहोस्। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, लिनुभन्दा दिनु अझ धन्य हो। प्रेरित 20:35। परमेश्वर धेरै वा थोरै दिने विकल्प राख्नुहुन्न, उहाँ त प्रशस्त आशीष दिनुहुन्छ किनकि उहाँ चाहनुहुन्छ हामीले पाउने मात्र होइन दिन पनि सकौं। यसरी हामी प्रशस्त आशिष पाउँछौ, म विश्वास गर्दछु। अरूलाई दिन सक्ने त्यो ठूलो आशिष उहाँका सबै सन्तानले पाओस् भन्ने परमेश्वरको चाहना रहेको छ। दिनु क्रिश्चियन जीवनको एउटा महत्वपूर्ण अङ्ग हो। हामीले प्रशस्त दिनु पर्दछ। दिनुको यस्तो अर्थ पनि होइन, तर परमेश्वरले उहाँका इजरायली जनलाई पुरानो करारमा यस्तो आज्ञा दिनुभयो, मेरो सामान्य कोही पनि रित्ते देखा नपरोस्। प्रस्थान 37:20 भजन संग्रह 96:8 लेखेको छ, भेटी लिएर उहाँको मन्दिरमा प्रवेश गर, रित्तो हातका साथ परमेश्वरको सामुन्ने नआउनुहोस्। अब हेरौँ भव्यताको एउटा उच्चतम व्यवस्था भनेको के हो। तपाईँसँग राम्रो भवन, ठूलो पद, विलासी र महँगो मोटर जस्ता कुरा मात्रै सम्पत्तिको रूपमा छन् भने पनि एउटा सत्य याद राख्नुहोस्, तपाईँ मर्दा तपाईँले आफ्नो साथमा यी कुनै थोक पनि लिएर जानु, अनन्तमा नग्न आत्माको रूपमा मात्र तपाईँ जानुहुन्छ। तर यसभन्दा बढी वैधताको उच्चतम व्यवस्था छ। हितोपदेश 8:17-18 बुद्धि अर्थात परमेश्वरको बुद्धि यस्तो आह्वान छ, मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्छु, मलाई खोज्नेहरूले मलाई भेटाउँछ, मसँग वैभव र आदर टिक्ने धन दौलत र समृद्धि छ। यस पदको टिक्ने शब्दमा ध्यान दिनुहोस्, हामीसँग भएका कुनै पनि संसारिक थोकहरू टिक्ने खालका छैन, हामी यिनलाई मरेपछि आफूसँग लैजान सक्दैनौ। त्यसो भए टिक्ने धन दौलत के हो त? मत्ती 19:29 अनुसार हरेक जसले मेरोको नाम खातिर घर, दाजुभाइ वा दिदीबहिनी अथवा बाबुआमा वा छोराछोरी वा जग्गा जमिन छोडेको छ त्यसले 100 गुणा पाउनेछ र अनन्त जीवनको अधिकार पाउनेछ। मत्ती 19:29। मित्रहरू, हामीले हाम्रो स्वामित्वमा भएको महत्वपूर्ण कुरा परमप्रभुलाई चढाएपछि उहाँले हामीलाई नै आत्मिक सम्पत्ति दिनुहुन्छ, त्यो टिक्ने धन दौलत हुन्छ। तपाईँले चढाउनु भएको साटो तपाईँले पाउने 100 गुणा बढी 10,000% बराबर हुन्छ। तपाईँको मूलधनमा तपाईँले पाउनुहुने ब्याजको त्यो दर तपाईँले सोचेको भन्दा असल र बढी भएन त? तर परमेश्वरले हामीलाई सदा भौतिक प्रशस्तताको आशिष मात्र दिनुहुन्छ। हामीले यस संसारमा परमेश्वरको सेवा गर्न सक्ने 2 बाटोको बारेमा पावल बताउँछ। उनको तरिकाबाट हामी हिँड्यौं भने परमेश्वरद्वारा पाउने धन दौलत अनन्तसम्म टिक्छ। पावलले 1 Corinthians 3:11-15 पदहरूमा लेख्छन्, किनकि जुन जग बसालिएको छ जो येशू ख्रीष्ट हुनुहुन्छ त्यस बाहेक कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। यदि कुनै मानिसले यस जगमाथि सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, घाँस वा पराल प्रयोग गरेर घर बनायो भने प्रत्येक मानिसको काम प्रकट हुनेछ, किनकि न्याय दिनेले त्यो खुल्लस्त पारिदिनेछ, त्यो आगोद्वारा प्रकट हुनेछ र हरेकले कस्तो काम गरेको छ सो आगोले जाँच गर्नेछ। यदि कुनै मानिसले त्यस जगमाथि बनाएको काम रहिरह्यो भने उसले इनाम पाउनेछ, यदि कुनै मानिसको काम जलेर नष्ट भयो भने उसले त्यसले नोक्सानी भोग्नु पर्नेछ, तर त्यो आफै चाहिँ आगोबाट उम्के चाहिँ बाँच्नेछ। यही पद तपाईँको माझमा जाहेर गर्दै व्यक्त गर्दै आजको यस कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। साँच्चै नै वचनले भने चाहिँ येशूको बलिदानले हामीलाई गरिबीको अवस्थादेखि समृद्धिको अवस्थामा पुर्याएको छ। फेरि अर्को कार्यक्रममा अवश्य भेट हुनेछौ। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो प्रिस्टिय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनु भएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा विन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950। भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: चाहनुहुन्छ। धेरै मानिसहरू अर्को दिन बाँच्नको लागि पर्याप्त मात्र प्राप्त गर्न खोजिरहेका छन्। परमेश्वरले हामीलाई यसरी बाँचेको चाहनुहुन्न। उहाँसँग हाम्रो लागि एउटा अद्भुत योजना र उद्देश्य छ, जसले हाम्रो जीवनमा ठूलो उत्साह, पूर्ति र आनन्द ल्याउनेछ। के तपाईसँग आफ्नो भविष्यको लागि कुनै दर्शन छ? तपाईँ के प्राप्त गर्ने आशा राख्नुहुन्छ? परमेश्वरले तपाईँलाई यस पृथ्वीमा राख्नुभएको वास्तविक उद्देश्य के हो भनेर तपाईँ बुझ्नुहुन्छ? मानिसहरूले तपाईँको नाम लिँदा एउटा ठूलो उपलब्धि के कुरा गरून् भन्ने तपाईँ चाहनुहुन्छ? परमेश्वरसँग तपाईँको जीवनको लागि अद्भुत योजना छ, तर उहाँको योजना पूरा भएको हेर्नको लागि तपाईँले उहाँमा भरोसा राख्नु आवश्यक छ र उहाँलाई तपाईँलाई मार्गदर्शन गर्न अनुमति दिनुपर्छ। लुकाको पुस्तक 18:35। उहाँ एरियोको नजिक पुग्नुभयो। त्यहाँ एकजना अन्धो बाटोको छेउमा बसेर भिख मागिरहेका थिए। यो अन्धो मानिसले धेरै पाउने आशा गरेको थिएन। उसले आफूलाई कुनै महान उद्देश्य वा बोलावट पूरा गर्ने व्यक्तिको रूपमा देखेको थिएन। उसले केवल थोरै रकम पाउने आशा गरिरहेको थियो, ताकि उस सड़कमा अर्को दिन अन्धा मानिसको रूपमा बाँच्न सकोस्। लुकाको पुस्तक 18:36-38। एउटा भीड़ छेउबाट गइरहेको सुनेर यो के हो भनी त्यसले सोध्यो। मानिसहरूले त्यसलाई भन्यो, नासरतका येशु यतैबाट जाँदै हुनुहुन्छ। तब त्यो यसो भन्दै करायो, हे येशु दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। यसो आउँदै हुनुहुन्छ भन्ने कुरा सुनेपछि अन्धो मानिसले आफूले आशा गरेको कुराको बारेमा धेरै आशा गर्यो। उसलाई थाहा थियो कि येशु कुनै साधारण मानिस हुनुहुन्न। उसले येशुलाई दाऊदको पुत्र भनेर बोलायो। उसलाई थाहा थियो कि येशु पुरानो नियमबाट भविष्यवाणी गरिएको मसीह हुनुहुन्छ। ऊ धेरै उत्साहित भयो यो थाहा पाएर कि उसले येशुसँग व्यक्तिगत भेट गर्न लागेको थियो। लुकाको पुस्तक 18:39। अघि हिमीहरूले त्यसलाई चुप लाग्न भनेर हप्काए, तर त्यो झन साह्रो करायो, हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। प्रिय श्रोता, धेरै मानिसहरू छन् जसले तपाईँको भविष्यको लागि कुनै पनि आशा छ भनेर सोच्दछन्। तिनीहरू तपाईँको विगतलाई हेर्छन् र तपाईँको भविष्य पनि त्यस्तै होस् भन्ने अपेक्षा गर्छन्। तिनीहरू सोच्दैनन् कि तपाईँले कहिले कुनै महान उद्देश्य वा बोलावट पूरा गर्नुहुनेछ, र जब अवसर आउँछ तिनीहरूले तपाईँको आलोचना गर्ने र तपाईँको सपना पछ्याउनबाट निरुत्साहित गर्ने छनौट गर्छन्। तिनीहरूले तपाईँलाई अरूको अगाडि तँ झार्छन्, तपाईँ बेकार हुनुहुन्छ भनेर घोषणा गर्छन्। ती क्षणहरूमा तपाईँले आफ्नो भविष्यको सम्बन्धमा कसलाई विश्वास गर्ने भनेर निर्णय गर्नुपर्छ। के तपाईँ अरूबाट प्राप्त हुने नकारात्मक आलोचनासँग सहमत हुनुहुन्छ, वा के तपाईँ परमेश्वरले आफ्नो वचनमा तपाईँलाई दिनुभएको प्रतिज्ञाहरूमा विश्वास गर्ने छनौट गर्नुहुन्छ? आफ्नो वर्तमान परिस्थितिलाई हेर्नुको सट्टा तपाईँले आफ्नो आँखा येशूतिर फर्काउनुपर्छ। उहाँको अद्भुत अनुहारलाई हेर्नुहोस् र अरूले तपाईँको बारेमा के भन्छन् भन्ने भन्दा पनि उहाँको दृष्टिकोणबाट संसारलाई हेर्नुहोस्। येशू परमेश्वरको पुत्र हुनुहुन्छ। उहाँलाई परमेश्वरले हामीलाई आशा र जीवनको नयाँपन ल्याउन पठाउनु भएको थियो। लुकाको पुस्तक 18:40-41। येशू अडिनुभयो र त्यसलाई आफू कहाँ ल्याउने आज्ञा गर्नुभयो। त्यो नजिक आएपछि उहाँले त्यसलाई सोध्नुभयो, तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरू? त्यसले भन्यो, प्रभु, म देख्न सकु। प्रिय श्रोता, येशूले त्यो मानिसलाई सोध्नुभयो, तिमी के चाहन्छौ, म तिम्रो निम्ति के गरू? आज येशूले तपाईँलाई पनि त्यही कुरा सोध्दै हुनुहुन्छ। उहाँसँग तपाईँको जीवनको लागि एउटा महान र शक्तिशाली योजना छ। के तपाईँ तपाईँको लागि उहाँको योजना स्वीकार गर्न तयार हुनुहुन्छ? येशूले एउटा चमत्कार गर्नुभयो, जसले अन्धा मानिसलाई देख्ने बनायो। उहाँले तपाईँको लागि पनि चमत्कार गर्नुहुनेछ। यीशुबाटको तपाईँको आशाले तपाईँले पाउने छुटकारा निर्धारण गर्नेछ। परमेश्वर तपाईँलाई धेरै इनामदायी र उद्देश्यले भरिएको बाटोमा डोर्याउन तयार र इच्छुक दुवै हुनुहुन्छ। आज तपाईँ के पाउने आशा गर्नुहुन्छ? आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
3: आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। निर्णायक नपुई हुना दिश जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया छे श्रृंखला भाग 21 के शीर्षकसित न लसको छ। ना जा म दार्शनिक राल्फ वाल्डो इमर्सन छक धयादिगुख छी छमजक्क मनुख वही मनुख गुम मनुख तकान छी निर्णय याई वो उत्साह सफलताया दक्ने भालागु इन्जिन मध्ये छगुख तका न धाल छी छु याबले वो छिगु फुक बल या छगु दक्को आत्मा ठुकी दुछोइ ठुकिया त छिगु व्यक्तित्व टोपिया दिस सक्रिय जु ऊर्जावान जु उत्साही जु अले छी छिगु उद्देश्य पुगी उत्साह मदे ग गुब्ले न छुन त धङ्गु हासिल जु मखु आरामो सन्तोष छिगु शत्रुख छिगु आराम यु क्षेत्र पाखे बिहा वै बले छिगु जीवने सफलता वै अले छिगु सफलता क्या त मागु पला न्यागा दिस बाइबले छगु रोमाञ्चक बाखन्दु गन छम मनुख थगु परिस्थिति थगु भाग्य निर्धारण याय त आविष्कार या त वहाँ तस्क आक्रमक पला होना अले परिस्थिति स्वरूप परमेश्वर छगु अजु चाहे पुगु या त गुके वयागु जीवन पुङ कहे हिलाबिल लुका न्यागु अध्याय यु झिन्चागु पदके धाया तगुदु अबले हे छम पश्चात जु म मनु या त मनु त्यस लासा नाप कुबिया वेकया थासे न्योने हे ते हे त सन थथ्यागु आत्मिकी सफलता प्राप्त याय त झी सकसिन नापागु पला लोने मागु दैगु झिगु यशु या आवश्यकता या त मसिके गुख यशु बारे छिगु छु बिचादु जितदा अले जी आत्मिकी कथा गुली ता पाक्क वनी धका जी छितदा वही छिगु विश्वास या जख झिगु मुक्ति या लोधी ख थो मनुया तस्क मगा मधु वेकया पश्चात जुल अले व विश्वास या त कि यदि व यशु दुथ्या थिङ्के फत धासा वेकया त अझ चाहे पुगु रूप ल्याकी छिगु बारे छुदो छिगु जीवने वयागु समस्या या त पार्याय त यशु गुहाली याय फै तका छि विश्वास याना दियाला लुका न्यागु अध्याय यु झिनगुगु पत्के धया त गुदो मनुदेगु हुन याना इम्स वया त दुने यङ्के मफुत अले इम्स पोल छेङ्का लुगी या त लासा नाप यसु चुना चङ्गु ठासे को छ त झिस झिगु आज पुङके त कुत याइबुले झिस सकसिन पङ्ग या त फेमाली झिस उगु पङ्ग या त छुकी छ प्रतिक्रिया बिगु धैगु झिगु भविष्य निर्धारण याई झिगु लपुई चुनौती वैबले झिस लुआपु तेगु लेगु लाकी परमेश्वर झिगु नीति विश्वास याना दिगु उद्देश्य या त दाबी याय त मागु पलाल भनेगु यो पि नेनोमिपि यखु मनु त्यस यशु या त घेरे याना सुङ्गुनी इपि मनु त वेक या था थिङ्के मुफ्त इम्स हार माने यायगु पल्सा छगु असाधारण योजना देखल नापा इपि छेया पोल्टे वना अले इम्स वो पोल्टे फ्वाखन वो पक्षाघात जुम मनु या त क्वे कोक्या बिल अथे या त इम्स वया त वया त यङ्केगु नीति छेला चङ्गु खाता या त खिपसिना तगु जुइमा अले इम्स वया त बुलु पाखे कोफागु जुइ ज्याया त ठुकिया नीति सृजनात्मक विचार व साहस संयोजन मागु ख छिगु नुगले थो जुइगु कल्पना याय फुला थो फुक्क मनु त चाहिला मुना सुनि इम्स चोना सोए सोल अले थो फुक्क मनु त चाहिला मुना सुनि इम्स चुए सोल अले थो मनु त या त पोल्टे गुफान पाखे छे दुने भुलु न पे कोफागु चोङ्गु खन गुलिसिन इम्त आलोचना यायगु जुइफु गुलिसिन इपी खना न्युगु जुइफु थुगु मनु या त वास्तवमया इम्गु ध्यान एसु या ठेङ्के गुली चोना चोल लुका न्यागु अध्याय यु निगु व निन्यागु पदके धात गुदु अले वैकल इम्गु विश्वास खना म मफुमेस तथे दयादिल छ याना दि गु पाप क्षमा जुल उली धैबले फुक न्यने दना थगु लासा जोना परमेश्वर याद जय जयाना थगु छेमुन यो पिन्यन मेपि छिगु जीवने या नीति यसु योजना या त पालना या त छि आक्रमक पला न्याका दिबले अजु साई पुगु ज्या जुइगु आशा याना दिस परमेश्वर छित मतिना याई अले छिगु नुगया दुने चोङ्गु इच्छा पुङके मास्ति व थो सम्भव याय त निर्णायक ज्या याना दिस थौयागु वचन निना दिगुनि छित परमेश्वर सुव्याबीमा जय मसी
4: निनामिपी छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
1: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
2: यसबाट तपाईँ के प्राप्त गर्ने आशा गर्दै हुनुहुन्छ? जयमिसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 52 मा यहाँहरूलाई स्वागत छ। अहिले तपाईँ आफ्नो जीवनमा के प्राप्त गर्नु

नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।

जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम अन्तर्विन्ती लिएर म ज्ञानो उपस्थित भइसकेकी छु र अन्तर्विन्तीमा चाहिँ हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ। एकअर्काको निम्ति प्रार्थना, आफ्नो निम्ति प्रार्थना कति धेरै महत्वपूर्ण कुरा छ भनेर चाहिँ परमेश्वरको वचनमा थुप्रै ठाउँमा उल्लेख गर्नु भएको छ अनि विभिन्न किसिमको प्रार्थनाको विषयमा त्यहाँनिर लेखिएको छ। हामीले गर्ने निरन्तर नियमित गर्ने प्रार्थनाको विषयमा, उपवाससँग सम्बन्धित प्रार्थनाको विषयमा, विभिन्न समयहरूमा बस्ने प्रार्थनाको विषयमा थुप्रो व्यक्तिहरूले चाहिँ त्यहाँ उपवास बस्नुभएका कुराहरू, प्रार्थना गर्नुभएका कुराहरू र हामी हेर्छौँ भने चाहिँ परमेश्वरको वचनमा पनि एकदमै उत्साहपूर्ण तरिकाले प्रार्थनासँग सम्बन्धित कुराहरू उहाँले गर्नुभएको छ अनि प्रार्थना र अन्तर्विन्ती किन र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि परमेश्वरको वचनमा थुप्रै थुप्रै ठाउँमा लेखेको हामी देख्दछौ। त्यो कारणले गर्दा आज हामी यो समय चाहिँ प्रार्थना के हो त भन्ने विषयमा थोरै कुराकानी गर्नेछौ। प्रार्थना के हो भन्ने विषयमा सबभन्दा राम्रो परिभाषा अथवा बाइबलका विभिन्न खण्डहरूले नै दिन्छन् होइन, यसको परिभाषा चाहिँ यीशु ख्रीष्टले मत्तीको पुस्तकमा सिकाउनु भएको खण्ड विश्लेषण गर्दा चाहिँ प्रार्थनासित तीन कुराहरू पर्दछन्, जस्तै सम्बन्ध, प्रवेश र सम्बोधन। मत्तीको पुस्तक 6:9-13 तपाईँहरूले यो कुरालाई पाउन सक्नुहुनेछ। वास्तवमा प्रार्थना को सर्वश्रेष्ठ नमुना अथवा अर्थ यस खण्डले चाहिँ प्रकट गरेको छ। परमेश्वरलाई व्यक्तिगत रूपमा चिनेर स्वीकार गरेका व्यक्तिहरू उहाँका सन्तानहरू हुन्। यस्तो सम्बन्ध बिना अथवा बाबु र छोराछोरीको नाता बिना प्रार्थना सम्भव छैन। प्रार्थना चाहिँ परमेश्वरसँग जब हामीले परमेश्वरलाई चिनेर आफ्नो हृदयमा ग्रहण गर्छौं अनि हामीले उहाँसँग कुराकानी गर्ने कुरालाई नै हामी प्रार्थना भन्दछौं। यीशु ख्रीष्टलाई विश्वास नगरेका कुनै पनि व्यक्तिको प्रार्थना परमेश्वरको सिंहासनसम्म पुग्न सक्दैन पनि भनिन्छ होइन। मानिसको परम्परा अनुसार शिक्षा दिएर रटेको प्रार्थना वास्तवमा यथार्थ प्रार्थना होइन। त्यो कारणले गर्दा चाहिँ परमेश्वरले चुन्नुभएका व्यक्तिहरू, परमेश्वरले बनाउनु भएका व्यक्तिहरू जसले चाहिँ परमेश्वरलाई चिनेर उहाँको नाउँमा प्रार्थना गर्छन्, घुँडा टेक्छन् भने चाहिँ त्यो प्रार्थना चाहिँ वास्तविक प्रार्थना हो भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले चाहिँ सिकाउनु भएको छ। अनि साँचो प्रार्थना सम्बन्धबाट सुरु हुन्छ। कुनै पनि कुराको विषयमा प्रार्थना गर्न सक्छौ होइन, जस्तो बिरामी हुँदा, स्वास्थ्य हुँदा, घटिकमी अभाव हुँदा, प्रशस्तता हुँदा, अथवा जुनसुकै समयमा पनि हामी प्रार्थना गर्न सक्छौ र जुनसुकै विषयमा पनि हामी प्रार्थना गर्न सक्छौ। तर त्यसको लागि चाहिँ हाम्रो सम्बन्ध हुनुपर्दछ, त्यो पनि परमेश्वरसँग। कोसँग माग्ने त को हो त स्रोत भन्ने कुरा थाहा पाउनु पर्छ। त्यो कारणले गर्दा प्रार्थना गर्नु अघि अथवा कुनै विषयका निम्ति निवेदन गर्नु अघि चाहिँ परमेश्वरमाथि विश्वास गर्नु चाहिँ एकदमै असल कुरा हो अथवा आवश्यक कुरा हो। योहन्नाईको बारेमा पनि यो कुरालाई भनिएको छ, सम्बन्ध बिना परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सकिँदैन। त्यो कारणले गर्दा परमेश्वरसँग सम्बन्ध पश्चात नै हामी प्रार्थना गर्न सक्छौ। तपाईँ कुनै पनि कलेजमा अथवा कुनै पनि स्कूलमा भर्ना गर्नको निम्ति, त्यो स्कूलमा पढ्नको निम्ति, त्यो स्कूलको लागि चाहिँ भर्ना भएको हुनुपर्छ अथवा त्यो स्कूलमा पढ्नको लागि, जानको लागि, त्यहाँको हो भन्नको लागि चाहिँ तपाईँले त्यहाँ चाहिँ भर्ना गर्नुपर्छ अथवा नाम लेखाउनु पर्छ, तपाईँको परिचय दिनुपर्छ, को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ। भनेको चाहिँ प्रार्थना गर्नको निम्ति पनि तपाईँ कोसँग प्रार्थना गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ, परमेश्वरसँग तपाईँको सम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ भनेर चाहिँ म यो समय चाहिँ तपाईँहरूलाई उत्साह दिन चाहन्छु। अनि तपाईँहरूले कसरी प्रार्थना गरिरहनु भएको छ विचार गर्नुहोस्। तपाईँले परमेश्वरसँग सम्बन्ध आजसम्म जोडेर प्रार्थना गर्न सक्नु भएको छैन भने चाहिँ अबदेखि जोड्नुहोस् र परमेश्वरले प्रार्थना सुन्नुहुनेछ भन्ने उत्साह दिँदै तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

ज्योतिमा सन्तहरूका उत्तराधिकारका सहभागी हुन हामीलाई सक्षम तुल्याउनु हुने पितालाई धन्यवाद चढाओ। उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुटाउनु भयो र आफ्नो प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। उहाँमा हाम्रो उद्धार अर्थात् पापको क्षमा छ।

यीशु, म कमजोर छु, असफलताको बिछराएको छु, आफूलाई तपाईँदेखि धेरै टाढा महसुस गर्छु, आफ्नो परिस्थितिमा डुबेको छु।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रो श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।